0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले संसद अधिवेशन नभएका बेला जारी गरे पनि संसदमा अघि नबढेका 8 अध्यादेश मध्ये प्रतिनिधि सभामा 4 र राष्ट्रिय सभामा 5 अध्यादेश कार्यसूचीमा राखिएको छ। राष्ट्रिय सभामा 3 अध्यादेशलाई छोडेर 5 अध्यादेश शुक्रबारको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको छ भने 4 अध्यादेशलाई छाडेर 4 अध्यादेश स्वीकृत गर्न प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ।
2: एल निनो शुरू भएको छ। अमेरिकाको वैज्ञानिक निकाय नेशनल ओसियानिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन एनओएए का अनुसार यस वर्ष एल निनो अत्यन्त शक्तिशाली सुपर एल निनोमा विकसित हुने सम्भावना छ। यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याउनुका साथै पृथ्वीको तापक्रमलाई अझ बढाउने आकलन गरिएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट विदा लिई अब पार्टीको साधारण सदस्यको रूपमा मात्रै रहने निर्णय गरेको जानकारी दिएका हुन्।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रदेश र स्थानीय तहमा पठाउने अनुदान करिब 11.5 अर्ब रूपियाँ बढाएको दावी गरेका छन्। आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान घटाएको भन्ने आरोप तथ्यहीन रहेको बताएका हुन्।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट जमिन, भवन, पानी, बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले 2 दिन बुधबार र बिहिबारमा 10 औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो।
2: नेपाली चिया भारतीय बजारमा जान कडाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहिबारदेखि थप उद्योग बन्द भएका छन्। यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन्।
1: विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कारवाही गरिने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटा विज्ञापन उप कारवाही प्रक्रिया अगाडि बढाउन सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ।
2: नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व बढाउन दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रूपियाँ बराबर अनुदान दिने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि वन तथा वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो।
1: जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरिएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो।
2: अब शेयर बजार। नेप्से परिसूचक बिहिबार 2747.47 बिन्दुमा बन्द भएको छ। 2698 बिन्दुदेखि खुल्ला भएको बिहिबारको बजार खुल्ला बिन्दुभन्दा माथि गएर बन्द भएको छ। यो दिन 2709.79 बिन्दुमा पुगेको नेप्से 2692.76 बिन्दुसम्म झरेको थियो।
3: साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मुर्सुद पेजिस्कियनले बुधबार शान्ति सम्झौतामा बेग्ला बेग्ला हस्ताक्षर गरेका छन्। ट्रम्पले जी सात सम्मेलनका क्रममा फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा डिजिटल हस्ताक्षर गरेका छन्। त्यसपछि पेजिस्कियनले तेहरानबाट यसमा हस्ताक्षर गरेका हुन्। संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान बीचको इस्लामाबाद समझदारी नाम दिएको उक्त सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा सम्वर्धित युरेनियमको भण्डारलाई खटाउने र अमेरिका र इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख छ। हर्मुजको जलमार्गमा कायम अवरोधहरू चरणबद्ध रूपमा हटाउँदै यसलाई खुला राख्न दुवै पक्ष सहमत भएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल 2026 अन्तर्गत समूह केको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगललाई अनपेक्षित रूपमा कंगोले 1-1 बराबरीमा रोकेको छ। 52 वर्षपछि विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो पटक अंक प्राप्त गरेको हो। सन् 1947 विश्वकपमा जायरको नामले सहभागी हुँदा कंगोले स्कटल्याण्डसँग 2-0, युगोस्लाभियासँग 9-0 र ब्राजिलसँग 3-0 हार बेहोरेको थियो। यता विश्वकप फुटबल 2026 इङ्ल्याण्डले बिहिबार गत संस्करणमा तेस्रो स्थानमा रहेको क्रोएसियालाई 4-2 हराएर विजयी शुरूआत गरेको छ। उत्तरार्धको खेलमा खेल शुरू हुनासाथ युड बेलिङ्गम र स्थानापन्न खेलाड़ी मार्कस र्यासफर्डले निर्धारित समयको खेल सकिन 5 मिनट बाँकी छँदा गोल गरेपछि इङ्ल्याण्डले खेल जितेको हो।
1: त्यस्तै फिफा विश्वकप अन्तर्गत नै अहिले कतार र क्यानाडा बीचको खेल जारी छ। रोमाञ्चक खेलमा आज क्यानाडाले कतारमाथि पूर्ण दबदबा कायम गरेको छ। भ्याङ्कुभर स्थित बीसी प्लेस रंगशालामा जारी खेलको 65 मिनट समाप्त हुँदासम्म क्यानाडाले 4-0 गोलले फराकिलो अग्रता बनाएको छ। खेलको शुरूआतदेखि नै आक्रमक देखिएको क्यानाडाका लागि 26 मिनटमा साइल लारिनले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। त्यस्तै हिजो भएको खेलमा सोमवार चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रिय संवादको खाँचो शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रबाट लिँदैछौ। नेपालका वर्तमान राजनीतिक आर्थिक र संस्थागत चुनौती कुनै एक दल सरकार वा व्यक्तिले मात्र समाधान गर्न सक्ने प्रकृतिका छैनन्। यस्ता चुनौतीको समाधानका लागि व्यापक राष्ट्रिय संवाद, साझा दृष्टिकोण र लोकतान्त्रिक सहकार्य अपरिहार्य छ। संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय हितमा आधारित कूटनीति, सुशासन तथा समुन्नतिको स्पष्ट मार्गचित्र र जिम्मेवारी, संसदीय अभ्यास मार्फत मात्र मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ। आजको आवश्यकता आरोप प्रत्यारोपको होइन, संवादको हो, अविश्वासको होइन, सहकार्यको हो। सत्ता पक्षका लागि जनताले मत मार्फत जिम्मेवारी सुम्पिएका छन्। सत्ता पक्ष जिम्मेवार विहीन भएमा पक्षले प्रश्न गर्ने र समाधानको बाटो खोज्नु लोकतान्त्रिक संस्कार हो। राष्ट्रिय संवादको यही संस्कृतिले नेपालको लोकतन्त्रलाई थप परिपक्व, उत्तरदायी र जनमुखी बनाउन सक्दछ।
1: संविधान संशोधनमा देखाउनु पर्ने उदारता शीर्षकमा कान्तिपुर दैनिकमा गेजा शर्मा वाग्लेको विचार छापिएको छ। संविधान संशोधन सम्बन्धी सरकारी कार्यदल होइन, राजनीति शास्त्री, संविधानविद तथा नागरिक समाजका प्रतिनिधि समेत सम्मिलित उच्च स्तरीय आयोग गठन गर्नुपर्छ। संविधान संशोधन जस्तो अत्यन्त संवेदनशील मुद्दामा सरकार र दलहरूबीच गम्भीर छलफल र परामर्श गर्नु आवश्यक छ। यसै गरी बौद्धिक समुदाय, नागरिक समाज, संचार माध्यम, सामाजिक सञ्जाल, चौतारा, चिया पसलका साथै घर घरमा समेत व्यापक र सुसूचित बहस हुनुपर्छ। अब संशोधन हुने संविधान राष्ट्रिय सहमतिको दस्तावेज हुन सकेन भने कल्पनातीत राजनीतिक दुर्घटना समेत हुन सक्छ। यो मुद्दा जटिल र संवेदनशील मात्र होइन, जोखिमपूर्ण समेत छ। तर सरकार न संवेदनशील छ, न उत्तरदायी, न पारदर्शी। प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्ति र अनुत्तरदायी कार्यशैली तथा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावले ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धि संकुचित हुन सक्ने आशंका समेत सिर्जना भएको छ। त्यसैले यस्तो जोखिमप्रति उच्च सचेत र सतर्क हुँदै ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धिको संरक्षण गरी थप उद्धार र राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा विकसित गर्न संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका कांग्रेस र एमाले लगायत पार्टीले थप नेतृत्वदायी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: मैडी नगरपालिका बसंतपुर चितवन।
2: इस समय सूचक का साथ में
3: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5569 5570 9855 7701 र 9855 7703।
4: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 5880 र 98 5506 4440।
5: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 5 गते शुक्रबार सन् 2026 जुन 19 तारिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सार्वजनिक ऋणको समावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधार नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी।
0: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो पुनरावलोकनको लागि दायर भएको रिट खारेज उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने।
1: नेपाल छिर्नै लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसुन भित्रिने आकलन।
0: अमेरिकाले इरानमाथिको नौ सैनिक नाकाबन्दी हटायो ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
1: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जित बोस्नियालाई स्विजरल्यान्डले हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ।
5: घर परिसरमा कम्तीमा 2 बहुवर्षीय रुख रोप्नु पर्छ। घर आँगनमा थरीथरीका फूल बिरुवा रोप्नु पर्छ। सुधारिएको चुलो धुवा रहित प्रयोग गरौँ। कुहिने र नकुहिने फोहोर छुट्याउने गरौँ। कुहिने फोहोरबाट मल उत्पादन गरौँ। खाना खानु अगाडि साबुन पानीले हात धुने बानी बसालौँ। पानी शुद्धिकरण गर्ने व्यवस्था मिलाऊ। चर्पीको प्रयोग गरौँ। धारासँगै साबुन पनि राखौँ। कुकुरलाई सडक वा सार्वजनिक स्थानमा दिशा पिसाब नगराऊ। सदैव CFL LED चिमको प्रयोग गर्ने गरौँ।
6: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो
0: सार्वजनिक ऋणको सामा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ्दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनु पर्ने भएको छ। अर्थमन्त्री सोनी मुआङले जेठ 15 प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गर्नु भएको छ। बाँकी 6.57 अर्ब 29 करोड रुपियाँको स्रोत भने ऋणलाई बनाउनु भएको छ। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड र आन्तरिक ऋणबाट 4.10 अर्ब रुपियाँ सङ्कलन गर्ने लक्ष्य छ। अर्थविद दिल्लीराज खनाल भन्नुहुन्छ, विगतमा लिएको ठुलो परिमाणको ऋणको परिपक्वता अवधि पुर्याउन थालेको छ। यसले आउँदा दिनमा सरकारी ऋणको प्रभावकारी व्यवस्थापन र दिगोपनामा ठुलो समस्या आउँछ। यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाइमा आर्थिक वृद्धि दर र राजस्व सङ्कलन बढाउने हो भने आउँदा दिनमा ऋणको आकार घट्न सक्छ। यो विषय अहिले ऋण लिएको ऋण कति कुशल ढङ्गले परिचालन गरिन्छ र कति प्रतिफल लिन्छ भन्नेमा भर पर्छ भनेर भन्नुभएको खबर कान्तिपुरले छापेको छ।
1: यसैबीच सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आउँदो आर्थिक वर्ष 2083-84 लागि सडक पूर्वाधार तथा सहरी पूर्वाधारमा 2.48 अर्ब 48 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै सहरी तथा सडक निर्माणका लागि झन्डै 11.5 खर्ब रुपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ झन्डै 5 खर्ब रुपियाँ, शहरी पूर्वाधारतर्फ झन्डै 6.50 खर्ब रुपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। नागरिक दैनिकमा खबर छ।
0: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट जमिन, भवन, पानी, बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न सुरु गरेको छ। लिमिटेडले 2 दिन बुधबार र बिहिबार हिजो र अस्तिमा 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बकेउता तिरेका 87 उद्योगमा हिजो पुनः लाइन जडान गरिएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बकौता रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। दिएको म्याद सकिएपछि अस्ति बुधबारदेखि लाइन काट्न सुरु गरिएको हो। 2080/24 चैतमा प्रमाणीकरण भएको उच्च अदालतको फैसलामा उद्योगीहरूले 2075 सालदेखि बढेको भाडा उठाउनु पर्ने भनिएको थियो, तर त्यस विरुद्ध औद्योगिक क्षेत्रका उद्योग सर्वोच्च पुगेका थिए, जसमा चैत 12/2081 सर्वोच्चले 2075 साउनदेखि लागू हुने गरी पत्राचार गर्न खोज्नु कानुन सम्मत र न्यायचित नहुने भएकाले उच्च अदालतको आदेश केही हदसम्म उल्टी भई परिमार्जन भाडा दर 2079 असार 22 देखि मात्रै लागू गर्न परमादेश दिएको थियो। सर्वोच्चको फैसला उपर पुनरावलोकनका लागि लिमिटेड र लिमिटेडको सञ्चालक समितिको निर्णय चित्त नबुझेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घ लगायतकाहरू पुनरावलोकन गरेका थिए। तर हिजो सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा, सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले पुनरावलोकनका लागि अनुमति दिएको छैन। अब यसअघिको सर्वोच्चको फैसला नै लागू हुने र व्यवसायीले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनु भएको खबर कान्तिपुरले छापेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ। असार 7 गते पर्सिदेखि 9 गतेसम्म चितवनमा रासोपाको प्रथम महाधिवेशन हुन गइरहेको छ। पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ। महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ। उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ। हिजोको सचिवालय बैठकमा सभापति रवि लामी छानेले भन्नुभएको थियो, त्यसैले सहमतिमा नै नेतृत्व छान्ने वातावरण बनाउनुपर्छ। यसअघि वरिष्ठ नेता बालेन्द्र शाहको टिमका साथै साझा विवेकशील पार्टी खगेन्द्र सुनार र लक्ष्मण थारूको समूह रासोपामा समाहित भएको थियो। सहमति अनुसारै रवि लामी छाने पुनः सभापतिमा दोहोरिने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह नै हुनुहुनेछ। हिजोको सचिवालय बैठकले वरिष्ठ नेता पदलाई विधान समावेश गर्ने र केन्द्रीय समितिको आकार बढाउने निर्णय समेत गरेको छ। वरिष्ठ नेताको पद थपिएसँगै केन्द्रीय पदाधिकारीको संख्या 19 सदस्यीय हुने भएको छ। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
0: पूर्वी नेपाल नजिकैका पश्चिम बङ्गाल र आसपाससम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झन्डै 1.5 हप्तादेखि हल्ट अर्थात् रोकिएको छ। यसका कारण सरदर अवधिभन्दा 6 दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिने छाँट छैन। कमजोर अवस्थामा रहेको मनसुनी प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण हो। मे महिनादेखि नै कमजोर हुनुपर्ने पश्चिम वायु अहिले जुन मध्यसम्म पनि भारतको उत्तराखण्ड उत्तर प्रदेशसँगै नेपालमा सक्रिय नै छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक मदन सिग्देलले भन्नुभयो, मनसुन आफैमा आसाम र पश्चिम बङ्गालमा सुस्त आएको छ। त्यसमाथि पश्चिमबाट पूर्वतिर हावा बाहिरिँदा रोकिन पुगेको छ। नेपालमा मनसुन नभित्रिनुका कारण अरू पनि छन्। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, जसका कारण हावा तलतिर थिचिएको छ। यसले बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। स्थानीय तापक्रम र न्यूनचापको अभावले पनि मनसुनको बहाव तय गर्छ, तर पूर्वी नेपालमा मनसुनी वायुलाई तान्नका लागि जति न्यूनचापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पर्याप्त मात्रामा हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले पश्चिमी वायु अर्को हप्तासम्म कमजोर हुने आकलन रहेको बताउनुभयो। मनसुन कहिले भित्रिन्छ भनेर यकिन भन्न सकिने अवस्था त छैन, तर अब बिस्तारै पश्चिमी वायु कमजोर हुने देखिन्छ, त्यसपछि मनसुन बिस्तारै भित्रिन्छ मर्जनले भन्नुभएको छ। यसैबीच हिउँदपछि र बर्खा अघिको अवधिमा भने यस वर्ष नेपालमा अत्यधिक पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 45 वर्ष अर्थात् सन् 1990 को रेकर्डलाई ब्रेक गर्दै यसपल्ट 339.7 मिलिमिटर वर्षा रेकर्ड भएको छ। काया कैरनमा पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसानको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: It's a goal!
0: Team Star Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
2: हिमस्टार
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्थामा सरकार, पूर्वाधारमा नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी, रासोपाको नेतृत्व, सहमतिमा नै चयन हुने, औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो, पुनरावलोकनको लागि दायर भएको रिट खारेज, उद्योगीहरूले 2079 परिमार्जित भाडा दर तिर्नुपर्ने, नेपाल छिर्ने लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो लगायतका खबर प्रस्तुत गर्यौं.
4: अब कृषिका प्रसंग. नेपाली चिया भारतीय बजारमा जान कडाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै हिजोदेखि थप उद्योग बन्द भएका छन्. यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो देशमा चिया निर्यात गर्दै आएका उद्योग रहेका छन्. टी अलायन्स अफ नेपालमा टान, आबद्ध, इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर 16 उद्योग बन्द भएको टानका जीवन नेउपानेले जानकारी दिनुभयो. इलाममा मात्रै 79 चिया उद्योग बन्द भएका छन्. यस्तै हिजोदेखि नै झापाका 30 उद्योग समेत बन्द भएका छन्. सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीहरूले बताएका छन्. सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत व्यवसायीहरूले बुझाएका खबर आजको गोर्खापत्रमा छ.
3: पन्छीहरूमा देखा पर्दै आएको बर्ड फ्लू रोगको संक्रमण 10 जिल्लामा फैलिएको छ. मौसमी प्रभाव र जैविक सुरक्षामा सावधानी नअपनाउँदा बर्ड फ्लूको संक्रमण देखा परेको पशु सेवा विभागले जनाएको छ. विभागीय सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले हाल 10 जिल्लामा देखिएको बर्ड फ्लू सरकारको नियन्त्रणमै रहेको बताउनुभयो. कुखुरामा देखा परेको बर्ड फ्लू रोग सरकारको नियन्त्रणमै छ, भयावह हुने गरी फैलिएको छैन. उहाँले भन्नुभयो, संक्रमण भएको पुष्टि हुनासाथ प्राविधिकहरू खटिएर नियन्त्रणका सबै कामहरू भइरहेका छन्। बर्ड फ्लू नदिन संक्रमित क्षेत्रको आसपास रहेका जिउँदा कुखुरा, अण्डा, दाना र सुरीलाई तत्काल नष्ट गर्ने गरिएको छ. यसरी नष्ट गरिएको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था छ. नष्ट गरिएको कुखुरा, अण्डा र दानाको प्रचलित बजार मूल्यको 80% रकम क्षतिपूर्ति बापत किसानलाई उपलब्ध गराउने सरकारले गरेको छ.
4: विगतमा जस्तै यस वर्ष पनि किसानले रासायनिक मल पाउन सकेका छैनन्. बर्खे खेती सुरु हुन थालेको बेला किसान मलको जोहोमा जुट्न बाध्य छन्। सरकारले भने रासायनिक मल पर्याप्त मात्रामा मौजदा भएको दावी गरेको छ. बर्खे धान र मकै बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिनुभयो. अध्यक्ष श्रेष्ठका अनुसार देशभर अहिले मलको समस्या छ. सरकारले गोदाममा मल मौजदात छ भने पनि किसानले मल नपाइरहेको अवस्था छ. विशेष गरी मधेस, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा यो समस्या चर्को रूपमा देखिएको श्रेष्ठको भनाइ छ. आजको कारोबारमा खबर छ.
3: कृषिका विभिन्न क्षेत्रमध्ये दुध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन्। विगतमा निर्वाहमुखी पेसा मात्रै गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन्। यसैमध्येका एक हुनुहुन्छ काभ्रे धुलीखेलका उद्यमी हरिप्रसाद घुमागाई. गाई भैँसी पालेर दुध उत्पादन, डेरी व्यवसाय अनि सँगसँगै तरकारी क्षेत्रमा आत्मनिर्भर बन्न उहाँ सफल हुनुहुन्छ. थप जानकारी सहित मदन पौड्याल.
5: 68 सालमा चाहिँ एउटा गाईबाट सुरु गरेको, तपाईँको एक वर्षको दौडमा चाहिँ एउटा, दुईवटा, तिनवटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 गाई, 10 भैँसी जोड्न सफल भए.
6: काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका सञ्चालक हरिप्रसाद हुमागाई, उमेरले उहाँ 62 वर्ष भइसक्नुभयो. 40-45 वर्षसम्मको युवा उमेरमा निर्वाहमुखी पेसा गरी गुजारा चलाएका उहाँले त्यसपछि कृषि फार्म खोल्नुभयो. एउटा गाईबाट सुरुवात गरेको दुध उत्पादनको काम अहिले व्यवसाय व्यवसाय बनेको छ। सुरुमा 1.5 लाख रुपियाँको थोरै लगानी भए पनि अहिले दूध उत्पादन, डेयरी तथा तरकारी खेती गरी लगानी करोडमाथि पुगेको छ। उहाँ भन्नुहुन्छ, अहिले आम्दानी पनि राम्रै छ, जीविकोपार्जनमा कुनै समस्या छैन।
5: किसानहरूलाई चाहिँ जीविकोपार्जन चाहिँ हुने रहेछ, त्यो दुई थरी भयो भने, एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि नपुनी, अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले चाहिँ ओभर टाइम पाए नि हुन्थ्यो नि, मलाई 2-4 घन्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी चाहिँ एउटा ओभरट्याङ भनौँ न।
6: आफूले गाई भैँसी पालेका उद्यमी किसान हुमा गाईले गाउँका अरूलाई पनि यो व्यवसायमा प्रोत्साहन गर्नुभएको छ, साथै उहाँलाई परिवारको पनि उत्तिकै सहयोग छ। अनि अरू छिमेकमा जसले पशुपालन गरेका छन् ती पशुको बिमा गर्ने, सामान्य रोग लाग्दा औषधि पुर्याउने, उत्पादन भएको दुध खरिद गर्ने र आफ्ना उपभोक्ता तथा धेरै भए काठमाडौँसम्म पनि दुध पुर्याउने काम भइरहेको छ। यसै गरी पेसामा लाग्न अरूलाई पनि उहाँको सल्लाह छ।
5: पेसामा लाग्नु पर्यो, एउटा मात्रै पाल्ने होइन, 5-7 वटा पाल्नु पर्यो। त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले नि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ।
6: उद्यमी किसानका अनुसार पशुपालन र तरकारी खेतीलाई सँगसँगै लैजानु कृषिमा आत्मनिर्भर बन्ने उत्कृष्ट तरिका हो। आफ्नै व्यवसाय गर्न चाहने र गरिरहेका उद्यमीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा किसान हरिप्रसाद हुमा गाईको जोड छ।
5: अब अहिलेको सरकारले राम्रोसँग चाहिँ कृषिलाई चाहिँ अलिकति जोड दिएर, व्यवसायलाई अलिकति जोड दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो, यहीँ रोजगारी हुन्छ। मैले 10-20 जना चाहिँ रोजगारी दिन सकेँ भने अरूले देलान, अरूले नै त्यो

0: मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। 18 वर्ष 3 महिना भुटानी जेलमा बिताएपछि 42 वर्षीय चतुर्मान तामाङ र 44 वर्षीय हस्तबहादुर राईले सोच्नु भएको थियो अब घर फर्कने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। जेठ 18 भुटानको छामगाङ केन्द्रीय जेलको ढोका खुलेसँगै लामो सास फेर्नुभयो। रिहापछि भुटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत भुटान सीमावर्ती जयगाउँमा पुर्याएका थिए। उनीहरूसँग साथमा एक एक थान टिभी र केही थान झुला झ्याम्टा थिए। विदाईका बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिन्छौ। दुवैले हुन्छ भन्ने संकेतमा टाउको हल्लाएर अन्तर्राष्ट्रिय गेट पार गर्दै जयगाउँ बजारतिर लागे। जेल प्रशासनले उनीहरूलाई 30,000 भारतीय रुपियाँ खर्च समेत दियो, तर रिहा गरिएको कुनै आधिकारिक प्रमाणपत्र भने दिएन। यही एउटा कागजको अभावले उनीहरूलाई यति बेला देश खोज्दै भौतारिन बाध्य पारेको छ। 18 वर्ष 3 महिना भुटानी जेलमा बिताएपछि चतुर्मान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुगे। दिनभरि सीमामा बसे तर पहिचान खुल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाएनन्। देश खोज्दै भौतारिरहेका भुटानी राजबन्दी कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच मध्य पूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। यता इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाव र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ। उहाँले भविष्यमा तेहरान र वासिङटन बीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नु भएको छ। खामेनीको अभिव्यक्तिप्रति ट्रम्पले भने प्रतिक्रिया दिनुभएको छैन। अमेरिका र इरान सम्झौता 14 मुख्य बुन्दामा आधारित छन्, जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकास कोष स्थापना गर्ने लगायतका छन्। दुवै पक्षले अधिकतम 60 दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन्। ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको छ। विशेष गरी इरानको पुनर्निर्माण लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट रहेका छन्।
5: अब खेल खबर। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ। केही बेर अघि सम्पन्न खेलमा क्यानाडाले कतारलाई 6-0 अन्तरले हराएको हो। क्यानाडाका लागि पहिलो हाफको 16 मिनटमा क्लाइल क्यारिनले पहिलो गोल गरे। 39औं मिनटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही समय अघि मात्रै दोस्रो गोल गरेका थिए। पहिलो हाफमा कतार विरुद्ध क्यानाडाले 3-0 अग्रता लियो। पहिलो हाफको 33औं मिनटमा कतारका हुमाम अहमदले रेड कार्ड पाए पछि कतार 10 खेलाडीमा सीमित भयो। खेलको 55औं मिनटमा कतारका अर्का खेलाडी असिम ओमा मिदोलाई पनि रेफ्रीले रातो कार्ड दिए। कतार 9 खेलाडीमा सीमित रह्यो।

0: छठी मिनटमा लिया मिलरले क्यानाडाका लागि फेरि गोल थपे। खेलको 74 मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुग्यो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाएका थिए। त्यसपछि क्यानाडा 6-0 विजयी भयो। जितसँगै क्यानाडाले अङ्क तालिकामा 4 अङ्क जोडेको छ। गैराति नै समूह बीको खेलमा स्विजरल्यान्ड पहिलो जितसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह एमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। अमेरिकाको लस एन्जलसमा रहेको सोफा हाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्यान्डले बोस्निया एन हर्ज गोविनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। खेलको 74 मिनटमा जोहान भान्जाबीले गोल गर्दै स्विजरल्यान्डलाई अग्रता दिलाएका थिए। 84 मिनटमा रुबेन बर्गास र 90 मिनटमा मान्जाबीले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। इन्जुरी समयमा एर्मिन महामिकले गोल फर्काए पनि अन्तिम समयमा प्राप्त पेनाल्टीलाई ग्रान्डिट जाकाले गोलमा परिणत गर्दै स्विजरल्यान्डलाई 4-1 सहज जित दिलाएका छन्। यसअघि स्विजरल्यान्डले कतारसँग 1-1 बराबरी खेलेको थियो। बोस्निया भने पहिलो खेलमा क्यानाडासँग 1-1 बराबरीमा रोकिएको थियो। यस्तै आज बिहान सम्पन्न अर्को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। खेलको 5 मिनटमै मिखाइल सेडलको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो, तर 81 मिनटमा प्राप्त पेनाल्टी अवसरलाई थिएबो मोनेकाले सदुपयोग गर्दै दक्षिण अफ्रिकाले 1-1 बराबरी बनायो। बराबरीसँगै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो अङ्क बाँडेका छन्। विश्वकपमा आज बिहान 7:15 मेक्सिको ग्वाडालाहारा स्टेडियममा समूह एका मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ्दै गएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढेको छ। गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ। पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा केही शीतल छ। कोशीका केही ठाउँमा राति पनि पानी परेको छ। आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक दुई ठाउँहरूमा समेत वर्षाको सम्भावना छ। विशेष गरी तराई क्षेत्रमा गर्मी बढिरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: एमाले मिशन पार्टी जागरण 2083 विशेष राष्ट्रिय अभियान सुरु गरेको छ। गएको फागुन 21 चुनावमा अकल्पनीय धक्का बेहोरेको एमाले पार्टीलाई पूर्व अवस्थामा फर्काएर निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्य राखेर अभियान सुरु गरेको हो।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुनु भन्दै बुढा नीलकण्ठको उहाँकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानुन बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ। भदौ 23 र 24 नवयुवा विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो।
0: नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिने तयारी गृह मन्त्रालयले गरेको छ। पोसाक खरिद अनियमितताका कारण विवादित बनेपछि प्रहरीलाई नगद नै दिने र उनीहरू स्वयंले खरिद गर्ने परिपाटी सुरु गर्न लागिएको हो।
1: सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खडा हुने अवस्था नहुने व्याख्या गरेको छ।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिजो उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो।
1: म्याग्दीको रघु गङ्गा गाउँपालिका आउँदो आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ।
0: जब जब प्राकृतिक विपत्तिका घटना बढ्छन् निरीक्षण र अनुगमनको बहानामा मन्त्रालयका कर्मचारी तथा मन्त्रीहरू हेलिकप्टर चढेर घटनास्थल पुग्नु एउटा फेसन जस्तै बनेको थियो। विपद उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार कार्य सँगसँगै विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन भ्याइ नभ्याइ हुन्थ्यो। अब भने यसलाई बन्द गर्ने तयारी सरकारले गरेको खबर अन्नपूर्णमा छ।
1: काया कैरनमा अब पालो उखानको।
0: ढाट्नु भन्दा नबोल्नु बेस।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: सार्वजनिक ऋणको समावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधारमा नयाँ रणनीति 11 खर्बको ठेक्का लगाउने तयारी।
1: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो। पुनरावलोकनको लागि दायर भएको रिट खारेज। उद्योगीहरूले 2079 परिमार्जित भाडा दर तिर्नुपर्ने।
0: नेपाल छिर्नै लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो। अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसुन भित्रिने आकलन।
1: अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटायो। ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
0: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जित। स्विजरल्यान्डले बोस्नियालाई हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
1: र अन्त्यमा आजको कार्टुन आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। पूर्वाधार मन्त्रीले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनेको भनाइसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक ठेकेदार घरबाट बाहिर निस्कन लाग्दैछन्। खुट्टामा लगाउने ठुलो पट्टी बोकेकी उनकी श्रीमती ठेकेदार श्रीमानसँग भन्दैछिन्, ठेकेदारीको काम नगर्नु भन्दा मान्नु भएन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरू सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो patreon.com र नेपाली नेटवर्क भइरहेको छ। विश्वभर छरिएर रहेका नेपालीहरूले यी अनलाइन माध्यमहरूबाट हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट
1: सबैजनाले त्यो गरिराख्नु भएको छ। सायद मलाई लाग्छ वरिष्ठ नेतामा पनि बालेन्द्र शाह जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ बाहेकको विकल्प रहन्छ जस्तो मलाई लाग्दैन।
0: अब भनेपछि चितवनमा कति जति मानिसहरू चाहिँ जम्मा हुन्छन्, कार्यकर्ताहरू होइन, त्यहाँको व्यवस्थापन के छ? तपाईँ त नजिक पनि हुनुहुन्छ त्यहाँबाट होइन, चितवन गइसक्नुभयो उत्तमजी?
1: होइन, आज बल्ल म चितवन जाँदैछु। अहिलेसम्म कास्की गण्डकी प्रदेशको निर्वाचनहरू महाधिवेशनहरू सम्पन्न गरिसकेर यहीँका स्थानीयहरूसँग भेटघाट गर्ने कार्यक्रम भएको थियो। त्यसैले गर्दा म अहिले त्यसलाई कास्कीमै छु। आज मात्रै म चितवन जाने तर्करमा छु। करिब 2500-3000 संख्यामा चाहिँ प्रतिनिधिहरू त्यहाँ जम्मा हुने हुनुहुन्छ र यो निर्वाचनलाई महाधिवेशनलाई चाहिँ एकदमै सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्नको लागि सम्पन्न गर्नको लागि हामी सबैजना कटिबद्ध छौँ, प्रतिबद्ध छौँ।
0: तपाईँको उम्मेदवारी केमा छ यसपाला? केन्द्रीय सदस्य वा के पदाधिकारीमा आउँदै हुनुहुन्छ?
1: अब म चाहिँ मेरो कुरा गर्नुहुन्छ भने व्यक्तिगत रूपमा चाहिँ म पहिला चाहिँ तपाईँको पार्टीको विभागमा बसेर काम गरेको हुनाले, केन्द्रीय विभागमा काम बसेर काम गरेको हुनाले अवश्य पनि राजनीतिमा चाहिँ सम्भावना खोज्ने कुरा रहँदैछ। त्यसैले गर्दाखेरि त्यो बेला चाहिँ पहिलो चरणको हामी चाहिँ के हुन्छ भन्दा पार्टीको विधान अनुसार चाहिँ पहिला केन्द्रीय सदस्यमा चाहिँ हामीले चाहिँ निर्वाचित हुनुपर्ने हुन्छ। केन्द्रीय सदस्यका लागि चाहिँ मेरो पहल रहन्छ, मेरो उम्मेदवारी रहन्छ।
0: भनेपछि अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई सगौरव भव्यताका साथ सम्पन्न गर्दैछ चितवनमा, होइन? यो पार्टीले चितवनै महाधिवेशन गर्नका निम्ति रोज्नुको कारण के? पार्टीको उत्पत्ति व्युत्पत्ति नै चितवनबाट भएर हो अन्य कुनै कारण
1: हो? एकदमै, अब यो पार्टीको सबभन्दा पहिलो कुरा भनेको पार्टी सभापति रवि लामिछानेज्यूले जुन हिसाबले चितवनबाट जुन एउटा अभियान सुरु गर्नुभयो पार्टीको, र त्यो अभियान स्वरूप नै पार्टीको स्थापनाको शुभ अवसर पारेर हामीले चितवनमा चाहिँ गर्न लागेका छौँ। चितवन हाम्रो लागि सबभन्दा राम्रो ठाउँ पनि हो। चितवनले हामीलाई सधैँ माया गरिरहेको पनि छ। यद्यपि अहिले चाहिँ देशैभरिबाट हामीलाई माया बर्सिरहेको छ, यद्यपि पहिलो महाधिवेशन चाहिँ चितवनबाटै सुरु गरौँ भन्ने हिसाबले यसपालिको महाधिवेशन चाहिँ चितवनमा हुँदैछ।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको पूर्व सन्ध्यामा धेरै तयारीहरू पनि गरिरहेको छ, होइन? तपाईँहरूको नेतृत्वमा सरकार छ, दुई तिहाई नजिकको सरकार छ। अहिले संसद हेर्दै गर्दाखेरि, सरकार हेर्दै गर्दा, प्रधानमन्त्रीका अभिव्यक्तिहरू हेर्दै गर्दाखेरि आलोचना पनि त सुरु भइरहेको छ नि त सरकारप्रतिको। अधिनायकताको बाटोमा चाहिँ सरकार कतै अगाडि जान खोजिरहेको हो, कसैका खुट्टा भाँच्दिने, होइन? सीमाका विषयमा चाहिँ विभिन्न विषयहरू टिका टिप्पणीहरू गर्ने, बोलिदिने, होइन? नागरिकहरू सुकुम्बासी समस्या व्यवस्थापनमा पनि त्यति धेरै दिगो रूपमा चाहिँ व्यवस्थापनको साटो उल्टो चिउरा खानुपर्ने स्थिति आउने, यी यावत कुराहरूले तपाईँहरू माने प्रश्न उठ्दैछ क्या उत्तमजी अहिले?
1: होइन, स्वभाव त के हो भन्दाखेरि जुन चाहिँ ठुलो हुन्छ, जुन रुखमा चाहिँ फल लाग्छ, त्यो फलमा चाहिँ फल लागेको रुखमा चाहिँ ढुङ्गा कसैले हान्नु स्वाभाविक हो, सरकार हान्नु स्वाभाविक हो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी देशको सबभन्दा ठुलो पार्टी भएको कारणले गर्दाखेरि सबैको चाहना अनुरूप चल्नु पर्ने हुन्छ। त्यसैले गर्दाखेरि कहीँ कतैबाट त्यस्ता झटाराहरू, कहीँ कतैबाट त्यस्ता खाले आलोचनाहरू हुनु स्वाभाविक पनि हो। त्यो आलोचनालाई चाहिँ हामी ग्रहण गर्छौँ र अबका दिनहरूमा हिजो जति परिपक्व भएर हामी अगाडि बढिरहेका थियौँ, हरेक दिन परिपक्वताको एउटा तपाईँको मापन बढाएर हामी चाहिँ अगाडि बढ्ने हो, होइन? अब यसमा चाहिँ के छ भन्दाखेरि आलोचनै नहुने, सबैजनाले सर्वस्वीकार्य हुनुपर्ने भन्ने त केही पनि छैन, हेर्नुहोस्। त्यसै कारणले गर्दाखेरि हरेक दिन चाहिँ हामी यी आलोचनाहरूलाई ग्रहण गरेर त्यसलाई कसरी हुन्छ आम नेपाली नागरिकको पक्षमा रहने गरी काम गर्ने हो। सरकार दुई तिहाईको सरकार बनेको छ, बलियो सरकार बनेको छ, अवश्य पनि यो जनमुखी सरकार हो र यो जनमुखी सरकारले जनतामुखी रहेर जनतालाई केन्द्रमा राखेर कसरी हुन्छ जनतालाई न्याय दिने, कसरी हुन्छ जनतालाई सेवा सुविधा दिने, कसरी हुन्छ जनतालाई चाहिँ सरकार छ है भन्ने अनुभूति हुने गरेर काम गर्यो, त्यही अनुरूप नै सरकार अगाडि बढिरहेको छ। यद्यपि कहिलेकाहीँ आलोचना आउनु त्यो स्वाभाविक हो।
0: होइन, यो देश बनाउने चाहिँ पिएम एसएम र आइएम मात्रै हो, अरूले देश बनाउनु पर्दैन। देश त के बनाउनु पर्यो, अरे देश त बनेकै छ नि, यसलाई ड्युटी भर्ने हो नि त यसमा त, होइन? पूर्वाधारका क्षेत्रमा काम गर्ने हो, शिक्षाका क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा। आज बजेटमा हेर्नुहोस् त, करका दर हेरफेरदेखि लिएर चाहिँ शिक्षा स्वास्थ्यमा लगाएका करको विषयमा पनि त सरकारको आलोचना हुँदैछ नि त।
1: अनि होइन यस्तो छ, तपाईँले के बुझ्नु पर्यो भन्दा पिएम आइएम अथवा केएम भनेर तपाईँले जुन त्यो फोटोको इङ्गित गर्नुभयो पहिलो कुरा त, त्यो के छ भन्दाखेरि एउटा चिया दोकानमा सम्माननीय प्रधानमन्त्रीज्यू त्यसै गरी क्याबिनेटका दुईजना मन्त्रीहरू बसेर खाइरहेको चिया खाइरहेको विषय होइन, त्यहाँ जम्मा तिनजना हुनुहुन्थ्यो होइन क्याबिनेटको मन्त्रीहरू, उहाँहरू तिनजना बसेर फोटो खिचेर हाल्नुभयो, यद्यपि त्यो ठाउँमा अर्को पाँचजना भएको भए पाँचजनाको पनि फोटो चाहिँ त्यो फ्रेममा अड्थ्यो होला होइन, त्यसै कारणले गर्दाखेरि देश बनाउने भन्ने विषय त हो नि त, उहाँहरूले देश बनाउनु जानुभएको छ, अहिले सरकारमा उहाँहरू हुनुहुन्छ होइन, क्याबिनेटमा मन्त्रीहरू उहाँहरू हुनुहुन्छ, त्यसै कारणले गर्दा हामी देश बनाउँछौँ भन्नु त गलत होइन होला नि त, हामी देश बिगार्छौँ भन्नु पो गलत होला होइन, हामी देश बनाउँदैछ, देश बनाउने टिम अथवा चाहिँ देश बनाउने हामीले हो भन्नु भनेको त, त्यो त जनतालाई चाहिँ काम गर्दैछौँ है हामी होइन, जनतामुखी काम गर्दैछौँ, नागरिकमुखी काम गर्दैछौँ भनेर दिएको मेसेज भनेर यसै अलिकति पोजिटिभ सोच्न पनि सकिन्छ।
0: अब उता चिया खाँदै गर्दाखेरि यता 83 चिया उद्योगहरू बन्द छन् नि त, अहिले भारतले चिया खरिद नगरिदिँदाखेरि यो पनि त विडम्बना छ नि त होइन,
1: यो विषयमा सरकार संवेदनशील छ, सरकारले चाहिँ यसमा गृह कार्य गरिरहेको छ, यसलाई सकेसम्म छिटो चाहिँ निराकरण गर्छ
0: होइन, सुकुम्बासी समस्या व्यवस्थापन राम्रोसँग सरकार किन गर्नु नसके, यो गरिबको सरकार होइन, यो मध्यमवर्गीय सरकार हो, यो धनीहरूको मात्र सरकार हो, सुनपतिहरूको मात्र सरकार हो, यो उत्तम जी
1: प्रेमजी यस्तो छ, तपाईँको सुकुम्बासी समस्याको विषयमा सरकार संवेदनशील छ होइन, अब केही दिनमा चाहिँ सरकारले देशका विभिन्न ठाउँहरूमा लाल पुर्जा दिने भनेर घोषणा पनि गरिसकेको छ, त्यसका लागि आवश्यक गृह कार्य पनि गरिसकेको छ, यद्यपि कहिलेकाहीँ परिणाममुखी काम गर्नका लागि कहिलेकाहीँ चुनौतीहरू पनि छेक्नुपर्ने हुन्छ, अहिले यति बेला जुन हिसाबले 35-37 वर्ष अगाडिबाट गाँजिएको सुकुम्बासी समस्या थियो त्यो समस्यालाई चाहिँ अहिले चाहिँ तपाईँको सरकारको 100 दिन नहुँदै बिस्तारै काम सुरु गरेर 100 दिनभित्रै लाल पुर्जा वितरण गर्ने कार्य सुरु गरिरहेको छ भने अब सुकुम्बासी समस्यालाई चाहिँ त सरकारले त्यसलाई चाहिँ निराकरण गर्छ अथवा चाहिँ यसलाई चाहिँ त तपाईँको गिजलेर राख्छ, तपाईँ आफै विचार गर्नुहोस्, किनकि हामी सुकुम्बासी समस्यालाई भोट बैङ्कका रूपमा स्थापित गर्न चाहँदैनौँ, त्यो भोट बैङ्कलाई चाहिँ विस्थापित गर्न चाहन्छौँ, जुन हो सुकुम्बासी समस्यालाई चाहिँ स्थापित गर्ने हो, यसलाई चाहिँ समाधान गर्ने हो होइन, तर त्यसलाई चाहिँ बारम्बार वर्षौँ वर्षसम्म चाहिँ त लै भनेर चाहिँ उहाँहरूलाई चाहिँ जहिले पनि भोट बैङ्कका रूपमा प्रयोग गरेर चाहिँ हाम्रो नैतिकताले दिँदैन कम्तीमा पनि,
0: तपाईँका पार्टी सभापतिको भारत भ्रमण भयो होइन, एकदमै राम्रो स्वागत पनि भयो, सिङ्गारियो पनि, तर भारतसँगको कूटनीतिक सम्बन्ध र भारतसँगको आत्मीयता परस्पर कूटनीतिक हिसाबले चाहिँ भारतले गर्नुपर्ने व्यवहार त परिवर्तन देखिएन नि त अहिले,
1: यस्तो छ सरकारको तर्फबाट भन्दा पनि पार्टी सभापतिज्यू त्यहाँको एउटा पार्टीको एउटा निमन्त्रणाले होइन, भारतीय जनता पार्टीको निमन्त्रणाले जानुभएको होइन, कूटनीतिक पहल भन्ने कुरा के हुन्छ भन्दा आजको भोलि नै छुमन्तर हुँदैन, कहिले काहीँ के हुन्छ भन्दा भौतिक चिजहरू दिइयो भने चाहिँ त्यो आजको भोलि नै देखिन्छ होइन, कूटनीतिक कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि अहिले लामो समयमा त्यसको रिजल्ट देखिन्छ के, हामीले के बुझ्नुपर्छ भन्दाखेरि कसैले चाहिँ हिजो देशका कुनै प्रधानमन्त्री हाम्रै देशका प्रधानमन्त्रीहरू जाँदाखेरि के ल्याउनु भयो के ल्याउनु भयो भन्ने विषय थियो नि ती भौतिक कुराहरू, ती चाहिँ आजको भोलि नै देखिन्थे आउने बित्तिकै होइन, तर यो त कूटनीतिक पहलको विषय हो, यसलाई त समय लाग्छ नि सेनजी, आजको भोलि नै चाहिँ तपाईँको परिवर्तन भइहाल्छ, छुमन्तर भइहाल्छ अथवा देखिनै पर्छ भन्ने छैन के, कतिपय कुराहरू नदेखिपन तर पनि ती सम्बन्धहरू होइन कूटनीतिक सम्बन्धहरू एकदमै हुन्छ नि त्यसको चाहिँ दीर्घकालीन चाहिँ एउटा फाइदा हुनसक्छ लाभ हुनसक्छ, ती कुराहरू त बिस्तारै हेर्दै जाने होला नि त,
0: अब अहिलेको अवस्थामा चाहिँ जनताले सुशासन पाउँछन् होइन, शिक्षा स्वास्थ्य रोजगारी यसै देशमा हुन्छ, यहीँ चाहिँ जनताहरू अब बस्नु पाउने वातावरण बन्छ, गरिब किसानहरू समयमा मल पाउँछन् बिउ पाउँछन्, तर अहिलेसम्म मल पाएको छैन फेरि, अझ कुरो त आइहाल्छ उत्तमजी होइन, मलको आकार छ नि त यो देशमा अहिले,
1: यस्तो छ हजुर सुन्नु न हजुर, हामीले के बुझ्नुपर्छ भन्दाखेरि सरकारले 100 दिन आफ्नो हनिमुन पिरियड भन्छ नि, त्यो पिरियडमा काम गर्न पाइसकेको छैन, पहिला 100 दिन त पर्खौँ न, कहिले काहीँ के हुन्छ भन्दाखेरि हामी एकदम हतार गर्छौँ जे बुझ्नु भने, हामीलाई छुमन्तर चाहिन्छ क्या, छुमन्तरले काम कहाँ हुन्छ, यत्रो देश हुन्छ नि तपाईँको, देशको सबै तह र तब्कालाई समेटेर अगाडि बढ्नु पर्दैछ, त्यसै कारणले गर्दाखेरि सुशासनदेखि लिएर अहिले हेर्नुभयो भने तपाईँले सुशासनको केही अनुभूति त गर्नुभएको छ, हिजोका दिनहरूमा हुने सरकारी अड्डामा हुने जुन तपाईँको कार्यालयहरूमा हुने व्यवहार र त्यहाँ हुने तपाईँले सेवाग्राहीले पाउनुपर्ने सेवा र आज त्यसमा भइरहेको चुस्तताको एउटा मापन कति बढिरहेको छ, त्यसै कारणले गर्दा यति बेला सुशासन, शिक्षा, स्वास्थ्य र रोजगार लगायतको विषयहरूमा सरकारले काम गरिरहेको छ। सरकारलाई काम गर्न दिउँ केही समय, होइन गरेन त भने आलोचना हामी पनि गरौँला बरु। तर सरकारले काम गर्दै गर्दाखेरि शङ्काको सुविधा लिएर सधैँभरि शङ्का गरेर यिनीहरूले के गर्लान् र के गर्लान् र के गर्लान् र भनेर सधैँभरि शङ्कै शङ्कामा राखेर उहाँहरूलाई डिमोरलाइज हुने काम चाहिँ नगरौँ न। यति बेला कम्तीमा पनि पोजिटिभ हिसाबले
0: तपाईँहरूसँग दुई तिहाईको बहुमत छ, होइन, जनताको साथ पनि छ, जनताको अपेक्षा पनि छ। अब सरकार फेल हुने छुट छैन, मन्त्रीहरू फेल हुने छुट छैन, किनभने स्टेट फेल हुने स्थितिमा पुगिसकेका छ। अब कालो सूची ग्रे लिस्टबाट देशलाई उम्काउनु पर्ने स्थिति छ, जताततै भ्रष्टाचार थिलथिलो थियो। तर लोकतान्त्रिक प्रक्रिया कतै मिलेन कि, होइन, एउटा व्यक्ति हाबी हुन थाल्यो कि अख्तियारकालाई ल्याएर 8 घन्टासम्म चाहिँ बन्धक बनाएर ल यसमा पत्र काट, यसलाई चाहिँ कारवाही गर, यसलाई चाहिँ पक्राउ गर लगाएर यी यावत कुराहरू कतै सिस्टम मिस्ने काम त भइरहेको छैन भन्ने कुराको आलोचना त स्वाभाविक हो नि त अहिले, होइन?
1: अहिले यस्तो छ, हेर्नुहोस् न, हामीले गरिरहेको प्र्याक्टिस, हिजोसम्म गरिरहेको प्र्याक्टिस के थियो भन्दाखेरि एकदमै लोकतान्त्रिक पद्धति भनेर चाहिँ हामी भन्थ्यौँ, होइन, तर हामी व्यवहारमा के गरिरहेका हुन्थ्यौँ भन्दा लथालिङ्ग तरिकाले हिँडिरहेका थियौँ कि, बुझ्नुभयो नि? तर आज कहिले काहीँ के हुन्छ भन्दाखेरि त्यो नियमन गर्दाखेरि मान्छेलाई चाहिँ सङ्कुचनको फिल हुन्छ कि, बुझ्नुभयो नि? त्यो प्र्याक्टिस नभएको कारणले गर्दा हामी नियममा बाँधिएर काम गर्न सुरु गऱ्यौँ भने कहिले काहीँ चाहिँ त अलिकति अप्ठ्यारो चाहिँ होला, तर त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ सबैलाई फाइदा गर्छ। अहिले चाहिँ तपाईँले कसले के गर्यो भन्ने कुरा भन्दा पनि राज्य बिस्तारै सुशासनको तयारीमा छ, सुशासनको लागि चाहिँ एउटा बाटो लिइरहेको छ, र त्यो सुशासनको बाटोमा जानका लागि कहिले काहीँ चाहिँ अप्ठ्यारो पर्छ। यो समय भनेको अलिकति समस्या हुने, किन भन्दा हामी हिजो जुन हिसाबले चलिरहेका थियौँ राज्यमा विभिन्न निकायहरू थिए, ती निकायहरूमा भइरहेको व्यतिथि, ती ठाउँहरूमा भएका जुन हिसाबले मनपरितन्त्र थिए, ती मनपरितन्त्रलाई चाहिँ यति बेला कहीँ कतैबाट चाहिँ नियमन गर्ने काम भइरहेको छ। र त्यो नियमन गर्दाखेरि अवश्य पनि के लाग्छ भन्दाखेरि होइन अलिकति तानासा भएको हो कि, अथवा होइन अलिकति व्यक्ति आयु भएको हो कि, अथवा होइन यो भएको हो कि भनेर शङ्का गर्नु चाहिँ त्यो सुविधा छ। तर राज्य चाहिँ लोकतान्त्रिक हिसाबले अहिलेको सरकारले लोकतन्त्रको लोकतन्त्रलाई बिचमा राखेर, केन्द्रमा राखेर, होइन, अगाडि बढिरहेको छ। कुनै पनि नागरिकलाई चाहिँ अलोकतान्त्रिक हिसाबले, अनैतिक हिसाबले सरकार कहीँ कतै पनि कुनै पनि कुरामा अप्ठ्यारो पर्दैन, पार्दैन। तर यति मात्रै हो कि नियममा बाँधिनुपर्छ, सुशासनको नीति लिएर अगाडि बढ्नुपर्छ, राज्यको कानुनमा चाहिँ सबै बाँधिनुपर्छ।
0: अब अहिलेको अवस्थामा चाहिँ अब देश चाहिँ सुशासनतर्फ जान्छ, होइन, मुलुक चाहिँ सुशासनतर्फ जान्छ, त्यसमा दुई मत रहेन नि, होइन, तपाईँहरू चाहिँ बाटो बिराउनु हुन्न, होइन, कर्का दर हेरफेरदेखि लिएर चाहिँ यो व्यापक कुराहरू जति पनि आएका छन् यसबाट चाहिँ सुध्रिनुपर्छ क्या मन्त्रीहरू पनि।
1: यस्तो छ, तपाईँको सुन्नुहोस् न, सरकारले, प्रधानमन्त्रीज्यूले सरकारले चाहेर कसैलाई हेरफेर गर्नु त्यो उहाँहरूले जान्ने विषय हो, हामीले जान्ने विषय होइन, है। तर हो चाहिँ के भन्दाखेरि सरकार प्रतिबद्ध छ, नागरिकमुखी सरकार छ, र सरकारले सुशासन दिन्छ भन्ने कुरामा चाहिँ विश्वस्त रहनु पर्ने छ आजको आवश्यकता। त्यसैले गर्दा यो दुई तिहाईको सरकार हामीलाई त फेल हुने छुटै छैन। त्यसै कारणले गर्दाखेरि नागरिकले चाहिँ यो सरकार छ भन्ने अनुभूति हुने गरी हामी काम गर्दैछौँ, सरकारले काम गर्दैछ, होइन। त्यसै कारणले गर्दा कहीँ कतै पनि शङ्कामा पर्नु पर्दैन। हामी अबको 5 वर्ष, पहिलो 5 वर्षमा कम्तीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसके पछाडि बालनजीको प्रधानमन्त्रीत्व कालमा, होइन, तपाईँको यो सरकारले राम्रो डेलिभरी गर्यो र हामीलाई चाहिँ जनतालाई चाहिँ सबै तह र तबकालाई चाहिँ समेटेर उहाँहरूको सबैजनालाई चाहिँ त एक हिसाबले राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्यो, त्यसमा हामी प्रतिबद्ध छौँ।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। तपाईँलाई महाधिवेशनको पनि शुभकामना, तपाईँको उम्मेदवारी लगायतका आगामी दिनहरू तपाईँका राम्रा बन्दै जाउन्। उत्तमजी, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: थ्याङ्क यू सो मच सर।
0: उहाँ हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेल, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्रामले छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: के तपाईँलाई आफ्नो घर वातावरण मैत्री बनाउने मन छ? नगर क्षेत्रका वातावरण मैत्री घरका आधारभूत सूचकहरू हो। घर परिसरमा कम्तीमा 2 बहुवर्षीय रुख रोप्नु पर्छ। घर आँगनमा थरी थरीका फुल बिरुवा रोप्नु पर्छ। सुधारिएको चुलो धुवाँ रहित प्रयोग गरौँ। कुहिने र नकुहिने फोहोर छुट्याउने गरौँ। कुहिने फोहोरबाट मल उत्पादन गरौँ। खाना खानु अगाडि साबुन पानीले हात धुने बानी बसालौँ। पानी शुद्धिकरण गर्ने व्यवस्था मिलाऊ। चर्पीको प्रयोग गरौँ, धारासँगै साबुन पनि राखौँ। कुकुरलाई सडक वा सार्वजनिक स्थानमा दिशा पिसाब नगराऊ। सदैव CFL LED चिमको प्रयोग गर्ने गरौँ।
3: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
4: अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नेपाली पहसमा नेकपा एमालेका नेत्री राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री रामकुमारी ठाकरे हुनुहुन्छ रामकुमारी ठाकरेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली पहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अहिलेको अवस्थामा सरकारले अब सरकारका मन्त्रीले भ्रष्टाचार गर्ने अनियमितता गर्ने व्यतिथि गर्ने व्यक्तिहरूलाई खुट्टै भाँचेर भए पनि अब काबुमा ल्याउँछौँ अब भ्रष्टाचार हुँदैन ठेकेदारले टाइममा काम गर्नुपर्छ निर्माणका कामहरू टाइममा हुनुपर्छ भनेर चाहिँ जुन तरिकाले एग्रेसिभ भएर काम अगाडि बढाउनु भएको छ हिजो त पोषण मात्र गर्न थालिएको रहेछ नि त अहिले त काम त बग्रेल्ती कामहरू छुटेका रहेछन् कामै गर्न नसक्ने स्थिति भएको रहेछ जताततै भ्रष्टाचारको गन्ध रहेछ के भन्नुहुन्छ
2: पहिलो कुरा त अब यो सरकार एउटा प्रचण्ड जनादेशका साथ आएको छ उहाँहरूले देशलाई देश बर्बाद भयो देश खतम भयो देशमा बसी खान सक्ने अवस्था भएन भनेर जुन न्यारेटिभ खडा गरेर उहाँहरू आउनुभएको नागरिकलाई उद्वेलित पारेर उत्तेजित पारेर युवाहरूलाई ड्रेस चाहिँ सडकमा उतारेर आत्महत्या गर्नको लागि आत्मदाह गर्नको लागि जो तयारी पारेर अहिले भदो चेष्टा विषय घटना घटाउनु भएको थियो त्यो हिसाबले त उहाँहरूलाई केही न केही गर्ने कुराको त बाध्यतै छ केही न केही कुरा देखाएर जनताको ध्यान डाइभर्ट गर्न पर्ने आवश्यकतै छ त्यसकारण सरकार अहिले उहाँहरूले चाहिँ राजनीतिमा आउनुभन्दा अगाडि मूलत धेरै मान्छेहरूले गुन्डागर्दीकै काम गर्नुहुन्थ्यो जस्तो लाग्न लाग्यो मलाई पहिला चाहिँ गुन्डागर्दी गर्नुहुन्थ्यो होला तर अब सरकारमा आइसकेपछि अब कानुनै हातमा लिएर गुन्डागर्दीको शैलीमा उत्रेको जस्तो देखिन्छ अब त्यो नहोला त्यसकारण यो त अब नेपालीहरू अघि सबै छन् किनकि को थिए के थिए त म जान्दिनँ तर जो मान्छेलाई अलिकति समाजको सिभिलाइजेसनको रुल अफ ल डेमोक्रेसी जवाबदेहिता भन्ने कुराको मिनिमम ज्ञान हुने मान्छेले फिल्डमा गएर आफ्नो उमेर भन्दा उहाँहरू त प्रकारान्तरले जिम्मेवारीमा पो प्रधानमन्त्री मन्त्री हुन पाउनुभयो त ब्युरोक्रेसीमा त उहाँहरूको उमेर जत्तिकै जत्तिकै अभ्यास गरेका प्रहरी कर्मचारीहरू साथी उहाँहरू हुनुहुन्छ नि त अब उहाँहरूलाई सडकमा दिने त्यो निर्लज्ज टाइपको निर्देशन त मेरो विचारमा नगर्नु भएको भए हुन्थ्यो किनभने मन्त्रीले नै कानुन हातमा ल्याउने हो भने त के हो त अब के चाहिँ यो अब यो दण्डहीनताको अवस्था सिर्जना भएको हो जसले जे गरे पनि हुने हो हुन त उहाँहरू जसले जे गरे पनि हुने हो बाडै आउनु भएको अर्काका व्यक्तिका घर लुटेर घर जलाएर सिंहदरबार राष्ट्रपति कार्यालय अदालत प्रहरी चौकी जेल सबै ठाउँ लुटपाट जलाउने तोडफोड गरेर आउनुभयो अब यस्तो मान्छेलाई जनताले अब अनुमोदन गरेको हाम्रो दुर्भाग्य हो हामी ठिक छौँ भने जनताले हामीलाई हाम्रा घर चलाउनेहरूलाई अनुमोदन गरे भने त अब हामी यसरी नै पासमा अभिशप्त हुने त होला नि
1: अनि यसको मतलब चाहिँ दण्डहीनताको त प्रशय भएको रहेछ देशमा भ्रष्टाचारीहरू व्यापक रहेछन् अहिले चाहिँ 27 अर्बको बिगो छ कसैसँग 26 अर्बको बिगो छ होइन विभिन्न घरानाका नाममा चाहिँ देश लुटेर अनि राजनीतिलाई पनि गुमराहमा पारेर काम गर्ने क्रम त बढेको रहेछ नि त अहिलेको स्थिति हेर्दाखेरि होइन यो कुरा त स्वीकार्नुहुन्छ
2: अहिले होइन कि अब चाहिँ गुन्डागर्दी लुटपाट अझै हुँदैछ किनकि अब मेरो घर मेरा छोराका जुत्ता लुटेर लानेहरूले देशको चाबी हातमा राखिसकेपछि चाहिँ मेरो छोराका कापी किताब लानेहरूले मेरो सामान्य एउटा नाकमा लाउने चुली लुटेर लानेहरूले मेरो घरको एउटा सामान्य ल्यापटप कम्प्युटर लाने मेरा किचनका जुठा भाडा लानेहरूले चाहिँ अब यो चाहिँ प्रमोसन गरेको सरकार भए भएर अब हेर्दै जाउँला के हुन्छ अब यो त उहाँहरूले जे गर्ने भनेर भन्नुभएको छ अब अख्तियार दुरुपयोग अनुसन्धान छ कारवाही गर्ने अब निकाय छ अब यो छ भन्ने पनि भएन यी नाम मात्रैका निकाय हुन् उहाँहरूले जसरी लुटपाट गरेर अब एउटा फरक जन्डरबाट राजनीतिमा आउनुभएको थियो उहाँहरूले आफूलाई टिकाउनको लागि जनताको ध्यान डाइभर्ट गर्नको लागि केही न केही गर्नुपर्ने बाध्यता छ त्यस कारण उहाँहरूले गरिरहनु भएको छ यस बारेमा केही टिप्पणी गर्नु छैन
1: तपाईँ त लामो समय नेपालको राजनीतिमा हुनुहुन्छ पोलिटिक्समा हुनुहुन्छ सरकार सुशासन
2: सुशासन भनेको मन्त्रीले गएर सडकमा खुट्टा भाँच्दै भन्ने सुशासन हो
1: उहाँले त मैले त्यो भन्न खोजे होइन भन्नुभएको छ नि त आज होइन संसदमा
2: होइन सुशासन भने के हो त सुशासन भने त सुशासन भनेको त कानुन होला सबभन्दा पहिले त्यसको परिपालना त हर व्यक्ति हर इन्स्टिट्युसन हर संगठन र हर त्यो सम्बन्धित निकायका पदाधिकारीहरूले पालना गर्ने कुरा होला नि जब यो परिकाको उत्रेर सडकमा आउने कुरा हुन्छ होइन अनि एउटै एकै रातमा मान्छेहरूले चाहिँ तपाईँको अब भनौँ न अहिले त्यो सीताराम बरालको अडियोलाई भिडियोलाई चाहिँ यदि अब त्यहाँ केही न केही भएको हो भन्ने मान्ने भने होला छानबिन अब अख्तियारका प्रमुखहरूलाई प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रधानमन्त्री संविधानले नचिन्ने मान्छेहरूले उहाँहरूलाई धोका थुनेर गाली गलोज गरेर अनि त्यसपछि पक्राउ दुर्नी जारी गरेर जो मान्छेहरूलाई गरिरहनु भएको छ खोजेको नेपालीले यही होला नि त यदि नेपालीले यही खोज्या हो भने के भयो त हामी त भोगौँला नि तयारै भएको हिजो पञ्चायत भोगेको राणा शासन भोगेको होइन माओवादी दमनका बेला विद्रोहका बेला हामीलाई दमन भएको भोगेको सबै भोगेर आएको हामीलाई के छ र तर नेपाल हामी मात्र होइन सबै नेपाली जनता यही शासी यस्तै शासन व्यवस्थाबाट शासीपूर्ण अभिशप्त छन् भन्ने कुरा चाहिँ देखियो त्यस कारण उहाँहरूले अहिले जे गरिरहनु भएको छ हात हातमा पक्राउ चुर्की पहिला सुन्ने अनि थुन्ने होइन पहिला मान्छेलाई आतङ्कित गरेर नभएर थुन्ने त्यसपछि सुन्ने गर्नुभएको छ उहाँहरूले मुद्दा चलाएका मान्छे अब आजसम्म त अदालतमा परियो जजहरू थिए उनीहरूले कम्तीमा न्यायको चाहिँ तराजुमा कम्तीमा प्रमाणको परीक्षण गरेको जस्तो चाहिँ हुन्छ अब त उनीहरूले त यस्तै अब विदेशमा हल्लेर आएका के गरेका होइन एक दिन पनि कानुनको फिल्डमा प्र्याक्टिस नगरेका यस्तै मान्छे अब अदालतमा भर्ती हुनेछन् यस्तै मान्छे जानेछन् सिंहदरबारमा यस्तै हुनेछन् अब अहिले सुनिँदैछ कि कर्मचारीलाई 30 वर्ष र 55 वर्ष हुने समूह ल्याएर हटाउने र उहाँहरूका मान्छे फास्ट ट्र्याकमा सिधै सचिव सचिव नियुक्ति गर्ने
1: मन्त्रीहरूका स्वकीय सचिवहरू बस्ने व्यवस्था आउँदैछ नि त सचिवभन्दा माथि मन्त्रीका स्वकीयहरू सहजकर्ताहरू
2: हो अब यसो हुने हो भने त अब चाहिँ अब त राम राज्य होला होइन अब ती मान्छे हिजो के पृष्ठभूमिमा थिए कस्तो थिए तिमीलाई राज्यको एकजना बहिनीको भर्खर तपाईँको फोन आउनुभन्दा अगाडि एउटा प्रकाश सुन्दै थिएँ एकजना बहिनीले एकजना नेताको नामै ल्याएर फलानु त बेसी होइन र उसैले हो एउटा विज्ञप्ति निकालेर हामीलाई भनेको कि गृह मन्त्रालयको फलानु फलानु ठाउँमा फलानु फलानु फाइल छ आज मेरो हातमा हस्तरी छ केही गर्न सकिनँ तिमी जेनजी भाइ बहिनीहरू गृह मन्त्रालयमा गएर त्यो फाइल थुकेर जलाउनु भनेर भनेको भन्ने भर्खरै तपाईँको कल आउनुभन्दा अगाडि मोबाइलमा मैले
1: त्यो घटनाक्रम के हो भनिदिनुहोस् त जनतालाई लाखौँ जनताले सुनिरहनु भएको छ नेपाली बस यतिखेर कहाँनिर
2: मैले एउटा पोडकास्टको एउटा बहिनीको जो जेनजी आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो उहाँको कुरा सुनेको अब त्यो तपाईँले खोजेर रेडियोमा लिङ्क गरिदिनु होला म त्यही भन्न चाहन्छु अनि अर्को कुरा अब यसो हो भने यो त अब सुशासनको नाममा गुन्डागर्दी सुशासनको नाममा कोअर्सिभ पावर अहिले बजेट हेरौँ बजेटको लाजमर्दो सार्वजनिक विद्यालयलाई जवाफदेही बनाउने बलियो बनाउने सार्वजनिक शिक्षा बलियो बनाउने उद्घोष प्रधानमन्त्री भन्नुहुन्छ तपाईँको अर्थमन्त्री आफूले पढेको स्कुलमा 15 करोड दिने योजना गर्छ बुढानी कण्ठमा जहाँ चाहिँ देशबाट मान्छेहरू ल्याएर त्यहाँ निशुल्क पनि पढाइन्छ तर ठुलो शुल्क तिरेर पढ्नेहरूले फेरि निशुल्क पढ्नेलाई कन्ट्रिब्युट गर्छन् त्यो स्कुलमा त उहाँले त्यत्र अब यो विभाजन शीर्षक हेरिसक्नु छैन उहाँहरूको विभाजन त्यस कारण यो त अब अहिले नै कुरा गर्न त 100 दिन पनि पुगेको छैन सरकारको मधुमासै छ
1: सरकार अधिनायकताको बाटोतर्फ उन्मुख भएको हो त्यसो भए
2: अहिले आजै 100 दिनमा अधिनायकवादको बाटो हिँड्यो कि लोकतन्त्रको बाटो हिँड्यो भन्ने कुरा त आजै निर्णय गर्न त सकिँदैन जे चिज हुँदैछ म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु कि तपाईँले रोजाइमा तपाईँको खुसीमा भोट हालेर सिंहदरबार पठाएको राजनीति शक्ति र व्यक्ति हुन् तर यिनीहरूबाट शासित हुनको लागि तपाईँहरू अभिशप्त हुनु आइरहेका कुराहरू भोग्न तयार हुनु
1: जनताहरू खुसी छन् नि त जनताहरू खुसी छन् जनताहरू ताली पिट बजाइरहेका छन् थपडी पिटिरहेका छन् अहिले होइन
2: खुसी होलान् किनकि अब अहिले चाहिँ हामीले त्यति जुन बेलासम्म अब यो सरकार आउने बेलामा 156 रुपियाँको तेल चाहिँ 100-219 रुपियाँ पुगेको छ महँगी चुलासम्म बढेको बढेको छ दाल चामल तेल मट्टितेल सबैको मूल्य बढेको छ अब ठिक छ त यो त अनि यसको आधारमा के हुन्छ अनि इन्फ्लेसन त बढ्छ नै गर्छ इन्फ्लेसन बढिसकेपछि 1000 रुपियाँ लगेर प्लास्टिकको कागजमा छ, एक झोला सामान लाउने सिस्टम आजै छ, अब अझै होला किनकि अझै होला। अहिले त्यसो गर्दा त तपाईँको डिप्रेसनबाट मान्छेहरूले राज्यको हिसाबले थियो डिप्रेसन, तर वैदेशिक रोजगारीमा गएर कमाएर ल्याएका मान्छेले अहिले परिवारलाई नै उनले कन्ट्रिब्युट गरिरहेको थियो। बाहिर त पैसाको तलब बढ्दैन, तर यहाँ एक रुपियाँ पनि बचतमा आउने छोरा, ती वैदेशिक रोजगारीमा गएका जनताका छोराछोरी जो बोर्डिङ स्कुलमा पढ्छन् उनको आफै पढाइरहेछ, उसैलाई समताको अर्को नाममा राज्यलाई ट्याक्स दिनुपर्ने जोडीमा पढाएर अब
1: अनि सरकार चाहिँ अब एउटा जुन किसिमले चाहिँ अब नागरिकहरूलाई सुख दिने, नागरिकहरूलाई जवाबदेही बनाउने, देशमा रोजगारीको व्यवस्था गर्ने, होइन सुकुम्बासी समस्याहरूलाई चाहिँ हल गर्ने, सबै नागरिकहरूले यो देशमा बाँच्न पाउनुपर्छ भन्ने अधिकारको प्रत्याभूति गर्ने लगायतका कामहरूमा त लागिरहेको छ नि त। उहाँहरूको नारा त राम्रो छ नि त, अहिले उहाँहरू त्यो सही बाटोमा हुनुहुन्न, सही काम गर्नुभएको छैन। सरकारप्रति जनताको जुन विश्वास छ त्यो विश्वास पनि घात हुने हो। त्यसो भए तपाईँहरूको विचारमा तपाईँको अहिलेको भनाइअनुसार चाहिँ नागरिकले सुख पाउँदैन नभए यो देशमा
2: तपाईँले मलाई जुन प्रश्न गर्नुभयो त्यही प्रश्नलाई उल्टाएर रिभर्स गरेर मैले सोधेँ, मैले तपाईँलाई प्रश्न सोधेँ, अब तपाईँको जवाब के हुन्छ? क्याबाब क्या नाम गरेको छ, तपाईँलाई के जवाब दिन
1: चाहनुहुन्छ? होल्डिङ सेन्टरमा राम्रो ठाउँमा राखेको छ, होइन राम्रो भएको छैन, यो देशमा काम भएको छैन, सरकारले काम गर्न सकेको छैन।
2: त्यही त राम्रो भएको छ त, राम्रो भएको छ भने ठिक छ, जनतालाई राम्रो भएको छ, हामीले किन चिन्ता गर्नु र होइन। यो त जसले पनि राजनीति गर्नु भनेको त समाजको परिवर्तन, रूपान्तरण, सुशासन, जनताको जीवनमा सुख खुसी खोजेको त यही हो।
1: अनि उहाँहरूले भन्नुभएको छ कि क्यान्सर एकैचोटि ठीक हुँदैन,
2: जनताले यही कुरा फिल गर्नु भएको छ भने त ठिक छ त, जनता खुसी हुँदा म खुसी हुँदा नहुने को हो र? अन्त भविष्यकै जनता खुसी भए त हामी त हामी सुखी छैनौँ भन्नुपर्ने कुनै कारण छैन।
1: अनि सुकुम्बासीका समस्याहरू थिए, त्यसमा पीडाहरू थिए, सुकुम्बा होल्डिङ सेन्टरमा पनि धेरै पीडाहरू छन्, समस्याहरू छन्, यो क्यान्सर एकैचोटि ठिक हुन्न भन्ने छ क्या उहाँहरूको चाहिँ।
2: होल्डिङ सेन्टरका उहाँहरूलाई जुन ठाउँबाट भत्काएर लानुभयो डजर लाएर, सुकुम्बासीमा व्यवस्थापन भएर बसिएका होल्डिङ सेन्टरका नागरिकहरू खुसी छन् अनि म प्रश्न गर्ने को हो र? खुसी छन्, च्याटिङ राखेर खान गएछ, त्यहाँका मान्छे खुसी छन् अनि खुसी छन्।
1: नेपाल भारत सीमाको विवादका बारेमा पनि प्रधानमन्त्रीजीले अब समाधान हुन्छ भन्नुभएको छ?
2: समाधान होइन, उहाँहरूले त नेपालले भारतको जमिन निचेको छ भनेर प्रधानमन्त्रीले भुलवश बोल्नुभयो, तर कि घन्टेका सांसद र समर्थक तिनका बुद्धिजीवीहरूले चाहिँ वाओ यो क्या खालको डिप्लोमेसी हो भनेर तो बोल्दै, अनि नेपालले भारतको सीमा मिचिएको प्रमाण खोज्न भिडियो बनाएर हिँडे केही सांसदहरू, अनि यहाँ संसदमा ताली टिक्ने मात्रै होइन
1: उनीहरूले प्रधानमन्त्री कुटनीतिक हिसाबले बोले त्यो कुरा, नेपालले भारतको सीमा मिच्याएको छ रामकुमारीजी, तपाईँले देख्नु भएको छ कुन कुन ठाउँमा मिच्याएको छ, तपाईँलाई थाहा छ?
2: त्यही त उनले हो, त्यही भएर घन्टेका सांसदहरू चाहिँ त्यो घन्टीका सांसदहरू राष्ट्रपतिका सांसदहरू चाहिँ त्यसको प्रमाणित गर्न हिँड्नु भएको छ। अब नेपालले भारतको भूमि निचेको भन्ने कुरा त सबभन्दा पहिले त निचिएकाले भन्न पर्यो। आजसम्म भारतले औपचारिक अनौपचारिक कुनै हिसाबले कुनै गर्व नगरेको दाबी नगरेको विषयमा प्रधानमन्त्री बोल्दा घन्टीलाई समर्थन गर्ने बुद्धिजीवीहरू, घन्टीलाई समर्थन गर्ने युट्युबहरू, घन्टीका सांसदहरू र तिनका शुभचिन्तकहरू, तिनका बुद्धिजीवीहरू अब यो प्रमाणित गर्न हिँडिरहेछन् भनेपछि योभन्दा लाजमर्दो देशद्रोह के होला? कि आफ्नै देशका आफ्नै आमाको छातीमा चाहिँ तपाईँको यस प्रकारको यो ला फान्ने यो के प्रकारको यो म जानिनँ। तर प्रधानमन्त्रीको भनाइलाई चाहिँ हाम्रो पार्लियामेन्टमा अब दुईटै सदनमा सामान्य परराष्ट्र मन्त्रीले सम्बोधन गरे अनुसार चाहिँ उहाँले चाहिँ त्यसलाई प्रकारान्तरले डाइरेक्ट त भन्नु भएन, रेकर्डै छ, प्रकारान्तरले त्यो चाहिँ बुझाइहरूमा अन्डरस्ट्यान्डिङमा अलिकति फरक पर्यो र भनेको कुरा यस्तो हो भनेर उहाँले स्पष्टीकरण दिएर त्यो भनेको दिइसक्नु भएको छ। त्यस कारण मैले पनि त्यो सुविधा दिन्छु प्रधानमन्त्रीलाई, किनभने उहाँले भुल
1: बसै त्यो प्रमाण हुन्छ, दोषी हुन्छ, तथ्यहरू हुन्छन्,
2: त्यो त राम्रो भएन, त्यो त भुलवश बोलेको कुरा हो भन्दा मैले त एक्सक्युज दिएँ त, त्यो त गर भयो नि नेपाली पार्लियामेन्टमा भयो, मिडियामा भयो, भारतीय मिडियाहरूको कमेन्ट सुन्नुहुन्छ के बोल्छन्, त्यहाँका बुद्धिजीवीहरू के बोल्छन्।
1: आज 83 वटा चिया उद्योगहरू बन्द भएका छन्, नेपालीको चिया किन्न चाहिँ भारत अन्कनाइरहेको छ, तपाईँहरू कहाँ हुनुहुन्छ, तपाईँहरू के गर्दै हुनुहुन्छ अहिले, तपाईँहरू कता हुनुहुन्छ?
2: अनि त्यसपछि आएर रवि लामिछानेको भारत भरमा वाओ भनेर त्यहाँ चाहिँ आजभोलि केटाकेटीको बर्थडेमा एउटा फड्काएर एउटा फाल्ने जरीहरू हुन्छ नि के हो त्यसको नाम त्यो पुष्प वर्ष होइन त्यो
1: होइन उहाँको त राम्रो सम्मान भयो नि त भारतमा त बेहुली जस्तै सम्मान गरियो नि त सिँगारियो नि त रविजीलाई
2: सितारा वर्षा रवि लामिछानेजी सितारा वर्षा
1: खाएको नेपाली 3 करोड नेपालीहरूको सम्मान हो भनेर आइरहेको छ नि त अहिले त होइन भारतमा रविजीको सम्मान
2: रविजीले सितारा वर्षा खाएर आएको केही दिनमा 83 उद्योग बन्द हुने अवस्था छन्। भिन्न नाममा क्वारेन्टिनका नाममा अनेक नाममा भारतले नेपालको चिया उता लानको लागि उसले एक प्रकारको अघोषित प्रतिबन्ध गरेको छ। यही हो त आजको फरेन डिप्लोमेसी, आजको डिप्लोमेसी भनेको इकोनोमिक डिप्लोमेसी भनिदिन्थ्यो यही हो त। रवि लामिछानेजीहरूको बालेनजीहरूको डिप्लोमेसी वा खतरा भइरहेको छ, जनताले यही चाहन्छन्। त्यस कारण म त आज यो मधुमाछा छ सरकार, म यो सय दिनका बारेमा म त्यति धेरै आलोचना गर्न चाहन्न, तर म नेपाली जनता र इन्टरेस्टहरूलाई उहाँले भोट हाल्नु भएको छ उहाँ कसरी हाल्नु भएको त्यो हेर्न चाहन्छु। र घन्टीलाई समर्थन गर्ने या राष्ट्रपतिलाई समर्थन गर्ने मान्छेहरूले जे बोलिरहेछन् अब उहाँहरूप्रति नै यो प्रश्न म उतै छोड्न चाहन्छु कि तपाईँहरूले कसैलाई नराम्रो भन्नको लागि गलत कुरालाई राम्रो भनेर जे समर्थन गरिरहनु भएको छ नि, सायद त्यसको मूल्य चाहिँ नेपाली समाजले नेपाली राष्ट्रले नेपाली जनताले
1: चाहिँ तर्क गर्ने मूल्य तिर्नु पर्छ। मनभित्रबाट भनिदिनुहोस् अब देश बन्छ कि भन्दैन, देशमा जनताले चाहिँ सरकार भएको अनुभूति गर्छन् कि गर्दैन, अब यही सरकार पनि फेल भयो भने देशको अवस्था के हुन्छ, अब कसरी चाहिँ सरकारलाई सफल बनाउने, कसरी सरकार अगाडि बढ्छ?
2: देश त अहिले आएको यी साथीभाइले अहिलेको सरकारले देश बनाउनै परेन, देश त हाम्रा पिता पुर्खाले बनाएका थिए, यसको इतिहास छ, यसको जियोग्राफी छ, त्यसका विशेषता आउँछन्। यो
1: एउटा बालेन साथीले त अब ग्रेटर नेपालको झन्डा महानगरमा हुँदाखेरि टाङ्नु भएको थियो, अब ग्रेटर नेपाल फर्किने चर्चा छ नि त यो देशमा।
2: अनि त्यसपछि खेर हाम्रो देश त बनेकै देश भनेर यसको पहिचान भएर हाम्रो देश त बनेकै छ। बाँकी उहाँहरूले चाहिँ यो देशको सार्वभौमतामाथि बलात्कार नगरून्, यसको बलात् आक्रमण नगरून्, विदेशीले नेपाल आमाको छाती लुस्ने अवस्था नबनाउन्, यति मात्रै चाहेको। बिस्तारै घन्टीका सांसद, घन्टीका समर्थक, बुद्धिजीवी, घन्टीलाई समर्थन गर्ने बुद्धिजीवी अहिले धेरै 1500 नियुक्ति कुरिरहेछ, अनि यो बोले बापत त्यहाँ नियुक्ति पाइन्छ भनेर ती बुद्धिजीवी धोरीले बालेनको यो डिप्लोमेसी नेपालले भारतको जग्गा निचेको छ भन्ने खतरा डिप्लोमेसी हो भनेर यो नियुक्ति पाउन बोलिरहेका मान्छे, देश रहेको नियुक्ति पाउन तिमीहरू होइन, देशै सार्वभौमिक रहेन भने के पो नियुक्ति पाउँछ। कम्तीमा स्वाभिमान बन्दकमा राख भन्छु म उहाँहरूलाई, अहिलेलाई यति हो देश उहाँहरूले बनाउन पर्दैन, देश हाम्रो बनेको छ, देशभित्रका जनता यिनको जीवनस्तर फेर्ने काम यहाँको डेमोक्रेसी सुशासनका लागि हामीले यत्रो लामो प्रयास गरेर यो ठाउँमा ल्याएको छौँ। त्यति यहाँनिर कमीहरू थिए, यहाँनिर आलोचना त गर्नपर्ने काम त थियो नै थियो, हामी पार्टीभित्र पनि गरिरहेको थियौँ, प्रेस पार्टी विभिन्न पार्टीका मान्छेहरू जो राज्य सत्तामा सञ्चालन गर्ने सन्दर्भमा इतिहासमा उनले जनतालाई सही सूचना दिएनन्, गर्नपर्ने काम गरेनन्, त्यसका उनको कारणले हामी सबै मान्छे जब दण्डित भइरहेछौँ नि, त्यस्तै अब यो घन्टीवालाहरूको पनि त्यति हुन्छ। हेरौँ
1: महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद रामकुमारी झाकेजी, नमस्कार।
3: हौस् तादनीय श्रोता, आजका लागि नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5570761 र 98 5570 7053।
5: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 93 440 4 93 580 र 98 5570 2640।
6: It's 7 o'clock, अहिले 7 बजेको छ।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न एक दर्जन बढी दलहरूबीच एकता भई बनेको नेपाली कम्युनिष्ट पार्टीले माडी नगरपालिकामा वडा स्तरमा पार्टी एकीकरणलाई तीव्रता दिएको छ। पार्टीका माडी नगर इन्चार्ज गिरिधारी सुवेदीका अनुसार बिहिबारसम्म वडा नम्बर 2-9 वडा स्तरमा संयोजक सहसंयोजक र इन्चार्ज सह इन्चार्ज लगायतको टुङ्गो लागेको हो। वडा नम्बर 1 र अन्य वडामा केही पदहरूमा जिम्मेवारी दिन बाँकी रहेकोमा त्यसलाई शनिबारसम्म पूर्णता दिने तयारी रहेको उहाँले बताउनुभयो। समायोजन भई नयाँ बनेका वडा कमिटीहरू मध्ये वडा नम्बर 2 इन्चार्जमा रामनारायण महतो, सह इन्चार्जमा रिचा सुनार, संयोजकमा सूर्य भूषाल र सह संयोजकमा भीमप्रसाद घिमिरे चयन हुनु भएको छ। यस्तै वडा नम्बर 3 इन्चार्ज हरिकृष्ण लामिछाने, सह इन्चार्ज नरपति सुवेदी, संयोजक सन्त बहादुर गुरुङ र सह संयोजक भोला लामिछाने चयन हुनु भएको छ। वडा नम्बर 4 इन्चार्ज पदरिक्त रहेको छ भने सह इन्चार्जमा गोकुल लामिछाने, संयोजकमा टीकाराम पौडेल र सह संयोजकमा निर्मला भट्टराई चयन हुनु भएको छ। यसै गरी वडा नम्बर 5 इन्चार्ज मुक्ति काफले, सह इन्चार्ज गणेश खतानी, संयोजक कृष्ण नेउपाने चयन हुनुहुँदा सह संयोजक पद्मारीमा विश्वकर्मालाई जिम्मेवारी दिएको छ। वडा नम्बर 6 इन्चार्ज सुरेश थापा, सह इन्चार्ज केदार गायक, संयोजक मिरन दनुवार र सह संयोजक सोमबहादुर विक चयन हुनु भएको छ। वडा नम्बर 7 इन्चार्ज कमल भुजेल, सह इन्चार्जमा गायत्री प्रसाद अर्याल, संयोजक विनोद सुवेदी र सह संयोजकमा जगन्नाथ लामिछाने चयन हुनु भएको जनाइएको छ। वडा नम्बर 8 इन्चार्ज कृष्ण बहादुर राणाफाट, सह इन्चार्ज बुद्धि सारा विक, संयोजक तिलुपुरी र सह संयोजक प्रेम बहादुर विक चयन हुनु भएको छ। यसबाहेक वडा नम्बर 9 इन्चार्जमा घनश्याम दवाडी चयन हुनुहुँदा सह इन्चार्जमा गोकुल लम्साल, लेख बहादुर गुरुङ र अशोक पाण्डे गरी 3 चयन हुनुभएको छ। सोडाको संयोजकमा रूपेन प्रजा र सह संयोजकमा गङ्गा बहादुर अधिकारी चयन हुनुभएको जनाइएको छ। सांसद ठाकुर प्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्जभित्र बनकटादेखि दुर्वपोटसम्म करिब 3.7 किलोमिटर सडक निर्माणको सम्भावना रहेको र त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन EIA प्रक्रिया पूरा हुन आवश्यक रहेको बताउनु भएको छ। स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भमा बोल्दै ढकालले तत्कालीन केपी ओली सरकारको पालोमा भदौ महिनामा भएको टेन्डर अनुसार हाल कन्सल्टेन्सी कम्पनीले EIAको काम गरिरहेको बताउनु भएको हो। दुर्वपोटसम्म EIA सम्पन्न भएपछि मात्रै त्यसको प्रतिवेदनका आधारमा अघि बढ्न सकिन्छ। यदि युनेस्कोबाट स्वीकृति आयो भने करिब 3.5-3.7 किलोमिटर सडक पिच हुने सम्भावना छ। उहाँले भन्नुभयो, स्थानीय आवश्यकता, राजनीतिक दलहरूको सहकार्य तथा सम्बन्धित मन्त्रीसँगको समन्वयमा सकेसम्म काम अगाडि बढाउनु पर्ने उहाँले जोड दिनुभयो। प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी ललित राउतले 2 स्वर्ण पदक जित्नु भएको छ। माडी सकलानपुर निवासी एथलेटिक्स खेलाडी एवं कल्याणपुर युवा क्लबका अध्यक्ष समेत रहनुभएका राउतले सर्टपुट थ्रो र डिस्कस थ्रो खेलमा स्वर्ण पदक जित्नु भएको हो। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा गत 7-3 हेटौडा स्थित पिप्ले क्याम्पमा रङ्गशालामा सञ्चालन सुरु भएको एथलेटिक्सका खेलहरूमा माडीका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा बागमती प्रदेशका 13 जिल्लाबाट 2955 खेलाडी र 1206 अफिसियल गरी 4161 जना सहभागी रहेको जनाइएको छ। प्रतियोगिता सञ्चालनका लागि 13.20 करोड रुपियाँ विनियोजन भएको सदस्य सचिव दीपक लामाले बताउनुभयो। प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगितामा माडीका खेलाडी अपेक्षा महतोले 2 स्वर्ण पदक जित्नु भएको छ। माडी 4 सिद्धुवा निवासी एथलेटिक्स खेलाडी महतोले ट्रिपल जम्प र लङ जम्पमा स्वर्ण पदक जित्नु भएको हो। यसबाहेक माडीबाट सहभागी भएका सचिन तराईले 800 मिटर दौडमा स्वर्ण र 4000 मिटर दौडमा कास्य पदक पाउनु भएको छ। वरदान काफ्ले हाइजम्पमा रजत पदक र विश्वास गुरुङले 400 मिटर दौडमा रजत पदक जित्नु भएको छ। प्रतियोगितामा चितवनको टिममा सहभागी रहँदै पुरुषतर्फ 4x100 मिटर रिले दौड र महिलातर्फ 4x400 मिटर रिले दौडमा माडीका खेलाडीहरू प्रथम भएका छन्। प्रदेश खेलकुद विकास परिषदको आयोजनामा गत 7-3 हेटोडामा एथलेटिक्सका खेलहरू सञ्चालन भएका हुन्।
राशि पूर्वको गैराकोट नगरपालिका दुई स्थित नारी नदीमा हम्फालीका एकजना पुरुषको सकुशल उद्धार गरिएको छ। देवचुली नगरपालिका 11 धारापानी निवासी 62 वर्षीय जनक प्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। बिहिबार बिहान नदीमा हम्फालेको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नम्बर 31 कुल्म नवलप्रासीबाट खटिएको टोलीले तत्काल खोजी तथा उद्धार गरेको थियो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार समयमै गरिएको प्रयासका कारण पौडेललाई सकुशल उद्धार गर्न सफल भएको हो। संसदीय मामिला मन्त्री एवं चितवन तीनका प्रतिनिधि सभा सदस्य सविता गौतम र अमेरिकी कार्यभार राजदूत स्कट अर्बम बीच शिष्टाचार भेट भएको छ। बिहिबार मन्त्रालयमा भएको भेटमा शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण र लगानी प्रबन्धनका विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको हो। भेटमा अर्बमले सुधार प्रयासले अमेरिकी लगानी आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो भने मन्त्री गौतमले पारस्परिक कानूनी सहायता सम्बन्धी प्रक्रिया टुङ्गाउनु पर्ने बताउनुभयो। यसैबीच मन्त्री गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन प्रक्रिया अगाडि बढाइएको र शान्ति सम्झौता पछिका 20 वर्षका समग्र प्रगति समेट्ने प्रतिवेदन तयार पारिरहेको जानकारी दिनुभएको छ। बिहिबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यसबारे जानकारी गराउनु भएको हो। महानगरपालिकाले 29 वटा विषयगत सहकारी संस्था खारेज गरेको छ। प्राय सबै निष्क्रिय कृषि दुग्ध र मौरी पालन सम्बन्धी 29 विषयगत सहकारी संस्था खारेज गरिएको हो। भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रबन्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परीक्षण नगर्ने र साधारण सभा पनि नगर्ने सहकारीहरू खारेज गरिएको बताउनुभयो। स्वतन्त्र पार्टी राजसपाको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ। उक्त पार्टीको पहिलो महाधिवेशन चितवन जिल्लाको भरतपुरमा यही असार 7-9 गतेसम्म हुने भएकाले निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयार हुन लागेको हो। केन्द्रीय संगठन विभागका सचिव शङ्कर श्रेष्ठले मध्य प्रदेश र विभिन्न 13 जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने जानकारी दिनुभयो। खातामा 2 दिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या झण्डै दोब्बरले बढेको छ। गत चैत्र 23 गतेको सरकारको निर्णयपछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो। गत वर्षको मितिमा 31,577 जना आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा 48,598 जनाले निकुञ्ज भ्रमण गरेका छन्। राहदानी छपाईमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै काङ्ग्रेस नेत्री आरजु राणा देवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल गर्नुभएको छ। पूर्व राष्ट्र मन्त्री समेत रहनुभएका देवालले अख्तियारको ठेगानामा इमेल गर्दै म विदेशमा छु, 3 दिनभित्र आउन सक्दिनँ भनेर उल्लेख गर्नुभएको छ। आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका एकजना उच्च अधिकृतले पुष्टि गरेका हुन्। उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन्। शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो। कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनु भएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो। महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय पदाधिकारी संख्या 19 सदस्य हुने भएको छ। विधान संशोधन गर्दै राजसपाले वरिष्ठ नेतासहित 19 संसदीय पदाधिकारी बनाउने निर्णय बिहिबार बसेको सचिवालय बैठकले गरेको हो। विधान संशोधन गर्दै 1 वरिष्ठ र 1 जना सहमहामन्त्री थपेर 19 सदस्य बनाउने निर्णय भएको हो। यसअघि सहमहामन्त्री 4 जना र वरिष्ठ नेताको व्यवस्था रहेको थिएन। पोसाक खर्च बाबत नगद दिने भएको छ। हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागेको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले बिहिबार प्रतिनिधि सभा बैठकमा भने प्रहरीको पोसाकको विषयमा टेन्डर हुने र यसबारे धेरै भ्रष्टाचार हुने कुरा देखिएको उल्लेख गर्नुभएको छ।
तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई पुनर्गठन गरी बलियो बनाउने अभियानमा रहेको बताउनु भएको छ। पार्टी नेतृत्व विरूद्ध 36 बुधे आरोप पत्र बुझाउनुभएका खनालले पार्टी पुनर्गठन अभियानमा लागेको बताउनु भएको हो। त्यसका लागि उहाँले विभिन्न पुराना तथा नयाँ वामपन्थी नेताहरूसँग परामर्श भइरहेको जानकारी दिनुभयो। आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले बिहिबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानून निषेध गरिएका आवश्यक लेबलिङ ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। का तत्कालीन महानिर्देशक रामणी शर्मा विरुद्ध दायर गैर कानूनी रूपमा अकुत सम्पत्ति आर्जन र राजस्व स्वाट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागजात झिकाउने आदेश जारी गरेको छ। बिहिबार विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, लहिमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दामासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यरत कार्यालय सहयोगी रामकुमार बोहरा विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। पार्टी राप्रपाले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बिहिबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्गदेनले बताउनुभयो। देश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि

0: निष्पक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व बीएसपी अधिवक्ता भोजदास पाण्डे हामीसँग जोडिनु भएको छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
2: धेरै धेरै धन्यवाद।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा देशभरका हजारौं नेता कार्यकर्ताहरू जम्मा हुँदैछन्। अहिले फेरि रवि लामिछानेजीलाई वैधानिक रूपमा सुपर हिरो बनाउने लाइनमा हुनुहुन्छ तपाईँहरू, होइन?
2: होइन, अब यो सुपर हिरो भन्दा पनि अब यो त महाधिवेशनबाट कोही न कोही सभापतिको रूपमा, नेतृत्वको रूपमा त आउनै पर्छ।
1: होइन, कोही न कोही त होइन नि त भोजराजी, उहाँ त उहाँको निर्विकल्प हो नि त, विकल्प कोही रहेन नि त, होइन सभापतिमा यतिखेर?
2: होइन, पार्टीको स्थापना कालदेखि नै निरन्तर सङ्घर्ष योगदान गरेको हिसाबले र अहिले अब उहाँको विकल्पमा अरू साथीहरू पनि अब हामी अगाडि बढ्छौँ भन्ने साथीहरू अब कोही पनि अब देखिनु भएको अवस्था नभएको हुँदा रवि लामिछानेजी नै अब यसपालिको वैधानिक अधिवेशन, फेरि यो त पहिलो पटक हुँदैछ नि त, अब यो यो यसपछि त बल्ल यसको काउन्ट हुने हो नि त, काउन्ट हुने हिसाबमा यसलाई
1: पहिलो पटक मान्नुपर्छ यसलाई चाहिँ, होइन? दुई पटक कार्यकालको छ, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा दुई पटक हुनु पाउने,
2: दुई पटक भन्दा हुनु नपाउने भन्ने छ। अब यो विधान यो वैधानिक रूपमा महाधिवेशन भएपछि लागू हुने हो त्यो।
1: अब कस्तो छ तयारी, नेता कार्यकर्ताहरूमा उत्साह छ होइन देशभरिका यति बेला?
2: एकदमै सबै साथीहरू एकदमै उत्सुकताका साथ अब चितवनमा कोही साथीहरू त हिँडि पनि सक्नु भएको छ, धेरै साथीहरू हिँड्ने तयारीमा हुनुहुन्छ। अब विशेष गरी जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनहरू पनि अब सबै ठाउँमा सकिएका छन्, सबै साथीहरू चितवन जाने तयारीमा हुनुहुन्छ र उहाँहरू पहिलो वैधानिक महाधिवेशनबाट अनि वैधानिक रूपमै अनि अगाडि बढ्ने हिसाबले चाहिँ सबै काम तयारी भएर चितवनमा आउँदै हुनुहुन्छ सबै।
1: कस्तो छ तयारी यतिखेर? धेरैलाई त्यहाँ नजान भनिएको छ, व्यवस्थापनका निम्ति पनि, सहजीकरण गर्नका निम्ति स्वयंसेवकहरू पनि खटाइएका छन् देशभरका, कति 3,000-4,000 प्रतिनिधिहरू आउने कुरा छ, होइन त्यहाँ चाहिँ सितवनमा
2: 3,000

0: जित्न सफल भएका छन्। तपाईँहरू सहीको बाटोमा, सत्यको बाटोमा, देश बनाउने बाटोमा, सत्मार्गमा अगाडि बढेको जस्तो लागिरहेको छ, तर कता कता हेर्दाखेरि सरकारका क्रियाकलापहरूको त व्यापक आलोचना भइरहेको छ नि त भुजराजी।
1: यस्तो हामीले त पहिलेदेखि नै सिकेको त आलोचना गर्नु हो नि त, काम गर्यो भने पनि यस्तो यो किन गर्यो भनेर आलोचना गर्ने, गरेन भने पनि किन गरेन भनेर आलोचना गर्ने। हामीले त खालि अर्काको विषयमा टिका टिप्पणी गरेर समय गुजार्ने हाम्रो त बारी परेको कारणले गर्दा त्यस्तो भएको। अब तपाईँले अहिले हेरिराख्नु भएको छ, मिडियाका साथीहरूले पनि सबै कुराहरू बाहिर ल्याइराख्नु भएको छ। काम गर्ने क्रममा अब त्यो व्यतिथिहरू, सबै ठाउँमा भएको व्यतिथिहरू एकैचोटि त्यसलाई चाहिँ त्यसलाई नियमको दायरामा ल्याउँदाखेरि अब त्यो त्यस्तो देखिएको, तर सबै सेक्टरहरूबाट जुन काम भइरहेको छ त्यो त अद्वितीय काम भएको छ नि त। अब नियम कानुन पालना गराउनेदेखि लिएर सबै कुराहरूमा नै विकासका आयोजनाहरूको निर्माण लगायतका कुराहरूमा त दास्तिक चेन्ज भइरहेको अवस्था छ।
0: तर विकास निर्माणका कामहरूमा खुट्टा भाँचेर त विकास निर्माण हुँदैन नि त, होइन? खुट्टै भाँचिदिन्छु, तँलाई देखाइदिन्छु, होइन? अर्कोले भन्छ होइन खुट्टा भाँच्ने भने होइन, ना कम्मर भाँचेर नाच्ने भने हो, होइन? यस्ता यस्ता क्रियाकलापहरूले गर्दाखेरि त सरकारले आलोचना खेपिरहेछ क्या अहिले।
1: अब यस्तो छ, तपाईँ हामी पनि त्यो बाटो हिँडौँ न, त्यो बाटो हिँड्दाखेरि कहिले तपाईँ सर र काठमाडौँदेखि मुगलिन हुँदै पुटुल पोखरासम्म जाँदाखेरि कहीँ कतै नअल्झिकन, कहीँ कतै धुलो नखाइकन, कहीँ कतै ठक्कर नखाइकन, कुनै पनि नेपाली, चाहे नेपाली हो चाहे विदेशी, त बाटो सबैले निरन्तर दुःख पाइरहेको अवस्था हो नि त। एउटा बाटो बन्नु कति वर्ष लाग्छ, वर्षौँ त लाग्दैन नि त, त्यसको त निश्चित डाइमेन्सन हुन्छ, दायरा
0: अराजकता छ, होइन? ठेक्का लिने, अल्पत्र छोड्ने, पेस्की लिने, फरार हुने, सेटिङमा चाहिँ ठेक्काको पट्टा मिलाउने, भ्रष्टाचार, कमिसन खोर, र यो एकदमै चाहिँ व्यतिथि त छ, होइन? त्यो हुँदैमा पनि कानुनसम्म जानु पर्यो नि त, खुट्टा भाँचेर समाधान
1: यस्तो त्यो त्यो अभिव्यक्तिलाई त्यसलाई अतिरञ्जित गर्ने भने त जसरी अर्थ लाए पनि हुन्छ। अब अलिकति प्रेसर गर्ने हिसाबमा अब यसलाई तपाईँले जसरी पनि गर्नै पर्छ। अब एउटा पोल सार्न कति दिन लाग्छ, त्यो वर्षौँ त लाग्दैन नि त। सम्बन्धित निकायहरूसित सरकार राखेर, जो जो त्यसका स्टेक होल्डर हो तिनीहरूलाई राखेर, तिनीहरूसित चाहिँ समन्वयमा गर्दाखेरि त्यो त ठुलो विषय नै छैन नि। अब एउटा पोल ओखलेर सार्ने कुरालाई त त्यो पनि वर्षौँ लाग्छ भनेपछि विकास अरू आयोजनाहरू कसरी अगाडि बढ्ने? एउटा रुख काट्नु पर्छ लाग्ने, एउटा पोल सार्नु पर्छ लाग्ने, एउटा अलिकति त्यो पहिरो फाल्नलाई चाहिँ महिनौ लाग्ने, यो परिपाटी त होइन नि त। जहाँ जे बिग्रिएको छ त्यो त तत्काल हुनु पर्यो नि त। तत्काल हुँदाखेरि त्यो काम थोरै पैसाले अथवा थोरै लगानीले हुन्छ नि, त्यो भत्ता भुङ्ग भइसकेपछि त्यो गर्दाखेरि जगैबाट बनाउनु पर्ने, फाउन्डेसनै राखेर बनाउनु पर्ने हुँदा त्यो त लामो समय लिन्छ नि त। त्यो भएर मन्त्रीज्यूको हाम्रो आशय, त्यो सबै सरकार आशय के हो भने हुनुपर्ने काम इमिडिएट हुनु पर्यो, या हुन्छ भने हुन्छ हुनु पर्यो, हुन्न भने नागरिकले दुःख पाइरहनु भएन कि, त्यो हुन्न भन्ने थाहा भयो भने त उसले त त्यसमा अल्झिरहँदैन, अर्को विकल्पमा जान्छ नि त। त्यो हिसाबले मात्रै त्यसलाई भन्न खोजेको, अरू हिसाबले चाहिँ हो जस्तो लाग्छ।
0: होइन, अब सरकारका गतिविधिहरूका विषयलाई तपाईँहरूले हेरिरहनु भएको छ, होइन? प्रधानमन्त्री जुन ढङ्गले अगाडि बढिरहनु भएको छ, सुदन गुरुङजी गृहमन्त्री, उहाँमाथि सम्पत्ति शुद्धिकरणकै आरोप लाग्यो, त्यो अकुत सम्पत्तिहरू चाहिँ व्यापक रूपमा चाहिँ कमाएको पनि भन्ने विषयहरू पनि आए, कतिपय सुनका कुराहरू आए, होइन? हदबन्दीभन्दा बढी जग्गाका विषयहरू आए, समिति बन्यो, समितिले चाहिँ दैवकाली गरेर फेरि फर्कायो, यही हो सुशासन सरकारको?
1: यस्तो हो, त्यो समिति बनेर उसले रिपोर्ट त सरकारलाई पेस गरिसकेको छ, सरकारले आवश्यक थानेमा र अब समयमा त्यो बसाएर जाने पनि होला। सरकारले त्यसमा कुनै किसिमको चाहिँ इन्भल्भमेन्ट नदेखिसकेपछि फेरि उहाँलाई ल्याउने कुरा त सरकारको कुरा भयो नि त। दुईटा मेजोरिटीको सरकारले गर्ने कुरा भयो त्यो। फेरि अन्य कुराहरू, हजुरको विधि निर्माण, कानुन निर्माणका कुराहरू यहाँहरूले देखिरहनु भएको छ, सरकारले जुन किसिमले स्टेटमा काम गर्न खोजिरहेको छ, त्यो किसिमको अब पनि पाइरहेको छ।
0: अख्तियारको टिमलाई बोलाएर प्रधानमन्त्री कार्यालयमा 9 घन्टासम्म थुनेर राखेर तथा नाम भनेर, होइन? यो विषय पनि आलोचनात्मक ढङ्गले आइरहेछ फेरि।
1: अब त्यस कुरामा त, मिडियामा आएको कुरामा त सबै कुरा चाहिँ 100% हुन्छ भन्ने पनि छैन, कुनै सुनेको फर्ममा पनि आउँछ, त्यहाँ उद्धृत गरेको जस्तो पनि आएको छैन मलाई, त्यो हेर्दा समाचार त मैले बुझिहालेँ। अब अन्य कुनै हिसाबले
0: होइन, अख्तियारभित्रका एकजना आयुक्तले हामीलाई पनि भन्नुभएको छ क्या, मलाई पनि भन्नुभएको छ उहाँले, अब नाम किन लिने अहिले, होइन? सरकारले चाहिँ अब दमनकारी नीतिमा जान थाल्यो, अधिनायकवादताको बाटोमा जान थाल्यो, होइन? विकास गर्नुपर्छ, गलत गर्नेहरूलाई चाहिँ कानुनी कडकडामा ब्याउनु पर्छ, तर दण्डहीनताले होइन, सुशासनले, लोकतन्त्रले, लोकतान्त्रिक मूल्य मान्यताबाट चाहिँ यसको समाधान हुनुपर्छ भन्ने खालको विषय स्वाभाविक हुन्छ।
1: कानुनको 100% पालना हुनुपर्छ, रुल अफ ल, विधिको शासन नै देशमा लागू हुनुपर्छ, र तत् अनुसारको विधि निर्माण, कानुनको पालनामा, कार्यान्वयनमा सबै समान हुनुपर्छ, संविधानको जुन समानताको हक स्वतन्त्रको हक

0: लगायतको कुराहरू चाहिँ इन्डिभिजुअल्ली भन्दा पनि सबैले समान रूपले जानुपर्छ भन्ने किसिमले नै सरकार अगाडि बढेको छ। त्योदेखि बाहेक अन्य हिसाबले जस्तै डेलिभरी, फास्ट डेलिभरी हामीलाई चाहिएको हो नि त। फास्ट डेलिभरी गर्ने क्रममा कतिको कुराहरू फास्ट ट्र्याकबाट गर्दै गर्दाखेरि समन्वयकारी भूमिकामा जानुपर्ने कुरा त छँदैछ। त्यसदेखि बाहेक अरूहरू जस्तो त लाग्दैन है मलाई।
1: अब यो महाधिवेशनले एक किसिमको नेतृत्वलाई चयन गर्छ होइन, अब महाधिवेशनका धेरै आकांक्षीहरू पनि होला, मिलाउनु पर्ने विषयहरू पनि होला, तपाईँको पनि उम्मेदवारी रहन्छ त्यहाँ?
0: रहन्छ, म त अब निवर्तमान जिल्ला सभापति पनि हो, बोलिको निवर्तमान जिल्ला सभापति सरसम्मत हुँदाहुँदै पनि म केन्द्रीय समितिमा जान्छु भनेर मैले त्यहाँ फेरि इन्गेज नभएर अनि म चाहिँ केन्द्रीय समितिको लागि अब लुम्बिनी प्रदेशबाट सदस्यको उम्मेदवारी दिँदैछु। अब एउटा चाहिँ राजनीति
1: केन्द्रीय सदस्यको उम्मेदवार हो तपाईँ?
0: हजुर, केन्द्रीय सदस्यको उम्मेदवार।
1: तपाईँले पत्याउँछन् कार्यकर्ताहरूले प्रतिनिधिहरूले?
0: पत्याउने भन्दा भन्दा पनि के हो, नेसेसिटी के हो, त्यसको एक्सपिरियन्स के हो, त्यसको डेलिभरी पावर कति छ, त्यसको योग्यता कति छ, शैक्षिकता कति छ, त्यसको चाहिँ अनुभव कति छ, यी सबै कुराहरू हेर्ने हो नि त। अनुहारले त हेर्ने होइन नि त, मुसुक्क कोही हाँस्यो
1: होइन। तपाईँलाई अनुभव छ होइन, तपाईँ सक्नुहुन्छ होइन केन्द्रीय सदस्यमा
0: मजाले? अब एक कार्यकाल जिल्ला
1: विधानमा चल्न सक्नुहुन्छ,
0: एक कार्यकाल जिल्ला सभापति निर्विकल्प तरिकाले, विवादरहित तरिकाले र विधि विधानको अधीनमा रहेर सफलतापूर्वक सम्पन्न गरेर फेरि गुल्मी जस्तो जिल्लामा जहाँ कम्युनिस्ट काङ्ग्रेसको निरन्तर उहाँहरूकै दबदबा भएको ठाउँमा चन्द्र भण्डारी, गोकर्ण विष्ट जस्ता जो दिग्गज राजनीतिक नेतृत्वहरूलाई चाहिँ उहाँहरूलाई विस्थापित गरेर जुन दुवैजना उम्मेदवारहरूलाई विजय गराएर हामीले पठाएका छौँ, त्यो कुनै सानोतिनो प्रयासले त भएको होइन। एउटा कुशल सङ्गठन, कुशल चाहिँ नेतृत्व भएकै कारणले ती सबै सहयोग सबै साथीहरूलाई समेटेर लगेर मतदाताहरूलाई आश्वस्त पारेकै कारणले हामीले त्यहाँ दुइटै उम्मेदवारहरूलाई विजय गराउन सफल गर्दा त्यो त एउटा फिडब्याक त हो नि त। त्यसरी हामीले गर्दै गर्दा भोलि सङ्गठनमा रहेर सङ्गठनको विधि पालना गराउनेदेखि लिएर कार्यकर्तालाई यसमा किन राष्ट्रपालमा चाहिँ हामी जोडिने भन्ने कुराहरू त हामी नेतृत्व महाकालीसम्म अझै बनाउनु पर्ने छ नि त। हामीलाई त अहिले हामीले के बिर्सिनुहुन्न भने अहिलेको चुनावमा हामीलाई मत मात्रै आएको छ, हामीले अब जनमत बनाउनु पर्ने छ। जनमत बनाउनलाई हामी ग्रास रुटदेखि नै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर हामीलाई साथीहरूलाई प्रशिक्षित गर्नेदेखि लिएर राष्ट्रपालको विधान, राष्ट्रपालको चाहिँ नीति निर्देशक सिद्धान्त लगायतको कुराहरू त हामीले भन्नुपर्ने छ नि त। त्यसको लागि पनि मैले चाहिँ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु र त्यो यदि कार्यकर्ता तहबाट म चाहिँ अनुमति भयो भने कार्यकर्ताहरूलाई राष्ट्रपा के हो भन्ने विषयमा चाहिँ जरैदेखि नै हामीले चाहिँ त्यो जनमानसमा चाहिँ राष्ट्रपाको बारेमा बनाउन सक्ने एउटा चाहिँ हाम्रो आधार तयार हुन्छ भन्ने हिसाबले नै मैले उम्मेदवारी दिएको छु।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो अवधिमा जनताको मन जित्न त सफल भएको छ, जनताहरूले अहिलेसम्म साथ पनि दिइरहेका छन्। कता कता केन्द्रीय नेतृत्वमा चाहिँ मतभेदका श्रृङ्खलाहरू, केन्द्रीय नेतृत्वमा चाहिँ केही विषयहरू चाहिँ होइन त्यो नमिल्ने कारणले गर्दाखेरि यो फेरि गलत बाटोमा त जाँदैन, कतै चाहिँ अप्ठ्यारो स्थितिमा त पुग्दैन भन्ने खालका शङ्काहरू संशयहरू त कायम छन् नि त अहिले।
0: यस्तो छ, विगतको हाम्रो राजनीतिको अवस्था हेर्दाखेरि जो पार्टीको नेतृत्वमा रहेको साथीहरूले नै प्राय जसो राजनीतिक नेतृत्वले सरकारको ह्यान्डल गरेको कारणले गर्दा त्यो विगतमा त्यस्तो देखिन्थ्यो। अहिले अब पार्टी सभापतिज्यूले पार्टी चलाइरहनु भएको छ, वरिष्ठ नेता पारेन शाहज्यूले सरकारको नेतृत्व गरिरहनु भएको छ। हामीलाई त पहिलेदेखिको त्यो संस्कार देख्दाखेरि यो कता कता नमिल्यो हो कि भन्ने प्रश्न उठ्ने स्वाभाविक हो, तर कहीं कतै तपाईँले देख्नुभएको छैन नि त, कहीँ कतै त्यस्तो विवादहरू आएको छैन। सबै साथीहरू मिलेर एक टिका भएर राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा मुनि निलो क्रान्तिको चाहिँ त्यो एउटा सन्देशको रूपमा सबै साथीहरूले मरिमेटेर लाग्नु भएको छ। त्यो विवाद भन्ने कुरा कहीँ कतै केही एक इन्च पनि विवाद
1: कुनै देश बनाउने टिम भनेर तिनजनाको आउँछ होइन, एचएम, पिएम, आइएम, अरू छैनन् देश बनाउने, मुलुक बनाउने।
0: यस्तो छ, देश बनाउने टिम भनेर अब एउटा कुनै न कुनै खाका त बनाउनु पर्यो नि त। एउटा खाका साँच्चीकै भन्ने हो भने सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो, त्यसपछिको चाहिँ भौतिक पूर्वाधार लगायतको जुन विकास निर्माणका कुराहरू भौतिक मन्त्रालयको अन्तर्गत पर्ने भयो, त्यसमा सुशासन कायम गर्ने कुरा गृह मन्त्रालयको अन्तर्गत पर्ने भयो, मुख्यतया हेर्ने भने त मुख्य मुख्य मन्त्रालय त यही तिनवटा हो नि त, त्यो हिसाबले चाहिँ उहाँहरूले भन्नु खोज्नुभएको यो बाहेक अरू चाहिँ अरूको भूमिका होइन भनेर किन नहुने, सामान्य प्रशासन मन्त्री उहाँको आफ्नै भूमिका छ, ऊर्जा तथा जलस्रोत मन्त्रीज्यूको आफ्नै भूमिका छ, सबैको समान भूमिका हुने, तर अब एउटा टिममा चाहिँ अगाडि बढ्दै गर्दा अब त्यसको चाहिँ मेन डेलिभरी कसले गर्ने हो भन्ने सन्दर्भमा मात्रै आएको
1: होइन, नेपालले भारतको सीमा मिसेको भन्ने अभिव्यक्ति दिने संसदमा गएर नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिलाउने यस्ता कुराहरूले गर्दाखेरि त हामी कमजोर बन्छौँ नि त कूटनीतिक हिसाबले, परराष्ट्रको हिसाबले।
0: अब हाम्रो हाम्रो हाम्रो चाहिँ बोर्डर लाइन हेर्नु न, जुन भारत सीमासित सिमाना जोडिएको बोर्डर लाइन छ त्यो त सबै खुल्ला छ नि त, त्यो कहाँ तपाईँको कति इन्च भनेर कहीँ कतै वाल त लगाएको छैन, पर्खाल लगाएको छैन, सबै तपाईँको वारी पनि सम्म छ, पारे पनि सम्म छ, यता पनि समतर भूभाग छ, उता पनि समतर भूभाग छ, समतर भूभाग भएको हिसाबले तपाईँले कहाँनिर के हो भनेको तपाईँ आफै जानुभयो भने पनि त्यहाँ छुट्याउनु सक्नुहुन्न, त्यो सन्दर्भमा मात्रै आएको त मिचेको भनेर हामीले त्यो त्यो हिसाबले चाहिँ भन्नु खोजेको होइन, समतर भूभाग
1: होइन, नेपालले त मिचेको छैन नि त, नेपालले त त्यो हस्तक्षेप गर्न सक्दैन नि त, होइन
0: होइन, अब त्यो समतर भूभाग भएको कारणले गर्दा अब त मानिसले के हुन्छ भने त्यहाँ कुनै बााउन्ड्री नभएको कारणले गर्दा अलिकति कन्फ्युजन हुनसक्छ, त्यो कन्फ्युजन हुनसक्छ भन्ने हिसाबमा मात्रै आएको, त्यो अन्त अरू हिसाबले कन्फ्युजन हुनसक्छ, त्यो त अब दुई तहको बिचमा यो त कुटनीतिक विषय हो नि त, यो त सामान्य एक दुईजना व्यक्ति बसेर सल्भ गर्ने विषय, त्यो साँच सिमाना कायम गर्ने विषय त होइन नि त, यो त संसदमा प्रवेश गर्ने विषय हो, सरकारको विषय मात्रै होइन नि त, यो त संसदले पनि त्यो त पास नगरिकन त्यो त हुन सक्दैन नि त त्यो विषय, त्यस कारण त्यो अरू हिसाबले चाहिँ आएको जस्तो लाग्दैन मलाई।
1: अब साँच्चै सरकार सुशासनको बाटोमा चाहिँ सुकुम्बासीहरूका समस्याहरू यहाँले हेर्नु भएको छ, होइन, सुकुम्बासीले व्यवस्थापन त गरियो, होल्डिङ सेन्टरमा राख्ने त भनियो, तर अस्ति पैसा उठाएर चिउरा किनेर खाएको दृश्य बडो भावुक थियो कि कारुणिक थियो, सरकारको यस्तो कुराहरूमा किन ध्यान जान सकेका छैन,
0: होइन ध्यान त गइरहेको छ, अब त्यो व्यवस्थित गर्ने अब यहाँहरू सुन्नुभएको छ होइन, अब मन्त्रीले पनि भन्नुभएको छ, अब लालपुर त्यो लालपुर नै वितरण गर्ने गरी सरकार।
1: स्वतन्त्र पार्टीका नेता भोजराज पाण्डे हुनुहुन्थ्यो। आदरणीय श्रोता, हामी देशको विषयमा, राष्ट्रको विषयमा, समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका विषयमा पनि हामी चर्चा र परिचर्चा यतिखेर गरिरहेका छौँ, र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनलाई एउटा भव्यताका साथ, सभ्यताका साथ चितवनमा सम्पन्न गर्ने भरपूर तयारी गरिरहेको छ। आदरणीय श्रोता, छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश FM 93.2 MHz।
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेकी नेत्री, राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री राम कुमारी झाँक्री। आउनुहोस् सुरु गरौँ राम कुमारी झाँक्रीसँग, जनता जान्न चाहन्छन्। राम कुमारी झाँक्रीजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: बालेन सरकारले एक्सन गरेको गरे छ, तपाईँहरू चाहिँ रियाक्सन गरेको गरे हुनुहुन्छ। महावीर पुन सहित 183 सांसदहरूको समर्थन बालेन सरकारलाई छ, अनि तपाईँहरू 25 सिट लिएर मचिराख्नुहुन्छ चचौरी गर्दै।
4: 183 सिट त वास्तविकता हो, 25 सिट पनि वास्तविकता हो, तर पार्लियामेन्टमा आफ्नो भूमिका हुन्छन्, भूमिका अनुसार अपोजिसनमा हुँदा र सत्ता पक्षमा हुँदा फरक भूमिका हुन्छन्, तर नेकपा एमाले त्यस्तो निर्लज्जतापूर्ण अपोजिसनको भूमिकामा पनि छैन, हामीले गर्नुपर्ने जनताको प्रतिनिधि हो नि त हामी, अनि सत्ता जहिले पनि जनताको विरुद्धमा प्रयोग भयो भने, सत्ता जनताको राष्ट्रको विरुद्ध प्रयोग भयो भने खबरदारी गर्ने चाहिँ प्रतिपक्षले भएको कारणले गर्दाखेरि हामीले केही भूमिका निर्वाह गरेका छौँ, तर त्यति पनि त्यति धेरै पनि होइन, किनकि यो चाहिँ भर्खर काट पारेर मारेर आगो लगाएर त्यहीँ जलाइदिउँ होइन, कुनै मान्छेले केही कुरा गर्यो, कुनै मान्छेले काम गरेन त लाग्यो, शङ्का लाग्यो, कोही मान्छेले भ्रष्टाचार गर्यो भने जस्तो लाग्यो, त्यहाँ त्यो अनुसार त्यसलाई पक्रिने, अनुसन्धान गर्ने, मुद्दा चलाउने, अदालतले फैसला गर्ने र दोषी करार गरेर जेल सजाय गर्ने, तपाईँको त्यो के भन्छ अरे जरिमाना लाउने, यी त काम त कानुनी काम हुन्, संवैधानिक कानुनी राज्यभित्र हुने काम हुन् कि, अब तपाईँले खोजेको राज्यमा चाहिँ कसैलाई भ्रष्टाचार लाग्यो भन्ने मलाई लाग्यो, मलाई रिस उठ्यो, अनि त्यो मान्छेलाई घरभित्र राखे त्यसै घर आउलाई दिने,
3: सम्पत्ति छानबिन र भ्रष्टाचारको
4: त्यही खोजेको हो राज्यले भने
3: फाइलहरूको कुरा गरिसकेपछि त
4: जी मैले यही कुरा
3: प्रतिपक्षी सांसदको मुटुमा ढ्याङ्गो बजिरा छ हैन,
4: मेरो प्रश्नको जवाफ दिनु न, यसै गरेको ठीक हो, तपाईँ तपाईँको यो प्रस्तुति र तपाईँको कार्यक्रमले सत्तालाई बिजायो भने यो ऋषि भ्रष्टाचारी हो भनेर तपाईँलाई चोकामा कुट्नु, तपाईँको डेरामा गएर आगो लाउनु यही खोज्नु भएको, तपाईँले यही ठिक हो यही मेसेज दिएको हो भने ओके ठिक हो भनिदिनुहोस् जनतालाई। अनि हरेक मान्छेलाई मलाई शङ्का ला तँलाई मारिदिएँ, मलाई शङ्का ला तपाईँलाई काट्दै, मेरो काम साँढै गरिदिनुहोस् तँलाई मैले पिट दिएँ, यही कुरा राज्य खोजेको हो भने यही राज्य
3: चलाउँदाखेरि उहाँहरूकै मन्त्री भए पनि जोगिनुहुन्न, राजीनामा दिएर छानबिनको लागि मार्ग प्रशस्त
4: गर्न पर्यो कि। यो कुरा ठिक हो भने तपाईँले यही मेसेज दिनुहोस्, कोही मान्छेलाई चार्ज लायो अनि एउटा छानबिन भन्ने नाटक गर्यो, छानबिनको प्रतिवेदन के हो, कसैलाई भनेन, आफै सफाई दियो, आफै फेरि ऊ सत्तारोहण गर्यो भने हो यही चाहिएको हो, पारदर्शिता सुशासन यही खोजेको हो भने यही भनिदिनुहोस् जनतालाई, हो उहाँहरूले गरेको रोल मोडल पारदर्शिता हो, उहाँको उहाँलाई कुनै चार्ज लायो हकुस सम्पत्तिमा, जुन मान्छेहरू अहिले कस्टडीमा छन्, जुन मान्छेहरूलाई अहिले अनुसन्धानको लागि थुनामा ल्याइएको छ, तिनै मान्छेसँग साँठगाँठ छ, अवैध रूपमा उनीहरूसँग सिय तपाईँको यस्तो खालको लाभहरू लिएको भर्चुअली देखिन्छ, त्यस्तो चिज देखेको कुरामा अनि त्यसपछि कुनै एउटा मन्त्री राजीनामा दिन्छ, अनि एउटा छानबिन भन्ने चिजको नाटक हुन्छ, त्यो छानबिनको प्रतिवेदनले के दियो त बाहिर भनिदिन्न, जेसुकै दियोस् त्यसले सफाई दिएको
3: प्रतिवेदन आयो,
4: खोइ त
3: सरकारले प्रतिवेदन ग्रहण गर्यो, गृहमन्त्री सुदन गुरुङले क्लिन चिट पाउनुभयो,
4: त्यही त
3: प्रतिवेदन
4: प्रतिवेदन खै प्रतिवेदन तपाईँले पढ्नुभयो,
3: प्रधानमन्त्री कार्यालयमा छ,
4: खोइ त
3: प्रधानमन्त्री बालेन्द्र शाहसँग छ,
4: हैन कोही के लेखेको छ प्रतिवेदन,
3: मन्त्री परिषदले औपचारिक रूपमा ग्रहण गरेको छ,
4: सुन सुन त्यो प्रतिवेदनमा के लेखेको छ र त्यो सफाईको भाषा के हो र त्यो कहिले सार्वजनिक भयो र उहाँलाई चाहिँ सत्तारोहण गराइयो, यही हो पारदर्शिता, यही हो सुशासन, यही हो देख्नुभयो तपाईँले, कहीँ सार्वजनिक भाषा तपाईँले पढ्नुभयो, तपाईँको न्युजमा त ब्रेकिङ न्युज अथवा रेगुलर समाचारमा यो चिज आउनुपर्ने होइन र खोइ त आयो देख्नुभयो, यही खोज्नु भएको तपाईँहरूले, यही अपारदर्शिताको पराकाष्ठा खोज्नु भएको हो तपाईँ, तपाईँ भनेको जनता, मैले तपाईँलाई ऋषिजीलाई मैले यतिको म होस् तपाईँ वक्ता के अरे गेस्ट भएको होइन, यदि तपाईँ त्यो खोज्नु भयो भने ठिकै छ, यही चाहेको हुँ जनताले भन्नुहोस्, किनकि अहिले 52 लाख जनताले भोट हालेको सरकार पार्टी सरकार हो, त्यसकारण यो कुरालाई जनताले ठिक भन्नुहुन्छ भने त्यो पारदर्शिता हो,
3: योलाई छान्ने मेरिटोक्रेसीलाई आधार मान्ने जान्नेलाई छान्ने पार्टी हो,
4: होइन जान्नेलाई छान्ने कस्तो जान्नु भएछ भन्ने कुरा त देखिँदै छैन र, कस्ता मान्छे जान्ने छान्नु भएको छ को अब आएर त देखिएन र भन्ने,
3: उहाँहरूको निलो क्रान्तिले
4: होइन जान्नेलाई
3: खुसी छन् के सन्तुष्ट छन्,
4: यस्तै जान्ने खोजा हो भने ठिक छ त, टोइलेट हो भनेको हो कि रेस्टुरेन्ट हो भनेको भन्ने कुरा थाहा नपाउने, हस्पिटल भने हो कि कारागार हो भने थाहा नपाउने, स्वर्ग हो कि नर्ग हो भन्ने थाहा नपाउने, 100 मिटर र 1000 मिटर कति हुन्छ भन्न थाहा नपाउने, यही त होला जान्नेलाई छान्ने, अनि यही जान्ने छान्ने जनताले छाने हुन् भने म को हो र म पनि एकजना जनता हो, त्यस कारण मेरो यसमा कोही आपत्ति छैन, जनता तपाईँहरूले भोट हाल्नु भयो, तपाईँहरूले यस्तो शासनबाट शासित हुन तपाईँहरू अभिशप्त हुनुहुन्छ,
3: अहिले प्रतिपक्षी सांसदहरूले जतिसुकै रोई कराई गरे पनि रोइलो गरे पनि संसदमा छ नि कुर्सी उठाए पनि
4: यस्तो रोइलो भन्ने
3: परिस्थिति फरक हुनेवाला छैन,
4: यदि राम्रो अनुहारले
3: तथापि तपाईँहरू चाहिँ आफ्नो सिजन छ आए आप गए झटारो भने जस्तो झटारो हानिराख्ने प्रतिपक्षीको धर्म चाहिँ निर्वाह गरिराख्ने,
4: प्रतिपक्षको त्यस्तो गैर जिम्मेवारीको न क्रियाकलाप पनि हुँदैन, प्रतिपक्ष भनेको त प्रतिपक्ष पनि फेरि कहिले काहीँ त्यो प्रतिपक्षीय भूमिकाको लागि मात्र त्यसो गर्नुपर्छ भन्ने होइन, जस्तो हामी नेकपा एमाले प्रतिपक्ष नै हो र राष्ट्रिय सभामा सत्ता पक्ष नभएको कारणले प्रतिपक्ष मात्रै छौँ र त्यो प्रतिपक्षमा म यति धेरै डराउँछु कि कुनै पनि बिल कुनै पनि नीति कार्यक्रम र विधेयकमा यसमा हामीले कसरी समर्थन गर्ने होला, किनकि जनताले प्रतिनिधि सभामा त्यत्रो प्रचण्ड बहुमत छ, एउटा फरक कन्टेस्टबाट आएको छ, त्यसले गर्दा हामीलाई चाहिँ जनताले राष्ट्रिय सभामा असफल बनाए भनेर आरोप लाउलान् कि जनताले हामीप्रति चाहिँ सन्देह देखाउनु होला कि, त्यसले गर्दा मलाई त्यस्तो लाग्छ कि मेरो भूमिका चाहिँ मिलाउने नै हुन्छ, मैले चाहिँ त्यहाँ मन्त्रीहरूलाई चेम्बरमा राखेर यसो यसो भन्नु भन्न पनि यस्तो यस्तो कुरा छ हाम्रो भावना प्रतिपक्षको भावना बिगार्ने होइन, यस्तो कुरा चाहिँ त्यो बाहिर के त्यो भनौँ न बिहाइन्ड द सिन चाहिँ मेरो काम मिलाउने नै हुन्छ, त्यो अपोजिसनलाई पनि मिलाउने नै हुन्छ,
3: फेरि बिझाउने गरी प्रश्न नसोध्नुहोस् अथवा
4: अनि होइन
3: हाँसी हाँसी कुरा गर्नुहोस् नभन्नु होला, विषय अलि गम्भीर छ राम कुमार झाङ्ग्रीजी, होइन
4: होइन होइन यस्तो यसमा
3: डाक्टर सोनी मगलेले बजेट ल्याउनु भयो
4: ल्याउनु भयो
3: अनि उहाँले स्पष्ट रूपमा तपाईँहरूलाई चेतावनी दिनु तपाईँहरूको पनि काण्ड थाहा छ हामीलाई भन्नुभयो, त्यसपछि तपाईँले राष्ट्रिय सभामा आगो ओकल्नुभयो।
4: मलाई चाहिँ यस्तो लाग्थ्यो कि यो अर्थ मलाई कस्तो लाग्थ्यो भने, म सानो बेलामा अलिक सानो कुरा भन्न दिनु, म जब म कलेज पढ्न आएँ होइन, अनि बजेट भाषण अब अलि एक्सेसेबल पनि भयो नि त, रेडियोमा टेलिभिजनमा सुन्न गाउँमा त त्यति बेला हामीलाई पहुँच पनि थिएन। त्यसपछि बजेट भाषण आइसकेपछि केही इकोनोमिस्टहरू केही सरहरू होइन, त्यति बेला नेपाल टेलिभिजन मात्रै थियो, टेलिभिजनमा जाने अनि उहाँहरूका आर्टिकलहरू साप्ताहिक पेपरहरूमा, डेली पेपर पनि धेरै थिएन, अनि पछि डेली विश्लेषणहरू रेडियोमा आइरहने, अनि म पनि इकोनोमिस्ट पढ्थेँ पद्मकन्यामा, अनि त्यसपछि ओ मलाई त इकोनोमिस्ट हो त, मलाई चाहिँ कस्तो एकदमै धेरै त्यो भनौँ न त्यो यस्तो खतरा चिज लाग्थ्यो क्या। त्यसपछि मैले बिस्तारै पढ्दै पनि गएँ, पोलिटिकल एक्टिभिटिजमा भएर पोलिटिकल इकोनोमी यसो सोसाइटीको बारेमा अलिअलि फर्दरै पढ्ने जान्ने एउटा कोसिस पनि गरियो होइन, गर्दै गर्दै जाँदाखेरि अब सांसद भइयो, मन्त्री भइयो, फेरि सांसद भयो होइन, अनि फर्केर आउँदाखेरि त्यसपछि राज्य संरचना कसरी चल्छ के हुन्छ होइन, एउटा अर्थ भने के हो, त्यस्तो कसरी सन्तुलन हुन्छ भन्ने कुरा जब
3: राजनीतिमा खली खेल्नु भएको छ तपाईँहरूले
4: अनि भन्ने कुरा थाहा पाइसके,
3: यसैमा मैले जोडिहालेँ 2047 सालदेखि लगातार 36 वर्ष शासन गर्नुभएको,
4: मलाई यति कुरा गरिरहँदाखेरि के हो भने, अनि यसपटक अर्थमन्त्री डाक्टर स्वर्णिम वागले होइन, उहाँको बुढा निलकण्ठ पढेको कुरा ब्रान्डिङ भएको छ, उहाँले चाहिँ विदेशका रिनाउन युनिभर्सिटीमा पढेको ब्याचलर गरेको कुराको ब्रान्डिङ छ, उहाँ डाक्टर भन्ने ब्रान्डिङ छ, उहाँ आइएमएफको स्टाफ वर्ल्ड ब्याङ्कको स्टाफ भएको काम गरेको भन्ने ब्रान्डिङ छ, योजना आएको सदस्य भन्ने पनि ब्रान्डिङ छ। त्यसपछि मलाई त के लाग्यो भने यो बजेट चाहिँ प्याराडाइम सिफ्ट गर्ने भनेको छ कि, साँच्चै प्यारा इकोनोमिक प्याराडाइम सिफ्ट गर्ने गरी नै उहाँले तरक्की गर्छ क्या हो भनेर म चाहिँ एकदमै आई होप टु, मैले यस्तो म सिरियसली उहाँका सबै चिज हेरिरहेको थिएँ। अर्थमन्त्री भइसके पछाडि उहाँका मैले सार्वजनिक कार्यक्रमहरूमा पनि कयौँ कार्यक्रमहरू उहाँ मन्त्री हामी सांसद पार्टिसिपेट पनि भइन्छ हेरि पनि रहिरहेको थियौँ, उहाँका अभिव्यक्ति, त्यसपछि आएको आर्थिक सर्वेक्षण, त्यसपछि आएको उहाँको बजेट भन्दाखेरि यस्तो बजेट यस्तो कार्यक्रम त मेरो आमा अर्थमन्त्री भए पनि हुने रहेछ क्या, योभन्दा त मेरो आमा धेरै राम्रो अर्थशास्त्री रहेछ कि, यो ग्रामीण जीवन बाँच्ने अर्थशास्त्री कि, परिवार चलाउने अर्थशास्त्री, मेरो आमाले बिउ कसरी जोगाउने, अर्को वर्षलाई कसरी फलाउने,
3: स्वर्णिम वागले जस्तो विद्वान अर्थशास्त्री अहिलेको ऐतिहासिक बजेट ल्याउने अर्थमन्त्रीलाई
4: त्यो त मेरो आमा
3: धेरै नगिराउनुस् न,
4: हैन मेरो आमा अर्थशास्त्री
3: नगर्नुस् न,
4: मेरो आमा अर्थशास्त्रीको कुरा के हुन्थ्यो भने, परिवारभित्र ऋण ल्याएर घिउ खाने भन्छ नि गाउँघरको उखान, त्यो होइन, ऋण ल्याइन्छ भने केही न केही, जस्तो 4,000 भैँसी ल्याउने हो भने पनि 6,000 बेच्न पर्यो नि, 4,000 ल्याएर 3,500
3: बेचेर नेपालमा मात्रै होइन विश्वमै अर्थशास्त्रीय टिप्स दिने पर्सनालिटी,
4: अनि अनि त्यसपछि त्यसो भन्नुहुन्थ्यो, अनि त्यस पछाडि आएर अरू धेरै मेरो आमाका प्रसङ्ग धेरै छन्, अनि त्यसो भइसके पछाडि के लाग्थ्यो भने एकदम खतरा लाग्थ्यो, तर उहाँको जुन बजेट वक्तव्यमा केही वाक्य केही शब्दहरू हुन् त, अहिले त च्याटजिपिटीले पनि कन्टेन्टहरू दिइहाल्छ, गुगलमा पनि भगिहाल्छ, त्यसपछि उहाँको पूर्वाग्रहपूर्ण प्रस्तुति, अब उहाँका प्राय जसो युवराज खतिवडादेखि यता 74 सालदेखि यताका सरकारका सबै बजेटको प्राय कन्टिन्युएसन 80% जस्तो शब्दमा कार्यक्रममा चाहिँ त्यही कन्टिन्युएसन, अनि उहाँले सबै चिजमा मिक्समास गरेर खासै उहाँलाई उहाँले त्यही खालकै ल्याउनु भयो, तर तपाईँ बाबा पनि त्यही ल्याउनुहुन्थ्यो होला, अनि तर प्रस्तुतिमा उहाँ ओहो हिजो तिमीले गरेको थियौ नि तपाईँहरूका सब थाहा छ भन्नुहुन्छ कि, ए तिमीहरूले बदमासी गरेको थियौ, मेरो बदमासीबारे प्रश्न उठाउने, मेरो बारे कुरा आउँछ नि तँलाई छानबिन गर्छु, यो टाइपको के, यो कम्युनिस्ट बजेट होइन भन्नुहुन्छ, यो कम्युनिस्ट बजेट होइन भन्नेलाई त हाम्रो पार्टीको प्रमुख सचेतक
3: सांसद
4: ऐनबहादुर महतले चाहिँ त्यही पार्लियामेन्टमा अर्थमन्त्रीलाई अगाडि राखेर उहाँलाई सर्वाङ्गै बनाइदिइसक्नुभयो, त्यसले गर्दा यस्तो चिजमा उहाँको न बोलीमा एउटा अर्थशास्त्रीको बोलीमा कन्सिस्टेन्सी हुनुपर्छ अनि क्रेडिबिलिटी पनि हुनुपर्छ क्या, अनि एक्युरेसी पनि
3: हुनुपर्छ।
4: यसमा मैले के भन्छु भने, मैले धेरै अर्थशास्त्रीहरूसँग सङ्गत गरेँ, अनि प्रोफेसरहरू पनि कोही नेपालमा आउनुहुन्थ्यो, तिनीहरू आउँदाखेरि हामीले केही कार्यक्रम गर्थ्यौँ, अनि हामीले हामी त अब त्यो 62-63 सालको परिवर्तन क्रान्ति पछाडि चाहिँ हामीलाई देश विकास गर्ने क्रेभिङ त हामीलाई पनि थियो नि त, अनि हामीले कस्तो इकोनोमिक एउटा यो एउटा अर्थ भनौँ न यो हामी अवलम्बन गऱ्यौँ, यो हामीले यो नीति अवलम्बन गऱ्यौँ भने हाम्रो विकास चाहिँ गर्न हामी फड्को मार्न सक्छौँ। अनि हामीले के कुरा गर्ने, जस्तो हामीले त पब्लिक प्राइभेट पार्टनर पनि कुरा गरेका छौँ, के भन्छ यो तिन खम्बे अर्थ नीतिको पनि कुरा गरेका छौँ, यो अलिअलि समाजवादी जस्तो पनि छ, अलिअलि राज्य केन्द्रित पनि छ, बजारलाई पनि छोडेको छ, तर हामीले कस्तो पोलिसी अवलम्बन गऱ्यौँ भने चाहिँ हामीले चाँडै फर्को मार्छौँ त। हामीले चाहिँ हाम्रो डोमेस्टिक आफ्नो उत्पादनलाई कसरी बढाउने, व्यापार घाटा कसरी घटाउने, यो चिज कसरी हुन्छ भनेर कोही पनि प्रोफेसर इकोनोमिस्टलाई सोद्धाखेरि प्राय इकोनोमिस्टहरू यति धेरै बाठा प्राणी हुन् कि उनले के भन्छन् भने तिमी जुनसुकै इकोनोमिक पोलिसीलाई अवलम्बन गर, कुन गर्छु भन्ने कुरा सोच्छौ भने तिमी कुन समाजमा एप्लाई गर्छौ भन्ने कुरा सोच्नुपर्छ। तिमी जुनसुकै इकोनोमिक पोलिसी अवलम्बन गर्नको लागि खुला त छौ, तर तँ खुला छौ भनेर कुन समाजमा गर्छु भन्ने कुरा तिमीलाई यो सीमा दिन्छ। त्यसकारण अनडिपेन्ड यो सोसाइटी, तिम्रो समाज कस्तो छ, समाजको स्ट्रक्चर कस्तो छ, त्यसका आधारमा चाहिँ तिमीले कुन इकोनोमिक पोलिसीलाई प्रिभेल गर्छ भन्ने कुरा जजमेन्ट गर्ने चाहिँ एकदम पोलिटिसियन्सको काम हो भनेर फेरि
3: कम्युनिस्टहरूलाई दिनुहुन्छ नि त।
4: अनि त्यस पछाडि नि त्यस पछाडि ऋषिजी अनि त्यसो भन्थे, अनि इकोनोमिस्टहरू त एकदम बाठा, एकदम सिफ्ट गर्न जान्ने, मैले त प्रोफेसरहरू त्यस्तो भेटेका थिएँ, उहाँ त कस्तो भने त्यति पनि विनयशील र विनम्रतापूर्वक नदिने के, तिमीहरूका काण्ड थाहा नभएर र अरे तपाईँको हातमा सत्ता छ, सबै कान ऊ वर्षमान पुन उभिएर भन्नुभयो त, मेरा सब काण्ड मबाट सुरु गर छानबिन गर र तिम्रो पनि गर। हाम्रो पार्टीको नेता पद्मा अर्यालले उभिएर भन्नुभयो त पार्लियामेन्टमा, तिमी गिरी बन्धु के बन्धु भन्छ नि, मबाट छान, मबाट सुरु गर। अर्को ज्ञानेन्द्र साई उठेर मबाट सुरु गर भनिरहनु भएको छ त,
3: गिरी बन्धु चाहिँ स्टेट
4: गर त,
3: यति ओम्नी वाइट बडी
4: यो एमालेकोबाट सुरु गर, हाम्रोबाट सुरु गर, सुरु गर, झसक्क होइन, एकदम राम्रो भइरहेछ। यहाँ के भइरहेछ भने
3: 62-63 पछिको
4: सार्वजनिक
3: पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति
4: भनिसकेपछि
3: झस्किनु भएको छैन,
4: एकदम झस्केको होइन कि कस्तो गजब गर्न पर्ने काम गरिरहन्छ क्या। जस्तै एउटा कलेजमा गयो, 2 घन्टा हल्ल्यो, यताउता गऱ्यो, होइन, खाममा हालेर 15,000 दिन्छ, अनि ल्याएर आयो, अनि कहिले काहीँ उहाँहरूले टिडिएस काट्नलाई कुनै कुनैले प्रोफेसनल्ली चाहिँ उहाँहरूले चाहिँ के हुन्छ भने प्यान नम्बर पनि माग्नुहुन्छ, प्यान नम्बर बनाएको नि भर्खर हो नि त हामीले पब्लिकली, अनि त्यसपछि आओ खल्तीमा राख्यो, चलाओ, होइन, गाडीमा तेल हाल्यो, मोटरसाइकलमा तेल हाल्यो, दाल किन्यो, चामल किन्यो, जिन्दगी त यसरी चलि पनि रहेको थियो, ती आम्दानी त हामीले त कहीँ बाँध्दो रहेछ क्या। अब आइन्दा त सबैले बाँध्ने भयो नि, आम्दानी पनि खर्च पनि बाँध्ने भयो। अनि करप्सन भनेको कुरा त जुन मान्छे जुन राज्य या व्यक्तिलाई ठगेर आर्जन गरेको सम्पत्ति भविष्यमा आफ्नो लागि गल्फासो हुन्छ भने कसैले कमाउनुहुन्न र त्यो चाहिँ क्राइम हो नै भन्ने मान्छे हो कि म त हामी त त्यो यति धेरै सार्वजनिक सेक्टरमा काम गरेर आयौँ कि यो त हामी एडभोकेसी नै गर्छौँ।
3: उहाँहरूको सम्पत्ति पनि हेर्नुहोस् कति चाँडै सार्वजनिक गरिदिनुभयो उहाँ,
4: अनि कति धेरै रहेछ, ठिक छ, त पनि
3: एक एक काण्डको छानबिन गर्ने,
4: फेरि यस्तो हुन्छ
3: दरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्याकाण्डदेखि सबै उत्खनन गर्ने,
4: अनि
3: आयोगका प्रतिवेदनहरू सबै कार्यान्वयन गर्ने, चाहे कार्की आयोग होस्, चाहे मानव अधिकार आयोगको विषय होस्, कसैलाई नछोड्ने उहाँहरूको स्पष्ट भर्मा छ त। अनि अहिले चाहिँ तपाईँहरू यी प्रतिवेदनहरूलाई लुकाउन तपाईँहरू माथि लागेको आरोपको विषयमा मैले तपाईँसँग स्पष्ट जवाब
4: खोजेको,
3: सुदन गुरुङको प्रतिवेदन खोजिरहनु भएको छ, सुदन गुरुङको प्रतिवेदन सार्वजनिक नहुँदा आकाश
4: तपाईँलाई यो सरकारको बारेमा त तपाईँलाई पनि, तपाईँ कुनै स्टेक होल्डर पनि होइन र एक एक इन्च पनि थाहा छैन, जुन कुरा मलाई सोधेर दुःख नगर्नुहोस् कि, कहिलेदेखिका मल्लिक आयोगदेखिका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने हो, ओके गर्नुहोस्, 46 सालको मल्लिक आयोगको प्रतिवेदन, अनि त्यसपछि 62-63 सालको रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुहोस्, 58 सालको दरबार काण्डको छानबिन गर्नुहोस्, त्यो प्रतिवेदन कार्यान्वयन गर्नुहोस्, चित्त बुझेन
3: छानबिन गर्नुहोस्
4: गर्नुहोस् होइन। अनि त्यति मात्रै होइन, अरू धेरै प्राज्ञहरूले त उता भण्डार खाल पर्व कोत पर्वको पनि गर्नुहोस् भन्नुभएको छ, अब मलाई त थाहा छैन त्यति
3: धेरै,
4: अब
3: सुन्नुहोस्
4: अस्ति यो गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन पनि आंशिकै होस् कार्यान्वयन गर्नुहोस्, त्यो प्रतिवेदन त प्रतिवेदन लागेको होइन भन्छु म, तर पनि कार्यान्वयन गर्नुहोस् चाहिँ भन्छु समर्थन। मानवाधिकार आयोगको प्रतिवेदनले पनि कयौँ कुरा ल्याप्सेसहरू, कयौँ कुराहरू छोडेको छ, कयौँ कुरा पुगेको छैन, त्यो पनि आंशिक छ, तर त्यो पनि कार्यान्वयन गर्नुहोस् र अरू बाँकी के बनाउनुहुन्छ कार्यान्वयन गर्नुहोस्, प्रभावकारी गर्नुहोस्। हामी लाम लाएर तपाईँलाई पार्लियामेन्टमा त्यही सहयोग गर्छौँ, सडकमा त्यही सहयोग गर्छ,
3: 36 वर्ष चाहिँ चुपो लाएर
4: पुरै सबै गर्नु, सब गर्नु,
3: चित्त नदुखाउनु होला, कडा शब्द प्रयोग गर्यो भनेर कानमा तेल हालेर बस्नु।
4: हामीलाई चाहिँ यो के छ भने यो
3: हामीलाई माओवादीका नेताहरू सांसदहरू
4: जसले भ्रष्टाचार
3: हालेर बसेका थिए के,
4: यो 36 वर्षदेखि जसले अकुत कमाए, यो देशलाई बर्बाद गरे, चाहे राष्ट्रियताको मामिलामा, चाहे सुरक्षाको मामिलामा, भ्रष्टाचारको मामिलामा, कमिसनखोरको मामिलामा, जसले यो देश बर्बाद गरे, तिनलाई छानी छानी कारवाही गर्नुहोस्, हाम्रो समर्थन हुन्छ। त्यसमा म पऱ्यो भने पनि मबाट सुरु गर्नुहोस्, किनभने म पनि मैले गलत गरेको छु भने म पनि यो देशको लागि समस्या हो, देश देशको घात गर्ने मान्छे हो नि त, मबाट कारवाही गर्नुहोस्, मसै सबैलाई गर्नुहोस्, कोही पनि उन्मुक्ति पाएन। र त्यस पछाडि हामी 1990 यता हामीले जे गरेर आएछौँ त्यसको हामीले आनन्दले हामीले गरेको वी डिड इट सगर्व भन्न सक्छौँ कि यो 46 सालदेखि यता जसले राज्य सत्तामा पुगेर यो देशलाई बर्बाद गरे तिनलाई कारवाही गरिदिनु भयो भने त्यो ब्यागेज फाल्नेछौँ र आजको यो परिवर्तनको हिस्सेदारी हामी हुनेछौँ के वा। त्यति बेला मैले चाहिँ यति सम्मान गर्नेछु कि यो सरकारलाई, इतिहासमा गरेका यी गलत पात्रहरू, प्रवृत्तिका यी गलत कामहरूको कारवाही गरिदिनुहोस्, मेरो समर्थन छ। बालनजीलाई कहीँ कहीँ इस्युमा म समर्थनै गरिरहेको छु, कारवाही गरिदिनुहोस्, यी सबै प्रतिवेदन खोज्नुहोस्, एक एक कारवाही गर्नुहोस्, म पर्छु, तपाईँ पर्छ, हुइज एभर जोसुकै परोस् कारवाही गर्नुहोस्। त्यसपछि यो आउँदा बस्ती भदौ 24-25 गतेसम्मका मान्छेलाई कारवाही गर्नुहोस्, कति मान्छे ती कुनै मान्छेलाई कुनै हिसाबले नसोध्नुहोस्। अझ मानवाधिकार आयोगले त पश्चगामी कानुन बना भनेको छ, म त्यसरी भन्दिनँ, विद्यमान कानुन अनुसार कारवाही गर्नुहोस्, संविधान अनुसार कारवाही,
3: मानवाधिकार आयोगको प्रतिवेदन विरुद्ध सर्वोच्च अदालतमा जानुहुन्छ,
4: पार्टी त गएको छैन, व्यक्ति त जान सक्छन्, त्यसलाई त्यता नलाउ। र यो 36 वर्षमा जसले खराबी गरे म फेरि भन्छु तिनीहरू सबलाई कारवाही गरिदिनुहोस्। यो 36 वर्षमा बाल मृत्यु दर घटायौँ, साक्षरता दर बढायौँ, इनरोलमेन्ट बढायौँ, बाल बच्चालाई खोप लगायौँ, प्रति व्यक्ति आमदानी पुर्यायौँ, आज तपाईँको यति धेरै सडक सञ्जाल गऱ्यौँ, यति धेरै 99% जनतालाई त म त किरोसिन तेलमा परेको मान्छे, तेल सक्यो तेल ल्याउन जान सदरमुकामा 3 दिन लाग्थ्यो, सक्यो भने हामी दियालो बालेर पढेको मान्छे, आज 99% जनताको हातमा इलेक्ट्रिसिटी पुऱ्यायौँ, यति धेरै सहरी पूर्वाधार बनायौँ, खाने सफिसियन्ट, अब सफिसियन्ट ड्रिङ्किङ वाटरको नारा हो, अब पर्याप्त खानेपानीको नारा हो, हामीले खानेपानीको हामीले पुऱ्याइसकेका छौँ, हामी सबै पुऱ्याइसकेका छौँ, हस्पिटल पुऱ्याएछौँ, बाटो पुऱ्याएछौँ, खानेपानी पुऱ्याएछौँ, यी साह्रो यो क्यापिटल मार्केटमा उहिले चाहिँ हकर जस्तै डुलेर चाहिँ तपाईँको काम यो सेयर बेच्ने थियो, आज नेप्सेदेखि लिएर हामी यति धेरै क्यापिटल मार्केटमादेखि जे जे आज हुनु धेरै पर्थ्यो होला, जे विकास गऱ्यौँ, खराब गर्नेहरूलाई कारवाही गरेर त्यहाँबाट निकालिदिनु भयो, र जसले जस्तै भने पानी र दुध छुट्याइदिनु भयो नि त्यो दुध सिर्जना गर्ने हिस्सेदारी हामी यो वी डिड इट। यो सारा विकासको, यो परिवर्तनको, यो आजको यो पहुँचको, आजको जीवनको, यी सबै कुराको, हर मान्छेको जीवनमा आएको परिवर्तनको, यो परिवर्तनको साक्षी, सारथी, नेतृत्वकर्ता र निर्माणकर्ता हामी हो। यो भन्नलाई हामीलाई त गर्व छ र यो दावी गर्नेहरू कसैको औकात छैन, हामीले गरे
3: विगतमा महाकाली सन्धि गर्नुभयो, अनि अहिले
4: महाकाली
3: प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी अभिव्यक्ति दिँदाखेरि आक्रामक भएर फैलिराख्नु भएको छ।
4: महाकाली सन्धिमा गर्नुपर्ने थियो कि थिएन, त्यो बेला त्यति ठुलो डिबेट भयो, महाकाली सन्धिमा गलत भयो कि ठिक भयो, त्यसमा ठग्यौँ कि ठगेनौँ भन्ने कुरा महाकाली सन्धि समानतामा आधारित थिएन, त्यही कारणले कार्यान्वयन भएन,
3: एमाले नै विभाजन,
4: एमाले विभाजन भयो, हाम्रो जिन्दगीको दुर्भाग्य त्यहाँनिरै छ। त्यस पछाडि पञ्चेश्वर परियोजनाको अवस्था पनि त्यही नै हो, त्यसले गर्दा त्यो के असमानतामा आधारित भएको भएर त्यो सन्धि भएको भए पनि त्यो गलत थियो र हामी गलतै भने मान्छे हो। अर्को कुरा राष्ट्रियताको लागि भने के हो भने यो देशको राष्ट्रियताको आन्दोलनको पहरेदार संगठनको म कार्यकर्ता सदस्य हुँदै त्यसको नेता पनि भएको भएर यसमा त हाम्रो त त्यो रगत रगतमा हाम्रा त्यो राष्ट्रियताको त्यो भावना चाहिँ हाम्रो बगेको छ कि हरेक रगतका कणमा के यो यो शरीरमा यो शरीरमा चाहिँ
3: पानी
4: राष्ट्रियताको सन्दर्भमा हाम्रो शरीरमा यो पानी होइन कि रगत बग्छ कि रगत बग्छ। त्यस कारण यसमा त हाम्रो सम्झौता त कसैले हुँदैन। आफ्नै पार्टी ब्रेक गरेर दुःख पाएर झन् के भइरहेको मान्छे हौ हामी। राष्ट्रियतामा हाम्रो कम्प्रोमाइजिङ छैन।
3: काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि बालेन्द्र शाहले ग्रेटर नेपालको नक्सा राख्नु भएको थियो, अनि अहिले तेस्रो पक्षलाई समेत जोडेर समेटेर सीमा समस्या हल गर्ने, यस बीचमा कूटनीतिक वार्ता टेबल टक कति भइसक्यो। राष्ट्रपति सभापति रवि लामिछाने भारत भ्रमणमा जानुभयो, परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जानुभयो।
4: मेरो मित्र ऋषिजी, मैले यही कुरा भन्छु कि हिजो मेयर हुँदाखेरि, मेयर नहुँदाखेरि राष्ट्रियताको ऱ्याप गाउने, मेयर हुँदा ग्रेटर नक्सा राख्ने मान्छेले प्रधानमन्त्री भएपछि पार्लियामेन्टमा आएर नेपालले भारतको जग्गा मिचेको छ भन्ने कुरा चाहिँ कुन त्यो नक्कली, कुन ढोङ्गी, कुन जनतालाई भ्रम दिएको राष्ट्रवाद देशभक्ति रहेछ भन्ने त्यहाँ देखेन। त्यो देशद्रोहीहरू हुन् तिनीहरू, र त्यो मिचेको जग्गा तुरन्त फिर्ता गर तिनीहरूले, तिमीहरूले व्यक्तिगत रूपमा तिमीहरूले फिर्ता गर र तिमीहरूलाई इन्डियाले लगेर जेल हाले पनि हालोस्। अनि सुन्नुहोस्, अनि अर्को कुरा के भन्छु भने, रवि लामिछाने रासपाको नेता, उहाँले काम गर्ने टेलिभिजन थियो पहिला कुनै एउटा कुनै टेलिभिजन, 24 टेलिभिजनमा उहाँ चाहिँ स्टुडियोमा ग्रेटर नक्सा राख्नुहुन्थ्यो। अस्ति सत्तारूढ दलको नेताको हैसियतले दिल्ली गएर उहाँ चाहिँ किन चुन पनि नबलिआएको त, राष्ट्रियताको मामला ढोल पिट्ने होइन भनेर, ढोल पिट्ने होइन भने हामीलाई पनि थाहा थियो। अनि टेलिभिजनमा फलाकेको के हो त, त्यहाँ फलाकेको यहाँ ढोल पिटेको हुन्छ? त्यहाँ ढोल पिट्ने होइन, डिप्लोमेटिक क्लबरले टिकटक गर्ने हो, ढोल पिट्ने भने होइन, आफ्ना सवालहरूलाई लगेर ढोल पिट्ने भने होइन, हामीले पनि टक गर्ने भने हो। त्यस कारण त्यो स्टुडियोमा ग्रेटर नक्सा
3: सरकारले गर्छ भन्नुभएको छ त,
4: अनि सुन्नुहोस्
3: राष्ट्र मन्त्रालयले,
4: अनि अर्को सुन्नुहोस्
3: तत्काल डिप्लोमेटिक नोट पठाइहाल्यो,
4: अनि अर्को सुन्नुहोस् के भने, अहिले जे जति कुरा यो घन्टीका सांसदहरूले देशमा हामीले भारत मिचिया छौँ भन्ने प्रमाण जुटाउनको लागि र पार्लियामेन्टमा प्रधानमन्त्रीको भनाइलाई उनीहरूले समर्थन गर्दै थिए नि, तर म भन्छु कि यो इतिहासको यस्तो कालो दिन र कालो स्टेप नहोस् कि तपाईँहरू सबैलाई देशद्रोहको ट्याग नलागोस्। हिसाब गर्नुहोस्, भावनामा नआउनुहोस्। सबभन्दा पहिले पार्टी, दल, सांसद, मन्त्रीभन्दा माथि चाहिँ माटो हो, राष्ट्र हो कि। तपाईँको शरीरमा यदि पानी होइन रगत बग्छ भने तपाईँले देश सम्झिनुपर्छ कि, पानी बग्छ भने पार्टी सम्झिनुहोस्, दलको सांसद सम्झिनुहोस्। तर शरीरमा पानी बग्नेहरू, पानी मरेकाहरूले हो देशको विरुद्ध बोल्दाखेरि पनि ताली लाउने, आफ्नो देश र राष्ट्रको विरुद्ध बोल्दा ताली लाउनेहरू चाहिँ शरीरमा रगत होइन पानी बग्नेहरू र पानी मरेकाहरू।
3: समस्या समाधान गर्न सक्नु भएन, उहाँहरूले चाहिँ समस्या समाधान गर्नको लागि, हल खोज्नको लागि विषय ल्याउनु भएको
4: ऋषिजी। हामीले नै नेपाल भारतका दुईटै विज्ञ समूह बनाएर करिब करिब त्यसको अर्कै त्यसको टिमले, नेपाल भारत दुईटै समूह भित्रबाट त्यहाँ टिमले काम गरिरहेछ, र इपिजीको प्रतिवेदनमा त लगभग हामीले 98% समस्या समाधान गर्यौँ भन्ने जोइन्ट स्टेटमेन्ट छ। तिन महिना अगाडि आएको सरकारले होइन हामीले गरेको, र
3: अब प्रतिवेदन धमिराले खाने भयो क्या।
4: के हुन्छ भने कुनै पनि
3: साँचो मात्रै बुझाउनु पाउनु भएको छैन।
4: तपाईँले यस्तो खिसिटिउरी गर्न हुन्न यस्तो विषयलाई, तपाईँको मिडियामा पनि गलत हो यो, तपाईँको पनि गलत अभिव्यक्ति हो यो, तपाईँ खिसिटिउरी साँचो यो भन्ने, त्यो प्रतिवेदन हो, त्यसको भ्यालिडिटी छ, लिगालिटी छ, र ऐन मौकामा दुईटा देशको आफ्नो ठिक पोजिसन एक्सेप्ट गरेको बेलामा हुन्छ, त्यो डिप्लोमेटिक कुरा हो। आज हामीले दबाब दिएर हुँदैन, र राष्ट्रका यस्ता संवेदनशील कुरा सिसिटिभीका विषय,
3: तर विगतमा चिडाउने काम त भएकै हो नि छिमेकी राष्ट्रहरूलाई,
4: चिडाउने काम कोही कसैले गरे होला, तर राष्ट्रले कहिले चिडाउँदैन, व्यक्तिले गरे होला, एज अ सरकार त सरकार, एज अ राष्ट्र, एज अ जनता, यसले त छिमेकी त हाम्रो त अपरिहार्य सम्बन्ध हो नि, हामीले छिमेकी पडोसीलाई चेन्ज गर्न सक्छौँ, र यो त हाम्रो त यो त यो हामी न हामीले इच्छाएर न हामीले इच्छाएर बनाएको न चेन्ज गर्न सक्ने, त्यसले गर्दा यो त अपरिहार्य चिज हो। यसमा हाम्रा आफ्ना कयौँ दुई देशका पुराना मैत्रीपूर्ण सम्बन्धहरू छन्, यी सम्बन्धमा हामीले कटाक्ष गर्ने, यसले अर्कोलाई घोष तपाईँको चित्त दुख्ने कुरा गर्ने, एक अर्कालाई चाहिँ तल पार्ने कुरा गर्ने, यो गलत कुरा हो। राष्ट्र सोचिन्छ भने छिमेकीको बारेमा सोच्दाखेरि आफ्नो राष्ट्र पहिलो हुन्छ र छिमेकीको बारेमा पनि हामीले त्यस्तो नचाहिने टिप्पणी गर्नु चाहिँ हुँदैन।
3: समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
4: धन्यवाद ऋषिजी, अब यो मौका पनि दिनुभयो, जनतालाई सही सूचना सम्प्रेषण गरौँ।
3: नमस्कार।
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
6: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
7: It's 8 o'clock, अहिले 8 बजेको छ।

रेडियो नेटवर्क बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध र जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले परराष्ट्र मन्त्री शिशिर खनाल समक्ष आग्रह गरेको छ। महासंघको प्रतिनिधि मण्डलले परराष्ट्र मन्त्रीसँग भेट गरी कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा परराष्ट्र मन्त्रालय पुगेको महासंघको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नु परेको समस्याबारे ध्यानाकर्षण गराएको थियो। शर्मा परराष्ट्र मन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभयो। उहाँले चिया लगायत अन्य वस्तुको निर्यातमा समेत आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि समेत भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले वार्षिक करिब 12-14 अर्ब रुपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्र र लाखौंको जीविकोपार्जनमा असर पर्ने बताउँदै जतिसक्दो छिटो समस्याको समाधानका लागि मन्त्री समक्ष आग्रह गर्नुभएको थियो। महासंघले नेपाली चियाको गुणस्तरमा कुनै समस्या नरहेकाले भारतीय पक्षसँगको द्विपक्षीय व्यापारिक संयन्त्रहरूमा यो विषयलाई प्रमुखताका साथ उठाइनु पर्नेमा जोड़ दिएको थियो। त्यस्तै राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले पनि चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको थियो। सरकारले सड़क सुरक्षालाई उच्च प्राथमिकता दिँदै आगामी 3 वर्षभित्र पहिचान भएका सबै पहिरोको व्यवस्थापन र 3000 नयाँ पुल निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालका अनुसार सड़क सुरक्षा र पहिरो नियन्त्रणका लागि सरकारले 23 अर्ब रुपियाँको बहुवर्षीय बजेट विनियोजन गरेको छ। आगामी 3 वर्षभित्र पहिचान भएका सबै पहिरोहरूको वित्त संरक्षण र अन्य सुरक्षाका कामहरू सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको छ। वार्षिक बजेटमा क्रमशः रकम थप गर्दै लगिने गरी यो योजना तर्जुमा गरिएको उहाँले स्पष्ट पार्नु भएको छ। सड़क सुरक्षाको दृष्टिकोणले नेपालका राजमार्गहरू असुरक्षित रहेको स्वीकार गर्दै मन्त्री लम्सालले अब निर्माण हुने सबै राजमार्गहरूमा अण्डरपास ओभरपास र फ्लाइओभर निर्माणलाई अनिवार्य गरिने घोषणा समेत गर्नुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगुलले आगामी आर्थिक वर्षका लागि बिहिबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिनुभएको हो। त्यसै गरी करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई 10% छुट दिने, असोज मसान्तभित्र बकेउता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिना दिने कार्यक्रम समेत काठमाडौँ महानगरपालिकाले ल्याउने भएको छ। आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घर जग्गाको बहाल आमदानी वार्षिक रु 2,40,000 भन्दा कम भएमा 5% र 100 भन्दा बढी बहाल आमदानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साबिकको 10% घटाई 7% कायम गरिने भएको छ। कर प्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ। कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरकारवाला निकायसँग सहकार्य गर्ने, करदातालाई वस्तुगत संघहरूसँग आबद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि महानगर अस्पताल निर्माण गर्ने भएको छ। बहुवर्ष योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि रु 4 करोड विनियोजन गरिएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयर खरिद बिक्री तथा नामसारी प्रक्रियालाई थप पारदर्शी र कसिलो बनाएको छ। राष्ट्र बैंकले ठूलो परिमाणमा संस्थापक शेयर किन्ने वास्तविक धनीको पारिवारिक पृष्ठभूमिदेखि स्वदेश तथा विदेशमा रहेको वित्तीय आचरणसम्मका 10 बुँदे कड़ा विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजीको कुल 5% वा कुल 25 लाख रुपियाँ भन्दा बढी कायम हुने गरी संस्थापक शेयर खरिद वा नामसारी
जारी गर्दा खरिदकर्ताले आफ्नो विस्तृत विवरण बुझाउनु पर्नेछ। एकै पटक वा पटक पटक गरी उक्त सीमा नाघेमा सो शेयरको वास्तविक धनी वा हिताधिकारी व्यक्तिले विभिन्न विषयहरू समेटेको विवरण राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने सर्कुलरमा उल्लेख गरिएको छ। कृषि वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रुपियाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ। मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहे अन कोङ र मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ। यस सम्झौता अनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत सन् 2026 देखि 2031 सम्म सञ्चालन हुने 6 वर्षीय परियोजनाका लागि ₹1.81 करोड बराबर रकम उपलब्ध गराउनेछ। यस आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबैभन्दा ठूलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 150 रुपियाँ 64 पैसा र बिक्री दर 151 रुपियाँ 24 पैसा निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 172 रुपियाँ 67 पैसा र बिक्री दर 173 रुपियाँ 36 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 179 रुपियाँ 15 पैसा र बिक्री दर 179 रुपियाँ 95 पैसा। स्विस फ्रान्क एकको खरिद दर 187 रुपियाँ 34 पैसा र बिक्री दर 188 रुपियाँ 09 पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 105 रुपियाँ 54 पैसा बिक्री दर 105 रुपियाँ 96 पैसा। क्यानेडियन डलर एकको खरिद दर 106 रुपियाँ 62 पैसा र बिक्री दर 107 रुपियाँ 05 पैसा। सिङ्गापुर डलर एकको खरिद दर 116 रुपियाँ 70 पैसा र बिक्री दर 117 रुपियाँ 17 पैसा तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। चितवन भरतपुर महानगरपालिका 25 शुक्र नगर किसान चोक निवासी सानो माया तमाङको जीवन, सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने, यसरी नै बित्दै थियो।
1: मेरो नाम सानो माया तामाङ, भरतपुर 25 शुक्र नगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझम्याउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नै साह्रै गाह्रो थियो। के अरे, मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि त्यो साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि, हात बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सन्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नै गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो, उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटलै छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तल आयुर्वेदिक औषधिले छुँदैन त, हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभयो। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरकेसी एक नम्बर त युरकेसी हेर्नु भयो है, अनि युरकेसी धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: 1 हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो कि, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
1: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्सोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, फोन 0143-3318-98, मोबाइल 98-512-40-934, धरान रोड हलगडा चोक इटहरी, फोन 0252-80-555, मोबाइल 98-456-54-392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिंग, मोबाइल 98-570

0: Studis FM Tiranë në Petroplo 2 MHz.
1: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
2: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
3: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाउ त्यतैतिर
4: Narayani Hotel and Restaurant Basantapur Bazar Madi Proprietor Dhan Prasad Dhungana Samparka 9745-2391-63
5: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
5: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
6: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
8: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1 2 3 4 र 5 मा गडक सहजकर्ताहरूलाई यही जेठ 15 गते देखि परिचालन गरेको छ सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौं
7: मैरी नगरपालिका बसन्तपुर चितवन
9: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
10: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
9: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
11: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
12: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
11: सम्पर्क 9819-32811 र 9863-73687
12: के तपाईं पायल्स अर्थात मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात मलद्वारको वरिपरि पिलो आउने फुट्ने पीप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मंगलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
11: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मंगलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
12: नारायणी सामुदायिक अस्पताल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
11: सम्पर्क 9845531034 र 9743443915

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने विवरण रोजगारी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी सङ्कटमा कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रुपियाँ दिने। तनहुँको शुक्ला गण्डकीमा हलगोरु पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण। कङ्गोमा इबोला महामारी तीव्र, 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 नाग्यो। र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा। नेपाल खबरमा अब पूरा खबर। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा सुरु गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट citizenportal.doenidcr.gov.np मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेसन QR कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम, नेपाली वा अङ्ग्रेजी, जन्म मिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय पत्र नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब कार्डमा रहेको QR कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न समेत विभागले अनुरोध गरेको छ। भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा हिजो गएको प्रतिनिधिमण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भई उद्योगमा गम्भीर सङ्कट परेको भन्दै तत्काल समाधानको माग गरेको थियो। उद्योगीहरूले वार्षिक 12-14 अर्ब रुपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौँ श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। परराष्ट्र मन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढिसकेको र छिट्टै समाधान निस्कने अपेक्षा गरिएको जानकारी दिनुभयो। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। असार 1 गतेदेखि इलामका 56 उद्योग बन्द भएकामा हिजोदेखि झापाका 30 भन्दा बढी चिया उद्योग र 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। महोत्तरीको बर्दिवास नगरपालिकाले 20 वर्ष उमेर पुरा गरी विवाह गर्ने छोरीलाई 51,000 रुपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो। नगरपालिकाका मेयर प्रह्लाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो। यसले कानुनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको यसअघि 2080 चैत 5 गते नगरले मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई 50,000 रुपियाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। यस्तै तनहुँको सुख्ला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरु 5,000 रुपियाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। सुख्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत सञ्चालित कार्यक्रम अनुसार रकम सम्बन्धित किसानलाई वितरण गरिएको ओडाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा तातो लहर र बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत जिल्लामा गर्मी अत्यधिक बढ्ने अनुमान छ। केही ठाउँमा तातो लहर चल्ने महाशाखाले जनाएको छ। देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले विभिन्न भूभागमा मौसम बदली भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग, त्यसै गरी लुम्बिनी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशका पहाडी भूभाग र मध्य प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै 2 अर्ब रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हिजो हस्ताक्षर समेत भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहे अन कोङ र मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ। यो वर्ष परियोजनाका लागि, यो 6 वर्ष परियोजनाका लागि 1,81 करोड रुपियाँ रकम उपलब्ध गराउने सहमति भएको छ। अब विदेशको खबर। कङ्गोमा इबोला भाइरसको प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार अहिलेसम्म 808 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 192 जनाको ज्यान गएको छ। यससँगै ज्यान गुमाउने दर झण्डै 23.8% पुगेको छ। यसले स्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। हालसम्मको विवरण अनुसार 363 बिरामी अहिले आइसोलेसनमा उपचाररत छन् भने 48 जना निको भएर घर फर्किएका छन्। इबोला भाइरसको प्रकोप मुख्य रूपमा इटोरी, उत्तरी किभु र दक्षिण किभु प्रान्तमा फैलिएको छ। स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा संक्रमण नियन्त्रणका लागि आइसोलेसन, सम्पर्क ट्रेसिङ र आपतकालीन स्वास्थ्य टोली परिचालन गरेका छन्। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्त्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। केही बेर अघि सम्पन्न समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा आफ्नो पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। यो गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बनेको छ। बिहान भ्यानकुभर रङ्गशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको थियो। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको हो। यस्तै गैराती अमेरिकाको सफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यस्तै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने विवरण रुजु गरी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजी रोटी संकटमा, कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रुपियाँ दिने, तनहुँको शुक्ला गण्डकीमा हल गोरु पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण। कङ्गोमा इबोला महामारी तीव्र बन्दै 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 नाग्यो। र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा।
4: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
6: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौँ कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: सिप हुन्छ साथमा रोजगारी हातमा
10: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
11: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
12: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
13: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
14: सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
10: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123 निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी
0: रबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकाको आजदेखि 26 गतेसम्म हरेक शुक्रबार र शनिबार टोल टोलमा फिल्म महोत्सव सुरु हुँदैछ समुदायमा भएका रचनात्मक शिल्पलाई उद्यम र उद्योगको विकासका लागि सार्वजनिक स्थल पार्क डबली चोकहरूमा सर्ट फिल्म प्रदर्शन चलचित्र कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम गर्न लागि महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिनुभयो महोत्सव असार महिनामा 8 ठाउँमा आयोजना हुनेछ महोत्सव आज खुला मञ्चबाट सुरु हुनेछ यो कार्यक्रमको व्यवस्थापन इकोज इन द भ्यालीले गर्नेछ भोलि असनमा हुने कार्यक्रमको व्यवस्थापन नील सांस्कृतिक क्लबले गर्नेछ असार महिनाभरि हरेक शुक्रबार र शनिबार महोत्सव आयोजना हुनेछ वर्षा र सहकालका देवता मानिने रातो मच्छेन्द्रनाथ र मिननाथको दर्शन गर्न अहिले ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो लागेको छ। यस्तै दिउँसो रातो मच्छेन्द्रनाथको रथबाट भुजा चढाएर विशेष पूजा गरिन्छ। हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गोथियारले मच्छेन्द्रनाथलाई भुजा चढाएर विशेष पूजा गर्ने चलन छ। पुल्चोकको पाटीमा आठ पाथी चामलको भुजा पकाएर मच्छेन्द्रनाथ र मिननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नका लागि अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला गरेको छ। एकपटक फेरि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न सकिने भन्दै महानगरपालिकाले छात्रवृत्तिका लागि मनोनयनका लागि आवेदन खुला गरेको महानगरपालिका शिक्षा अधिकारी नवराज ढकालले जानकारी दिनुभयो। ढकालका अनुसार छात्रवृत्ति परीक्षा समितिले पहिलो र दोस्रो मनोनयनमा सूचीमा नपरेका र अन्तिम मनोनयनमा समावेश हुन चाहेका परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनौट गरी अनलाइन फारम भर्न सूचित गरिएको छ। काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलले आउँदो आर्थिक वर्षका लागि हिजो बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी गराउनु भयो। त्यसै गरी करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई 10% छुट दिने, असोज मसान्तभित्र बकृता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रम समेत महानगरपालिकाले ल्याउने भएको छ। र पूर्वाधार विकास मन्त्रालयका सचिव विश्व बापु पुडासनी सहितको टोलीले मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ। टोलीले हिजो काठमाडौँको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गर्दै आयोजनाको प्रगति समीक्षा गरेको हो। योजना कार्यान्वयन निर्देशालय पिआइडीका प्रमुख श्रेष्ठका अनुसार मेलम्चीको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा हाल 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँमा आजदेखि टोल टोलमा फिल्म महोत्सव 26 गतेसम्म हरेक शुक्रबार र शनिबार कार्यक्रम हुने। रातो मच्छेन्द्रनाथ र मिननाथको दर्शन गर्न ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो, दिउँसो रथबाट भुजा चढाएर विशेष पूजा गरिँदै र काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल

0: सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
4: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550 50934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर्दा तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
5: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98452-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेकमाइललाई टेकमाइललाई
9: स्वदेश FM 93.2 MHz।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 44
3: It's 10 o'clock. अहिले 10 बजेको छ
4: समयको ख्याल राखौं 10 बज्यो

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंग बहादुर अरियालले बिहान 8 बजे बैठक बसेर कक्षा 12 को नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो। यसपटक नियमिततर्फ 69.75% उत्तीर्ण भएका छन्। नतिजाको थप विवरण आउन बाँकी छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट जमिन, भवन, पानी, बिजुली लगायतको बकेटा रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबारमा 10 औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बकेटा तिरेका 87 उद्योगमा बिहिबार पुनः लाइन जडान गरिएको जनाइएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बकेटा रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। दिएको म्याद सकिएपछि पनि बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो। बिहिबार साँझसम्म 80 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती अवस्थामै रहेको लिमिटेडले जनाएको छ। बकेटा नतिरेका थप 74 उद्योगमा पनि लाइन काट्न बाँकी रहेको र 62 उद्योगले औद्योगिक क्षेत्र छाडिसकेको लिमिटेडको भनाइ छ। बकेटा नतिरे बाँकी उद्योगको भोलि पनि लाइन काट्ने क्रम जारी रहने जनाइएको छ। भाडा वृद्धिको बकेटा नतिर्नेको हकमा बिजुलीको लाइन र पानीको समेत महसुल नबुझाएमा उद्योगमा दुवैको लाइन काटिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको छ। चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम शुरू गरिएको छ। रासोपाको महाधिवेशन यही 7-9 गतेसम्म भरतपुर चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द 17 चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। पार्टीले यस महाधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ। रासोपामा 3,000 हाराहारीमा प्रतिनिधि चयन भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। करिब 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ। ललितपुर महानगरपालिका 4 का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेरी स्थित ललित मण्डलमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष झैं यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ। पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबीच सम्झौता भएसँगै अमेरिकाले इरान विरूद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन बमोजिम नाकाबन्दी अन्त्य गरिएको सामाजिक सञ्जाल एक्स मार्फत पुष्टि गरेको छ। यद्यपि केही अमेरिकी सैन्य जहाजहरू भने अझै पनि त्यस क्षेत्र आसपास रहने कमाण्डले जनाएको छ। नाकाबन्दी हटेको केही समयपछि इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले ओहदा सम्हाले यता पहिलोपटक आफ्नो प्रतिक्रिया दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक मत भए पनि देशको हित रक्षा गर्ने राष्ट्रपतिको आश्वासनपछि यसलाई अनुमोदन गरेको बताएका छन्। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
5: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98119-32811 र 98653-73687।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
7: मोबाइल 98550-64040 र 98550-65260।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा 12 को परीक्षा फल सार्वजनिक गरेको छ। गत वैशाख 14 देखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल 3,32,241 विद्यार्थी मध्ये 2,31,770 जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। त्यसै गरी नियमित तर्फका 1,471 एनजीको सामना गरेका छन् भने यो नियमित तर्फको कुल परीक्षार्थी संख्याको करिब 30.25% हो। नियमित र आंशिक गरी यसपटक कुल 4,95,170 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये आंशिक तर्फका 36,420 जना सहित कुल 2,68,190 जनाले नतिजामा सफलता हात पारेका छन्। दुवै तर्फका गरी 64.31% परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा अमर्यादित गतिविधि गर्ने 40 जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। बोर्डले उपलब्ध गराएको नतिजा अनुसार यस वर्ष 2.81 देखि 3.20 जीपीएको सूचीमा धेरै विद्यार्थी छन्। यस समूहमा 94,249 जना छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकार्य खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकार्य खोप अभियान सञ्चालन गरिरहेको जनाउनु भएको छ। उक्त अभियान यही हप्तासम्म सञ्चालन हुनेछ। त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्नु नपरेको जनाइएको छ। दादुराको उच्च जोखिम रहेका 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बाल बालिकामा खोप अभियान सञ्चालन गरिएको छ। बागलुङमा 6 महिनादेखि 20 वर्षसम्म उमेर समूह र जाजरकोटमा 6 महिनादेखि 24 वर्षसम्म उमेर समूहलाई खोप दिएको जनाइएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित बक्यौता तिर्न बाँकी उद्योगको विद्युत लाइन काट्ने कामलाई आज पनि निरन्तरता दिएको छ। बिहिबार 50 वटा उद्योगको विद्युत लाइन काटेको कार्यालयले आज बिहान 6 बजेदेखि बक्यौता तिर्न बाँकी रहेका कार्यालयको विद्युत काट्ने कामलाई निरन्तरता दिएको हो। कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले विद्युत लाइन काट्ने कामका साथै बक्यौता तिरेको अवस्थामा लाइन पुनः जोड्ने काम समेत भइरहेको जानकारी दिँदै बिहिबार 12 वटा उद्योगको पुनः लाइन जोडिएको बताउनुभयो। हेटौडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी 131 वटा उद्योगको बक्यौता तिर्न बाँकी रहेको जनाउँदै उहाँले बक्यौता नबुझाएका सबै उद्योगको विद्युत लाइन काटिने उल्लेख गर्नुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भई उद्योग क्षेत्रमा गम्भीर असर परेको भन्दै तत्काल समाधानको माग गरेको थियो। उद्योगीहरूले वार्षिक झन्डै 12-14 अर्ब रुपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौं श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। परराष्ट्र मन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढ़िसकेको र छिट्टै समाधान निस्कने अपेक्षा गरिएको जानकारी दिनुभयो। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। असारी गतेदेखि इलामका 56 उद्योग बन्द भएकोमा हिजोदेखि झापाका 30 भन्दा बढी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। झापा नेपालको सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो। व्यवसायीहरूको तथ्याङ्क अनुसार कुल उत्पादन मध्ये 5 अर्ब रुपियाँ भन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ। यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिस वर्षसे तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षसे त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: माडीकोलागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9856564613
1: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374, 95-510-61-356.
2: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayat ka Talimharu Dhamadham, Sanchalan Bhai Raheko Chha. Sathi, Job Guarantee Sahit, 6 Mahine Cook Talim, Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4043 5880 र 98550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: ধন্যবাদ।
1: माडी नगरपालिकाको 18 औं नगरसभाको कार्यसूची थप कार्यसूची प्रस्तुत गर्ने अनुमति चाहन्छु। अब 2083-84 को नीति तथा कार्यक्रम आदरणीय नगर प्रमुख ज्यूबाट पेश हुनेछ। अब 2083-84 को नीति तथा कार्यक्रम उपरको छलफल सम्पूर्ण नगरसभाका सदस्य ज्यूहरूबाट हुनेछ। यसका लागि 12:20 देखि 12:50 सम्मको समयलाई निर्धारण गरिएको छ। आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने कार्यसूची 12:50 बजे रहेको छ र तत्पश्चात नगर उपप्रमुख ज्यूको मन्तव्य रहनेछ र मन्तव्य सहित 18 औं नगरसभाको प्रथम बैठक समापनको घोषणा आदरणीय नगर प्रमुख ज्यूबाट 1:55 देखि 2:15 बजेसम्ममा प्रस्तुत हुनेछ। यति भन्दै म आजको कार्यसूची अनुसार छलफलमा भाग लिनका लागि यहाँहरू सबैलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद।

माडी नगरपालिकाको अठारौँ नगरसभामा उपस्थित नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय सर, जिल्ला समन्वय समिति सदस्यज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभा सदस्यज्यूहरू, उपस्थित सम्पूर्ण यस माडी नगरपालिकाका शाखा प्रमुख कर्मचारीज्यूहरू, अन्य कर्मचारीज्यूहरू, नगर प्रहरीज्यू, पत्रकारज्यूहरू, सम्पूर्णमा हार्दिक नमस्कार। सम्मान्य नगरसभाका सदस्यज्यूहरू, आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्नको लागि अनुमति चाहन्छु। माडी नगरपालिकाको अठारौँ गरिमामय नगरसभाको शुभ अवसरमा सर्वप्रथम देशको लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राण उत्सर्गन गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। हामी समृद्ध माडी र सुखी माडीवासीको साझा सङ्कल्पलाई हृदयमगन गर्दै स्थानीय सरकारको दोस्रो कार्यकालको अन्तिम वर्षको रूपमा हाम्रा सिकाइहरूलाई अझ प्रखर बनाउँदै समृद्धिको अपेक्षित उपलब्धि हासिल गर्न दृढताका साथ अगाडि बढिरहेका छौँ। हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप गतिशीलता, सृजनशीलता र कार्यदक्षताका साथ नगरपालिकालाई नयाँ उचाइमा पुर्याउनु नै यस नीति तथा कार्यक्रमको मुख्य ध्येय हो। विगतका वर्षहरूमा जस्तै आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरणीय संरक्षण र विपद व्यवस्थापन, सुशासन तथा संस्थागत सुदृढीकरणलाई हामीले प्राथमिकताको केन्द्रमा राखेका छौँ। विशेष गरी कृषि, पशुपालन र पर्यटनको क्षेत्रमा पूर्वाधार निर्माण र मानव विकास मार्फत सम्पदा सम्पन्न माडी नगर इको कृषि र पर्यटनको सहरको दीर्घकालीन सोचलाई मूर्त रूप दिन यो नीति तथा कार्यक्रमले उल्लेख्य योगदान पुर्याउने विश्वास लिएको छु। अब म आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम तयार गर्दा लिएका आधारहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। नेपालको संविधानको प्रस्तावना भाग 18 र 19 अनुसूची 8 को एकल अधिकार सूची र अनुसूची 9 को 9 ले निर्दिष्ट गरेका साझा अधिकार सूचीहरू, मौलिक हकहरू, राज्यका निर्देशक सिद्धान्त नीतिहरू, सङ्घीय सरकार र प्रदेश सरकारले अङ्गीकार गरेका आर्थिक तथा वित्तीय नीतिहरू, नेपाल सरकारबाट स्वीकृत सङ्घ प्रदेश र स्थानीय तहको कार्य विस्तृतीकरणको प्रतिवेदन, स्थानीय सरकार सञ्चालन ऐन 2074 संशोधन सहित माडी नगरपालिकाको आवधिक योजना, सङ्घीय सरकारबाट प्राप्त र सोको साथमा प्राप्त बजेट तर्जुमा गर्दा लिनुपर्ने आधारहरू, सहभागितामूलक योजना तर्जुमा प्रक्रिया मार्फत प्राप्त सुझावहरू, राजस्व परामर्श समितिको प्रतिवेदन, स्रोत तथा बजेट सीमा निर्धारण समितिको स्रोत तथा बजेट अनुमानहरू, बजेट तथा योजना तर्जुमा समिति तथा विषयगत समितिले दिएका सिफारिसहरू, विगत वर्षमा सम्पन्न भएका नगरसभा बैठकहरूबाट भएका निर्णयहरू, नगर कार्यपालिकाले योजना तर्जुमाका लागि निर्णय गरी तोकेका आधारहरू, विभिन्न विषयगत शाखाहरूलाई प्राप्त शाखाहरूबाट प्राप्त राय सल्लाह र सुझावहरू, दिगो विकासका लक्ष्यहरू, सरोकारवाला पक्षहरूबाट विभिन्न माध्यमबाट प्राप्त भएका अभिमतहरू, नगरसभाका सदस्यज्यूहरू, अब म आगामी आर्थिक वर्ष 2083-84 को लागि
प्रस्तावित नीति तथा कार्यक्रमहरू यस सभा समक्ष प्रस्तुत गर्न चाहन्छु। सम्पदा सम्पन्न माडीनगर इको कृषि र पर्यटनको शहरको दीर्घकालीन दृष्टिकोण अनुसार निम्न उद्देश्यहरू लिएको र क्षेत्रगत एवं विषयगत नीतिहरू तयार गरिएको बेहोरा निवेदन गर्न चाहन्छु। कृषि र पर्यटन विकास मार्फत नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने, नागरिकलाई प्रभावकारी सेवा प्रवाह, आर्थिक समृद्धि र स्थानीय सुशासन सुनिश्चित गर्ने, माडीनगरलाई समृद्ध र सम्मानित नगरको रूपमा संस्थागत गर्दै लैजाने। नगरसभाका सदस्यज्यूहरू, अब म आर्थिक विकास विषयगत क्षेत्रतर्फको नीति तथा कार्यक्रमहरू पेश गर्न अनुमति चाहन्छु। व्यावसायिक पशुपालन आत्मनिर्भर पशुजन्य उत्पादन भन्ने मूल नाराका साथ पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी नीति तथा कार्यक्रमहरू तर्जुमा गरिनेछ। खोरत मुक्त सेतो माडी अभियानलाई आत्मसात गर्दै नगर क्षेत्रभित्र वार्षिक रूपमा दुग्ध उत्पादन तथा बजारीकरण गर्ने कृषकलाई प्रोत्साहन स्वरूप दिँदै आएको उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत सबै पशुपन्छी तथा मत्स्य पालक कृषकहरूलाई समानुपातिक रूपमा प्रोत्साहन गरिनेछ। पशुहरूमा देखा पर्ने विभिन्न संक्रमक रोगहरूलाई न्यूनीकरण गर्दै खोरेत, भ्यागुते, चरचरे, पिपिआर, बङ्गुरको हैजा जस्ता रोगहरू विरुद्ध निशुल्क खोप कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यकताको आधारमा निशुल्क रूपमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिनेछ। मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने विभिन्न किसिमका जेनेटिक रोग सम्बन्धी स्कुल शिक्षा कार्यक्रम, विभिन्न दिवसहरू सम्बन्धी कार्यक्रम मार्फत समुदायमा जनचेतना अभिवृद्धि गरिने खालका कार्यक्रमहरू सञ्चालन गरी एक स्वास्थ्य रणनीति अवलम्बन गर्दै स्वास्थ्य पशुपालन र स्वास्थ्यकर पशुजन्य उत्पादनमा जोड दिइनेछ। नवीनतम सोचका साथ पशुपन्छी तथा मत्स्य पालन व्यवसायमा जोडिएका नव उद्यमीहरूको लागि क्षमता अभिवृद्धि गर्ने खालका सिपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिका क्षेत्रभित्रका दुग्ध उत्पादन सहकारी समूहहरूलाई समन्वय गर्दै बाँझोपन निवारण सम्बन्धी घर दैलो शिविर र हर्ड हेल्थ कार्यक्रम सञ्चालन गरिनेछ। पशुहरूमा प्रजनन व्यवस्थापन तथा नस्ल सुधार, प्रसार सेवा, प्रविधि र प्राविधिक सेवा, उचित बजारीकरणको व्यवस्था मिलाइ न्यून लागतमा पशुपन्छी तथा मत्स्यजन्य उत्पादन वृद्धि गर्ने नीति लिइनेछ। साथै घाँसमा आधारित पशुपालनमा जोड दिँदै उन्नत जातको हरियो घाँस विस्तार कार्यक्रमलाई सञ्चालन गरिनेछ। पशुपन्छी तथा मत्स्य उपचार सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन भेटनरी अस्पतालको ल्याब सेवामा विस्तार गरी कल्चर र एएसटी सहितको सेवा प्रवाह गरिनेछ। साथै सेवा केन्द्रको स्तर उन्नति साथै थप सेवा केन्द्र विस्तार गरिनेछ। रेबिज मुक्त माडी नगरपालिका निर्माणको लागि मानव स्वास्थ्य तथा वातावरणसँग जोडिएको रेबिज खोप रोगलाई न्यूनीकरण गर्नको लागि सामुदायिक कुकुरहरूमा निशुल्क रेबिज रोग विरुद्धको खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिनेछ। व्यावसायिक कृषि माडीको समृद्धि, कृषि क्षेत्रको तथ्याङ्क व्यवस्थापन तथा कृषक पहिचान गरी योजना तथा कार्यक्रमहरूलाई तथ्यमा आधारित बनाइनेछ। कृषि उत्पादन लागत न्यूनीकरण तथा उत्पादन वृद्धि गर्न कृषिमा आधुनिक यन्त्र तथा उपकरणको प्रयोगलाई विस्तार गरिनेछ। कृषि उत्पादनको मूल आधार सिंचाइ प्रणालीमा सुधार भन्ने मान्यतालाई आत्मसात गरी सिंचाइ पूर्वाधारको विकासलाई निरन्तरता दिइनेछ। कृषकसम्म कृषि सहकारीको क्षमता विकास र संस्थागत सुदृढीकरण गरी कृषि
कार्यक्रममा साना किसानहरूको पहुँचलाई अभिवृद्धि गरिनेछ। स्थानीय रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्धनको लागि प्रारम्भिक खेतीमा जोड दिइनेछ। साथै जलवायु परिवर्तनमा परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनताको लागि जलवायु मैत्री कृषि प्रविधि प्रयोगमा प्रोत्साहित गरिनेछ। कृषि उपजको सङ्कलन, भण्डारण, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ तथा बजारीकरणका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ। बाँझो जमिनको न्यूनीकरण गरी युवा र खेतीयोग्य जग्गा नहुने विपन्न तथा गरिब किसानलाई व्यावसायिक खेतीमा आकर्षित गरिनेछ। उत्पादन, उत्पादकत्व, मूल्य अभिवृद्धि र बजारीकरणलाई कृषि विकासको मुख्य आधार बनाउँदै माडी नगरपालिकालाई आत्मनिर्भर, प्रतिस्पर्धी तथा दिगो कृषि अर्थतन्त्रतर्फ उन्मुख गरिनेछ। श्रमको सम्मान हाम्रो अभियान, बेरोजगार तथा तालिम लिएका व्यक्तिहरूको अभिलेखीकरण गर्न रोजगार व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी तथ्याङ्क आवधिक गरिनेछ। गरिब, विपन्न लगायत आर्थिक रूपले पछाडि परेका परिवारलाई आयमूलक कार्यक्रममा आबद्ध गरिनेछ। नगरपालिकाभित्र सूचीकृत बेरोजगार व्यक्तिहरूलाई सार्वजनिक पूर्वाधार निर्माणका कार्यहरूमा बढी

प्रगति पेश गर्न नसक्ने र न्यूनतम पूर्वाधार नै नभएका र सञ्चालनमा आउन नसकेका निष्क्रिय सहकारी संस्थाहरूलाई लिक्विडेसनमा लैजाने प्रक्रिया अगाडि बढाइने व्यवस्था मिलाइनेछ। सो घोषणाका आधारमा मर्जरका लागि निवेदन दिने सहकारी संस्थाहरूलाई एकीकरण गर्ने कार्यमा सहजीकरण गरिनेछ। सहकारी संस्थाको रकम अपचलन गर्ने सहकारी संस्था वा व्यक्तिलाई नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधा तथा सहुलियतहरूबाट वञ्चित गराई कालो सूचीमा राख्ने तथा कडाईका साथ निगरानी गर्ने व्यवस्था मिलाइनेछ। सहकारीहरूको लागि सहकारी संस्थाहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ। कानुनमा प्रावधान भएको भन्दा बढी सेवा शुल्क, ब्याज तथा हर्जना असुल गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइनेछ। लघु उद्यम आत्मनिर्भरताको बाटो। नगरपालिकाबाट सञ्चालित कृषि तथा पशु विकास सम्बन्धी तालिम कार्यक्रमलाई लघु उद्यम विकास मोडलमा सञ्चालन गरिनेछ। विगतदेखि सञ्चालनमा रहेका लघु उद्यमीहरूलाई उनीहरूको ज्ञान, सिप र क्षमता लघु उद्यममा संलग्न समूहहरूलाई प्रविधि हस्तान्तरण गरी नयाँ प्रविधिको प्रयोगद्वारा उत्पादन लागत घटाउने, गुणस्तर बढाउने व्यवस्था मिलाइनेछ। सामान्य सभाका सदस्यहरू, अब म सामाजिक विकास समितितर्फ विषयगत क्षेत्रतर्फको नीति तथा कार्यक्रम पेश गर्न अनुमति चाहन्छु। स्वास्थ्य माडी, समृद्ध माडी, गुणस्तरीय स्वास्थ्य सेवामा सदैव अगाडि भन्ने मूल नाराका साथ स्वास्थ्य माडीको अभियान सञ्चालन गरिनेछ। बढ्दो मानसिक स्वास्थ्यको समस्यालाई मध्यनजर गरी मानसिक स्वास्थ्य उपशाखाको व्यवस्थापनसँगै नीति निर्माण गरी मानसिक स्वास्थ्य कार्यक्रम तथा अभियान सञ्चालन गरिनेछ। स्वास्थ्य महिला तथा बालबालिका शिक्षा, स्वास्थ्य महिला तथा बालबालिका शिक्षा, खानेपानी तथा सरसफाइ, कृषि, पशुपन्छी र प्रशासकीय प्रबन्ध जस्ता क्षेत्रलाई समेटी पोषण मैत्री स्थानीय शासनको अवधारणालाई कार्यान्वयनमा लगिनेछ। सर्ने तथा नसर्ने रोग नियन्त्रणका लागि घर दैलो स्वास्थ्य सेवा सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ। स्वास्थ्य संस्था तथा विद्यालय नर्सबाट दिइने सेवाको गुणस्तर वृद्धि गरी नागरिकमा स्वास्थ्य संस्थाप्रतिको धारणा सकारात्मक तथा भरोसायोग्य बनाउने नीति अवलम्बन गरिनेछ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गरिएको सेवाप्रति कृतज्ञता रहँदै उचित सम्मान र प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ। अत्यधिक प्रशोधित खाना, कृत्रिम पेय पदार्थ र सुर्ती जन्य पदार्थ र मदिरा जन्य पदार्थको प्रयोग तथा बिक्री वितरणलाई नियमन गरिनेछ। बगौँडा अस्पतालको सेवा थप सुदृढीकरण गरी डायलिसिस सेवा विस्तार र ब्लड ब्याङ्क स्थापनाका साथसाथै अन्य स्वास्थ्य संस्थाको भरपर्दो प्रेषण रिफरल अस्पतालको रूपमा विकास गरिनेछ। आयुर्वेद तथा वैकल्पिक चिकित्साको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै माडी आयुर्वेद अस्पतालको सेवालाई थप स्तरीय बनाउनुको साथै बालबालिकाको पोषणको निम्ति स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ। योग, ध्यान, प्राणायाम, व्यायाम र आध्यात्मिक जस्ता गतिविधिलाई थप प्रोत्साहन गरी बढ्दो नसर्ने रोग तथा मानसिक समस्या न्यूनीकरण गर्ने नीति अवलम्बन गरिनेछ। आयुर्वेद तथा वैकल्पिक चिकित्सासँग सम्बन्धित जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिइनेछ। खाद्य स्वच्छता

स्वच्छता र उपभोक्ता हितका लागि बजार अनुगमन कार्यलाई निरन्तरता दिइनेछ। माडी नगरको इच्छा गुणस्तरीय र जीवन उपयोगी शिक्षा भन्ने मूल नारालाई आत्मसात गर्दै विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गरी क्षमतावान र दक्ष नागरिक निर्माण गर्दै सभ्य र मर्यादित समाजको निर्माणमा टेवा पुर्याउनको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा कोषमा प्रारम्भिक बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आबद्धता गराई प्राप्त पदीय जिम्मेवारीलाई ऊर्जाशील र उत्पादनमूलक बनाउन विद्यालयहरूलाई प्रोत्साहित गरिनेछ। भौगोलिक तथा सामाजिक कठिनाइ रहेको क्षेत्रमा अवस्थित विद्यार्थीहरूको शैक्षिक अवस्थाको सुधार गर्नका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। सिकाइलाई दैनिक जीवनको आयार्जनसँग जोड्दै सिपमूलक सिकाइको प्रोत्साहन र प्रवर्धनमा प्राथमिकता दिइनेछ। विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्चको दायरालाई थप सुदृढीकरण गर्दै गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई थप मजबुत बनाइनेछ। प्रारम्भिक बाल विकास कक्षाहरूमा कार्यरत शिक्षकहरूको श्रेणीकरण गरी वैज्ञानिक र न्यायोचित तौरबाट प्रोत्साहन गरिनेछ। प्रधानाध्यापक व्यवस्थापन कार्यक्रम मार्फत नेतृत्व क्षमता प्राप्त शिक्षकहरूको पहिचान गरी विद्यालयहरूको संस्थागत सुधारका लागि आवश्यक पहल कदमी गरिनेछ। विद्यालयहरूको अनुगमन तथा सुपरिवेक्षण प्रणालीलाई थप सुदृढीकरण गर्दै स्वमूल्याङ्कनको अवधारणालाई प्रोत्साहन गरिनेछ। खेलकुदमा लगानीको दायरा फराकिलो बनाई आवश्यक पूर्वाधार निर्माण गर्दै नगर, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलकुदमा माडीको सहभागितालाई बढाइनेछ। पुरस्कार र दण्डको अवधारणाको वैज्ञानिक र न्यायोचित उपयोग मार्फत शैक्षिक गुणस्तरमा सुधार ल्याइने प्रयास स्वरूप विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको मनोबल उच्च बनाउने कार्यक्रमहरू ल्याइनेछ। विद्यार्थीहरूको उमेर सुहाउँदो अतिरिक्त क्रियाकलापहरूको उपयोग मार्फत प्रतिभा प्रस्फुटनको सम्भावनालाई उच्च प्राथमिकतामा राखिनेछ प्राथमिकता दिइनेछ। रमाइलो शुक्रबारीय कार्यक्रम मार्फत सिकाइ वातावरणलाई विद्यार्थी मैत्री बनाइनेछ। शिक्षक विद्यार्थीको वितरणको अवस्थालाई मूल्याङ्कन गरी आवश्यकता र औचित्यताको आधारमा नगर स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिनेछ। सामुदायिक विद्यालयहरूमा डिजिटल हाजिरी, ई लर्निङ पोर्टल, स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, इन्टरनेट सुविधा आदिको विस्तार गर्दै आवश्यकताका आधारमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। भौगोलिक विकटता रहेको हनुमान झुला, भालुखोला र सिरुदमार क्षेत्रमा कार्यरत शिक्षकहरूको मनोबल उच्च बनाई शैक्षिक गुणस्तरको सुधारका लागि प्रोत्साहनका कार्यक्रमहरूलाई थप सुदृढ गर्दै कार्यक्रमलाई निरन्तरता दिइनेछ। माडीको धन मौलिक कला संस्कृति र पर्यटन भन्ने नारालाई आत्मसात गर्दै माडीको पर्यटन संस्कृतिको प्रवर्धन गर्ने नीति लिइनेछ। माडीलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि र वन्यजन्तु पर्यटनको आकर्षण गन्तव्यका रूपमा विकास गरिनेछ तथा यहाँका पर्यटकीय सम्पदाहरूको संरक्षण र प्रवर्धन गरिनेछ। पर्यटन प्रवर्धनका लागि पदयात्रा अभियानलाई प्रभावकारी बनाउँदै हाइकिङ रुटहरूको नक्साङ्कन, विकास तथा विविध पर्यटकीय प्याकेज मार्फत पर्यटनको बसाई अवधि वृद्धि गर्न पहल गरिनेछ। पुरातात्विक महत्त्वका सम्पदाहरूको संरक्षणका लागि पुरातत्व विभागसँगको सहकार्यलाई मजबुत तुल्याइनेछ। यस्ता सम्पदाहरूको अभिलेखलाई राष्ट्रिय रूपमा सङ्ग्रहका लागि अभिलेख सङ्ग्रहालयसँग सहकार्य गरिनेछ। होमस्टे तथा फार्मस्टे मार्फत पर्यटनमा सामुदायिक
सहभागितालाई प्राथमिकता दिइनेछ। होमस्टे सञ्चालकहरूका आतिथ्य र हार्दिकता विकासका लागि अन्य सफल होमस्टेसँग सिकाइ आदान प्रदानको व्यवस्था मिलाइनेछ। पर्यटकीय पोर्टल एक्सप्लोर माडीको सूचना तथा प्रचार प्रणालीलाई थप प्रभावकारी विस्तारित प्रयोगलाई कार्यान्वयनमा ल्याइनेछ। माडी प्रज्ञा प्रतिष्ठान मार्फत माडीको भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण, सम्वर्धन र प्रवर्धन गरिनेछ। साथै रैथाने कला, संस्कृति र माडीमा रहेका अभौतिक सम्पदाहरूको सूचीकरण, संरक्षण र विकास गर्ने भूमिकालाई प्रभावकारी तुल्याइनेछ। स्थानीय स्रष्टा कलाकार अनुसन्धानकर्तालाई प्रोत्साहन दिँदै मौलिक परम्परा, लोककला, लोकगीत, सङ्गीत, लोकनृत्य, किंवदन्ती, इतिहास र सम्पदा सम्बन्धी सिर्जना तथा प्रकाशनलाई प्रवर्धन गरिनेछ। कला संस्कृतिको प्रवर्धन र संरक्षणका लागि बागमती प्रदेश स्तरीय माडी मौलिक सांस्कृतिक उत्सव सञ्चालन गरिनेछ। राष्ट्रिय रूपमा पहिचान बनाउन सफल माडीका कलाकारहरूलाई सम्मान गर्दै उहाँहरूको क्षमताको प्रयोग मार्फत अन्य प्रतिभाका लागि पनि सिकाइ हुने गरी प्रतिभा प्रस्फुटन कार्यक्रमहरू सञ्चालन गरिनेछ। मुहानदेखि मुखसम्म स्वच्छ खानेपानी भन्ने नाराका साथ सुरक्षित खानेपानी विस्तारका लागि पालिका र अन्य सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूसँगको साझेदारीमा विशेष जोड दिइनेछ। साथै एक घर एक धारा नीतिको कार्यान्वयनमा तीव्रता ल्याइनेछ। प्रत्येक नागरिकको स्वच्छ तथा गुणस्तरीय खानेपानीमा पहुँच विस्तार गर्नको लागि खानेपानीका मुहान, जल स्रोत तथा संरचनाहरूको संरक्षण, मर्मत तथा स्तर उन्नति गरिनेछ। खानेपानी योजनाहरूको दिगो व्यवस्थापनका लागि उपभोक्ता समितिहरूको क्षमता अभिवृद्धि गर्दै नगर स्तरीय खानेपानी बोर्ड स्थापना गरिनेछ। पानीको गुणस्तर परीक्षण तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउन खानेपानी परीक्षण प्रयोगशाला निर्माण गरिनेछ। जलवायु परिवर्तनबाट खानेपानी स्रोतमा पर्ने असर न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ र बर्सातको पानी सङ्कलन तथा पानीको मितव्ययी उपयोग सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। घरधुरी, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक स्थलमा सरसफाई तथा स्वच्छता प्रवर्धन कार्यक्रम गरिनेछ। खानेपानी तथा सरसफाई क्षेत्रमा जनचेतना, सहभागिता र व्यवहार परिवर्तनका अभियान सञ्चालन गरिनेछ। साथै फोहोर मैला व्यवस्थापन स्रोतमा नै वर्गीकरण तथा पुनः प्रयोगलाई प्रोत्साहन गरिनेछ र पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिँदै खुल्ला तथा स्वच्छ सार्वजनिक स्थान निर्माण गरिनेछ। सामाजिक न्याय, समावेशिता र समानता, समृद्ध समाज निर्माणको न्यूनतम आवश्यकता भन्ने मूल नारालाई आत्मसात गर्दै नीति लिइनेछ। महिलाहरूको क्षमता अभिवृद्धि कार्यक्रम नेतृत्व तहमा पहुँच अभिवृद्धि, व्यक्तित्व विकास तथा कानुनी साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम जस्ता महिला लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ। दलित तथा सीमान्तकृत समुदायको सशक्तिकरण कार्यक्रम मार्फत आयार्जन वृद्धि गरिनुका साथै परम्परागत सिप पेसा र संस्कृतिलाई संरक्षण, समर्धन प्रवर्धन गर्दै समतामूलक समाज निर्माण गर्ने नीति लिइनेछ। विभेद रहित समाज निर्माण गर्न दलित र गैर दलित बीच हुने अन्तर्जातीय विवाह सम्बन्धलाई सुदृढ बनाउन आर्थिक सहायता गरिनेछ। आदिवासी तथा जनजातिहरूको परम्परागत सिप सेवा पेसा, परम्परा र संस्कृतिको संरक्षण प्रवर्धन गर्दै उनीहरूको पहिचान अभिवृद्धि हुने किसिमका कार्यक्रमहरू साथै आय आर्जन र क्षमता विकास
का कार्यक्रमहरू सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिकलाई ज्ञान, अनुभव र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै पुस्ता बीचको सम्बन्ध सुदृढीकरण, दिवा सेवा, विश्राम स्थल, तीर्थाटन तथा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गरिनेछ। अल्पसङ्ख्यक भोटे, चेपाङ, माझी लगायत समुदायको आवास, जीवनस्तर तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्धन गर्दै समावेशी विकासलाई प्राथमिकता दिइनेछ। बालबालिकाको अधिकार संरक्षण र सर्वाङ्गीण विकास सुनिश्चित गर्दै बाल मैत्री वातावरण निर्माण तथा जोखिममा परेका बालबालिकाको संरक्षणमा विशेष ध्यान दिइनेछ। नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्ण जीवन, समान अवसर, पूर्ण तथा प्रभावकारी सहभागिता, पहुँचयुक्त वातावरण, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र निर्णय प्रक्रियामा प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी तथा अधिकारमुखी नीति अवलम्बन गरी आवश्यक स्रोत साधन र बजेटको अनिवार्य व्यवस्था गर्नेछ। नगरपालिकाले द्वन्द्व पीडित तथा असहाय बालबालिकाको सर्वोत्तम हित संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, मनोसामाजिक परामर्श तथा समग्र विकास सुनिश्चित गर्न विशेष संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा भत्तालाई ब्याङ्कहरूसँग समन्वय अझ सहज तरिकाले वितरण गरिनेछ। व्यक्तिगत घटना दर्ता समयमा नै गराउने वातावरण बनाउन जनप्रतिनिधिहरू, कर्मचारीहरू र अन्य स्थानीय सरकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। घटना दर्ता सप्ताह कार्यक्रमलाई निरन्तरता दिइनेछ। सामाजिक सुरक्षा भत्ता नलिने सो घोषणा गर्ने लाभग्राहीहरूलाई सम्मान गरिनेछ। सम्मानित नगरसभाका सदस्य ज्यूहरू, अब म पूर्वाधार विकास विषयगत क्षेत्रको नीति तथा कार्यक्रम पेश गर्न अनुमति चाहन्छु। दिगो विकासको मूल आधार सुरक्षित बलियो पूर्वाधार भन्ने नारालाई मूर्त रूप दिने गरी पूर्वाधार विकासका कार्यहरू ल्याइनेछ। माडी नगरपालिकाको डिजिटल नगर यातायात गुरु योजना अनुसार नाला सहित सडक निर्माण तथा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सङ्घ र प्रदेशसँगको समन्वय, सहकार्य र सहलगानीमा रिउ करिडोर र माडी चक्रपथ लगायतका दीर्घकालीन महत्त्वका पूर्वाधारको विकासमा विशेष जोड दिइनेछ। पूर्वाधार निर्माणको लागि र भावी पुस्ता मैत्री बनाउन विस्तृत परियोजना प्रतिवेदनलाई पूर्वाधार निर्माणको पूर्व शर्त बनाइनेछ। निर्माण कार्यलाई सहज, सरल, दिगो र प्रभावकारी बनाउन उपभोक्ता समितिको जनश्रमदान तथा लागत सहभागितालाई 10% निरन्तरता दिइनेछ। माडी नगरपालिकाको स्वीकृत भू उपयोग योजना अनुसार कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई पहल गरिनेछ। सार्वजनिक जग्गा उपयोग गर्नका लागि सार्वजनिक जग्गा संरक्षण सम्बन्धी कानुन बनाउनुका साथै कबड हल, सार्वजनिक घर, पार्टी पौवा, चौताराको संरक्षण गर्ने नीति लिइनेछ। वार्षिक खरिद योजना बनाई योजना समयमा सम्झौता र सम्पन्न गर्न जोड दिइनेछ। आर्थिक रूपमा विपन्न, गरिब, सीमान्तकृत तथा लक्षित वर्गलाई सुरक्षित नागरिक आवास निर्माण कार्यलाई निरन्तरता दिइनेछ। हरेक सामाजिक सरकारी संस्थाहरू पूर्ण रूपमा अपाङ्ग मैत्री, बाल मैत्री र ज्येष्ठ नागरिक मैत्री रूपमा निर्माण गरिनेछ। साथै पुरानाहरूलाई सुधार गर्दै लगिनेछ। यस आर्थिक वर्षबाट नयाँ घर तथा भवन निर्माण गर्दा घर नक्सा पास प्रक्रियालाई लागू गर्नका लागि ओडा तथा नगरपालिकाबाट विद्युत सिफारिस लगायत अन्य सिफारिस दिँदा घर नक्साको प्रमाणपत्र वा घर नक्सा अभिलेखीकरणलाई अनिवार्य गरिनेछ। स्थलगत फिल्ड निरीक्षण र अनुगमनका लागि मासिक कार्यतालिका बनाई सोही अनुरूप कार्य सम्पादन तथा गुणस्तर सुधारतर्फ विशेष पहल गरिनेछ।
संघीय सरकारसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आवश्यक व्यवस्थापन गरिनेछ। सतही सिंचाइ भएका कुलो मुहानलाई मर्मत सम्हार तथा निर्माण गरी दिगो सिंचाइ अवधारणालाई प्रयोगमा ल्याइनेछ। पालिका तथा वडा स्तरमा सञ्चालन गरिने साना सिंचाइको लागत अनुमान र भुक्तानीको प्रक्रियालाई एकरूपतामा ल्याउन यस पालिकाको साना सिंचाइ सञ्चालन कार्यविधि 2077 अनुसार गर्ने नीति लिइनेछ। नगरपालिकाभित्र रहेका हेभी इक्विपमेन्टहरू र ढुङ्गा तथा बालुवा प्रशोधन प्लान्टको व्यवस्थित ढङ्गबाट सञ्चालन गरिनेछ र क्रसर प्रभावित क्षेत्रको विकासमा आवश्यक योजनाहरू ल्याइनेछ। माडी नगरपालिका मार्फत सञ्चालन गरिने वार्षिक स्वीकृत योजनाहरूमा स्थानीय नदीजन्य सामग्रीहरूको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयसँगको सहकार्यमा निरन्तर व्यवस्थापन गरिनेछ। सूचना प्रविधि मैत्री सेवाको विकास गरी छिटो छरितो र भरपर्दो बनाई कार्यान्वयनमा जोड दिनुका साथै योजनालाई पारदर्शी बनाउन योजना सूचना बोर्ड अनिवार्य रूपमा राख्न लगाइनेछ। सङ्घीयतालाई आत्मसात गर्दै प्रत्येक टोल समुदायलाई योजना छनौट गर्न लगाई सोही बहुमेजिम अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन प्रोत्साहन गरिनुको साथै नगरपालिकाको वार्षिक योजना तथा बजेट तर्जुमा गर्दा धेरै जनसङ्ख्या र भूगोल समेट्ने गरी ठुला योजना निर्माण गर्न प्रोत्साहन गरिनेछ। दिगो विकासका लागि टुक्रे योजनालाई निरुत्साहित गरी ठुला योजनालाई प्रोत्साहित गरिनेछ। भौतिक पूर्वाधार निर्माण कार्य सञ्चालन गर्न ठेक्का प्रक्रियालाई जोड दिँदै उपभोक्ता समिति मार्फत गरिने कार्यलाई टोल विकास संस्था मार्फत सञ्चालन गर्ने साथै आयोजना कार्यान्वयन प्रक्रियालाई सहज, व्यवस्थित, गुणस्तरीय र पारदर्शी बनाउन उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम तालिम सञ्चालनमा ल्याइनेछ। माडी नगरपालिकाभित्र रु 5 लाखभन्दा माथिका योजनाको भौतिक निर्माण कार्य गर्दा अनिवार्य रूपमा 5 वटा फलफुलका बिरुवा रोप्नका लागि प्रोत्साहित गरिनेछ। सार्वजनिक निजी लागत साझेदारी अवधारणामा योजना तथा कार्यक्रमहरू सञ्चालन गरिनेछ। निर्माण सम्पन्न भएका पूर्वाधारलाई दिगो व्यवस्थापनका लागि मर्मत सम्हार कोष स्थापना गरिनेछ। मर्मत कोष सञ्चालनका लागि यस सम्बन्धी कार्यविधि तयार गरी लागू गरिनेछ। अधुरा तथा अपुरा योजनाहरू क्रमशः स्रोत साधनको सम्भाव्यता हेरी पुरा गरिनेछ। पूर्वाधार क्षेत्रमा कार्यक्रम गर्ने कर्मचारीको क्षमता विकासका लागि सेवा प्रवाह सुदृढीकरण कार्यक्रम गरिनेछ। थारू मौलिकता झल्किने घरहरूलाई संरक्षण प्रवर्धन गर्नका लागि यस आर्थिक वर्षमा निर्माण हुने यस्ता घरहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइनेछ। साथै एक टोल एक रङको घर निर्माण गर्ने प्रोत्साहन गरिनेछ। खुल्ला व्यायामशालाहरूको सामग्री आवश्यक स्थानहरूमा जडान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। नगरबाट निर्माण हुने सार्वजनिक भवन, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीको कार्यविधि तयार गरी एकरूपता ल्याइने नीति लिइनेछ। नगरसभाका सदस्यज्यूहरू, अब म वन वातावरण तथा विपद व्यवस्थापन विषयगत क्षेत्रतर्फको नीति तथा कार्यक्रमहरू पेश गर्न अनुमति चाहन्छु। विपद जोखिम न्यूनीकरण गरौँ, जलवायु सन्तुलन कायम गरौँ भन्ने नारा अनुसारको विपद जन्य घटनालाई न्यूनीकरण गर्दै पूर्व तयारी गर्ने गरी आवश्यक कार्यहरू गरिनेछ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रमा तारवार बत्ती सचेतना तथा पूर्व सूचना प्रणाली विस्तार गरिनेछ। जङ्गली जनावरबाट हुने मानवीय तथा कृषि क्षति न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ। सामुदायिक वन तथा सम्बन्धित निकायसँग सहकार्य गरी वन संरक्षण, वन डढेलो नियन्त्रण तथा जैविक विविधता संरक्षणलाई प्रभावकारी बनाइनेछ।
एक नागरिक एक बिरुवा अभियान मार्फत वृक्षारोपण तथा हरियाली प्रवर्धन गरिनेछ। प्लास्टिक प्रदूषण न्यूनीकरण तथा वातावरण मैत्री नगर निर्माणका कार्यक्रम सञ्चालन गरिनेछ। ल्यान्डफिल्ड साइट सेनेटरी पार्कका लागि जग्गा पहिचान गरी विस्तृत परियोजना रिपोर्टका आधारमा पूर्वाधार निर्माण गरी फोहोर मैलाको उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ। बाढी डुबान वन डढेलो चट्याङ तथा वन्यजन्तु आक्रमण लगायतका विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी उद्धार र प्रतिकार क्षमताको विकास तथा पूर्व सूचना प्रणाली विस्तार गरी प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। ओडा तथा समुदाय स्तरमा विपद न्यूनीकरण विपद व्यवस्थापन संरचनालाई सुदृढीकरण गर्दै आवश्यक उद्धार सामग्रीको व्यवस्था गरिनेछ। जलवायु परिवर्तन अनुकूल तथा प्राकृतिक स्रोत संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। विद्यालय युवा तथा समुदायको सहभागितामा वातावरण वन संरक्षण र विपद सचेतना अभियान सञ्चालन गरिनेछ। रेवा डाङ्ग्रे लगायतका नदी खोलाबाट हुने कटान नियन्त्रण गरी कृषि योग्य भूमि बस्ती तथा पूर्वाधार संरक्षणका लागि तटबन्धन जैविक तट संरक्षण तथा नदी नियन्त्रण जस्ता अल्पीकरणका कार्यक्रम सञ्चालन गरिनेछ। सामान्य सभाका सदस्य ज्यूहरू, अब म संस्थागत विकास तथा सुशासन विषयगत क्षेत्रको नीति तथा कार्यक्रम पेश गर्न अनुमति चाहन्छु। सुशासन र पारदर्शिताको आधार सूचना प्रविधिको उपयोग नै पहिलो प्राथमिकता भन्ने मूल नारालाई आत्मसात गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ। भ्रष्टाचार र अनियमितताका सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै खरिद कार्यलाई छिटो छरितो र पारदर्शी बनाउन ई बिडिङ तथा प्रतिस्पर्धात्मक खरिद प्रक्रिया अपनाई मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाइनेछ। साथै कार्यालयको काममा नआउने सामग्रीहरू तथा सवारी साधनहरूको लिलामी प्रक्रिया अगाडि बढाइनेछ। नगरपालिकाको सेवालाई पेपरलेस र सेफलेस बनाउन सूचना प्रविधिको उच्चतम उपयोगमा जोड दिइनेछ। नगरभित्रका तथ्याङ्कहरू व्यवस्थित र वैज्ञानिक बनाउन रियल टाइम डाटा अध्यावधिक हुने गरी बनाइने नगर प्रोफाइललाई व्यवस्थित गरिनेछ। सेवाग्राहीलाई सहजताका लागि प्राय सेवाहरू वडा कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइनेछ। वडाबाट प्रवाह हुने सेवालाई क्रमशः विस्तार गर्दै लगिनेछ। यी हाजिरीलाई नगरपालिका र यस अन्तर्गतका कार्यालयहरूमा अनिवार्य गरिएकोमा यसै वर्षदेखि विद्यालयहरूमा समेत विस्तार गरिनेछ। वित्तीय सुशासन कायम गराई खर्च कटौती गर्दै चालु खर्च घटाएर पुँजीगत खर्चमा वृद्धि गर्दै लगिनेछ। वित्तीय सुशासन कायम राख्न आन्तरिक नियन्त्रण प्रणालीको पूर्ण कार्यान्वयन गर्नुका साथै सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र सार्वजनिक सुनवाई, सेवाग्राही सन्तुष्टि सर्वेक्षण जस्ता क्रियाकलापहरूको सञ्चालनलाई निरन्तरता दिइनेछ। नगरपालिका क्षेत्रभित्र रहेको सामुदायिक वन उपभोक्ता समितिले वन पैदावारको बिक्री बापत प्राप्त हुने रकमको 10% रकम नगरपालिकाको सञ्चित कोष खातामा अनिवार्य जम्मा गराउने व्यवस्था मिलाइनेछ। करको दायरामा नआएका उद्योग व्यवसायहरूको 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा विशेष छुटको व्यवस्थालाई निरन्तरता दिइनेछ। करदाताहरूको गुनासोलाई मध्यनजर गर्दै करको दायरामा विस्तार तथा भूमिकर मालपोत करको दर रेटलाई पुनर्विचार गरिनेछ। उत्कृष्ट करदाता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै करदाता शिक्षा कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिनेछ।
लेखा समितिलाई सक्रिय बनाई गत विगत आर्थिक वर्षका बेरुजु फर्चोट गर्न आन्तरिक लेखा परीक्षण इकाइ मार्फत पुराना बेरुजुहरू फर्चोट गरिनेछ। चालु आर्थिक वर्षमा सुरु गरिएको व्यक्तिगत तथा व्यापारिक थाई लेखा नम्बर दर्ता एवं कार्ड वितरण कार्यलाई निरन्तरता दिइनेछ। बढ्दो सवारी दुर्घटना तथा विभिन्न आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न नम्बर डिटेक्सन सहितको सिसी क्यामेरा जडान गरिनेछ। खोज पत्रकारितामा जोड दिन स्थानीय पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिनेछ। टोल विकास संस्थाहरू मार्फत सामाजिक परिचालनको नीतिलाई आत्मसात गर्दै आर्थिक समृद्धिका लागि सामाजिक परिचालन एक उत्पादनको नीति अवलम्बन गरिनेछ। नगरभित्र सामाजिक रूपमा सक्रिय संस्थासँगको साझेदारीलाई सुदृढ बनाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुका साथै उत्कृष्ट संस्थालाई पुरस्कृत गरिनेछ। नगरसभाका सदस्यज्यूहरू, अन्तमा माडी नगरपालिकाको दिगो समृद्धि र विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकार, सम्पूर्ण राजनीतिक दलहरू, सङ्घ संस्थाहरू, अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरू, निर्माण व्यवसायहरू, सेवा प्रदायकहरू, पत्रकारहरू तथा सम्पूर्ण सरकारवालाहरूबाट निरन्तर सहयोग, सहकार्य र समन्वयको अपेक्षा गर्दछु। माडी नगरको प्रगतिमा सक्रिय योगदान पुर्याउनुहुने सम्पूर्ण राजनीतिक दलहरू, सरकारी निकायहरू, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, नागरिक समाज, बौद्धिक वर्ग, निर्माण व्यवसायहरू, सप्लायर्सहरू, पत्रकारहरू, सञ्चार संस्थाहरू लगायतका सरकारी तथा गैर सरकारी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आगामी आर्थिक वर्ष 2083-84 यस नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सङ्घ संस्थाहरू, बुद्धिजीवीहरू, सरोकारवालाहरू, नागरिक समाज, जनप्रतिनिधि एवं राष्ट्र सेवक कर्मचारीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। हामी सबैको साझा प्रयास र सद्भावले यस नीति तथा कार्यक्रमको सफल कार्यान्वयन हुने विश्वास लिएको छु। हस्त, धन्यवाद, नमस्कार।

सम्पूर्णलाई फेरि पनि हार्दिक नमस्कार धन्यवाद दिन चाहन्छु। अब मैले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि आफ्नो केही यो विषय उपर छलफल गर्दिनको लागि म नगरसभा सदस्यज्यूहरूलाई समय दिन चाहन्छु।

ఈ సమ్మానిత సదస్సుజీ గారు, यहाँहरूले यो नीति तथा कार्यक्रममाथि कुनै टिप्पणी, कुनै सुझाव, कुनै सल्लाह भए आफ्नो नाम हाम्रो साथीहरूलाई टिपाइदिनु होला र पालै पालो हामीले यहाँहरूका सल्लाह, सुझाव, प्रतिक्रियाहरू लिनेछौँ। नवीन सर र हरिशरण सोती सरलाई नीतिमाथि, नीति तथा कार्यक्रममाथिको राय सल्लाह सुझाव भए टिप्पणीका लागि अनुरोध गर्दछु।

0: हाँ धन्यवाद। हेलो हस्त धन्यवाद। अहिले भर्खरै प्रस्तुत गरिएको नीति तथा कार्यक्रम हामीले आर्थिक वर्ष 83-84 को लागि कार्यक्रम तथा नीति पास गरेर कार्यक्रम बनाउने भन्ने व्यवस्था भए अनुसार आज हामीले माडी नगरपालिकाले कस्तो कुन विषयमा कस्तो नीति लिने भन्ने हामीले अहिले प्रस्तुत गरिसकेका छौँ। यिनै विषयभित्र रहेर आफूलाई केही सुझाव केही टिप्पणी गरिदिनको लागि मैले समय प्रदान गरेको थिएँ र केही सभा सदस्यज्यूहरूको नाम यहाँ आएको हुनाले एक नम्बरमा मैले पूर्णकला सुनारजीलाई समय प्रदान गर्न चाहन्छु। हस् धन्यवाद।
1: धन्यवाद सर। अठारौँ नगर अधिवेशनमा अध्यक्षता आसन गरिरहनु भएका आदरणीय मेयर साहब, उपमेयर साहब, प्रशासकीय अधिकारी, सम्पूर्ण वडा अध्यक्ष, नगर सभासद ज्यूहरू, पत्रकार, सम्पूर्ण कर्मचारी सबैमा हार्दिक नमस्कार गर्न चाहन्छु। मलाई सबै राम्रो छन्, म सर्वप्रथम धन्यवाद दिन चाहन्छु कार्यपालिकालाई। यो कति कार्यान्वयन गर्न सकिन्छ ती तपसिलका कुराहरू भए। मलाई यो सामाजिक विकासमा जुन एकदमै निम्न वर्गहरूले पाइरहेको हामीले बिचमा छुटेको पनि थियो, त्यो स्वास्थ्य बिमा कार्यक्रम छुटेको हो कि जस्तो मलाई लाग्यो त्यो छुटेको हो या नमिल्ने हो त्यसमा बुझ्न चाहे। र यो 16 नम्बरमा नीति तथा कार्यक्रममा त राम्रो ल्याइएको छ, यो बाँझो जमिन न्यूनीकरण गरी युवा खेतीयोग्य जग्गा नहुने विपन्न तथा गरिब किसानलाई व्यावसायिक खेतीमा आकर्षित गरिनेछ भनेर युवाका कार्यक्रमहरू धेरै छुटेको जस्तो लाग्यो, थोरै यसमा छोइएको हो कि जस्तो लाग्यो। अहिले हामी यहाँ बसिरहँदा यो दक्षिणतर्फ हेर्ने हो भने दिन दहाडै जङ्गली जनावरहरू विशेष गरी चितुवाले त्यहाँ पालेका बाख्राहरू पनि खोरमा आएर खाइदिने त्यो समस्या छ। यो नीति तथा कार्यक्रममा त ल्याइएको छ, यसलाई कार्यान्वयन गर्नको निम्ति मैले सुझाव गर्छु बजेट कति आउँछ त्यो बजेटमा पनि आउनुपर्ने होला। र यसको यो जग्गाहरू किन्ने किनेर छोड्ने प्लटिङ गरिदिने र त्यहाँ एकदमै झाडीहरू बनाउने त्यो समस्याले त्यो माथिल्लो बेडका बेडमा बस्ने हुनुहुन्छ जो एकदमै समस्या परिराख्नु भएको छ, यो चाहिँ राम्रो छ। मैले यसलाई सुझावको मा दिएँ, यसलाई चाहिँ कार्यान्वयनमा ल्याउन अति आवश्यक छ। हस् धन्यवाद। नमस्कार।
0: हस् धन्यवाद। यसै गरी म अर्को नगरसभा सदस्य फिरल प्रसाद महतोजीलाई समय प्रदान गर्न चाहन्छु।
2: धन्यवाद। मेरो त अरू केही पनि गुनासो थिएन, सम्बोधन म यथोचित राखेँ। धेरै कार्यक्रमहरूमा सहभागी पनि भएँ र यसो कार्यक्रमहरूमा सुन्दाखेरि जहिले पनि न्यायपालिका एउटा अप्रचलित भयो जस्तो लाग्छ। कुनै पनि कार्यक्रमहरूमा एउटा माडीभरिको एउटा जिम्मेवार एउटा न्याय सम्बन्धमा भोकेका एउटा शाखा हुन्, त्यो शाखालाई थोरै भए पनि एउटा सम्बोधन गरिदिएको भए पनि आत्माले थोरै भए नि एउटा भनौँ न विशेष ठाउँ पनि छ कि भन्ने जस्तो लाग्थ्यो। र धेरै ठाउँमा सबैको नाम आउँछ, न्याय समिति छुटेकै देख्छु, किनभने कार्यपालिका आइसकेपछि एउटा दर्जेको हिसाबले भए पनि न्याय समिति एउटा शाखा हो, फोहोर पनि पुरस्कारको त्यसमा पनि न्यायपालिकालाई छोडेकै जस्तो लाग्छ. सबैले पाए, न्याय समितिलाई एउटा हेरेनन् कि जस्तो अनुभव भएर म एउटा गुनासो पोखेँ. हस् त, धन्यवाद.
0: धन्यवाद. म त्यसै गरी फागुराम महतोजीलाई समय प्रदान गर्न चाहन्छु.
3: हस् त, यसमाढी नगरपालिका 18 नगरसभाको अधिवेशनका प्रमुखज्यू, उपमेयर, उपप्रमुखज्यू, प्रशासकीय प्रमुखज्यू र सम्पूर्ण वडा अध्यक्षहरूलाई मेरो नमस्कार. मेरो एउटा विषय के छ भने, आज यो सम्पन्न माढी नगरीको कृषि र पर्यटनको सहर भनेर यो सुन्दाखेरि धेरै नै स्वर्गमै पुगे जस्तो लाग्छ. तर अहिले नीति कार्यक्रमको उयसमा अहिले पढ्दाखेरि धेरै नै राम्रो लाग्यो. तर मैले सोध्न खोजेको एउटा विषय के छ भने, जस्तै कि हामीले अब यो अहिलेको चाहिँ नि अहिलेको योजना बनाउने क्रममा चाहिँ नि हाम्रो वडाध्यक्षज्यूले भन्नुभयो कि जस्तै कि 2 इन्चीको बोरिङ र स्वास्थ्य बिमा यो छोडेर चाहिँ नि अरू योजना बनाउनु होला. तर अहिले यसमा लेखेको अनुसार र त्यो हाम्रो यो योजना बनाइअनुसारमा अहिले जस्तै स्वास्थ्यको लागि अति इम्पोर्टेन्ट कुरो छ, मान्छेको जीवन मरणको चाहिँ नि अवस्थालाई लिएर अहिले यस्तो गम्भीर समस्या छ. अहिले चाहिँ नि स्वास्थ्य बिमा नै काट्ने भनेर हाम्रो वडा अध्यक्षले भन्नुभयो, होइन. हिजो अस्ति भर्खर नै मैले फोन गरेर हाम्रो प्रमुखज्यूलाई एउटा यस्तो घटना भएको थियो कि सुगर रोगी लगाएर चाहिँ नि हस्पिटलमा 4 दिन आइसियुमा राखेछ. उहाँहरूले हामीले त्यहीँका स्थानीयहरूले मिलेर चन्दा पनि उठाएर एकचोटि चाहिँ ऊ गरेको थियौँ. र अस्ति हामीले नगरमा पनि केही होला कि भनेर कुरो राखेको थियौँ. प्रमुखज्यूले भन्नुभयो चन्दा उठाएर गर्दा पनि राम्रै हुन्छ भनेर. एकचोटि त हामी उठाइसकेका थियौँ. र यस्तो विषयलाई चाहिँ काटेर चाहिँ नि हामीलाई योजना नबनाउने भन्नु त यो त जनताको लागि त धेरै दुःखको कुरो हो नि त. अनि जस्तै कि अब कृषिलाई अहिले धेरै यसमा जोड भएको छ, एकदम राम्रो लेखिएरहेछ. तर किसानले 2 इन्चीको बोरिङ माग्दाखेरि बोरिङ नराख्नु भनेर भन्नुहुन्छ हाम्रो वडा अध्यक्षज्यू. ल, किसानलाई कसरी राहत पाउँछ त? जस्तै कि हाम्रै गाउँमा 2-2 डिप बोरिङ छ. डिप बोरिङको जस्तै कि 5 कट्ठा धान मान्छेले लगाएर चाहिँ नि 2-2 दिनमा पानी पटाउन पर्छ. 10,000 चाहिँ नि धान बेच्छन् भने 5,000 चाहिँ नि पानीको बिल तिर्न पर्छ. यसरी त किसानलाई त धेरै मर्का परेछ त. सेवा सुविधा त केही भए छैन. यसलाई पनि विचार गरेर ऊ गर्नु होला. र अहिले कृषिकै विषयमा अब असारको आज 5 गते भइसक्यो, कतिजनाले रोप्न पनि थालिसकेछ. अहिलेसम्म हामीले 1 गेडा डिएपी मल पनि पाएको छैनौँ. मलको पनि यसको चाहिँ नि छिटो गरिदिए राम्रो हुन्थ्यो. अब असारमा रोप्ने धानलाई चाहिँ नि डिएपी मल चाहिन्छ, साउन भदौमा धान रोपिसकेपछि डिएपी मल आएर के अर्थ भयो? त्यसको लागि पनि छिटै पहल गरिदिए राम्रो हुन्थ्यो होला जस्तो लाग्छ. अर्को कुरो, यो बाटो छ हाम्रो, जस्तै कि मङ्गै पुल खोलाको पुलमा मैले देख्छु दुईतिरै कमसेकम 50 मिटर यता उता गरेर 2 साइडमा गरेर होला. त्यो कमसेकम नगरले हुन्छ कि कहाँबाट हुन्छ कि त्यति त काम गरिदिन पऱ्यो. हाम्रो जस्तै 5 वर्ष कार्यकाल पनि जान लाग्यो, त्यो पुल बनेकै 2-3 साल भइसक्यो. त्यति गरिदिँदा राम्रो हुन्थ्यो. किनभने अस्ति मैले आफ्नै आँखाले देखेँ, बसन्तपुर आउँदै थिएँ, 2 जना एउटा मोटरसाइकलमा चढेर आउँदै थियो. त्यो पुल ओर्लिँदै गर्दाखेरि त 2टा त्यहीँ पर्लङ्गै पल्ट्यो. म पछाडि आइराखेको थिएँ. त्यसरी दुर्घटना नि अलि कम हुन्थ्यो होला जस्तो लाग्छ. यसको लागि पनि केही पहल राखे राम्रो हुन्थ्यो कि भन्दै म आफ्नो दुई शब्द यहीँ टुङ्गाउँछु। हस्,
0: धन्यवाद। अब यसै गरी मैले इन्द्र प्रसाद चापागेजीलाई समय प्रदान गर्न चाहन्छु।
4: सम्बोधन यथोचित। मैले सामान्य यो कृषि सम्बन्धी नै कुरा राख्न चाहेँ। यो कृषि ठुला फर्म व्यवसायीहरूलाई मात्रै अलिकति लक्षित देखे जस्तो लाग्यो। यसमा चाहिँ साना तथा मध्यम किसानहरूलाई पनि जसरी दुग्ध व्यवसायीलाई 4 रुपियाँ प्रति लिटर नगरपालिकाले सपोर्ट गरेको छ, त्यही किसिमको साना तथा मध्यम किसानलाई पनि मल तथा बिउ हो कि के हो त्यो लक्षित कार्यक्रम हुनुपर्छ भन्ने जस्तो लाग्यो। र नयाँ सानो समस्या मेरै आफ्नै वार्डमा 5 नम्बर वार्डमा बाँदरको आतंक छ, यसको लागि पनि नगरपालिकाले केही सोच्नुपर्ने हो कि भन्ने मेरो भनाइ छ। हस् त, धन्यवाद।
0: धन्यवाद। यसै गरी बिना थापाजीलाई म समय प्रदान गर्न चाहन्छु।
5: धन्यवाद। सम्बन्ध यसोजित, म चाहिँ के भन्न चाहन्छु सल्लाह सुझावको रूपमा, अब कति पनि म पनि कार्यपालिका सदस्य हो, कार्यपालिकामा मैले कतिपय कुराहरू उठाउँदा पनि कार्यपालिकाको अब त्यहाँनिर गएर कुराहरू कतिपय उठाउने अनि आफ्नो गाउँको ठाउँको विषयमाहरू कति बोल्दा पनि हाम्रो यो नगरपालिकाबाट हामी जनप्रतिनिधि भइसकेपछि चाहिँ हाम्रो नगरपालिकाबाट यो एम्बुलेन्स लिएर बाँदर झुला गएको थियौँ, त्यहाँबाट त नि 1 वर्ष 2 वर्ष राम्रै चलेको थियो, त्यस पछाडि त अब त्यो बिग्रियो भत्कियो के गर्यो कसो गर्यो सबै कुरा जनप्रतिनिधिले हेर्ने कुरा त होइन, त्यहाँका कर्मचारीले पनि हो कर्मचारी पनि थकित भएर बस्नुभएको अवस्था छ यो बेलामा। कतिपय मान्छेहरू त सधैँ राम्रो हुँदैन, कोही बेलामा बिरामी हुन्छ, कोही बेलामा कस्तो हुन्छ के हुन्छ। मैले त्यहाँनिर अब अस्ति पनि भालुखोलामा मान्छे एकदम ब्लडहरू बगेर एकदम अन्तिम अवस्था भइसकेको रहेछ, मैले त्यहाँ शस्त्रको गाडी नै राति 1 बजेतिर पठाएर उपचार गर्न लिएर गयो। त्यो भाइलाई फोन गरेर सोद्धाखेरि के भन्नुहुन्छ, कहिले तेलै छैन भन्नुहुन्छ, कहिले मलाई नगरपालिकाबाट उनै तलबै दिए छैन, मैले के गरी चलाउने, 9 महिना 10 महिना भइसक्यो दिएकै छैन भन्नुहुन्छ। किन भन्दाखेरि कर्मचारी राखिसकेपछि नगरपालिकाले दिने हो भनिसकेपछि कि उहाँलाई सबै तलब सलब दिएर तिमी हुन्न है भनिदिनु, कि अब दिएर पनि तिमीले चलाउनै पर्छ भनेर नगरपालिकाले चाहिँ जिम्मा लिइसकेपछि आफ्नो काम पूर्ण गर्नुपर्छ भन्ने मेरो भनाइ हो। एउटा चाहिँ हाम्रो ओडाको पैसा आफ्नो बजेट ओडामा गइसकेको, हाम्रो नगरपालिकाबाट गइसकेको बजेट चाहिँ हाम्रो गाउँमा गइसकेको, हामीले खेलाउन पाउनुपर्छ, हामीले प्रयोग गर्न पाउनुपर्छ। अस्ति नै अब यो जेएनजीको पालामा त्यहीँनिरका भाइहरूले उछल्लिया गरेर रुखहरू ढाले, अब त्यो त पन्छ्याउन त पर्यो, अब यताको पैसाहरू बजेट काटेर उतातिर लगेर हाल्यो, त्यहाँको त अब के गर्ने, अल्बत्रै छ, गाडी हिँड्ने छैन, मान्छे हिँड्ने बाटो पनि छैन। त्यस पछाडि त्यहीँको बजेटले चाहिँ यो पन्छ्याउने काम गरौँ भनेर भन्यो, त्यो पैसा पनि भन्दा नगरमा हाकिम साहबले नसुन्नु भएको कि मेरो उपमेयरले नसुन्नु भएको हो कि कसले भनेको, मैले उठाएको उठाइ छु, तर त्यो कसरी हुन्छ के हुन्छ त्यो चाहिँ गरिदिन पर्छ। त्यहाँको जनता हो भने तपाईँहरूले स्थानीय सरकारले अगाडिबाट काम गरिदिनुपर्छ, हाम्रो भनाइ पनि हाम्रो कुराहरू पनि तपाईँहरूले सुन्नुपर्छ भन्ने एउटा सुझाव हो। त्यस पछाडि अहिले हामीले नगरबाट छुट्टाएको आफ्नो ओडामा गएको पैसा 8 लाख रुपियाँ छ, त्यो बजेट चाहिँ 8 लाख रुपियाँ बजेट चाहिँ हाम्रो नगरपालिकाबाट नै हामी विद्युतको पोल गाड्न तयार छौँ भनेर त्यहाँको जनताले भनिसकेपछि त अब त्यो हाम्रो बजेट त छ त 8 लाख रुपियाँ, त्यो पैसा चाहिँ नगरपालिकाले नै लगेर अब हाकिम साहबको अगाडि टेबलमा छ रे सिग्नेचर गरिदिनुहुन्न भनेर हाम्रो वडा अध्यक्ष जिउबाट मुखबाट सुनिरहन्छौँ हामीले, बारम्बार जनताबाट नि हामीले टोकेसो खाइरहन्छौँ, त्यो के हो कसो हो, त्यो पोल चाहिँ लगेर 8 लाख रुपियाँको झारिदिनुहोस्, गाड्ने कामले चाहिँ हामी गर्छौँ, यति नै हो मेरो सल्लाह सुझाव। बाँकी रहेमा अरू हाम्रो साथीभाइहरू हुन्छ भन्नुहुन्छ। हस्, धन्यवाद।
0: धन्यवाद। सकेसम्म आज हामी नीति तथा कार्यक्रममा छलफल गरिराखेका छौँ। नीति तथा कार्यक्रमभित्र नै विषयवस्तु रहेर छलफल अगाडि बढाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र यहाँ एकजना हाम्रो वडा नम्बर 3 को वडा अध्यक्षज्यूले पनि नाम दिनुभएको छ, म यो समय पूरण महतोज्यूलाई प्रदान गर्न चाहन्छु।
6: धन्यवाद। आजको नगरसभाका सभा अध्यक्ष ज्यूलाई मैले खासै त कुरो त्यस्तो गर्ने खोजेको होइन, मात्रै एउटा दुईवटा मैले घर बिरामी भएको कारणले गर्दा म गएको कारण दुई तिनवटा मात्रै सुझावको रूपमा मात्रै राखेको हो, त्यस्तो विरोधको रूपमा मैले राख्ने खोजेको होइन, होइन नीति कार्यक्रमै टेकेर मैले आदरणीय आजको सभा अध्यक्ष नगर प्रमुखज्यू, उप प्रमुखज्यू, प्रशासकीय अधिकारीज्यू, वडा अध्यक्ष साथीहरू र कार्यपालिका साथीहरू र सबै हामी आजको नगर सदस्यज्यूहरू, मैले खासै यो जुन हामीले 113 नम्बरमा छ थारू मौलिकता झल्किने घरहरू, हामी धेरै सिमरामा यी कुराहरू छरेको थियौँ होइन, अनि तपाईँको चितवन जिल्लामा हेर्दाखेरि एउटा थारूको एउटा घर संस्कृति झल्किने घर एउटा सिमरामा बनाउने सकिन्छ भने सकिन्छ, अरू ठाउँमा बनाउने गाह्रो छ। अब एउटा गाउँमा एउटा बनाएर कुनै अर्थ रहँदैन, एउटा दुईवटा त्यसलाई गाउँलाई एउटा किसिमले थारू संस्कृति घर झल्किने गरियो भने त्यसले एउटा माडी नगरपालिकाको पर्यटकीय मार्ग बन्ने सक्छ, पर्यटकीय क्षेत्र बन्ने सक्छ। त्यो कारणले मैले यसमा सकिन्छ भने उल्लेख गर्दा हुन्थ्यो होइन, पहिलाको नगरसभामा पनि हामीले थारू ग्राम भनेर सिमरालाई एउटा नीति कार्यक्रममा छिराएको थियौँ, त्यो कारणले मैले त्यो अनुरोध गरेँ। मैले यहाँहरूलाई के विनम्र अनुरोध गर्न चाहन्छु भने हामी नीति कार्यक्रममै हामी बनाउँदाखेरि हामी एउटा माडी नगरपालिकाको एउटा गुरेटो कोर्दैछौँ, हामी बजेट कुनै शीर्षकमा पाउँछौँ पाउँदैनौँ, तर यसको मूल भनेको मुटु भनेको माडी नगरपालिकाले एक वर्ष काम गर्ने नीति कार्यक्रम, यो नीति कार्यक्रमभित्रै रहेर नै हामीले सङ्घ प्रदेश होइन माडी नगरपालिकाले बजेट छुट्याउने त्यही नीति कार्यक्रमभित्र एक वर्ष चल्ने हो, फेरि हामी अर्को नगरसभा आउँछ त्यसपछि मात्रै त्यसको नीति कार्यक्रम अनुसार जान्छौँ। त्यस भएर मैले अनुरोध गर्न चाहन्छु नगर सभा सदस्यज्यूहरूलाई अलिकति यो सिरियस बनिदिने मैले आग्रह गर्छु। र अर्को कुरो मैले यो मैले यो सांस्कृतिकतिर गएँ, यो सामाजिक विकासतिर जुन यो लोकगीतलाई गरिएको छ नि, यसलाई सबै जात जातिहरूको मौलिक संस्कृति र सबै जात जातिहरूको लोकगीतलाई नै प्राथमिकता गरेर जाउँ कि भन्ने एउटा सुझाव छ। अर्को शिक्षामा अब शिक्षा नभई तपाईँको हामी यो समाजमा हामी नेपालमा चाहे माडी नगरपालिकामा केही गर्ने सक्दैनौँ। अहिले राष्ट्रले भन्छ नि यी सबै निपढ हो र हाम्रा सबै पढे लेखेका योग्यता क्षमताको व्यक्तित्वहरू छन्, नपढे भने केही गर्ने सक्दैन भन्छन्। त्यो कारणले अब यो शिक्षामा के छ भने हामी छात्रवृत्तिको पनि साह्रै बरु त्यसको एउटा कार्यविधि बनाइ हुन्छ होइन, हामी विपन्न वर्गहरूलाई जसले तपाईँको स्कुल जाने नसक्ने विद्यार्थीहरूलाई एउटा कार्यविधि बनाएर हामी अहिले के हाम्रो अहिलेसम्म देखेको छौँ जो आए पनि दिने, तर त्यसलाई कार्यविधि विपन्न वर्गलाई मात्रै तपाईँको त्यसलाई छात्रवृत्तिलाई अगाडि बढायो भने ती विपन्न वर्गका बाबु नानी पनि स्कुलमा पठन पाठन र शिक्षामा पहुँच गर्ने सक्छ कि भन्ने मेरो एउटा सुझाव। अर्को सुझाव त मेरो यो स्वास्थ्यमा विपन्न वर्ग र दीर्घरोगी पनि धेरै छन् हाम्रो अहिले दीर्घरोगी जसले तपाईको महिनामा 60-70 हजार 50 हजार जाने जो छ र विपन्न वर्गहरूलाई अब अहिलेको सरकार त अब यो स्वास्थ्य बिमाको अब आर्थिक भुक्तान गर्ने नसकेको कारणले गर्दा स्वास्थ्य बिमा दिन सकिँदैन भन्ने कहीँ कहीँ सुनिन्छ होइन अब यसलाई माडी नगरपालिकाले यसलाई सबै कानुनी प्रदान

0: तसर्थ मैले चाहिँ के राखेको छु भनेदेखि उता वडाबाट चाहिँ सिफारिस पठाएपछि या मेयर साहबको चाहिँ पनि चाहिँ यो पैसा सिद्धिएको मौका पर्ने, कोही क्यान्सर पीडित, कोही मुटु पीडित रोगी, कोही मृगौला फेर्न पर्ने त्यस्ता मान्छेहरूलाई पनि राहत दिनुपर्छ कि जस्तो लागेर मैले 2 लाख रुपियाँ छुट्याएको छु वडाबाट। किनभने त्यो के त्यो नीतिभित्र कस्तो हुन्छ यहाँ छलफलको विषय भनोस्। मैले 2 लाख रुपियाँ त्यो क्यान्सर मुटु र चाहिँ मृगौला पीडितहरूलाई डाक्टरले लेखेको सत्य यो चाहिँ हो, यिनीहरू पीडित हुन् भन्नेलाई चाहिँ 5,000-7,000 सिफारिस यहीँ पठाउने। हाम्रो हातमा चेक चल्दैन, हामी एउटा आशाको हातमा पैसा पनि चल्दैन, सरकारी पैसा। हामीले त एउटा चाहिँ मेजरमेन्ट मिलाइदिने हो र चाहिँ चेक काटी त मेयर साहब र चाहिँ प्रशासन सरले नै र हाम्रो लेखा अधिकारी सरले नै काट्ने हो। हामीले चाहिँ त्यो चाहिँ हामीले बुझेका छौँ, तर हामीले त्यहाँबाट चाहिँ त्यसको अवस्था हेरेर हामीले सिफारिस गरेर पठायौँ भनेदेखि त्यो उहाँहरूले चाहिँ छुट्याउनु हुनेछ। त्यसमा मैले 2 लाख रुपियाँ त्यो विषयमा चाहिँ राहतको वितरण गर्ने विषयमा छुट्याएको छु र अरू वडा सचिवहरूले पनि त्यो शिक्षामा छुट्याउनु भएको छ भनेदेखि हामी पहिला त्यसलाई फेरि त्यो सिलिङलाई पुनः विचार गरेर चाहिँ छात्रवृत्ति पनि छुट्याउनु हामी तयारै छौँ। यदि नमिल्यो भने नमिल्यो भनेर छोडेको विषय हो र हामीले छुट्याएका छैनौँ। हस्, धन्यवाद, नमस्कार।
1: हस् त सुझाव दिनुहुने सम्पूर्ण महानुभावहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले हजुरहरूले दिनुभएको सुझावलाई हाम्रो नीति तथा

0: कार्यक्रममा समावेश गर्ने गर
1: थपिने कुरा भयो, अब सचिएर आउने कुरा भयो, तर कार्यान्वयनमा जाने नजाने पक्ष चाहिँ त्यो छुट्टै कुरो हो। धेरै कुराहरू चाहिँ अब होला नि, यसमा त्रुटिहरू होला, सबै कुरा पुगेको त नहोला, तैपनि एउटा कुरो चाहिँ के भन्न चाहन्छु भने नीति तथा कार्यक्रममा

समेटिने विषयहरू कमसे कम नियत छ भने नीति तथा कार्यक्रममा आउँछन् के। हनुमान झुलालाई कसरी समृद्ध बनाउने र त्यो त्यो ठाउँको चाहिँ नि विकासलाई कसरी चाहिँ नि

0: साथ दिने भन्ने विषयमा नगरपालिकाको यो टिमलाई कार्यक्रम पनि आउँछ, त्यो आएन। वडा अध्यक्षज्यूहरू हुनुहुन्छ, कार्यपालिका सदस्यज्यूहरू हुनुहुन्छ, त्यहाँको बस्ती विकासको लागि के लेख्नु भएको छ त? खोइ विद्युत विस्तारको कुरा, खोइ कति वर्ष भइसक्यो त्यो चल, वर्षौँ वर्ष उठेकै छ। कमसेकम विद्युत विस्तारको विषयमा के गर्न सकिन्छ, त्यसको पहल गरी नगर्ने कुरा समेत त त्यहाँ झल्काउन सकिन्थ्यो नि त। त्यो नियतमा हुनु पर्यो अनि नीति तथा कार्यक्रममा छ। अब तपाईँहरूको धेरै विषयवस्तु होला नि त्यहाँ चाहिँ विकासका कुराहरूको, जुन केमा त्यहाँको जो जुन सामान्य किसानले एउटा फर्म दर्ता गरेर चाहिँ नि व्यवसाय गर्छु भन्दाखेरि त्यो हामीले त्यहाँ पाउँदैनौँ। यो त नगरपालिकासँग नियतमा हुनु पर्यो, त्यहाँको जनताले पनि कमसेकम त्यहाँको किसानले पनि, सानो किसानले पनि फर्म खोलेर चाहिँ नि कृषि कार्यक्रम गर्छु अथवा चाहिँ केही नगरपालिकाबाट दिएको कार्यक्रमहरू लिन पनि त केही दर्ता चाहिन्छ, नत्र हुँदैन रहेछ त्यो कार्यक्रम लिन नसकिने। सानोतिनो चाहिँ खोर बनाएर बाख्रा पाल्छु भैँसी पाल्छु भन्दाखेरि त्यो नपाउने, त्यो नियतमा हुनु पर्यो। दिन सकिन्छ फर्म दर्ता गर्न, त्यो पालिकाले चाहने हो भने दिन सकिन्छ, किन दिइराखेको छैन? नियतमै छैन त्यहाँको चाहिँ नि जनताको, त्यहाँको चाहिँ सरकारको विषयमा तपाईँहरूको नियतमै छैन, यो नगरपालिकाको नियतमै छैन। र बल्ल नीति तथा कार्यक्रममा आउँथ्यो। धेरै कुराहरू छ, स्वास्थ्य बिमा चाहिँ कसरी कट्यो, किन कट्यो, त्यो नेपाल सरकारले दिएको परिपत्र के हो, त्यो छुट्टै विषय होला। जनताको यो के छ, एउटा चाहिँ नि यहाँ त्यो स्वास्थ्य चाहिँ नि के स्वास्थ्य के नीति भनेर के लेख्नु भएको, मैले ठ्याक्कै यहाँ अन्डरलाइन गरेको थिएँ, कता पुग्यो त्यो नारा आ रहेछ एउटा, अनि त्यो नारामा मात्रै सीमित हुन्छ क्या? त्यो गरिबले, जुन गरिब छ त्यसले चाहिँ नि त्यसको उपचार गर्न नपाएर त्यही मृत्युवरण भइरहेको छ, ती डाँडाको त्यो कुना काप्चाको चाहिँ नि त्यो गरिब, त्यो जनता चाहिँ त्यत्तिकै पैसा, एक रुपियाँ पैसा छैन उपचार गर्न कहाँ जाने, गाडी भाडा पनि हुँदैन बिचरा, एक साथ खोले खाने, बेलुका के खाने बिहान के खाने भनेर धौधौ भइराखेको छ, गिठा भ्याकुर खनेर चाहिँ नि जीविकोपार्जन गरिरहेको छ। तिनलाई नीति तथा कार्यक्रमको विषयमा के थाहा छ र? त्यो त हामीले ल्याइदिने होला नि त, यही नगरपालिकाले ल्याइदिने होला नि त, त्यसको विषयमा सोच्ने त हामीले होला, हामी सजग व्यक्तिले होला। त्यो विषयमा तपाईँहरूको केही आएन यसमा समग्र। यही चाहिँ नि पहिलेका दुई तीन वर्ष अगाडिको चाहिँ यसो चाहिँ नि हेरेर त्यसमा चाहिँ अलिक राम्रा राम्रा अलिकति काँछाँट गरेर त्यही नीति तथा कार्यक्रममा ल्याएको भन्दा मैले अरू नौलो केही देखिनँ यसमा। तपाईँले सोच्ने कुरा अर्को एउटा, यहाँ तिन नम्बरको वडा अध्यक्षज्यूले उठाउनु भयो यो के अरे एउटा ऊ बनाउने के भन्छ थारू चाहिँ नि गाम यस्तै भनेर, त्यो कसरी सम्भव छ भनेको? अब सानो तिनो कुरामा भनौँ न, दाउरा काट्न घाँस दाउरा त्यो खर काट्नै त जङ्गलमा छिर्न सकिँदैन, कति महँगो छ फेरि काठ अहिले, त्यो त्यतातिर नीति के छ, यो के भइरहेको छ त्यतातिर सोच्ने हो नि त। त्योभन्दा सस्तो त सिमेन्ट छ, त्योभन्दा सस्तो के अरे काठको झ्याल हाल्नुभन्दा सस्तो के अरे सिसाको झ्याल हाल्न सस्तो छ, के मेटलहरूको झ्याल हाल्न सस्तो छ, अनि त्यो त्यति दुःख किन गरोस्, जङ्गलमा चाहिँ नि दुःख गरेर किन ल्याउँथ्यो र? आफ्नो ज्यानको बाजी थापेर को चाहिँ घाँस काट्न, को खर काट्न को जान्थ्यो र? त्यही पनि जानै पाउँदैन, खाबो साबो यसो ल्याएर बनाउने भनौँ भने पनि जङ्गल छिर्न पाउँदैन, त्यसले कसरी चाहिँ त्यो पहिलेको पुरानो संस्कृति झल्किने घर बनाओस् बिचरा? त्यो त हामीले बनाइदिएर एक दिन दुई दिन बस्नलाई मात्रै हो, त्यो चाहिँ नि मकिसकेपछि त्यसको फेर्ने, एउटा खाबो काट्नलाई जङ्गल छिर्न सकिँदैन, अनि कसले फेरिदिने थियो? त्यसपछि त्यो त्यतिकै एक वर्ष दुई वर्ष बस्ने हो, यसो चाहिँ नि लिपोत गरेर चाहिँ झिलिक्क फोटो खिच्ने हो, कार्यक्रम पास भयो, सक्यो, थपडी बजाइ सक्यो। यसको यसको विकल्प, यसको विकल्प धेरै भयो के, यो सस्तो भइदियो अरू चिजहरू, यो के अरे सिमेन्ट सस्तो भइदियो, पिल्लर एक एक दिने घर भनिएको छ त्यही सस्तो भइदियो, टिन लगाएर ठोकिदिएको छ त्यसैमा बारबेर घर ब्लक लगायो घर, कति सजिलो आयो। अनि त्यो इको ग्राम के ग्राम त कसरी, इको इको भनेर नलेखे नि हुन्छ, इको कृषि पर्यटन भनेर। पहिलो कुरो त कृषिको त्यो कृषक जुन बेसको मुनिको जो जसले चाहिँ नि खनी खोज मल पाएको छैन बिचरा, त्यो किसानले त्यसले मल नपाए पनि बरु खनेर भए पनि अलिअलि हुन्छ कि भनेर चाहिँ नि सानो इत्रु इत्रु घोगा फल्ने मकै चाहिँ फलाइरहेछ बेलामा मल हाल्न नपाएर। अब त्यो कस्तो कृषि र पर्यटनको के अरे कृषिको सहर भन्नु, त्यतातिर पनि ध्यान पुग्नु पऱ्यो। अब बोल्दा बोल्दा अलि चर्को भयो होला, नमिलेका कुराहरू मिलाएर बुझिदिनु होला भन्दै हस् त धन्यवाद।
1: हस्त धन्यवाद मैले नगरसभा सदस्य ज्यूहरूलाई के अनुरोध गर्न चाहन्छु भने यो अरूले बनाएर ल्याइदिएको हामी चाहिँ हेर्न मात्रै आएको भन्ने विषय जुन सोच्नु भएको छ यो चाहिँ गलत छ हामी नीति तथा कार्यक्रम बनाउँदैछौँ बनाउनको लागि कुनै एउटा ड्राफ्ट त पेस गर्न पर्यो नि त्यो बनेको ड्राफ्ट माथिको छलफल हो बोल्दा कृषिमा के गर्न पर्यो भनेर बोलिदिनुहोस् न पीतको किसानलाई समेट्नको लागि हामीले कस्तो नीति ल्याउने हो त त्यो कुरा गरिदिनुहोस् न हामीले हनुमान झुलाको नाम कोड गरेनौँ भन्नुभएको छ हामीले माडी नगरपालिका भनिसकेपछि हनुमान झुला पनि माडी नगरपालिका हो हामीले त्यसरी समेटिरहेको छौँ त्यो कुरा पनि बुझ्दिन म अनुरोध गर्न चाहन्छु र स्थानीय सरकारले गर्न पर्यो हामी आफै सरकारको प्रतिनिधिले स्थानीय सरकारले गर्न पर्यो भनिरहँदा हामी कुन ठाउँमा छौँ हामी आफैले आफैलाई चिन्न कोसिस गर्न पर्यो त्यसकारणले हामी आज एक वर्षको लागि यो माडी नगरपालिका बनाउनको लागि नीति तथा कार्यक्रम बनाइरहेछौँ हजुरहरू सबै यसलाई अपनत्व लिनुपर्छ यो सबै हामीले बनाएको भन्ने अपनत्व आओस् भनेर हामीले यो छलफल गरिरहेछौँ यसरी बुझ्दिनको लागि म अनुरोध गर्न चाहन्छु यो के ल्याउनु भयो भन्ने होइन कि हामी यसरी बनाऊ भनेर प्रस्तुत हुनको लागि म अनुरोध गर्न चाहन्छु र हजुरहरूले दिएका असल सुझावहरू राम्रा सुझावहरू स्वास्थ्य बिमाका कुरा साना सिँचाइका कुरा गर्नुभएको छ यो हामीले गरिराखेको कार्यक्रम हो तर हामीलाई एउटा परिपत्रले यो गर्न नपाउने भनेर भनिसकेपछि हामीले अब गर्न सक्ने हो कि नसक्ने भन्ने हामीमा क्वेसन मार्क छ अब के गर्ने भन्ने हाम्रो सरसल्लाह हुन जरुरी छ हामी आज नीति तथा कार्यक्रम बनाइरहेछौँ यो नीति तथा कार्यक्रमले नै हामीलाई गाइड गरेर अब बजेट बनाउँछौँ हामीले मैले यति कुरा राखेँ र सबैले दिनुभएका राम्रा सुझावहरूलाई ग्रहण गर्दै मैले यो नीति तथा कार्यक्रमलाई पास गरिदिन हुनको लागि अनुरोध गर्न चाहन्छु हजुर मैले भनिसकेँ हामीले हजुरहरूले दिनुभएको सुझावहरू यहाँ प्रशासकीय सरले टिप्नु भएको छ हामी यसमा केही संशोधन पनि गर्नेछौँ यो जस्ताको तस्तै पास हुँदैन संशोधन सहित हामीले पास गर्नेछौँ ल सबैले जोरदारका साथ ताली बजाइदिनको लागि अनुरोध गर्न चाहन्छु र अब हामी अब हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ कार्यक्रमको अन्त्यतिर म नीति तथा कार्यक्रम यस कार्यक्रमको लागि आफ्नो महत्त्वपूर्ण मन्तव्य राखिदिनु हुनको लागि आदरणीय नगर उपप्रमुखज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु

D'accord. देव सर वाह, धन्यवाद। 18वां नगर सभा नीति तथा कार्यक्रम का सभाध्यक्ष जी, त्यसै गरी माडी नगरपालिकाका प्रमुख प्रशासकीय जीव, त्यसै गरी माडी नगरपालिका दुईका प्रवक्ता तथा एकदेखि नौसम्मका वडाध्यक्ष जीवहरू, कार्यपालिकाका सदस्य जीवहरू, वडाका नगर सदस्य जीवहरू, विभिन्न शाखाका शाखा प्रमुख जीवहरू, पत्रकार जीवहरू, नगर प्रहरी जीवहरू, सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फ र माडी नगरपालिकाको उपप्रमुख तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। आज यो 18औं नगरसभा तथा नीति कार्यक्रममा हाम्रा सभाध्यक्ष ज्यूले एउटा ड्राफ्ट, त्यसलाई अफ गरिदिने,

एउटा जुन ड्राफ्ट धेरै मेहनतका साथ शाखा हरेक शाखाबाट एउटा जुन हामीले पाँचवटा शाखा जुन छ यी सबै शाखाबाट जुन आएको छ नीति तथा कार्यक्रम विगतदेखि हामीले धेरै सुधारेर अहिले नीति तथा कार्यक्रम बनाएर उत्कृष्ट बनाए जस्तो मलाई लाग्छ तर बन्दै गर्दा कुनै कुनै कहीँ कमी कमजोरी होला यी अब अहिलेको यो हाम्रो यो नगरसभाले यसलाई सच्याउने जुन अहिले तपाईँहरूलाई एउटा अप्सन दिएको थियो तपाईँहरूको राय सल्लाह सुझाव जुन दिनुभएको छ ती राय सल्लाह सुझाव मलाई लाग्छ हाम्रा प्रमुख प्रशासकज्यूले सबै कोड गरेर राख्नुभएको छ यी कुराहरूलाई हामीले तपाईँहरूले दिएको राय सल्लाह सुझावलाई हामी विधिवत रूपले त्यहाँ हामीले त्यहाँ कुन कुन सेक्टरमा त्यहाँ थप्नु घट्नुपर्ने हो त्यो उहाँ मिलाउनुहुन्छ होला त्यस कारणले हामी सबैको साझा हो यो यो माडी नगरपालिका यो मेयर उपमेयर वडा अध्यक्ष कार्यपालिका सदस्य नगर सदस्यहरू तपाईँहरूको भनाइ के छ भन्दाखेरि उहाँकै मात्र हो भनेको होइन यो प्रत्येक बडीको हो यो सबैले हामीले बुझ्नुपर्ने हुन्छ पहिलो त्यसले गर्दाखेरि म सम्पूर्ण यो नीति तथा कार्यक्रममा आउनुभएका सम्पूर्ण तपाईँहरूको सल्लाह सुझाउलाई मैले एकीबद्धता जाहेर गर्न पनि चाहन्छु र सँगसँगै आजको यो 18 नगरसभामा हामी यी छलफल गरिरहँदा विभिन्न किसिमका यसको छलफलको हामीले अप्सन खोज्ने हो अप्सन खोज्ने हो त्यस

0: पहिलो प्रस्ताव मेरो थियो घर नक्सा पास। हामी अब सकिने बेला भइसक्यो, घर नक्सा पास हामी लागू गर्न सकिराखेको छैन। अब पनि हामीले यो थिति बसालिदियो भने आउने जनप्रतिनिधिहरूले कमसेकम आन्तरिक स्रोत बढ्नेछ, कम्तीमा 4-5 करोड वर्ष यो घर नक्सा पास गरे सक्न पायो भने। जसरी हामीले एकचोटि बाल बिटोरी कर उठायौँ, त्यसरी एकचोटि यो घर नक्सा पास गर्न सकियो भने, किन भन्दाखेरि चैत वैशाखको हुरी आउँदाखेरि यसो अलिकति घर भत्किँदाखेरि तुरन्तै आइपुग्छ वडा अध्यक्षहरूसँग, तर हामीले घर नक्सा पास गरेको हुन्नौँ। त्यति आतुर आउँछ, त्यति छिटो आइपुग्छ यहाँ हाम्रो सिफारिस, तर हामी घर नक्सा कसैले पनि, मैले पनि पास गरेको छैन, अरू त कुरै छोडिदिउँ, मैले आफ्नो कर्मचारी लौ न यति घर नक्सा मेरो पास गरिदेऊ भनेको भनै छु, कराएको कराइ छु, तर तैपनि खोइ बा के नसुनेको हो के नसुनेको जस्तो मलाई लाग्छ। तर मलाई लाग्छ अब यसलाई कसरी हुन्छ, हामी वडा अध्यक्षजीहरूले अब कुनै सिफारिस आउँदाखेरि पनि जबसम्म यी प्रक्रिया घर नक्सा पाइ सबै कुरो जे छ नआउन्जेलसम्म सिफारिसै नदिउँ न त, अलि कटिबद्ध हुनु पऱ्यो। हामी अलि कटिबद्ध नभएसम्म, यो कटिबद्ध लागू गर्न नसकेसम्म हामी फेरि कस्तो हुन्छ, फितलो हुन्छौँ। अहिले नीति तथा कार्यक्रम त राख्यौँ, नीति तथा कार्यक्रममा राख्दै गर्दा कार्यान्वयन गर्ने जुन हामीले पछि पऱ्यो भने, यो वडा अध्यक्षज्यूहरू अलिकति चनाखो भएर बसिदिनु हुन भन्ने मैले अनुरोध गर्छु। र अर्को, मलाई एउटा जिम्मेवारी दिएको थियो, तर यहाँ नीति तथा कार्यक्रममा अब जुन छ हाम्रो पर्यटन र कृषि, अहिले यो बर्खा लागेको बेला छ, जतिखेर पनि किसान र ट्र्याक्टर व्यवसायहरूको यो द्वन्द्व, अब यो त यहाँ नीति तथा कार्यक्रम नपरे पनि त्यो एउटा किन भन्दाखेरि त्यही भित्र परेको हुनाले मैले थोरै जानकारी मात्र गराएँ है। यसलाई एउटा हामी किसानसँग र ट्र्याक्टर व्यवसायहरूसँग एक चरण मिटिङ बस्दाखेरि यो जोताइको जुन छ नि हाइरो कल्टी रोडाइभेटर रेपर, यी जोताइको हामीले एउटा निर्णय गरेका छौँ। त्यो निर्णय गर्दाखेरि 2400 र 2700 र रेपरको के छ भन्दाखेरि अनुदानको छ भने 750, प्राइभेट किनेको छ भने 1050 घन्टाको है। यो चाहिँ हामीले सबैले बुझिराख्नुपर्ने भयो, वडा अध्यक्षज्यूहरूले वडा सदस्यज्यूहरूले सबै बुझिराख्नुपर्ने हुन्छ। र अर्को, उहाँहरूको किसानहरूको र ट्र्याक्टर व्यवसायहरूको माग, अघि हाम्रा वार्ड नम्बर 2 का प्रवक्ताजीले नि भन्नुभयो थियो, जसरी दुधमा 4 रुपियाँ दिन हामीले सकिराखेका छौँ, र वार्ड नम्बर 5 को हाम्रो सदस्यजीले नि बोल्नुभयो थियो, किसानलाई पनि मलमा केही गर्न सकियो भने कृषि र पर्यटन भन्ने, र किसानलाई केही राहत दिन सकियो भने यसलाई कमसेकम थोरै पैसा जस्तो दुधको 4 रुपियाँ दिँदाखेरि कमसेकम धेरै राहत छ किसानलाई पनि, यो युरिया डिएपीमा पनि थोरै धेरै होइन थोरै दिन सकियो भने, अहिलेको हाम्रो यो नीति कार्यक्रममा त्यसलाई हामीले पास गर्न सकियो भने राम्रो हुन्छ कि आखिर दिने त्यही पैसो न हो, यता हाम्रो भौतिक पूर्वाधारबाट काटेर यता नै गर्ने हो, आखिर कुरो त एउटै त त्यहाँभन्दा त पैसा बढ्ने होइन, त्यहीबाट मिलान गर्ने हो, त्यो गर्न सकियो भने राम्रो हुन्छ जस्तो मलाई लागेको छ। अहिले हामीले यो नीति तथा कार्यक्रममा सबैले एउटा जोडका साथ यसलाई आवाज उठाउन सक्यो भने र यसलाई विधिमा प्रक्रियामा ढाल्न सक्यो भने राम्रो हुन्छ मलाई जस्तो मलाई लाग्छ। त्यस कारणले मैले सम्पूर्ण यो नीति तथा कार्यक्रम आउनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो के भनाइ छ भन्दाखेरि, हामी अब अन्तिम वर्ष पनि भएको छ, हामीले अहिलेसम्म कसैको बिठाई गरेर हामी यहाँसम्म आएको छैन, हाम्रो कहीँ ब्लेन लागेको छैन र अहिले ब्लेन पनि नलागोस्। अरू अरू नगरपालिकामा जाँदाखेरि धेरै ब्लेनहरू सुनिन्छ, अहिले युट्युबमाहरू धेरै कुराहरू सुनिन्छ, हाम्रो नगरपालिका एकदम स्वच्छ र शान्त जस्तो लाग्छ मलाई, एकदम शुद्ध हामीले, किन भन्दा जनप्रतिनिधिहरू हौँ हामी, निष्कलङ्क भएर हामी हिजो भित्र पस्यौँ, आज निष्कलङ्क भएर हामी बाहिर जाँदैछौँ। अबको पनि हामीले निष्कलङ्क भएर पनि हामीले कहीँ दाग नलाग्ने गरी सबै मेरो वडाध्यक्ष कार्यपालिका सदस्यहरू सबैले भोलिका दिनमा ए यस्तो थियो माडी नगरपालिका यस्तो भन्ने भन्ने आवाज नउठ्ने गरी अबको जति कार्यकाल छ अलि राम्रो गरी हामीले आफ्नो यो हाम्रो बजेट नि तथा कार्यक्रम र बजेट सबैलाई एउटा पारदर्शी रूपमा ढङ्गले हामीले गर्न सक्यो भने राम्रो होला जस्तो मलाई लाग्छ। त्यस कारणले मैले सम्पूर्ण सभाध्यक्षज्यू प्रमुख प्रशासक र वडाध्यक्ष कार्यपालिका सदस्य सम्पूर्ण सदस्यज्यूहरूलाई यो आज नीति तथा कार्यक्रम 18 यो सभाको तपाईँहरूलाई एउटा जुन सम्पन्न भइराखेको छ यो सम्पन्न कार्यक्रममा भव्य र सभ्य भइराखेको छ सबैलाई मेरो व्यक्तितर्फबाट र सम्पूर्ण माडीवासीको तर्फबाट तपाईँहरूको हार्दिक हार्दिक धन्यवाद दिँदै मेरो छोटो मन्तव्य यति गर्छु। धन्यवाद।
1: हस् धन्यवाद उपप्रमुखज्यू। यसै गरी केही विषयहरू यहाँ उठेको छ त्यो विषय प्रशासकीय सरसँग केही जोडिएको विषय छ भने केही कुराहरू राखिदिनु हुनको लागि म प्रमुख प्रशासकीय सरलाई अनुरोध गर्न चाहन्छु।
2: धन्यवाद। यस नगर सभाको 18 अधिवेशनको अध्यक्षता गरिरहनु भएको आदरणीय नगर प्रमुखज्यू उपप्रमुखज्यू नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू कर्मचारी साथीहरू बडो सौहार्दपूर्ण रूपमा जुन नीति तथा कार्यक्रमहरू यहाँहरूले संशोधनसहित पारित गर्नुभएको छ त्यसका लागि प्रशासनिक नेतृत्वको हिसाबले मैले यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। प्रतिक्रियाको क्रममा राय सल्लाह सुझाव दिने क्रममा केही माननीय सदस्यज्यूहरूले राखेका जिज्ञासाहरूमा मैले केही सम्बोधन गर्न चाहन्छु। हाम्रो बिना थापा कार्यपालिका सदस्य आजको यो नगरसभाको सदस्यले नगर त्यहाँको एम्बुलेन्सको बारेमा प्रश्न उठाउनु भएको थियो। उहाँले टेलिफोन मार्फत एम्बुलेन्सको बारेमा कुरा गरेपछि म पनि त्यहाँ फिल्डमा पुगेको थिएँ। मैले यहाँलाई के विनम्रतापूर्वक आग्रह गर्दछु भने त्यहाँ त्यो स्वास्थ्य चौकी व्यवस्थापन समिति हुन्छ, एउटा सञ्चालक समिति व्यवस्थापन समिति हुन्छ र त्यहाँनिर त्यो समितिले आएर व्ययलाई अलिकति पारदर्शी गरिदिनका लागि मैले अनुरोध गर्दछु र त्यहाँको सवारी चालकले गाडीमा तेल राखेर जानुभयो अनि तेल सिद्धाएर आउनुभयो, पैसा आफूले लिनुभयो र त्यो पैसा समेत त्यहाँको स्वास्थ्य चौकीमा जम्मा नभएको अवस्था हामीले पायौँ। त्यसकारण मैले त्यहाँका सम्पूर्ण कागजातहरू हाम्रो स्वास्थ्य शाखा प्रमुख यहाँ हुनुहुन्छ उहाँले सायद पाइसक्नु भएको छ र हाम्रो त्यहाँको स्वास्थ्य संस्था प्रमुखलाई पनि त्यो अपडेट पनि नभएको अवस्था छ। त्यसकारणले हामीले सुशासनको कुरा गरिरहेका छौँ, सुशासन सबैले प्रयत्न गऱ्यौँ भने कायम हुन्छ, एउटा व्यक्ति एउटा संस्था मार्फत त कायम हुन सक्दैन। तेल हालेर गएको एम्बुलेन्सले फर्किँदा ल्याएको सेवा शुल्क समेत अफिसमा दाखिला नगरेको अवस्था छ। यसतर्फ मैले हाम्रो बिना म्याडमलाई ध्यान आकर्षण गराउन चाहे, यहाँहरूले त्यहाँका खाता पाता हेर्ने सबै अधिकार छ, त्यसकारणले त्यो आफ्नो अधिकारको प्रयोगका लागि मैले आग्रह गर्न चाहन्छु र उहाँले जुन तलब भत्ता पाइन भनेर भन्नुभएको छ त्यसमा मैले हाम्रो आर्थिक प्रशासन शाखालाई 2 महिना उहाँले कामै गर्नुभएको छैन, एम्बुलेन्स भरतपुरमा छ, उहाँ दैनिक ज्यालादारीको कर्मचारी हो, त्यो 2 महिनाको तलब कटाएर अन्य तलबहरू राखिदिनका लागि मैले भनिसकेको छु र उहाँले हजुरहरूलाई केही भन्न सक्नुहुन्छ त्यो कुरा त्यहीँनिरबाट यहाँहरूले हामीलाई फोन गर्नुभयो भने हामीले चाहिँ त्यही बेलामै सम्बोधन गर्न सक्छौँ। यहाँले अहिले उठाएको कुरामा हाम्रो पहिले नै ध्यान आकर्षण भएर त्यहाँ स्वास्थ्य संस्थामा पुगेर ती रसिदहरू लिएर रसिद पनि उहाँले रसिद घरमा लिएर जानुहुँदो रहेछ, अवस्था त्यो रहेछ। त्यो संस्था र हजुरहरू निर्वाचित प्रतिनिधिहरू हुनुहुन्छ, त्यहाँको संस्थाको सुशासनमा धेरै ध्यान दिनुपर्ने अवस्था देखियो। यो एउटा विषय मैले यहाँनिर राखेँ। अर्को विषय भनेको हनुमान झुला क्षेत्रको विद्युत पोल खरिद, विद्युत पोल खरिद भनेर वडा नम्बर 9 को छ, त्यो चाहिँ हामीले प्रक्रियागत रूपमा अगाडि बढाइसकेका छौँ र त्यहाँनिर हामीले यो हनुमान झुला क्षेत्रमा विद्युत पोलको समस्या हो कि लाइन विस्तारको समस्या हो त्यसमा हामीले सङ्घीय सरकारसँग सहकार्य गर्नुपर्ने कुरा पनि छ। हामी पछिल्लो समय पनि एउटा सानो कार्यदल काठमाडौँमा गएका थियौँ, हाम्रो माधव सर, हाम्रो आदरणीय नगर प्रमुखज्यू, हाम्रो वडा नम्बर 6 को दिपेन्द्र सर, होइन, यी विषयहरू अलि गम्भीर प्रकृतिका छन् र त्यहाँनिर काम गरेको रकम नपाएको, यो कुरा पनि उठाइसक्नु भएको छ जस्तो लाग्छ, काम गरेको रकम नपाएको सन्दर्भमा हिजो बिहान मात्रै हामी चाहिँ चितवन राष्ट्रिय निकुञ्जमा त्यहाँको प्रमुखलाई भेट्न गएका थियौँ। उहाँले हामीलाई एउटा तत्कालीन अवस्थामा कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनका केही अंशहरू सुनाउनु भएको थियो, त्योप्रति हामी सदैव संवेदनशील र सचेत हुनुपर्ने आवश्यकता छ र अन्य विषयहरू मैले वडाध्यक्षज्यू मार्फतै त्यो क्षेत्रमा प्रभावित हुनेछ भन्ने मैले चाहिँ अपेक्षा गर्दछु र यति भन्दै यहाँहरूको जुन सक्रिय सहभागिता रह्यो यो एउटा ड्राफ्टको रूपमा आएको थियो, यहाँहरूले स्वीकृत गर्नुभएको छ संशोधनसहित, यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै बिदा। बिमा र छात्रवृत्तिको हकमा यहाँ हाम्रो वडा नम्बर 6 को वडा अध्यक्षज्यूले मलाई सम्झाउनु भयो, बिमाको हकमा के छ भने अहिले बिमा नीति नै परिवर्तन हुँदैछ, यहाँहरू सबैलाई थाहा छ, होइन, पहिले ओपिडीको 1,00,000 थियो, अहिले 25,000 झरिसकेका छ, त्यसको प्रिमियम कति हुने, अब कुन सिस्टममा जाने भन्ने कुरा अहिले चाहिँ विचाराधीन अवस्थामा छ र हामीलाई योभन्दा अगाडि 6 महिना 13 गतेको पत्र हो जस्तो लाग्छ मलाई, यस्तो अल्पकाल दोहोरो दायित्व राज्यले बेहोर्नुपर्ने कार्यक्रमहरू सञ्चालन नगर्नु भनेको कारणले अहिले हामीले बिमामा बजेट विनियोजन गर्न सकेका छैनौँ। दीर्घ रोगीहरूका लागि 5 कि 6 वटा किसिमका रोगका लागि नेपाल सरकारले नै त्यसलाई सहुलियत, सहायता, सहयोग सबै प्रदान गरिराखेको अवस्था छ र त्यो डुप्लिकेसन, कुनै पनि कुरामा डुप्लिकेसन हुने गरी हामीले काम गर्न मिल्दैन, यसमा स्पष्ट हुनु पर्यो। छात्रवृत्तिको हकमा यहाँले प्लस 11-12 लाई अहिलेसम्म सङ्घीय दरबन्दीहरूको न्यूनता छ त्यो कुरालाई दृष्टिगत गर्दै 11-12 को विद्यार्थीको हकमा यहाँले कुनै छात्रवृत्ति रकम राख्नुभयो र सम्बन्धित विद्यालयले बकाइदा सूचना खुलाएर छात्रवृत्ति भन्ने कुरा सबैलाई बराबर हुने विषय होइन है, यो होइन, दामासाईमा वितरण हुने विषय होइन, त्यो कानुनी प्रावधानप्रति सचेत रहँदै यहाँहरूले त्यसलाई चाहिँ अगाडि बढाउन सक्नुहुन्छ। तर हामीले भन्दै गर्दा माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनेका छौँ, त्यस कारणले त्यसमा यहाँहरू स्वयं पनि जिम्मेवार र जवाफदेह हुनुपर्ने र यहाँहरूलाई अघि नै नीति तथा कार्यक्रमहरू आउँदा भएको छ, नेपालको संविधानको अनुसूची 8 र अनुसूची 9 व्याख्या गर्न कार्य विस्तृतीकरण प्रतिवेदन छ, त्यसलाई अध्ययन गर्नुपर्ने भयो। हामीलाई लागेको कुरा, मैले मानेको कुरा एउटा हुनसक्छ, कानुनी व्यवस्थालाई हामीले सर्वोपरि राखेर हामीले बजेट विनियोजन गर्नुपर्ने हुन्छ। अब अघि कुरा आएको थियो 2 इन्चको बोरिङको कुरा, हाम्रो फागुराम सरले उठाउनु भएको थियो 2 इन्चका बोरिङहरूको, यो हामीले पहिले निकै गाड्यौँ तर त्यसको सफल रेट अत्यन्तै कम देखियो, होइन, त्यस कारणले त्यो एक किसिमको साधन स्रोतको दुरुपयोगकै रूपमा देखिसकेको हुनाले त्यसमा फेरि त्यसैमा विनियोजन गर्ने, त्यसले तत्कालीन रूपमा केही निकास दिन सक्छ 1-1.5 वर्षलाई, तर त्यो लामो ठुलो लगानी 2 इन्चको बोरिङमा नगरौँ र सतह सिँचाइलाई सबभन्दा बढी जोड दिउँ भन्ने हिसाबले चाहिँ नीति आएको छ। यति कुरा मैले राखेँ, हस्त, धन्यवाद, नमस्कार।
3: सम्पूर्णलाई फेरि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। अब हामी कार्यक्रमको अन्तिम अवस्थामा अन्तिममा पुगिसकेका छौँ। आजको नीति तथा कार्यक्रम संशोधन सहित सर्वसम्मतबाट पास भइसकेको छ र यस कार्यक्रममा यो अमूल्य समय दिनुभएकोमा म सम्पूर्ण उपप्रमुख प्रवक्ताज्यू लगायत सम्पूर्ण वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू र नगरसभा सदस्यज्यूहरू, कर्मचारीज्यूहरू,
1: सबैले सक्रियताको साथ यो कार्यक्रममा भाग लिदिनु भएकोमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र केही विषय मैले अलिकति यहाँ जोड्न चाहन्छु किनभने अब हामीले नीति तथा कार्यक्रम आज पास गरिसकेपछि यही नीति तथा कार्यक्रमभित्र रहेर अब हामीले बजेट बनाउन पर्ने छ र यसै भित्र रहेर बजेट बनाउनको लागि पनि म अनुरोध गर्न चाहन्छु र हामी अब छिट्टै नै हामी यही 10 गते 1 बजे हामी पुनः यसै हलमा नगरसभा अन्तिम बैठक हामी बस्नेछौँ भन्दै मैले अब लामो समय नलिकन सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै र धेरै कुराहरू आइसक्यो मैले अझै पनि जनप्रतिनिधिज्यूहरूलाई के अनुरोध गर्न चाहन्छु भने वडा सदस्यदेखि लिएर नगर प्रमुखसम्मको यो समान उपस्थिति आजको उपस्थिति भनेको समान उपस्थिति हो यसरी बुझ्दिन हुनको लागि म अनुरोध गर्न चाहन्छु र सबैको यो नीति तथा कार्यक्रम हामी सबैको हो भनेर अपनत्व लिइदिनु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु अरू कुरा अरू उठेका कुराहरू प्राविधिक कुराहरू केही मिलाउन पर्ने कुराहरू केही अफिसियल कुराहरू केही जनप्रतिनिधि बिच बसेर गर्नपर्ने छलफलका विषयहरू हामी फेरि पनि बसेर छलफल गर्नेछौँ भन्दै यो आजको नीति तथा कार्यक्रमको यो पहिलो कार्यक्रम आजको
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6053 98-550-77-061 र 98-550-77-053
5: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
6: It's 2 o'clock अहिले 2 बजेको छ
7: बिल गेट्सको चाहिँ 100 अर्बको सम्पत्ति रे नेपालको त जम्मा 45 अर्ब बिलियन डलर नेपालभन्दा धनी रहेछ बिल गेट्स त भने त्यो त्यस्तै हो बिल गेट्सको धन भनेको स्टक भयो दशकौँदेखि सञ्चित र थोक भयो हाम्रो जिडिपी भनेको यो सालको आम्दानी हो र त्यो ठ्याक्कै तुलना गर्न मिल्दैन ऋणको हकमा पनि हामीले प्रत्येक नेपालीको टाउकोमा यति रे ल भोलि नै तिर्नुपर्ने जस्तो गरेर जसरी प्रचार गरिन्छ र अत्याइन्छ त्योबाट चाहिँ मान्यज्यूहरू पनि जोगिनु होला र आफ्ना कन्स्टिट्युएन्ट्सहरूलाई यथार्थ बुझाइदिनु होला समग्रमा यसपालि ऋण 7 खर्ब झन्डै लिए पनि डेट टु जिडिपी रेसियो चाहिँ लगभग स्थिर नै कायम गरेर अगाडि बढिएको छ र जति ऋण लिइएको छ ती पुराना दायित्वहरू पूर्ति गर्न र बचेको नेट खुद ऋण चाहिँ असाध्यै उत्पादनमूलक गतिविधिमा मात्र लगाउने प्रत्याभूतिका साथ हामी अगाडि बढेका छौँ मान्यज्यूहरूले यसको मर्मलाई बुझेर नै स्वागत गरिसक्नु भएको छ म त्यसको लागि धन्यवाद दिन चाहन्छु
8: माननीय सदस्यहरू राष्ट्र ऋण उठाउने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यहीँ समाप्त हुन्छ अब म राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निरर्थ प्रस्तुत गर्दछु यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस् यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस् हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु मान्य सदस्यहरू राष्ट्र ऋण उठाउने विधेयक 2083 माथि प्रतिनिधि सभा नियमावली 2083 को नियम 112 बमोजिम संशोधन पेश गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा संशोधन प्रस्ताव दर्ता गर्न सक्नुहुनेछ। मान्य सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2083 को नियम 95 को उपनियम 1 बमोजिम मान्य गणेश सिंह ठगुन्ना र मान्य खड़क बहादुर बुढाबाट सार्वजनिक खरीद दोस्रो संशोधन अध्यादेश 2083 अस्वीकार गरियोस् भन्ने सूचनाहरू प्राप्त हुन आएकोमा सोही नियमावलीको नियम 95 को उपनियम 3 बमोजिम आपसी सहमतिमा मान्य खड़क बहादुर बुढाको सूचना छानिएको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब उक्त सूचना दिनुहुने मान्य खड़क बहादुर बुढालाई आफ्नो प्रस्तावको बेहोरा पढी वक्तव्य दिन अनुमति दिन्छु। समय 5 मिनट।

सम्माननीय सभामुख महोदय, सभामुख महोदयको आज्ञाले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 अस्वीकार गरियोस् भन्ने प्रस्तावलाई सम्मानित सदनमा निर्णयार्थ प्रस्तुत गर्दै केही विषयहरू राख्न चाहन्छु। नेपालको संविधान 2005

0: 너 뻑쳐 너 뻑쳐 서드 인 디스 뻑쳐
1: 소디스 FM 트리아노비토 플루 2 메가헤르츠
2: संसारै चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातमा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडिबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनु भएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यम वर्गीय परिवारलाई राहत दिन 25,000 रुपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनु पर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ। यस्तै पुँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्लेले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो। सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदम निधि सोती र डाक्टर रेहाना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अङ्ग्रेजी 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषय को परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजा प्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रुपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात् असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गइरहेको धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाइमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निरसाले प्राप्त गर्नुभएको छ। उत्कृष्टलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो। अब विदेशको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ्ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सके रहेका छैनन्। समूह सीमा रहेको 5 विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय। सार्वजनिक परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडिबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
9: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमन र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको जावला खेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनहरूको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावला खेल परिसरमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको हो। वर्षा र सहकालका देवताका रूपमा पूजिने मच्छिन्द्रनाथको रथलाई अस्ति लगन खेलबाट तानेर जावला खेल पुर्याइएको थियो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन हुने भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मिननाथलाई रथमा राखेर टङ्गल लगिनेछ। ललितपुर महानगरपालिका चारका वडा अध्यक्ष सन्तोष खड्काले जावला खेलको ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। यस वर्ष रथ जात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर सुरु भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा समेत मानिन्छ। ललितपुरको जावला खेलमा रहेको सदर चिडियाखाना परिसरभित्र रहेका जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूको संक्रमण पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले आज सूचना निकालेर आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि चिडियाखाना बन्द गरिएको आज सूचना निकालेर आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि चिडियाखाना बन्द गरिएको जानकारी दिएको छ। चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नको लागि आजदेखि नै लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ। युवा तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाडौँको फ्रन्टलाइन अस्पतालको अनुगमन गरेको छ। अनुगमनको क्रममा मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयको कारखाना निरीक्षण विवेक यादव सहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिकको अवस्था लगायत कागजात पनि अध्ययन गरेको थियो। त्यसक्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको छ। यद्यपि सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता भने न्यून रहेको छ। अस्पताल प्रशासनले कर्मचारीमा 60 वर्षको उमेर हद र रकम झिक्ने प्रक्रियाको बारेमा रहेका केही नीतिगत अन्यलका कारण आबद्धता कम भएको जानकारी दिएको हो। तर कर्मचारीले भने अस्पताल प्रशासनले कोषमा पैसा जम्मा गरिदिने आश्वासन मात्रै दिएको तर जम्मा नगरिदिएको गुनासो गरेका छन्। श्रम कार्यालयले अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधार गर्न र सबै कर्मचारीलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराई त्यसको प्रमाण 7 दिनभित्र पेश गर्न फ्रन्टलाइन अस्पताललाई निर्देशन दिएको छ। काठमाडौँका विभिन्न ठाउँबाट लागू औषध सहित 10 जना पक्राउ परेका छन्। प्रहरीवृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 7 मित्र पार्कमा रहेको चुलेसी थकालीबाट त्यसका सञ्चालक 12 का 45 वर्षीय कृष्ण नेपाल सहित 7 जनालाई पक्राउ गरेको हो। यस्तै प्रहरीवृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 4 गोकर्ण उत्तर वाहिनीबाट मकवानपुरका 20 वर्षीय अनिल तामाङलाई पक्राउ गरेको छ। यस्तै बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर 6 जोरपाटीमा रहेको 6 हारी क्लब चोकबाट काभ्रेका 23 वर्षीय साजन तामाङलाई पक्राउ गरेको छ। यस्तै प्रहरीवृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका 16 बाईपास चोकबाट उदयपुरका 22 वर्षीय विपिन राईलाई पक्राउ गरेको जनाएको छ। यसैबीच जुवा तास खेलिरहेको अवस्थामा ललितपुरको शोभाहिटीबाट 5 जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका 14 रामेछापका 26 वर्षीय छोयालाल घिसिङले सञ्चालन गरेको खाजा घरबाट घिसिङ सहित 5 जना पक्राउ परेका हुन्। प्रहरीवृत्त 7 बाटोबाट खटिएको टोलीले उनीहरूको साथबाट 10,600 रुपैयाँ नगद पनि बरामद गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड, भोलि भोटो देखाएसँगै रथयात्रा सम्पन्न हुने र सदर चिडियाखानामा रहेका जीव जन्तुमा बर्ड फ्लू भेटियो, चिडियाखाना अर्को सूचना नआउन्जेलसम्मको लागि बन्द। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

Swadesh FM 93.2 megahertz.

सम्पत्ति शुद्धिकरण निवारण ऐन, सहकारी क्षेत्रको सुधार र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित ऐनहरू रहेका छन्। गएको वैशाख 28 गते संसदको नयाँ अधिवेशन शुरू भएकै दिन यी अध्यादेश प्रतिनिधि सभामा पेश गरिएका थिए। आजको कार्यसूचीमा रहेका सम्पूर्ण विषयमा छलफल सकिएपछि प्रतिनिधि सभाको बैठक आगामी असार 11 गतेका सम्मका लागि स्थगित भएको छ। सरकारले विभिन्न देशमा खाली रहेका नेपाली दूतावासहरूका लागि राजदूत छान्ने कामलाई अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयले 13 राजदूतका लागि मागेको आवेदनमा झण्डै 3000 जनाले इच्छा देखाएका थिए। तीमध्ये दुईपटक फारम भरेका, नाम र कागजपत्र नमिलेका तथा आवश्यक विवरण नबुझाएकाहरूको आवेदन हटाएर अहिले 2700 जनाको प्रारम्भिक सूची बनाइएको छ। मन्त्रालयका अनुसार अब ती आवेदनहरूबाट उमेर र योग्यता जस्ता तोकिएका मापदण्ड हेरेर थप छानबिन गरिनेछ। यसरी रित पुगेका आवेदकहरूको नाम मात्र अन्तिम सूचीमा राखिनेछ। अन्तिम सूची तयार भएपछि उनीहरूलाई अन्तर्वार्ता वा आफ्नो कार्ययोजना प्रस्तुत गर्न बोलाइने तयारी छ। अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी नागरिक र सर्वसाधारणलाई दलहरूबाट जोगिन आग्रह गरेको छ। भिजा दिलाउने, म्याद थप गर्ने वा भिजा दलाल, यसलाई फेरि सुन्नुहोला। अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी नागरिक र सर्वसाधारणलाई दलालहरूबाट जोगिन आग्रह गरेको छ। भिजा दिलाउने, म्याद थप गर्ने वा भिजाको प्रकार बदल्ने बहानामा अनधिकृत व्यक्ति वा एजेन्सीले ठगी गर्ने गरेको पाइएकाले विभागले सतर्क रहन सूचना जारी गरेको हो। विभागका अनुसार दलालहरूले नकली कागजात बनाउने र बसाई अवधि लम्बाई दिने प्रलोभन राखेर ठूलो रकम असुल्ने गरेका छन्। झापाको कन्काईमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा बाबु छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। आज दिउँसो कन्काई नगरपालिका 5 तुलसीबारी स्थित भित्री सड़कमा गुडिरहेको मोटरसाइकल र खेत जोतेर सड़कमा निस्कदै गरेको ट्र्याक्टर ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकल चालक 20 समीर अली र उनकी 5 छोरी हाजिरा खातुनको उपचारका क्रममा सरुङ्गा स्थित कन्काई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। ताप्लेजुङको प्रसिद्ध पाथिभरा मन्दिर क्षेत्रमा केबल कार निर्माणलाई लिएर सर्किएको विवाद सुल्झाउन सरकारले छानबिन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्णय अनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको नेतृत्वमा 7 सदस्यीय समिति गठन भएको छ। त्यो क्षेत्रमा केबल कार बनाउने विषयमा केही समयदेखि स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनबाटै आवेदन दिन सक्ने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले सूचना निकाल्दै असार 12 गते भित्र प्रति विषय 1,000 रुपियाँ शुल्क तिरेर बोर्डको वेबसाइट मार्फत आवेदन दिन सकिने भएको छ। यसैगरी परीक्षामा नन ग्रेडेड अर्थात एनजी ल्याएका वा अनुपस्थित भएका विद्यार्थीका लागि बोर्डले साउन 2 र 3 गते पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। बढीमा 2 विषयमा एनजी आएका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। पूरक परीक्षा सामेल हुनका लागि विद्यार्थीले असार 19 गतेदेखि 600 रुपियाँ र सो समयमा छुटेकाले असार 26 गतेभित्र दोपहर 10 तुर तिरेर फारम बुझाउनु पर्नेछ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

Radio N Aryan 99.1 समय को ख्याल राखौं। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। केन्द्र सरकारले बजेट बाँडफाँड गर्दा प्रदेश र स्थानीय सरकारलाई पर्याप्त ध्यान नदिएको भन्दै राष्ट्रिय सभाका सांसदहरूले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै विभिन्न दलका सांसदहरूले आवश्यकता र न्यायका आधारमा बजेट वितरण नभएको भन्दै गुनासो गरेका हुन्। बैठकमा सांसदहरूले बजेट विनियोजन गर्दा सुदूरपश्चिम कर्णाली र मध्यस्थता पिछडिएका क्षेत्रलाई प्राथमिकता नदिएर प्रशासनिक खर्च समेत कटौती गरिएको विषय उठाए। संघीयता लागू भए पनि प्रदेश र स्थानीय तहले अधिकार नसकेको र कर्मचारी अभावका कारण विकास निर्माणका काम ठप्प भएको उनीहरूको भनाइ छ। बजेट सँगमै थुपारेर तल्लो तहलाई मार्नुपर्ने अवस्थामा पुर्याइएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जेएनजी आन्दोलनका क्रममा कारवाहीका लागि राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिस संविधान विपरीत रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले आयोगको यो कदम कानूनसम्मत नभएकाले स्वीकार गर्न नसकिने प्रश्न पार्नु भएको छ। भूत प्रभावी कानून अर्थात घटना भइसकेपछि नयाँ कानून बनाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई कारवाही गर्न भने आयोगले सिफारिस गरेको थियो। अध्यक्ष मिश्रले उक्त आन्दोलनमा सरकारका तर्फबाट कुनै नरसंहार वा जातीय हत्याको आदेश नदिएको भन्दै नेताहरूलाई दोषी ठहर्याउन नमिल्ने तर्क गर्नुभएको छ। सरकारले विभिन्न देशमा खाली रहेका नेपाली राजदूतावासहरूका लागि राजदूत छान्ने कामलाई अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयले 13 जना राजदूतका लागि मागेको आवेदनमा झन्डै 3000 जनाले इच्छा देखाएका थिए। ती मध्ये 2000 फारम भरेका नाम र कागजपत्र नमिलेका तथा आवश्यक विवरण नबुझाएकाहरूको आवेदन हटाएर अहिले 2700 जनाको प्रारम्भिक सूची बनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर सड़क पुल र खाने पानी जस्ता विकास निर्माणका काममा जनताका समस्या सिधै सुन्न सरकारले नयाँ प्रणाली सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयले नागरिकका गुनासा र सुझाव संकलनका लागि हेलो पूर्वाधार सेवा सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार अब सर्वसाधारणले सार्वजनिक सरकारका विषय वा मन्त्रालयको काम कारबारे चित्त नबुझेका कुराहरू टोल फ्री नम्बर 1120 फोन गरेर वा सामाजिक सञ्जाल मार्फत टिपाउन सक्नेछन्। मन्त्रालयका अनुसार यो सेवा अन्तर्गत फोनबाट कार्यालय समयभित्र र सामाजिक सञ्जाल मार्फत 24 घण्टा गुनासो राख्न सकिनेछ। र धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक 1.63 अङ्कले बढेर 2702.11 बिन्दुमा पुगेको छ। बजार सूचकमा सामान्य सुधार आउँदा आज कारोबार रकम भने 4.5 अर्ब रुपियाँ नाघेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज 61,000 भन्दा बढी पटकको खरिद बिक्रीमा 4,53,49,00,000 रुपियाँ बराबरको 1,09,00,000 कित्ता सेयर किनबेच भएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: समाचार साथमा रोजगारी हातमा
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडीछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
5: सीट सीमित छ आजै भर्ना गरी सीट सुरक्षित गर्नुहोस्
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
1: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
6: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रो चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6353 98550-77061 र 98550-77053
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
8: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौँ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

0: पालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
6: मोबाइल 98550-64040 र 98550-65260।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भने भ्रमपूर्ण एप तथा लिङ्क मोबाइलमा फैलिँदै लाखौं रुपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिङ्क नखोल्न साइबर ब्युरोको आग्रह।
2: आफूलाई आवश्यक नपर्ने लिङ्कहरू कुनै पनि हातमा क्लिक नगर्नुहोस्। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान जटिल हुन्छ।
0: स्विजरल्यान्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको बैठक आउँदो 11 गते बिहान 11 बजे र राष्ट्रिय सभाको 11 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। आज बसेको बैठकले 4 अध्यादेशलाई स्वीकृत गरेको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। त्यो अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकृत गरेको हो, जसमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। राष्ट्रिय सभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरुङ र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाब समेत दिनुभएको छ।
1: प्रतिनिधि सभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक भएको विषयबारे चासो व्यक्त गर्नुभएको छ। सभाको आजको बैठक प्रारम्भ भमै विपक्षी दलका सबै सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख टोल प्रसाद अर्यालले नेपाली काङ्ग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारको बारेमा स्पष्ट पार्न माग गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले विद्युतीय राहदानी छपाई सम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले उपकुलपति छनौट प्रक्रियालाई राजनैतिक प्रभाव मुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले दुई देश बीचको सीमाका सम्बन्धमा गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने अडान दोहोर्याउनु भएको छ। त्यस्तै आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिए समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ।
0: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रुपियाँसम्मको शिक्षा खर्चलाई करकटी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी छ।
1: यस्तै अर्थमन्त्री वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढावबारे स्पष्टीकरण दिनुभएको छ। आज शुक्रबार प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनुभयो। हालै 1 खर्ब रुपियाँ भन्दा बढीको विगत दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पुँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। साथै उहाँले शेयर बजारको दैनिक उतार चढावलाई लिएर सरकार चिन्तित नरहेको समेत बताउनुभयो।
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी, जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए।
1: सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद न्यौपाने, पदम निधि सोती र डाक्टर रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ।
0: यसैबीच सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेर अघि सम्पन्न आजको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्ने सहित विभिन्न 6 निर्णय गरेको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी आउने एप तथा लिंक नखोल्न आग्रह बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: बेचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो, अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी, लामिछाने विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाडौँ जिल्ला अदालतको अनुमति, परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत गरिने, धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल चलिरहँदा निशुल्क हेर्न मिल्छ भनी विभिन्न एप तथा लिंक मोबाइलमा फैलिरहेका छन्। यसरी प्रचार गरिएका एप तथा लिंकबाट नचिनेको मानिसको पहुँचमा आफ्नो व्यक्तिगत विवरण पुगेर चोरी तथा बैंकिङ दुरूपयोगको जोखिम बढ़िरहेको छ। अनधिकृत एप डाउनलोड गरेर र भ्रमपूर्ण लिंक खोलेर पैसा ठगीमा परि ब्युरोमा उजुरी लिएर आउने क्रम बन्न थालेको छ। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। थप जानकारी साथी विकास सापकाईबाट।
10: अहिले विश्वकप फुटबल चलिरहँदा प्रतियोगिताका खेलहरू निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा तपाईँलाई भ्रमपूर्ण अर्थात स्क्याम विज्ञापन आउन सक्छ। आकर्षक अफर देखाएर बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक खोल्दा र अनधिकृत एप डाउनलोड गर्दा मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुन सक्छ। प्रहरीको साइबर ब्युरोमा यस्ता उजुरी पर्न थालेको छ। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
11: एप डाउनलोड गर्ने जस्तो .exe.bat.ss लेखेको जुन छ, हामीले सूचना पनि जारी गरेका छौँ। लिङ्कहरू क्लिक गर्न लाउने र उक्त लिङ्कहरू क्लिक गरिसकेपछि उक्त लिङ्कमा भएका जुन टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ सर्वसाधारणको ब्याङ्कमा चाहिँ ह्याकर्सहरूको एप्रोच पुगेर ब्याङ्क एकाउन्ट नै खाली गरिदिएको छ।
10: विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण धेरैले तुरुन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोज्छन्। विश्वकपकै बहानामा गएको जेठ 8 गतेदेखि अहिलेसम्म बिग्रोमा 115 जनाको उजुरी परेको छ। उनीहरूको झण्डै 2,29,00,000 रुपियाँ ठगी भएको छ। प्रहरीका अनुसार कारोबार सीमा धेरै हुने मध्ये कतिपयको 15,00,000 रुपियाँसम्म अनलाइनबाट चोरी भएको छ। ठगी गर्नेहरूले जो कोहीलाई सजिलै जालमा पार्न सक्छन्।
11: लाइभ टिभी एप विश्वकप फ्री हेर्नको लागि यो एप डाउनलोड गर्नुहोस् भन्ने जस्तो सामाजिक सञ्जाल प्रयोगकर्ताको वाट्सएपमा फेसबुकमा आउँछ। उक्त लिङ्क क्लिक गर्ने बित्तिकै उक्त एपहरू डाउनलोड गर्ने बित्तिकै कुनै पनि एप डाउनलोड गर्न त्यसको टर्म्स एन्ड कन्डिसन त हुन्छ। त्यस्ता टर्म्स एन्ड कन्डिसन एलो गर्दै गइसकेपछि चाहिँ हाम्रो मोबाइलहरू 81 बन्द भइदिने, ह्याङ भइदिने र त्यो अवधिमा चाहिँ ह्याकर्सहरूले चाहिँ ब्याङ्कमा एप्रोच पुर्याउने र खाली गरिदिने काम यसरी नै भइरहेछ।
10: प्रहरीले अहिले ब्याङ्कहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ। एकैसाथ धेरै उजुरी परेको र ससाना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा पहिचान गर्न चुनौती रहेको साइबर ब्युरोका प्रवक्ता गिरी बताउनुहुन्छ।
11: ह्याकर्सहरूले विभिन्न व्यक्तिहरूको खातालाई पनि प्रयोग गराइदिया हुन्छ। खातालाई चाहिँ यसरी ह्याक गरेका पैसाहरू, ठगी गरेका पैसाहरूलाई चाहिँ जम्मा गरेर त्यहाँबाट विथड्र गर्ने काममा प्रयोग भएको हुनाले कहिलेकाहीँ चाहिँ नोइङली अनोइङली पनि मान्छेहरू खाता प्रयोग भइरहेको अवस्था हुन्छ। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान जटिल हुन्छ।
10: डिजिटल ठगी गर्ने गिरोहले फुटबल प्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै लाखौं रुपियाँ ठगी गरिसकेकाले अपरिचित लिङ्कहरू खोल्नु हुँदैन। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्छ। फेरि साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
11: शंकास्पद लिङ्कहरू अथवा आफूलाई आवश्यक नपर्ने लिङ्कहरू चाहिँ कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कुनै पनि एप्लिकेसनहरू डाउनलोड गर्नुभन्दा पहिला एकचोटि सोच्नुहोस् उक्त एप्लिकेसनको आफूलाई प्रयोग के हो र उक्त एप्लिकेसन डाउनलोड गर्दाले त्यसबाट चाहिँ गलत प्रभाव के पर्छ भन्ने कुरा सोच्नु पर्यो। अब विश्वकपको ठगी भन्ने मात्रै होइन, अरू विभिन्न अनलाइन ठगीका घटनाहरू घट्दैछन् जसमा चाहिँ आफ्ना ओटिपी कोडहरू, ब्याङ्क डिटेलहरू, पिन नम्बरहरू कसैसँग सेयर गर्नु भएन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई इन्टरटेन गर्नु भएन।
0: फेरि पनि खबरकै सिलसिला, कक्षा 12 को परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,169 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यस वर्ष विगतको तुलनामा नतिजामा केही सुधार पनि देखिएको छ। परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रुपियाँको दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
1: एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ्दै गइरहेकाले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर अर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ।
0: ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। चिडियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि चिडियाखाना अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानामा दैनिक अवलोकन गर्नेको भीड लाग्ने गर्छ। संक्रमण थप फैलन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिडियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। आजदेखि लागू हुने गरी चिडियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनुभयो। अन्य दिनको तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राको दिन चिडियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको र मरेका जीव जन्तु थप परीक्षण समेत गरिएको शाहले जानकारी दिनुभएको छ। चिडियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि संक्रमित भएका छन्।
12: राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 को उत्कृष्ट चलचित्र घोषणा भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले तीन विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले नै प्राप्त गर्नुभएको छ। यो चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायाङ्कनको पुरस्कार कोसे ढुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसे ढुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 375,000 नगद सहित सम्मान गरिएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
16: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
15: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
16: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
17: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
18: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुने छन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
12: अब बाँकी खबर। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.63 अङ्कले बढेर 2,702.11 बिन्दुमा पुगेको छ। आज बैंक विकास बैंक होटल तथा पर्यटन म्युचुअल फण्ड निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढेका छन्। आज 116 कम्पनीका शेयर बढेकामा 140 घटेका छन्। यस्तै 17 कम्पनीका शेयर भने घटबढ भएका छैनन्। आज बुङ्गल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढेको दिन अपोलो हाइड्रो पावरको शेयर 15% बढेको छ। आज नेप्सेसँगै कारोबार रकममा बढेको छ। हिजो 3,41 करोडको कारोबार भएकोमा आज 353 कम्पनीका 1,09,00,000 कित्ता सेयर 4,53 करोड रुपियाँमा किनबेच भएका छन्।
0: यस्तै हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलामा 10,500 घटेको छ। आज सुन तोलाको 2,86,700 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 2,00,000 97,200 रुपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रुपियाँले घटेको छ। आज चाँदीको भाव पनि घट्यो। चाँदीको भाव 305 रुपियाँले घटेर तोलाको 4,640 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
12: ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले आज आयोजित 9 नगर सभामा आउँदो आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। यसअघि हिजो काठमाडौँ महानगरले पनि वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 72 सोनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। सड़क ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग 72,000 रुपियाँ घुस लिएको अभियोगमा यादवमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले 72,000 रुपियाँ घुस लिइसकेको अवस्थामा श्रीदेव यादवलाई नियन्त्रणमा लिएको थियो।
12: ललितपुरको जावलाखेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावलाखेलमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई अस्ति बुधबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको हो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथ यात्रा औपचारिक रूपमा समापन हुनेछ।
0: नेपाल दर्पणमा अब के विदेशका खबर।

0: चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफलहरू छिट्टै शुरू गर्ने तयारी छ। सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टा छुट्टी हस्ताक्षर भएको दावी पनि गरिएको छ, जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता आयातुल्लाह मोजाताबा खामिनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितको कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ, यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
1: जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आग लागि भएपछि झण्डै 300 जना विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउनटाउन क्षेत्रमा रहेको टाकी नोगावा नम्बर 3 प्राथमिक विद्यालयमा आग लागि भएको हो।
0: अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार मध्यराति 1:15 अमेरिकाको सियाटन रङ्गशालामा हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई 4-1 हराएको थियो। भोलि बिहान 4:15 स्कटल्यान्ड र मोरक्को बीच खेल हुनेछ। त्यस्तै समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाडेल्फिया रङ्गशालामा 6:15 सुरु हुनेछ। भोलि बिहान 9:00 टर्की र पाराग्वे बीच खेल हुनेछ। कप फुटबलमा घरेलु टोली मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। आज बिहान भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गरेको हो।
1: यसैबीच ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेलेको थियो। यो खेलमा पनि नेइमारले खेलेका थिएनन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भने भ्रमपूर्ण एप तथा लिङ्क मोबाइलमा फैलिँदै लाखौं रुपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिङ्क नखोल्न साइबर ब्युरो।
0: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराति अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

तथा कार्यक्रम पारित कृषि र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य माध्यमिक शिक्षा परीक्षामा माडीका सामुदायिक विद्यालयहरूले निकै सुधारिएको र राम्रो नतिजा हासिल कुल 159 जना विद्यार्थी सहभागी मध्येमा 134 जना उत्तीर्ण राज्यसभाको प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने बालक अपहरणमा संलग्न 6 जना भारतीय नागरिक र अटेरी गरेपछि मुख्यमन्त्री कार्यालयसँग स्पष्टीकरण माग पूर्व अध्यक्ष सहित का नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा माडी नगरपालिकाले कृषि र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार मध्याह नगर कार्यपालिकाको सभाहालमा शुरूआत भएको नगरसभाको 18 अधिवेशनमा नगर प्रमुख तारा कुमारी काजी महतोले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले यसो उद्देश्य लिएको हो। यस्तै नीति तथा कार्यक्रमले नागरिकलाई प्रभावकारी सेवा प्रवाह आर्थिक समृद्धि र स्थानीय सुशासन सुनिश्चित गर्ने तथा माडी नगरलाई समृद्ध र नगरको रूपमा हस्तागत गर्दै लैजाने उद्देश्य पनि लिएको उल्लेख गरिएको छ। नगरसभाले संशोधन सहित पारित गरेको सो दस्तावेजमा आर्थिक विकास, कृषि, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण र विपद व्यवस्थापन एवं संस्थागत विकास र सुशासन गरी आधा दर्जन विषयगत क्षेत्र कायम गरी कुल 144 नीति तथा कार्यक्रमहरू उल्लेख रहेका छन्। स्वदेश एफएमले प्रत्यक्ष प्रसारण गरेको सो नगरसभामा प्रस्तुत सबै विषयगत नीति तथा कार्यक्रमहरू छुट्टा छुट्टै शीर्षक र भिडियो सहित सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ। अब असार 10 गते पुनः बस्ने नगरसभाको दोस्रो बैठकले बजेट तथा विकास विधेयकहरू पारित गर्नेछन्। माध्यमिक शिक्षाको परीक्षामा माडीका सामुदायिक विद्यालयहरूले निकै नै सुधारिएको र राम्रो नतिजा हासिल गरेका छन्। माडी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरण अनुसार माडीका चारवटा माध्यमिक विद्यालयबाट कुल 159 जना विद्यार्थी सहभागी भएकोमा 134 जना उत्तीर्ण भएका हुन्। नतिजा अनुसार जनकल्याण माध्यमिक विद्यालयले सर्वाधिक 93.75% उत्तीर्ण नतिजा ल्याएको छ। यस्तै जनजीवन माध्यमिक विद्यालयले पनि निकै नै राम्रो 92.31 नतिजा हासिल गरेको छ। यस्तै माडी माध्यमिक विद्यालयले 83.33% उत्तीर्ण गराएको छ। सो विद्यालयमा विज्ञान र पशुविज्ञान अध्ययनरत 7% उत्तीर्ण भएका छन्। यसबाहेक सोमेश्वर माध्यमिक विद्यालयले 76% उत्तीर्ण गराउन सफल भएको छ भने यसमा माडी क्याम्पसको आँकडा भने समेटिएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने भएको छ। महाधिवेशनको पहिलो दिन असार 7 गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका हुन्। राजसपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले भरतपुरको गेस्ट हाउसहरूमा हुने उद्घाटन समारोहका लागि अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 6 गते शनिबार साँझ राजसपा केन्द्रीय समितिको बैठक पनि भरतपुरमै बस्नेछ। 8 गते बिहानदेखि सत्रका कार्यक्रम शुरू गर्ने तयारीमा राजसपा भए पनि महाधिवेशनको अन्तिम कार्यतालिका भने आइसकेको छैन। चितवनबाट 16 वर्षीय बालकलाई अपहरण गरी फिरौती माग्ने घटनामा प्रहरीले सफल अपरेशन सञ्चालन गर्दै बालकको सकुशल उद्धार गरेको छ। प्रहरीले काठमाडौँबाट बालकको सकुशल उद्धार गर्दै शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो। चितवनको भरतपुर महानगरपालिका 3 नारायणगढबाट सोमबार साँझ 16 वर्षीय बालकको अपहरण गरिएको थियो। 6 जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए। उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौँमा लगेका हुन्। काठमाडौँका एक होटेलमा बन्धक बनाएर र उनका परिवार जनसँग 22 लाख रुपियाँ मागेको प्रहरीले जनाएको छ। चितवनस्थित संघीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। निजी क्षेत्रका 2 मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रमहरू बन्द भएपछि उपचारका लागि आउने बिरामीको संख्या थप बढेको अस्पतालले जनाएको छ। त्यसको मध्यभागमा अवस्थित तथा सडक सञ्जाल मार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएको भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन्। देश खबरमा
केही राष्ट्रिय खबरहरू। राज्यसभाको बैठक असार 11 गते सम्मका लागि स्थगित भएको छ। अध्यक्ष नारायण प्रसाद दाहालले बैठक असार 11 गते दिनको 1 बजेर 15 मिनटसम्मका लागि स्थगित गर्नुभएको हो। यसअघि बसेको प्रतिनिधि सभा बैठक पनि असार 11 गतेसम्मका लागि स्थगित गरिएको थियो। प्रतिनिधि सभा बैठक सहज बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशनलाई लक्षित गरेर स्थगित गरिएको थियो। रासपाको पहिलो महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय भएको छ। कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिले संसदीय समितिको बैठक लगातार चलेको भन्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवसँग लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।

महालेखा परीक्षकको कार्यालयको सातौं वार्षिक प्रतिवेदनमाथि मन्त्रालय गत दफावार छलफलका लागि शुक्रबार बोलाइएको बैठकमा जिम्मेवार अधिकारीहरू नै अनुपस्थित भएपछि समितिले सोकदम चालेको हो। मुख्यमन्त्री कार्यालयका सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दुवै अनुपस्थित भएपछि शुक्रबारका लागि तय भएको बैठक समेत स्थगित गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मङ्सिर 26-28 गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो। सरकारले सँगै संसदमा 4 प्रतिस्थापन विधेयक पेश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले सहकारी सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण तथा निवारण, स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कानून संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको सञ्चार मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक दिन पूर्व अध्यक्ष सहितका नेताहरूले बहिष्कार गरेका छन्। पार्टीका एक नेताले पूर्व अध्यक्ष पशुपति शमशेर राणा, डाक्टर प्रकाश चन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्य सम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीर थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सहमहामन्त्री रीना गुरुङ लगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेका हुन्। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र बिलामी छानी विरुद्धको सङ्गठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामी छानीको माग अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन्। जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामी छानी सहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। यातायात कार्यालय सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू डिलीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार गौतमलाई 1 कैद र 1,08,1,838 भन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले गैर कानूनी रूपमा आर्जन गरेको बिगो बराबरको सम्पत्ति जफत हुने पनि फैसला गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले पार्टीले देश र जनतालाई केन्द्रमा राखेर सामाजिक आर्थिक रूपान्तरणको एजेण्डासहित काम गरिरहेको दावी गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्र कार्यालय पेरिस टाढामा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 30 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम पारित। कृषि र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य। माध्यमिक शिक्षा परीक्षामा माडीका सामुदायिक विद्यालयहरूले सुधारिएको नतिजा हासिल। कुल 159 विद्यार्थी सहभागी भएका मध्ये 134 उत्तीर्ण। राज्यसभाको प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामी छानी र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने। बालक अपहरणमा संलग्न 6 भारतीय नागरिक पक्राउ। र अटेरी गरेपछि मुख्यमन्त्री कार्यालयसँग स्पष्टीकरण माग। 3 पूर्व अध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस्तै सांसदहरू गुरुप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुशबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा हालै दिनुभएको अभिव्यक्तिप्रति आजको बैठकमा पनि विरोध जनाउनु भयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा समर्थन रहने पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनुभयो। प्रधानमन्त्रीप्रति सुशासन र भ्रष्टाचार विरुद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छली वा बजेटका सूचना चुहावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसै गरी अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफमा गृहमन्त्री गुरुङले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सोध्नु भएको प्रश्नको जवाफमा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री रावलले किसानको हकहित संरक्षण गर्न भूमि सम्बन्धी ऐन 2021 दफा 25 मोहियानी हकको व्यवस्था गरेको र त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, सुगुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने व्यक्तिलाई कडा कानुनी कार्यवाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 11 गते दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% परीक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। गत वैशाख 14 गतेदेखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको 35 दिनमै नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले संघीय संसद समक्ष चारवटा प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायत निर्णय गरेको छ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले आज फिर्ता लिन आदेश दिएको हो। निवेदकको माग बमोजिम अभियोग पत्रमा ठगीतर्फको अभियोग कायम राखी संगठित अपराधतर्फको अभियोग कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम संशोधन आदेश गरिएको हो। सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। यसअघि सभापति लामिछानेको संगठित अपराध सम्बन्धी मुद्दा कास्की र पर्सा अदालतले फिर्ता लिन अनुमति दिएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। सरकारले ताप्लेजुङको पाथिभरामा निर्माण हुन लागेको केबल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। कार्यदललाई पाथिभरा मन्दिर जाने केबल कार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि 15 दिनभित्र सुझाव पेश गर्न समय सीमा तोकिएको छ। यस वर्ष वर्षा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। संवाददाता सितु मानन्धरको रिपोर्ट।
1: यस वर्ष बर्खा तथा बाढी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। मनसुन जन्य विपद पूर्व तयारी अन्तर्गत राजमार्गको अवस्था, हेल्पलाइन सेवा, राहतका लागि छुट्याएका खाद्य सामग्रीहरूको गुणस्तर, पर्याप्त भण्डारण तथा स्वच्छ खानेपानी वितरण, मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक र सूचना प्रवाह लगायत आपतकालीन प्रतिकार योजना बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सबै सरकारवाला सरकारी र गैर सरकारी निकायहरू बीच बिहिबार भएको छलफलमा यस वर्षको मनसुनजन्य विपदको पूर्व तयारी र प्रतिकार्य सम्बन्धी एकीकृत योजना बनाइएको छ। वर्षाको बेला कहीँ कतै बाढी, पहिरो वा सडक अवरुद्ध भए लोकेशन ट्र्याक गरी तुरन्त उद्धार गर्न सकिने गरी मोबाइल एप तयार गरिएको जानकारी छलफलका क्रममा गृह मन्त्री सुदन गुरुङले दिनुभयो।
2: यसपालि हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र पट्टि लाइन मिनिस्ट्रीले तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले एउटा एप डेभलप गरेका छौँ।
1: सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै तिनै तहको सरकार बीच समन्वय गरी एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र विपदका समयमा नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो।
2: पहिला भन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ भूमिका काम गरिराख्नु भएको छ। हामीले नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसुनजन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकाय बीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबुत गरिएको जानकारी दिनुभयो।
3: गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकार वालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोस् त्यहाँ भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने माननीय मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
1: छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम कम गर्ने तयारी गरिएको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौँ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा आज आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रको अपेक्षा अनुसार समय सापेक्ष र व्यवहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो। त्यस अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। त्यसै गरी उत्कृष्ट चलचित्रमा उनको स्वेटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपक प्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रूपमा इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन्। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका सन्दर्भमा आज छलफल गरेको छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन, आर्थिक विकास र उत्पादनशीलतामा प्रोत्साहन गर्ने गरी सरकारले ल्याएको बजेट ऐतिहासिक भएको बताउनुभयो। छलफलमा आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरूबीच समन्वय बढाउनु पर्नेमा जोड दिनुभयो। भोजपुरको पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न वर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधार सहितका वर्थिङ सेन्टर सञ्चालन पालनमा ल्याइएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
4: भोजपुरको पोहदुम्बा गाउँपालिकाले सबै वडामा सुविधा सम्पन्न पर्किङ सेन्टर निर्माण गरेसँगै चुन्नी होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र पाँचवटा आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमा नै प्रसिद्ध हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार सबै वडामा सुरक्षित प्रसिद्ध सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै प्रसिद्ध गराउन आउने क्रम बढेको छ।
5: दुई वर्षबाट चाहिँ जीरो होम डेलिभरीको लक्ष्यलाई चाहिँ कार्यान्वयन गर्दैछौं। हाम्रो घरमा पनि बच्चा जन्मेको छैन।
4: गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको छ। साथै पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जोत्सन राईले बताउनु भयो। उहाँको अनुसार उक्त कार्यक्रम अन्तर्गत आमाहरूलाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिएको छ।
6: गर्भवती भइसकेपछि उहाँलाई चाहिने पोषणको कुराहरू पनि गाउँले प्रभाव गरिरहेको छ। गर्भवती भइसकेपछि उहाँलाई दुईवटा पोथी हामीले वितरण गर्छौँ। त्यो सँगसँगै भाले, एउटा भाले पनि हामीले वितरण गरेको छ। त्यो भाले चाहिँ जब बच्चा भइसकेपछि त्यो भाले चाहिँ गाडेर सुखाने र त्यो सँगसँगै पोथी चाहिँ हामीले जुन वितरण गर्छौँ दुईवटा पोथी, त्यो चाहिँ आफू गर्भवती भए आमाले खाने अन्डा, त्यस पछाडि चाहिँ बच्चा भइसकेपछि दुई वर्षमा चाहिँ बच्चालाई खुवाउने।
4: स्थानीय स्तरमै सहज रूपमा प्रसिद्ध सेवा उपलब्ध भएपछि नागरिकले ठूलो राहत महसुस गरेका छन्। स्थानीय बलराम राईले पहिले प्रसुति गराउन स्ट्रेचरमा बोकेर टाढाको अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो।
7: हामी पनि बोकेर मन डाँडासम्म निकाल्ने अब स्ट्रेचर नभएर पनि अब यसो होइन जोगी सोगी बनाएर अब केही आउनेवाला छ भन्यो भने हामी पनि स्वास्थ्य सहयोग पुऱ्याउनु चाहन्छौँ।
4: बर्थिङ सेन्टर विस्तारसँगै सुरक्षित मातृत्व सेवा सुनिश्चित हुनुका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: ललितपुरको जावडाखेल स्थित सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। स्विजरल्याण्डमा आज हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता स्थगन भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विजरल्याण्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको घोषणा गरिएको हो। व्हाइट हाउसले उपराष्ट्रपति भान्सको यात्रा रद्द गर्दै वार्ता स्थगन गरेको पुष्टि गरेको छ। कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकाले वार्ताको समय तालिका परिवर्तन भए पनि प्राविधिक तहका छलफल छिट्टै सुरु गर्ने तयारी गरिएको समाचारमा जनाइएको छ। दक्षिणी लेबनानको आवासीय क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। इजरायलले लेबनानमा गरेको श्रृङ्खलाबद्ध आक्रमणमा 4 इजरायली सैनिकको समेत मृत्यु भएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साना तथा मझौला आयोजना प्रवर्धन गर्ने लक्ष्यका साथ सरकारले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता PPA खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास एवं लगानी प्रवर्धन गर्ने उद्देश्यले PPA खुल्ला गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी गरौं र अगाडि बढौं भन्ने मनसायका साथ अगाडि बढ्न चाहेका व्यवसायीलाई प्रेरित गर्ने उद्देश्यले सरकारले 10 मेगावाट सम्मका आयोजनाको विद्युत खरिद बिक्रीमा सहज गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालका निजी क्षेत्रले सुरुका दिनमा साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका भए पनि पछिल्लो दिनमा ठूला लगानीका अर्ध जलाशयुक्त प्रकृतिका आयोजनाहरू समेत निर्माण गर्दै आएका छन्। एसियाली विकास बैंक ADB नेपालका नगरपालिकाहरूमा खाने पानी र सरसफाई सुधारका लागि 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो सहुलियतपूर्ण ऋण विभिन्न 13 जिल्लाका नगरपालिकाहरूमा सञ्चालित एकीकृत खाने पानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च हुनेछ। यसबाट खाने पानीको पहुँच विस्तार तथा ढल व्यवस्थापनमा सहयोग पुग्ने र 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने ADB नेपाल निर्देशक आर्नो कोस्वाले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिकामा 13 KV र 8 MVA क्षमताको पुनर्वास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। सबस्टेसन सञ्चालनमा आएपछि करिब 18,000 ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्राधिकरणका क्षेत्रका कायम मुकायम कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठले बताउनुभयो। त्यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्ति सम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सब स्टेशन निर्माण गरेको श्रेष्ठले बताउनुभयो। बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहेको उक्त सब स्टेशन सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। आज राति 12:45 यी दुई टोली सियाटलमा भिड्नेछन्। दुवै टोलीसँग आक्रमण गर्न सक्ने स्ट्राइकर भएकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। बुढा नीलकण्ठ नगरपालिका 10 राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको 3 खेल जित्न सफल हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ। नेपाल बास्केटबल संघ नेवाको आयोजनामा किर्तिपुर कवर हलमा जारी प्रतियोगिताको समूह बीमा रहेको बुढा नीलकण्ठ ट्रेनिङ ग्राउन्डलाई 57-50 हरायो। बुढा नीलकण्ठको यो लगातार तेस्रो जित हो। अब मौसम सम्बन्धी जानकारी। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी प्रदेशको तराई तथा मधेसमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक। विगत 10 वर्षमा प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। स्विजरल्यान्डमा आज हुने भनिएको अमेरिका इरान उच्चस्तरीय वार्ता स्थगन। लेबननमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति आयोजक अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: छाती पाउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
1: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98-5-50-39-122 र 98-5-50-39-123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98-5-50-54-206, 98-5-11-00-91, 98-5-50-63-387 वा 98-41-58-72-48 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको

0: उपयुक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
1: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि, कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न समिति गठन।
2: मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री किसिम दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्याङ्कन गर्ने गरिन्छ। मानव विकासका सूचकाङ्क राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्याङ्कन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेसाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यवसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
2: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरुपयोगका फ्याक्टर पनि आइ हुन सक्छन् भनेर विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री किसिम दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल चाहिँ बनेको छ। यसलाई 6 महिना अवधि दिएर बिचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टी हुन सक्छ भन्ने पाटो, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
4: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकिएर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद 2 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी 1 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
5: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
4: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
6: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा यो होइन, निजी स्कुलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कुलमै गरिएको 25,000 रुपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन, इन्कम ट्याक्स फ्री। यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौँ बचत भइरहेको छ। यता 5,000 रुपियाँ खर्च गर्नेले 150 रुपियाँ तिर्ला, तर यता लाखौँ छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
4: उहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रुपियाँसम्म खर्च गरे बाबत कर छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रुपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
7: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबू ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढाउने खालको रहेको आरोप लगाउनुभयो। उहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
8: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ्ने सुनिश्चितता के छ?
4: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साबिक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
1: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
4: ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा 2 साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सिआइएनसँग बताउनुभयो।
9: अनि अस्ति एउटा काग र परेवा हाम्रो बस सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हाम्रो चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेसीमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ। अनि त्यहाँबाट चाहिँ नि हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको उयोहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभाग विभागको सिनियर भेटहरूसित कन्सल्ट गरेर र हाम्रो भेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिन पर्छ नि र प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई चारको लागि जू बन्द गरेको किनभने धेरै एनिमल्सहरू छ फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामी दुई चारको लागि बन्द गरेको हो।
4: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौं सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह एको शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यसअघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल सुरु हुनेछ।
0: नेपालमा आजबाट भित्रिएको मनसुन र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर भनेको छु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
11: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सिआइएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएन को फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसुन भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसमविदहरूले बताएका छन्। यसपटक मनसुन भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
17: यस वर्षको मनसुन कमजोर हुने भनेको समग्र मनसुनको अवस्था हो, तर मनसुनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसुनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसुन प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न 1 समय लाग्छ। प्युठान भनेपछि मध्यपश्चिम, त्यस कारणले अबको 4-5 कुरौँ भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसपट्टि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुनसक्छ।
4: अर्को प्रश्न चाहिँ, यो बाढी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँछ? मात्रै छ भनेर प्रश्न गर्नुभएको छ.
17: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ. हामीले पनि बाढी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसुनदेखि तयारी अगाडि बढाएका छौँ. यसै मनसुनमा चाहिँ हामी त भ्याउँदैनौँ, तर यस मनसुनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी 3 दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौँ. यसचोटि हामीले 5 दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौँ. एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन. फेरि बाढीहरू कहिलेकाहीँ राति ठुलो बाढीहरू जाने गर्दछन् धेरैजसो नै भनौँ. त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गऱ्यौँ र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आइभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ. तर एउटा सीमा चाहिँ छ यसमा पनि. हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन. यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ.
4: समस्या राख्न सक्ने हुनुभयो
17: फरक छ. हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो एक कल चाहिँ हामीले सबैले पठाउँदै छैनौँ. त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ नि विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले सङ्कलन गरिरहेका छौँ. सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछौँ.
4: चट्याङ, भूकम्प, बाढी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बस्न सकिन्छ?
17: अब यो बहुविपदको कुरा उहाँले
4: गर्नुभयो.
17: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ. त्यस कारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुनसक्छ. पहिरो बाढी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुनसक्छन्. त्यस कारणले हामी चनाएको हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ. बाढीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन. पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन. त्यसको नजिकैको सुरक्षित ती स्थानहरू हेर्नु पर्यो. त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ. चट्याङको पनि हामीले पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौँ. जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही क्षण अगाडि नै भए पनि भारतले भर्खरै आधा घन्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ. सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौँ. तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ सुरु भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रुखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ. म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम.
17: यस वर्षको मनसुन कमजोर हुने भनेको समग्र मनसुनको अवस्था भयो.
18: अब कार्यविधि मापदण्ड नियम कानुनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो.
0: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ. सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन बाढी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू, कृषि पुनर्स्थापना कार्यक्रम, बिमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
19: नेपाल सरकारले विपद प्रभावित किसान, विशेष गरी महिला किसानका लागि विभिन्न राहत, सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश, स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत: बाढी पहिरो, डुबान, असिना, खडेरी, हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग, निशुल्क वा सहुलियत दरमा बिउ बिजन वितरण, कृषि सामग्री, मल, उपकरण, प्लास्टिक टनेल आदि सहयोग, पशु चौपाईको क्षतिमा सहायता, कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली, फलफूल, तरकारी, पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप, रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दाबी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउ बिजन वितरण, सिंचाइ योजना, कृषि उपकरणमा अनुदान, व्यावसायिक खेती प्रवर्धन कार्यक्रम, हरित गृह टनेल निर्माण सहयोग, पशु तथा बाख्रा पालन प्रवर्धन अनुदान, युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा। किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण, ब्याज अनुदान युक्त कृषि कर्जा, कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श, रोग किरा नियन्त्रण, तालिम तथा क्षमता विकास, बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमा दाबीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
18: अब कार्यविधि, मापदण्ड, नियम कानुनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ। तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको चाहिँ जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित, अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई, फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
20: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि, अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
18: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको, तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै, त्यो ओडावडालाई नै, स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका, नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ। त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ अहिले
20: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ
18: विपद फोकल पर्सन हुन्छ अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक वडावडामा समुदायमा स्वयंसेवक विपद स्वयंसेवक पनि परिचालन गर्ने गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा वडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा वडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ
20: अब हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन महिलाको नाममा जग्गै नहुने अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन् त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ
18: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतमा अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत लिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभकारी कायम गर्ने त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन तर यसलाई अझै जति हुनुपर्ने हो जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो त्यो पुगेको चाहिँ छैन
0: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ ललितपुरको चावलाखेलमा रहेको चिडियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ नेपाली कम्युनिस्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ हवस् त आजलाई साझा खबरको समय सकियोस् प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। 40 दिनमै सार्वजनिक भयो कक्षा 12 को नतिजा, गत वर्षभन्दा उत्तीर्ण संख्या बढ्यो, समयमै नतिजा प्रकाशन सुशासनको उदाहरण भएको सरकारको जिकिर, परीक्षा बोर्डको सन्देश, सफलता असफलता अन्तिम होइन, यात्रा जारी छ।
1: यो परीक्षा भनेको एउटा हाम्रो जीवनको एउटा खण्ड मात्र हो, योभन्दा पछि पनि धेरै कुराहरू गर्न आवश्यक छ, त्यसले गर्दा अहिले पूरक परीक्षाको पनि दिन हुन्छ भने त्यसको लागि पनि तयार गर्नु होला।
2: त्यसमा चित्त बुझेन भने पनि विद्यार्थीहरूले फेरि मेरो उत्तर पुस्तिका हेर्न पाऊ भनेर हेर्न सक्नुहुन्छ, होइन, विज्ञ सहित हामीले उहाँहरूलाई उत्तर पुस्तिकाहरू देखाउँछौँ।
1: सर हेर्दाखेरि यो अब दिनै त कम हुँदा के हुन्छ र भनेर लाग्न पनि सक्छ, तर यो चाहिँ सुशासनको एउटा एकदम महत्त्वपूर्ण कदम हो।
2: पढ्नै पर्ने रहेछ भन्ने
0: चारवटा प्रतिस्थापन विधेयक संसदमा पेश गर्न मन्त्री परिषदबाट स्वीकृत, संसदमा लैजाने विधेयक बारे कानून मन्त्रालयको छलफल सकियो, असार मशान्तभित्र प्राथमिकता सूची तयार गर्नुपर्ने, राहदानी विभागका महानिर्देशक सहित चारजना थप 5 दिन हिरासतमै रहने, बाजुरा र हुम्ला सीमा विवादमा संलग्न 21 जना पक्राउ, कोशी प्रदेशबाट यस वर्षको मनसून नेपाल भित्रियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: 2026 को अवसरमा CGTV ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षाफल परीक्षा सम्पन्न भएको 40 दिनभित्रै सार्वजनिक गरेको छ। विगतमा नतिजा सार्वजनिक हुन महिनौ लाग्ने अवस्थाबाट बाहिरिँदै राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसईई र कक्षा 12 दुवै तहको नतिजा छोटो समयमै सार्वजनिक गरेर परीक्षा व्यवस्थापनमा सुधार र सुशासनको संकेत दिएको हो। सार्वजनिक नतिजा अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजाप्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै बढीमा दुई विषयमा एनजी प्राप्त विद्यार्थीका लागि साउन 2 र 3 गते पूरक परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। गत वर्षभन्दा यस वर्ष उत्तीर्ण संख्या बढेको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जयन्ती सत्यालले सबैको समन्वय र सहकार्यबाट समानान्तर रूपमा काम गर्दा समयमै यो नतिजा सार्वजनिक गर्न सफल भएको बताउनुहुन्छ।
3: परीक्षामा सबैको चासोको विषय नै हो। विद्यार्थीहरूलाई चाहिँ हामीले यो ग्रेडिङ प्रणालीमा कतक पैसाशी र यसरी नम्बर ल्याइसकेपछि मात्रै विद्यार्थी चाहिँ उत्तीर्ण हुन्छ भन्ने हिसाबले, ग्रेडेड हुन्छ भन्ने हिसाबले भनिन्छ, पढ्नै पर्ने रहेछ भन्ने कुरो एउटा त देखियो। विद्यार्थीहरूमा नपढिकन हुँदो रहेछ, ग्रेडिङ नम्बर ल्याएर मात्रै हुँदैन भन्ने देखियो भने, अर्को चाहिँ सबैको जवाबदेता चासो होइन नपढिकन उपलब्धि चाहिँ पाउन सकिन्न भन्ने भएको हुनाले नै भएको हो भन्ने हामीलाई लागेको छ अहिले।
2: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनबाटै आवेदन दिन सक्ने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले असार 12 गते भित्र प्रति विषय 1,000 रुपियाँ शुल्क तिरेर बोर्डको वेबसाइट मार्फत आवेदन दिन सक्ने जनाएको छ। नतिजा चित्त नबुझेमा रिटोटलिङ र रिचेकिङ पनि गर्न सकिने व्यवस्था छ।
3: उहाँहरूलाई चित्त नबुझेको विषयमा रिटोटलिङ गर्न पाउनुहुन्छ, अनलाइन माध्यमबाट उहाँहरूले पैसा रकम बुझाउनुहुन्छ, अनि आफ्नो कुन विषयमा हो र आफ्नो सिमल नम्बर र कुन विषय भनेर उल्लेख गरेर विवरणहरू पेश गर्नुहुन्छ, त्यो आधारमा हामीले रिटोटलिङ गर्छौँ। रिटोटल गरेर त्यसमा चित्त बुझेन भने पनि विद्यार्थीहरूले फेरि मेरो उत्तर पुस्तिका हेर्न पाऊ भनेर हेर्न सक्नुहुन्छ होइन। विज्ञसहित हामीले उहाँहरूलाई उत्तर पुस्तिकाहरू देखाउँछौँ र रिचेकसम्म हामीले चाहिँ मेरो मूल्याङ्कन गरेको उत्तर ठिक भएन फेरि मूल्याङ्कन गरिदिनु हुन भनेर निवेदन दिनुभयो भने पनि हामीले पुनः मूल्याङ्कन गरिदिन्छौँ।
2: यसपटक नियमिततर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकामा 2,31,770 जना उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकामा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकामा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। यस वर्षको नतिजाले विद्यालय शिक्षाको गुणस्तरबारे के संकेत गर्छ, ग्रामीण र शहरी क्षेत्रका विद्यार्थीको नतिजामा कस्तो भिन्नता देखिएको छ त भन्ने हाम्रो प्रश्नमा यसबारे अध्ययन गर्न अझै केही दिन लाग्ने प्रवक्ता सत्याल बताउनुहुन्छ।
3: त्यो हामीले अहिले ठ्याक्कै तुलनात्मक अध्ययन गर्नु भएको छ, यसमा आज मात्रै हामीले नतिजा प्रकाश गरेको हो, प्रदेशगतहरूको आइसकेको छ। अब प्रदेश स्थानीय तह अनि त्यसपछि विद्यालय विषयगत रूपमा छुट्टै अनुसन्धान एनालाइसिस गरिसकेपछि मात्रै हामी भन्न सक्ने अवस्थामा हुन्छौँ।
2: प्रवक्ता सत्याल एउटा नतिजाले जीवनमा सबै कुराको निर्णय नगर्ने भन्दै एनजी आएका विद्यार्थीलाई अझ मेहनत गर्न सुझाव दिनुहुन्छ। सफलता असफलता अन्तिम होइन, यात्रा जारी रहेको परीक्षा बोर्डको सन्देश छ।
3: अहिले हामीले नतिजा प्रकाशन गरेका छौँ, जसको राम्रो नतिजा आएको छ उहाँ विद्यार्थीहरूलाई पनि अझ उत्साहित भएर अझ सृजनशील भएर उच्च शिक्षामा लाग्न प्रेरित गर्ने अभिभावकहरूले र विद्यार्थीहरूले पनि अझ चाहिँ हामी छुट्टै कुरबाट अहिले हामीले यसरी अध्ययन गर्दाखेरि यस्तो नतिजा आयो भने अझ उच्च शिक्षाका खुड्किलाहरू पार गर्न विभिन्न कुरबाट सृजनशीलताका कुराहरू अझ अभ्यासरत रहने कुराहरूमा ध्यान दिनुपर्छ भन्न चाहन्छौँ। राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट भने अब कतिपय नट ग्रेडेड विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूलाई पनि हतोत्साहित नभइकन आफूलाई कुन कुन विषयमा कमजोर भए भनेर आजैदेखि अध्ययनमा लाग्नु हुन ग्रेडिङ परीक्षाको लागि पनि ग्रेड वृद्धि परीक्षाको लागि पनि र आगामी वर्षको परीक्षाको लागि पनि फेरि तयारी अवस्थामा हतोत्साहित नभइकन पढ्न अध्ययन गर्नको लागि अनुरोध गर्छु।
2: खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा बाह्रको परीक्षाफल परीक्षा सकिएको 40 दिनभित्रै सार्वजनिक हुनु सुशासनको उदाहरण भएको बताउनुहुन्छ। विगतमा नतिजा सार्वजनिक गर्न 3 महिनाभन्दा बढी समय लाग्ने गरेकामा यसपटक छोटो अवधिमै काम सम्पन्न गरिएको मन्त्रीले जानकारी दिनुभयो। मन्त्री पोखरेलले यो केवल दिनको कटौती मात्र नभई सुशासनको एउटा बलियो उदाहरण हो भने टिप्पणी गर्नुभएको छ।
4: कक्षा 12 को रिजल्ट पनि हामीले योभन्दा अगाडि 3 महिनाभन्दा बढी लाग्नेमा हामीले 40 दिनमै नै आज निकाल्न सफल भएका छौँ सर। र हेर्दाखेरि यो अब दिनै त कम हुँदा के हुन्छ र भनेर लाग्न पनि सक्छ, तर यो चाहिँ यो सुशासनको एउटा एकदमै महत्त्वपूर्ण कदम हो।
2: नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षा समेत पछाडि धकेलिने गरेको स्मरण गर्दै मन्त्री पोखरेलले अब विश्वविद्यालयहरूलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न यसले प्रेरित गर्ने उहाँले दावी गर्नुभएको छ। परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै मन्त्रीले नतिजालाई जीवनको एउटा खण्डका रूपमा मात्र लिन र सोचे जस्तो नतिजा नआएका विद्यार्थीलाई विचलित नहुन आग्रह पनि गर्नुहुन्छ।
4: कक्षा 12 चाहिँ समावेश हुनुभएको सम्पूर्ण विद्यार्थीलाई बधाई पनि दिन चाहन्छु। कतिजनाले आफूले सोचे अनुसारको नतिजा ल्याउनु भयो उहाँहरूलाई पनि बधाई छ, कतिजनाले आफूले सोचेको अनुसारको नआएको पनि हुनसक्छ, त्यो उहाँहरूलाई पनि हौसला चाहिँ नहार्नको लागि म सुझाव गर्न चाहन्छु। यो परीक्षा भनेको एउटा हाम्रो जीवनको एउटा खण्ड मात्र हो, योभन्दा पछि पनि धेरै कुराहरू गर्न आवश्यक छ, त्यसले गर्दा अहिले पूरक परीक्षाको पनि दिनुहुन्छ भने त्यसको लागि पनि तयार गर्नुहोला, तर यो एउटा मात्र नतिजाले गर्दाखेरि आफूलाई धेरै प्रेसर चाहिँ नदिनु होला, यसलाई सामान्य तरिकाले लिनु होला।
2: गत वर्षको भन्दा यो वर्ष उत्तीर्ण विद्यार्थीको संख्या बढेको छ। अर्कोतर्फ समयमै नतिजा प्रकाशन हुँदा उच्च शिक्षाको भर्ना, कक्षा सञ्चालन तथा शैक्षिक क्यालेण्डरलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ। परीक्षा बोर्डले विद्यार्थीलाई नतिजालाई जीवनको अन्तिम मूल्याङ्कनका रूपमा नलिई आगामी अवसरका लागि सकारात्मक रूपमा अघि बढ्न आग्रह गरेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीसा मोते।
5: सरकारले संघीय संसदमा पेश गर्नका लागि 4 प्रतिस्थापन विधेयकहरूलाई स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले सहकारी ऐन, सार्वजनिक खरिद ऐन, सम्पत्ति शुद्धिकरण निवारण ऐन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनलाई संशोधन गर्न बनेका विधेयकहरू संसदमा लैजाने निर्णय गरेको हो। यसै गरी बैठकले बचत तथा ऋण सहकारीको नियमन र सुपरिवेक्षण व्यवस्थापन विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति समेत दिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा पठाइने विधेयकहरूबारे मन्त्रालय गत छलफल पूरा गरेको छ। कानून मन्त्री सुविता गौतमले हतारमा भन्दा पनि गुणस्तरीय र कार्यान्वयन गर्न सकिने कानून बनाउन पूर्व तयारीलाई जोड दिनुपर्ने बताउनु भएको छ। विधान ऐन अनुसार असार मसान्तभित्र विधेयकहरूको प्राथमिकता सूची तयार पार्नुपर्ने व्यवस्था छ। राहदानी छपाईमा अनियमितता गरेको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 4 थप 5 हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई ई पासपोर्ट खरिद प्रक्रियामा राज्यलाई घाटा पुर्याएको आरोपमा असार 2 पक्राउ गरेको थियो। बाजुरा र हुम्लाको सीमा क्षेत्रमा भएको झडप र जनप्रतिनिधिलाई बन्धक बनाएको आरोपमा हुम्लाबाट 21 प्रहरीले पक्राउ गरेको छ। यता बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल सहित 4 विरुद्ध हुम्लाको वन क्षेत्रबाट काठ र वन्यजन्तु तस्करी गरेको आरोपमा डिभिजन वन कार्यालय हुम्लामा उजुरी परेको छ। सरकारले विगत 1 प्रवाह हुँदै आएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म बाँडिएको अनुदान रकमको विस्तृत अध्ययन गर्न यो कार्यदल बनाउनु भएको हो। मन्त्रालयका सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठित यस कार्यदललाई प्रतिवेदन बुझाउन 6 समय दिएको छ। सरदर समयभन्दा 6 ढिलो गरी यस वर्षको मनसुन नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको हो। विभागका अनुसार हाल यो प्रणाली कमजोर अवस्थामा रहेकाले देशका अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्नेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनका कारण देशभरका झण्डै 20 लाख मानिस प्रभावित हुन सक्ने आकलन गरेको छ। विपदबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका बासिन्दा प्रभावित हुने अनुमान गरिएको छ। विराटनगरको कोशी अस्पतालले आफ्नो नाममा रहेको अतिक्रमित जग्गा खाली गर्न 15 दिनको अन्तिम चेतावनी दिएको छ। नापी कार्यालयको प्रतिवेदन अनुसार अस्पतालको अरबौं मूल्य पर्ने जग्गा विभिन्न संस्था र व्यक्तिहरूले अनधिकृत रूपमा प्रयोग गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार अस्पतालले यो कदम चालेको हो। तोकिएको समयभित्र जग्गा खाली नगरे कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाउने अस्पतालले जनाएको छ। ललितपुरको जावला खेलमा भोलि हुने रातो मसुन्द्र नाथको भोटो देखाउने कार्यक्रममा अनुमति बिना ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै भोलि साँझ 5 बजेदेखि 7 बजेसम्म ड्रोन उडाउन रोक लगाएको हो। सूचना उल्लङ्घन गरी ड्रोन उडाएमा कानून अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ। भारतमा गरिब नागरिकलाई सहारा दिनका लागि सरकारी नगद सहायता कार्यक्रमको निर्भरता बढ्दै गएको छ। विश्वकै एक प्रमुख र ठूलो अर्थतन्त्र भए पनि त्यहाँ महिला किसान तथा बेरोजगार युवालाई लक्षित गरी सामाजिक सुरक्षाका कार्यक्रमहरू चलाइएका छन्। पछिल्लो 10 वर्षमा केन्द्र र राज्य सरकारले यस्ता योजनामा गर्ने खर्च 20 गुणाले बढाएर झन्डै $30 अर्ब पुर्याएका छन्। र आगामी अगस्तमा इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुने भएको छ। विश्वकपका कारण यसपटक प्रिमियर लिगका खेलहरू सामान्य भन्दा केही ढिलो सुरु भई सन् 2027 मे 30 सकिनेछन्। नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता आर्सेनल र नवप्रवेशी टोली कोभेन्ट्री सिटी भिड्ने तय भएको छ। अगस्त 21 हुने उद्घाटन खेल मार्फत कोभेन्ट्रीले 25 वर्षपछि शीर्ष डिभिजनको फुटबलमा पुनरागमन गर्न लागेको हो।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: विषादी बिसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
9: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
8: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ जीवन भण्डारी।
10: बौद्धिक समुदायलाई उपेक्षा गर्दै सधैँ एउटै ढर्रा र निराशामा रुमलिरहेको नेपालको राजनैतिक वृत्तमा अब एउटा नयाँ अभ्यास सुरु भएको छ। काङ्ग्रेसले सुरु गर्न लागेको यो अभ्यासले देशका प्रतिभावान दिमागहरूलाई सिधै नीति निर्माणको मुख्य टेबलमा पुर्याउने देखिन्छ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्मा शर्माको नेतृत्वमा रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठान प्रशिक्षण प्रतिष्ठानले देश तथा विदेशमा रहेका विषय विज्ञ थिङ्क ट्याङ्क र बौद्धिक स्वयंसेवीहरूलाई सहकार्यका लागि खुल्ला आह्वान गरेको छ। यसले नेपाली राजनीतिको इतिहासमा पहिलो पटक बौद्धिक वर्गलाई सत्ता र नीतिको पार्टनर बनाउने एउटा खुल्ला र नमुना ढोका खोलेको छ। विगतमा कुनै पनि राजनैतिक दलको नीतिगत तहमा पुग्न कि त नेताको चाकडी गर्नु पर्थ्यो कि त गुठको फेरो समात्नु पर्थ्यो। यही संकीर्णताका कारण देशका वास्तविक विशेषज्ञहरू राजनीतिबाट टाढै रहे। प्रतिष्ठानको यो नयाँ अभियानले त्यो बिचौलिया प्रणाली र राजनीतिक पर्खाललाई एकै क्लिकमा भत्काइदिने अपेक्षा गर्न सकिन्छ। अब तपाईँ कुनै दलमा आबद्ध भइरहनु पर्दैन, न त कुनै नेताको ढोका चाहर्नु पर्छ। यदि तपाईँसँग समाज र राज्यलाई दिने स्पष्ट दृष्टिकोण र विज्ञता छ भने तपाईँले आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सिधै आफू अनुकूलको सहकार्य टिममा जोडिन सक्नुहुनेछ। तपाईँको कोठा वा प्रयोगशालामा सीमित रहेको विज्ञता र ज्ञानलाई देशको मूलधारको नीतिमा रूपान्तरण गर्ने र संसदमा बन्ने कानूनहरूको मस्यौदा तयार पार्ने यो एक बलियो र खुल्ला मञ्च बन्न सक्नेछ। प्रतिष्ठानले पहिलो चरणमा सहकार्यका लागि 8 विषयहरू अगाडि सारेको छ। त्यसले काङ्ग्रेस अब सतही कुराकानी र सडकका भाषणहरूबाट माथि उठेर समाजको कलेजो छाम्ने एजेन्डामा केन्द्रित हुँदै गएको स्पष्ट पार्दछ। विश्वव्यापी चुनौती बनेको जलवायु परिवर्तन, आधुनिक जीवनको सबैभन्दा ठूलो मन्दविश मानसिक स्वास्थ्य सचेतना, समृद्धिको मुख्य आधार उद्यमशीलता र डिजिटल युगको सुरक्षाका लागि डिजिटल सचेतना जस्ता विषयमा पार्टीले विज्ञहरूको खोजी गरिरहेको छ। त्यस्तै सामाजिक कलङ्कको रूपमा रहेको जातीय विभेद विरुद्ध सचेतना, बाल श्रम उन्मूलन, समाजलाई विकृतिबाट जोगाउने दुर्व्यसन मुक्त समाज र मानवीय चेतनाको ऐना मानिने कला र साहित्यलाई यो अभियानको कडी बनाइएको छ। यिनीहरू यस्ता गम्भीर विषय हुन् जसलाई कुनै भिडको ताली वा फेसबुकको लाइकले समाधान गर्न सक्दैन। यसका लागि त अनुसन्धान, तथ्य, प्रयोगशाला र भूमि तहको वस्तुगत तथ्याङ्क आवश्यक पर्दछ। पहिलो चरणमा जोडिने विज्ञहरूको विशिष्टता र रुचि अनुसार कार्य प्रारम्भ गरी दोस्रो चरणमा थप वृहत विषयहरू सार्वजनिक गर्ने प्रतिष्ठानको रोडम्याप निकै परिपक्व र संस्थागत देखिन्छ। काङ्ग्रेसको आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको क्यूआर कोड र स्मार्ट फारम मार्फत सहकार्य टिममा जोडिन सकिने काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसले यसअघि आफ्ना लाखौं क्रियाशील सदस्यहरूलाई अनलाइन प्रणालीमा लगेर प्रविधिको एउटा ठूलो लहर सिर्जना गरिसकेको छ। अहिले सुरु भएको यो स्मार्ट फारमको अभियानले पार्टीलाई अझ बढी समावेशी, पारदर्शी र विचारमुखी बनाउने देखिएको छ। काङ्ग्रेसभित्र विभिन्न राजनैतिक उतार चढाव र गुटबन्दीका कुण्ठाग्रस्त समाचारहरू आइरहने वर्तमान परिवेशमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यो स्मार्ट कार्यले आम बौद्धिक नागरिकमा एउटा नयाँ ऊर्जा र भरोसा जगाएको छ। भाषण र स्टन्डबाजीमा रमाउने समकालीन राजनैतिक परिवेशमा काङ्ग्रेसले सुरु गरेको यो डिजिटल अभियानले देशलाई समृद्ध बनाउने एउटा आधुनिक रोड म्याप कोर्ने अपेक्षा गर्न सकिन्छ।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई सिक्स प्रविधि भएको वाइफाई सिक्स राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब जनता जान्न चाहन्छन्, आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जयन्ती सत्याल।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइएमई बैंक सबैका लागि बैंक।
2: आज मात्रै कक्षा बाह्रको नतिजा सार्वजनिक भएको छ। यस वर्ष कक्षा बाह्रको नतिजामा उत्तीर्ण प्रतिशत गत वर्षको तुलनामा कति फरक रह्यो? गत वर्षको तुलनामा कम भयो कि बढी?
3: बढी भएको छ।
2: हजुर, कति प्रतिशत भयो?
3: अब अहिले यसपालिको 69.75
2: हजुर, गत वर्षको तुलनामा बढी विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनुको मुख्य कारण के थियो?
3: परीक्षामा सबैको चासोको विषय नै हो। विद्यार्थीहरूलाई चाहिँ हामीले यो ग्रेडिङ प्रणालीमा कत पोइन्ट राखेर यति नम्बर ल्याइसकेपछि मात्रै विद्यार्थी चाहिँ उत्तीर्ण हुन्छ भन्ने हिसाबले ग्रेडेड हुन्छ भन्ने हिसाबले भनिन्थ्यो। पढ्नै पर्ने रहेछ भन्ने कुरो एउटा त देखियो। विद्यार्थीहरूमा नपढिकन हुँदो रहेछ, ग्रेडिङ नम्बर ल्याएर मात्रै हुँदैन भन्ने देखियो भने अर्को चाहिँ सबैको जवाबदेता चासो होइन नपढिकन उपलब्धि चाहिँ पाउन सकिन्न भन्ने भएको हुनाले नै भएको हो भन्ने हामीलाई लागेको छ अहिले।
2: हजुर, यसपटक त अब नतिजा पनि छोटो समयमै प्रकाशित भयो।
3: हजुर हजुर हो।
2: अब विषयगत रूपमा भन्नुपर्दाखेरि कुन विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् अहिले?
3: साइन्स ग्रुपहरू म्याथहरू छ
2: हजुर
3: होइन, एनालाइसिस हामी गर्दैछौँ, नेपालीमा सबैभन्दा बढी देखिन्छ।
2: यो 40 जना विद्यार्थीको परीक्षा रद्द भयो भन्ने पनि छ, यसको कारण के थियो?
3: रद्द भनेको त परीक्षामा मर्यादा विपरीतका कार्यहरू गरेको, जस्तो कसैले चाहिँ अब चिटिङहरूको कार्य गरेको होला, कसैले नक्कली परीक्षार्थीको रूपमा सहभागी भएर परीक्षा दिएको होला, त्यस्तो केसहरू रद्द भएको छ। हामीले हेर्दा विविध क्याटेगोरीमा छन् ती विद्यार्थीहरूको चाहिँ रद्द भएको।
2: अब नतिजा जसलाई चित्त बुझेको छैन उसले पुनर्योग रिटोटलिङ अथवा रिचेकिङ यो कुन प्रक्रियाबाट कुन कुन पक्षको जाँच गरिन्छ, यो सुविधा त छ नि?
3: उहाँहरूलाई चित्त नबुझेको विषयमा रिटोटलिङ गर्न पाउनुहुन्छ अनलाइन माध्यमबाट। उहाँहरूले पैसा रकम बुझाउनुहुन्छ अनि आफ्नो कुन विषयमा हो र आफ्नो सिमल नम्बर र कुन विषय भनेर उल्लेख गरेर विवरणहरू पेस गर्नुहुन्छ, त्यो आधारमा हामीले रिटोटलिङ गर्छौँ। रिटोटल गरेर त्यसमा चित्त बुझेन भने पनि विद्यार्थीहरूले फेरि मेरो उत्तर पुस्तिका चाहिँ हेर्न पाऊँ भनेर हेर्न सक्नुहुन्छ होइन। विज्ञसहित हामीले उहाँहरूलाई उत्तर पुस्तिकाहरू देखाउँछौँ र रिचेकसम्म हामीले चाहिँ मेरो मूल्याङ्कन गरेको उत्तर पुस्तिका चाहिँ ठिक भएन, फेरि मूल्याङ्कन गरिदिनु हुन भनेर निवेदन दिनुभयो भने पनि हामीले पुनः मूल्याङ्कन गरिदिन्छौँ।
2: ए, भनेपछि पुनः रिचेकिङको पनि सुविधा छ?
3: हजुर,
2: यो पुनर्योगपछि प्राप्ताङ्क वा नतिजा परिवर्तन हुने सम्भावना पनि हुन्छ नि? त्यसपछि परिवर्तन भएका नतिजा
3: अब न्यून प्रतिशतमा इररहरू भएको देखिएको छ विगतको अभ्यासमा पनि।
2: हजुर, अब यो एनजी प्राप्त विद्यार्थीको संख्या कति छ? अब उहाँहरूका लागि परीक्षा कहिलेदेखि सञ्चालन हुन्छ?
3: परीक्षा चाहिँ 2 र 3 गते भनेको छौँ हामीले, नोटिसहरू पठाइसकेको छ। उहाँहरूलाई जब पूर्व तयारी गरेर फारमहरू विद्यालय मार्फत फारमहरू भरेर परीक्षा दिनुपर्ने हुन्छ।
2: बढीमा 2 विषयमा एनजीआईकाहरूले मात्रै परीक्षा दिन पाउनुहुन्छ?
3: एकदम 2 विषयकोले मौका परीक्षा दिनु पर्यो, वृद्धि गराउनु पर्यो भने अरू विषयहरूले चाहिँ आगामी वर्ष परीक्षा सञ्चालन वार्षिक परीक्षामा सहभागी हुनु पर्यो।
2: ए भनेपछि अब दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीका लागि अब आगामी वर्षको परीक्षा नै गर्नु पर्यो।
3: हजुर एकदमै एकदमै
2: हजुर साउनको दुई र तीन गते परीक्षा भन्नुभयो होइन
3: हजुर
2: पूरक परीक्षाको नतिजा कहिले सार्वजनिक हुन्छ अब
3: अहिले भर्खर नोटिस दिएछौँ हामी त्यो पनि यति गते नै भनेर फिक्स भइसकेको छैन कार्य सेड्युल बनाएर चाँडै नै प्रकाशन गर्छौँ किनभने उनीहरू उच्च शिक्षा जानबाट वञ्चित नहुन् भन्ने हिसाबले
2: अब यो हजुर पूरक परीक्षा उत्तीर्ण गरिसकेपछि अब विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर पर्छ कि पर्दैन रिजल्ट कुर्दा
3: नपरोस् भन्ने हिसाबले नै नतिजा हामीले प्रकाशन गर्छौँ युनिभर्सिटीहरू पनि अब त्यही किसिमले नै कार्य सेड्युलहरू बनाएर भर्ना अभियानहरू हुन्छ गत वर्ष पनि पाइराखेकै अवस्था छ हामी त्यसरी नै उच्च शिक्षामा अवसर पाउने गरी नै गर्छौँ।
2: आजको नतिजा प्रकाशन पछि कुनै प्राविधिक समस्या वा गुनासो के कति आयो यो गुनासो रहन्छ प्रत्येक वर्ष
3: होइन त्यस्तो त्यस्तो धेरै ठुलो केही गुनासो आएको छैन कसैले अब मेरो नतिजामा चाहिँ एब्सेन्ट आएको छ होइन मिसिङ परेको छ भन्ने सामान्य एकजना विद्यार्थीहरूले कहिले अब मलाई चित्त

0: छुट्टी अनुसन्धान एनालाइसिस गरिसकेपछि मात्रै हामी भन्न सक्ने अवस्थामा हुन्छौँ.
1: अब उत्तीर्ण विद्यार्थीको त संख्या बढ्यो, यो नतिजाले विद्यालय शिक्षाको गुणस्तर बारे कस्तो खालको संकेत गर्छ, यहाँलाई के लाग्छ?
0: बढ्यो भनेर एक किसिमले खुसी भए पनि पूर्ण रूपमा हामी उत्साहित भए पनि पूर्ण रूपमा खुसी हुन सक्दैनौँ. अझै धेरै गुणस्तर सिकाइको लागि हामीले अवसरहरू प्रदान गर्नुपर्ने अवस्था छ. गुणस्तरीय सिकाइ अवसर प्राप्त गरे भने उपलब्धि पनि सही किसिमले र गुणस्तरीय उपलब्धि आउँछ. कुन कुन विषयगत क्षेत्रगत भनेर धेरै अझै अध्ययन अनुसन्धान गर्नु बाँकी छ र कहाँ कहाँ हामी कामी कमजोरी भयौँ, कुन कुन क्रियाकलापहरू गरेका छौँ, कहाँ त्रुटि रह्यौँ भन्ने कुरो चाहिँ हाम्रो नतिजा प्रकाशन पश्चात हरेक विद्यालयले, स्थानीय तहले, प्रदेशले आफ्नो आफ्नो किसिमले एनालाइसिस गरेर पनि सुधार गर्दै जान सक्नुहुन्छ भन्ने चाहिँ मैले भने.
1: हजुर, अब अन्त्यमा एउटा मात्रै प्रश्न, अब यो राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी र अभिभावकलाई नतिजा पछि के सन्देश दिन चाहन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: अहिले हामीले नतिजा प्रकाशन गरेका छौँ, जसको राम्रो नतिजा आएको छ उहाँ विद्यार्थीहरूलाई पनि अझ उत्साहित भएर, अझ सृजनशील भएर उच्च शिक्षामा लाग्न प्रेरित गर्ने अभिभावकहरूले र विद्यार्थीहरूले पनि अझ चाहिँ हामी छुट्टै कोडबाट अहिले हामीले यसरी अध्ययन गर्दाखेरि यस्तो नतिजा आयो भने अझ उच्च शिक्षाका खुड्किलाहरू पार गर्न, विभिन्न कोडबाट सृजनशीलताका कुराहरू, अझ अभ्यासरत रहने कुराहरूमा ध्यान दिनुपर्छ भन्न चाहन्छौँ राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट भने. अब कतिपय चाहिँ नट ग्रेडेड विद्यार्थीहरू हुन्छ, उहाँहरूलाई पनि हतोत्साहित नभइकन आफूलाई कुन कुन विषयमा कमजोर भएँ भनेर आजैदेखि अध्ययनमा लाग्नु हुन, यो हामीले ग्रेडिङ परीक्षाको लागि पनि, ग्रेड वृद्धि परीक्षाको लागि पनि र आगामी वर्षको परीक्षाको लागि पनि फेरि तयारी अवस्थामा हतोत्साहित नभइकन पढ्न अध्ययन गर्नको लागि अनुरोध गर्छु.
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक 30 होम 500.

0: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
1: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय
0: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
1: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

0: ग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र चुहावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दबावपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दबाव दिएको भनिएको घटनाको आलोचना गरे।
2: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सिर्जना गरिएको, विशेष व्यक्ति विरुद्ध पक्राउपुजी जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एन्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेवामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
1: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
3: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
1: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले घटनाबारे सरकारले तत्काल प्रष्ट पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
4: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
1: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोसिस गरे पनि सफल हुन सकेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौँ।
5: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। त्यस्तै अर्कोतर्फ प्रधानमन्त्री कार्यालय त ल राजनैतिक कुरा भयो होला, तर अख्तियारलाई त थाहा छ कि अख्तियार किन सिर्जना गरिएको हो, त अख्तियारको दुरुपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्दा काम गर्नुपर्ने निकायले कुनै राजनैतिक संरचनाको व्यवस्थाका आधारमा उसको राजनैतिक नीति भएको कारणले गर्दा या कुनै किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
6: अधिकारीजी तपाईँले अहिले जुन कानुनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौँ यो दुवै पक्षले कानुन नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला यसबारे के भन्नुहुन्छ तपाईँ?
5: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ तर यो कानुनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन् र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने कहिले गर्ने कुन रूपमा गर्ने अरू सबैभन्दा ठुलो कुरो अभियोजन नै गर्ने कि नगर्ने केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानुनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
6: अधिकारीजी जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौँ त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन् कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
5: पहिलो कुरो त यत्रो ठुलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानुनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा त्यसलाई अनएटेन्डेड राख्नु हुँदैन त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन कामहरू हुँदैछन् देखिएको छ तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न हजारौँ सिफारिसहरू कार्यान्वयन भएको छैन र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनो फानो हुनुपर्दछ।
6: अब अन्त्यमा अधिकारीजी यो विषयमा अहिले जसरी बहस भइरहेको छ केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन् जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानुनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन् यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
5: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ यदि यो साँचो हो त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो
7: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौँ स्वायत्त छौँ र
6: उनी थिए कानुनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गए राति दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: इजरायलको डिफेन्स फोर्सले हिजबुल्ला र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आइडिएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने हामी युद्ध विरामको अवस्थामा छौँ आइडिएफ आवश्यक परेको खण्डमा लडाईँलाई पुनः जारी राख्न तयार छ।
0: अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबनानमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गइराती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 जना सैनिकहरू मारिएको बताएको थियो। लेबनानका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबनानमा कम्ती 3,912 जना मारिएका र 11,699 जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10 लाख मानिसहरू विस्थापित भएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 को नतिजा सार्वजनिक। विगत 10 वर्षमा प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। स्विट्जरल्यान्डमा आज हुने भनिएको अमेरिका इरान उच्च स्तरीय वार्ता स्थगित। लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु। र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै।

0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले विभिन्न चारवटा अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैत्रमा जारी गरेको सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सामाजिक न्याय सहितको उत्तर उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुनुभन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। छलफलमा सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढाउन संरचनागत सुधारमा जोड दिन सुझाव दिनुभएको थियो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोडिएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने निर्यात जन उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरिब र विपन्न नागरिकको जीवनयापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्र खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनु भएको थियो। यसअघि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले आजको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको, मन्त्रीहरूको ठाउँमा पर्दा पछाडिबाट अरू कसैले निर्णय गरिरहेको भन्ने व्यापक गुनासो रहेको धारणा व्यक्त गर्नुभएको थियो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले सरकारका राम्रा काममा समर्थन रहे पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैँ विरोध रहने बताउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आषाढ 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ। यसअघि गृहमन्त्री सुदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको जनाउँदै त्यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको प्रतिनिधि सभाको राष्ट्रिय सभाको आजको बैठकमा जानकारी गराउनु भएको थियो। बैठकमा सदस्य भुवन बहादुर सुनालले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै उहाँले हिरासतमा राधा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले सोध्नु भएको प्रश्नको जवाब दिनुहुँदै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जग्गा सम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, सुखमवासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही आषाढ 11 गते दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% प्रशिक्षार्थी वर्गीकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। कुल 418,170 विद्यार्थी सहभागी भएका मध्ये 2,69,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2082 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपर्यवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न पनि स्वीकृति प्रदान गरेको छ। त्यस्तै बैठकले संघीय संसद समक्ष 4 प्रतिस्थापन विधेयक पेश गर्ने स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको छ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामेछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामेछानेको संगठित अपराध सम्बन्धी अभियोग को मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले आज फिर्ता लिन आदेश गरेको हो। सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1 दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा आज साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाई हासिल गर्न सकिएको र महाधिवेशनमा पनि सबै एक ठाउँमा आउने बताउनुभयो। यसैबीच महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उप समितिका संयोजकहरूसँग समेत जानकारी लिनु भएको छ। चितवनको भरतपुरमा यही असार 7-9 हुन गएको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामेछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा आज आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके। अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सक्ने बताउनुभयो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। सांसदहरूले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग जिज्ञासा राख्नु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सुनिश्चितताको खोजी गर्दै त्यसको आधारमा चासो व्यक्त गर्नुभएको हो। बैठकमा सांसदहरूको जिज्ञासामा ऊर्जा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन हुने विश्वास दिलाउनु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थालाई सबल एवं सक्षम बनाउनका लागि राष्ट्र ब्याङ्कलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा उहाँले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि तत्काल निर्णय गर्न सक्ने कानुनी आधार जरुरी रहेको बताउनुभयो। बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको मौद्रिक नीति तथा पर्याप्त तरलता हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारण पत्ता लगाउनु पर्ने धारणा राख्नु भएको थियो। अब केही अन्तर्राष्ट्रिय समाचार। स्विट्जरल्यान्डमा आज हुन भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता स्थगन भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगन भएको घोषणा गरिएको हो। व्हाइट हाउसले उपराष्ट्रपति भान्सको यात्रा रद्द गर्दै वार्ता स्थगन गरेको पुष्टि गरेको छ। उता दक्षिणी लेबनानको आवासीय क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। इजरायलले लेबनानमा गरेको श्रृङ्खलाबद्ध आक्रमणमा 3 व्यक्तिहरूको मृत्यु भएको हो। अब आर्थिक समाचार।
4: साना तथा मझौला आयोजना प्रवर्धन गर्ने लक्ष्यका साथ सरकारले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता PPA खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास एवं लगानी प्रवर्धन गर्ने उद्देश्यले PPA खुल्ला गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी गरौं र अगाडि बढौं भन्ने मनसायका साथ अगाडि बढ्न चाहेका व्यवसायीलाई प्रेरित गर्ने उद्देश्यले सरकारले 10 मेगावाट सम्मका आयोजनाको विद्युत खरिद बिक्रीमा सहज गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालका निजी क्षेत्रले सुरुका दिनमा साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका भए पनि पछिल्लो दिनमा ठूला लगानीका अर्ध जलाशयुक्त प्रकृतिका आयोजनाहरू समेत निर्माण गर्दै आएका छन्। एसियाली विकास बैंक ADB नेपालका नगरपालिकाहरूमा खाने पानी र सरसफाई सुधारका लागि 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो सहुलियतपूर्ण ऋण विभिन्न 13 जिल्लाका नगरपालिकाहरूमा सञ्चालित एकीकृत खाने पानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च हुनेछ। यसबाट खाने पानीको पहुँच विस्तार तथा ढल व्यवस्थापनमा सहयोग पुग्ने र 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने ADB नेपाल निर्देशक आर्नो कोस्वाले बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिकामा 13 KV र 8 MVA क्षमताको पुनर्वास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। सबस्टेसन सञ्चालनमा आएपछि करिब 18,000 ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठले बताउनुभयो। त्यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्ति सम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेसन निर्माण गरेको श्रेष्ठले बताउनुभयो। बेलौरी वितरण केन्द्रको नियन्त्रणमा रहेको उक्त सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति गर्न सहज हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र पाथिभरामा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद र समस्या समाधानका लागि सरकारले एक कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरीय निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यदललाई केबलकार निर्माण सम्बन्धमा देखिएका विवाद तथा समस्या पहिचान गरी त्यसको समाधान सहितको सुझाव पेश गर्न 15 दिनको समय सीमा तोकिएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। आज राति 12:45 यी दुई टोली बीच सियाटलमा प्रतिस्पर्धा हुने भएको हो। यता काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 10 राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपको समूह चरणको 3 खेल जित्दै सेमी फाइनल प्रवेश गरेको छ। नेपाल बास्केटबल संघ नेवाको आयोजनामा किर्तिपुर कवड हलमा जारी प्रतियोगिताको समूह बीमा रहेको बुढा नीलकण्ठ ट्रेनिङ ग्राउन्डलाई 57-50 ले हरायो। बुढा नीलकण्ठको यो तेस्रो लगातार जित हो। अब मौसम। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग कोशी प्रदेशको तराई तथा मधेसमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ जिल्ला अदालतद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक। विगत 10 प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न कार्यदल गठन। स्विट्जरल्यान्डमा आज हुन भनिएको अमेरिका इरान उच्च स्तरीय वार्ता स्थगित। लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 18 मृत्यु र फिफा विश्वकप फुटबल अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हुनुहुन्छ साथमा रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।
7: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
2: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकै साथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले कृषि र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य सहित आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार मध्याह नगर कार्यपालिकाको सभाहालमा शुरूआत भएको नगरसभाको 18 अधिवेशनमा नगर प्रमुख तारा कुमारी काशी महतोले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले यसो उद्देश्य लिएको हो। यस्तै नीति तथा कार्यक्रमले नागरिकलाई प्रभावकारी सेवा प्रवाह, आर्थिक समृद्धि र स्थानीय सुशासन सुनिश्चित गर्ने तथा माडी नगरलाई समृद्ध र समुन्नत नगरको रूपमा स्वागत गर्दै लैजाने उद्देश्य पनि लिएको उल्लेख गरिएको छ। नगरसभाले संशोधन सहित पारित गरेको सो दस्तावेजमा आर्थिक विकास, कृषि, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण र विपद व्यवस्थापन एवं संस्थागत विकास र सुशासन गरी आधा दर्जन विषयगत क्षेत्र कायम गरी कुल 144 नीति तथा कार्यक्रमहरू उल्लेख रहेका छन्। स्वदेश एफएमले प्रत्यक्ष प्रसारण गरेको सो नगरसभामा प्रस्तुत सबै विषयगत नीति तथा कार्यक्रमहरू छुट्टा छुट्टै शीर्षक र भिडियो सहित सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ। अब आउँदो असार 10 गते नबस्ने नगरसभाको दोस्रो बैठकले बजेट तथा विकास विधेयकहरू पारित गर्नेछन्। माध्यमिक शिक्षाको परीक्षामा माडीका सामुदायिक विद्यालयहरूले निकै नै सुधारिएको र राम्रो नतिजा हासिल गरेका छन्। माडी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरण अनुसार माडीका चारवटा माध्यमिक विद्यालयबाट कुल 159 विद्यार्थी सहभागी भएकोमा 134 उत्तीर्ण भएका हुन्। नतिजा अनुसार जनकल्याण माध्यमिक विद्यालयले सर्वाधिक 93.75% उत्तीर्ण नतिजा ल्याएको छ। यसै जनजीवन माध्यमिक विद्यालयले पनि निकै नै राम्रो 92.31 नतिजा हासिल गरेको छ। यसै माडी माध्यमिक विद्यालयले 83.33% उत्तीर्ण गराएको छ। सो विद्यालयमा विज्ञान र पशु विज्ञान अध्ययनरत 7% उत्तीर्ण भएका छन्। यसबाहेक सोमेश्वर माध्यमिक विद्यालयले 76% उत्तीर्ण गराउन सफल भएको छ भने यसमा माडी क्याम्पसको आँकडा भने समेटिएको छैन। स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुने भएको छ। महाधिवेशनको पहिलो दिन साढे 7 गते आइतबार उद्घाटन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका हुन्। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले भरतपुरको गेस्ट हाउसहरूमा हुने उद्घाटन समारोहका लागि अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 6 गते शनिबार साँझ राष्ट्रपा केन्द्रीय समितिको बैठक पनि भरतपुरमै बस्नेछ। 8 गते बिहानदेखि बन्द सत्रका कार्यक्रम सुरु गर्ने तयारीमा राष्ट्रपा भए पनि महाधिवेशनको अन्तिम कार्यतालिका भने आइसकेको छैन। चितवनबाट 16 वर्षीय बालकलाई अपहरण गरी फिरौती माग्ने घटनामा प्रहरीले सफल अपरेसन सञ्चालन गर्दै बालकको सकुशल उद्धार गरेको छ। प्रहरीले काठमाडौँबाट बालकको सकुशल उद्धार गर्दै शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो। चितवनको भरतपुर महानगरपालिका 3 नारायणगढबाट सोमबार साँझ 16 वर्षीय बालकको अपहरण गरिएको थियो। 6 जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए। उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौँमा लगेका हुन्। काठमाडौँका एक होटेलमा बन्धक बनाएर उनका परिवार जनसँग 22 लाख रुपियाँ मागेको प्रहरीले जनाएको छ। स्थित सङ्घीय अस्पताल भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखीय रूपमा बढेको छ। निजी क्षेत्रका 2 मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रमहरू बन्द भएपछि उपचारका लागि आउने बिरामीको संख्या थप बढेको अस्पतालले जनाएको छ। त्यसको मध्यभागमा अवस्थित तथा सडक सञ्जाल मार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएको भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन्। राष्ट्रिय खबरहरू। राज्यसभाको बैठक असार 11 गतेसम्मका लागि स्थगित भएको छ। अध्यक्ष नारायण प्रसाद दाहालले बैठक असार 11 गते दिनको 1:15 लागि स्थगित गर्नुभएको हो। यसअघि बसेको प्रतिनिधि सभा बैठक पनि असार 11 गतेसम्मका लागि स्थगित गरिएको थियो। प्रतिनिधि सभा बैठक सहज बहुमत रहेको राष्ट्र स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनलाई लक्षित गरेर स्थगित गरिएको थियो। राष्ट्रपाको पहिलो महाधिवेशन असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय भएको छ।
कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले संसदीय समितिको बैठक लगातार चलेको भन्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवसँग लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। महालेखा परीक्षकको कार्यालयको सातौं वार्षिक प्रतिवेदनमाथि मन्त्रालय गत दफावार छलफलका लागि शुक्रबार बोलाइएको बैठकमा जिम्मेवार अधिकारीहरू नै अनुपस्थित भएपछि समितिले सो कदम चालेको हो। मुख्यमन्त्री कार्यालयका सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दुवै अनुपस्थित भएपछि शुक्रबारका लागि तय भएको बैठक समेत स्थगित गरिएको छ। पार्टी राप्रपाले मङ्सिर 26-28 गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढङ्गले अगाडि बढाउनु पर्ने आवश्यकता ल्याउनुभयो। सरकारले सँगै संसदमा चारवटा प्रतिस्थापन विधेयक पेश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले सहकारी सार्वजनिक खरिद सम्पत्ति शुद्धिकरण तथा निवारण स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कानून संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको सञ्चार मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक दिन पूर्व अध्यक्ष सहितका नेताहरूले बहिष्कार गरेका छन्। पार्टीका एक नेताले पूर्व अध्यक्ष पशुपति शमशेर राणा, डाक्टर प्रकाश चन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्य सम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीर थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सहमहामन्त्री रीना गुरुङ लगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेका हुन्। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र बिलामी छानी विरुद्धको सङ्गठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामी छानीको माग अनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन्। जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामी छानी सहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। कार्यालय सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू डिलीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार गौतमलाई 1 वर्ष कैद र 1,08,1,830 रुपियाँ भन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले गैर कानूनी रूपमा आर्जन गरेको बिगो बराबरको सम्पत्ति जफत हुने पनि फैसला गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले पार्टीले देश र जनतालाई केन्द्रमा राखेर सामाजिक आर्थिक रूपान्तरणको एजेन्डा सहित काम गरिरहेको दावी गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्र कार्यालय पेरिस टाढामा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: Strādāji nispokšā. Sodies FM, Tirana Petroplo, 2 MHz.
1: संसारै चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातमा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा आजको प्रातःकालीन कार्यक्रममा स्वदेश एफएमबाट म गीतोपदेश गरिराखेको छु। आउनुहोस् सम्पूर्णलाई म स्वागत गर्दछु गीतोपदेशमा। परमात्मा श्री कृष्ण अर्जुनलाई सम्झाउने क्रममा भन्नुहुन्छ, नजायते म्रियते वा कदाचित् नायं भूत्वा भविता वा न भूय अजो नित्यः शाश्वतोऽयं प्राणो न हन्यते हन्यमाने शरीरे। परमात्माले यस्तो कुरो लिएर आएर सम्झाउनु भइरहेको छ, आत्माको कहिल्यै पनि जन्म हुँदैन, नजायते म्रियते वा कदाचित् मरण पनि छैन। आत्मा कहिल्यै जन्मिने भए पो मरण हुन्छ, उसको जन्मै हुँदैन। जुन वस्तुको जन्मै छैन उसको मरण पनि छैन, जुन वस्तुको जन्म हुन्छ त्यसको मरण पनि हुन्छ, त्यो नित्य हुँदैन। आत्मा नित्य हो, सबै हामी संसारी मान्छेहरू सबै नित्य हौँ। आत्माको रूपले शरीरको रूपले नित्य होइनौँ, पुरातन आत्मा छ, शरीर मर्दा पनि ऊ मर्दैन। यस्तो कुरा सम्झाउनुहुन्छ परमात्मा। हेर अर्जुन, यी तिमीले देखिराखेका जति कुरुक्षेत्रका 18 छेउडी मानिसहरूलाई तिमीले देखिराखेका छौ, यी शरीर बदल्छन्, अब आत्मा मर्दैन, तिमी नडराऊ। गुणका दृष्टिले परमात्माको अणु अंश परमात्माकै समान हुन्छ, ऊ शरीर जस्तै परिवर्तन हुँदैन। कहिले काहीँ आत्मालाई थाई वा कुटस्थ पनि भनिन्छ, यसरी बुझ। शरीरमा छ आत्मा, शरीरमा बसेर प्रकाश दिइराखेको छ, त्यो परमात्मा रूपान्तरण वा परिवर्तन भइरहन्छ। सर्वप्रथम यो शरीर आत्माका गर्भबाट जन्मिएको हुन्छ, केही समय शिशु अवस्थामा रहन्छ, अनि बढ्छ, ठुलो हुन्छ, अनि केही प्रभाव देखाउँछ, अनि फेरि बिस्तारै क्षीण हुँदै हुँदै जान्छ, र अन्त्यमा नष्टै भएर सम्पूर्ण कुरा विस्मृति भएर गर्भमा फेरि विवक्षित हुन्छ, फेरि प्रवेश गर्छ। यसरी पुनरापि जननम पुनरापि मरणम, पुनरापि गर्भै विष पर्दै गइरहने। यस कारणले यो परिवर्तनशील शरीर, जन्म र मरण, कति पटक जन्मिरहने, कति पटक मरिरहने, मोक्षशास्त्र पढेर हामीले जन्म मरणको यो प्रक्रियाबाट मुक्त हुने प्रयास गर्नुपर्छ। मनुष्य चोलामा, अरू चोलामा प्रयास हुन सक्दैन। अरू कुनै पनि प्राणीहरूको शरीरमा हामी जन्मे मरे भने त्यो भोग चोला हो, त्यसमा उद्योग हुँदैन, आफ्नो उपकार गर्ने त्यहाँ अवसर मिल्दैन। पशु जुनीमा किट जुनीमा गइयो भने अनि खालि बाँच्ने, छोरछोरी पाउने, बस्ने, यही मात्रै काम हुन्छ। मनुष्य चोलामा आएको बेलामा आफ्नो उपकार आफैले गर्न सकिन्छ भनिकन परमात्मा यहाँ आत्माको बारेमा भनिरहनु भएको छ। जन्मदैन र मर्दैन पनि, जसको जन्म हुन्छ त्यसको मृत्यु पनि हुन्छ। अर्जुन, आत्माको जन्म छैन, त्यस कारणले आत्माको मरण पनि छैन, यसरी बताउनुहुन्छ। र परमात्माले अर्जुनलाई यो चाहिँ नि म गीतोपदेश गरिरहनु भएको छ, वेदा विनाशिनम नित्यम येन मदमव्ययम् कसम स पुरुष पार्छ कम खास यति हन्तिकम् भन्नुहुन्छ। कसले मार्छ को मर्छ, तिमी ब्रह्म परिराखेका छौ, तिमी अविनाशी भनेर जान, नित्य भनेर जान आफूलाई। हे पार्छ, जसले यो आत्मा अविनाशी छ, नित्य छ, अजन्मा छ भनेर जान्दछ अथवा अव्यय छ भन्ने यस्तो निश्चय छ त्यसलाई, कसरी कसैलाई मार्ला या अथवा आफू मर्ला यो भ्रम हो। कोही मर्दा पनि मर्दैनन्, कोही मार्न कसैले कसैलाई मार्न पनि सक्दैनन्। शरीरहरू घडा फुटे झै फुट्छन्, त्यो घडाभित्र रहेको आकाश फुट्दैन। घडा फुट्छ, माटाको घडा फुटे तापनि घडाभित्र भएको घटाकाश भनिन्छ त्यो फुट्दैन। त्यस्तै किसिमले शरीर मर्दा शरीरभित्र रहेको जो परमात्मा चैतन्य वस्तु छ त्यसको मरण कदापि हुँदैन, यसरी सम्झ भन्नुहुन्छ। प्रत्येक वस्तुको आफ्नै एउटा उपयोगिता हुन्छ बुझ्यौ, र पूर्ण ज्ञानमा अवस्थित भएको मानिसले कुन वस्तुलाई कहाँ कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझ्नुपर्दछ, अनि हिसाबको पनि आफ्नो उपयोगिता छ। हिसाब गर, गुणन गर, यो हिसाबको उपयोगी कसरी गर्ने हो, उपयोग कसरी गर्ने हो भन्ने कुरा तिमीले ज्ञानीजनहरूबाट सिक्नुपर्दछ, सुन्नुपर्दछ। शास्त्रका कुरा बुझ्नुपर्दछ, सुनेर मात्रै हुँदैन। अर्काको हत्या गर्ने व्यक्तिलाई न्याय संहिताले मृत्युदण्डको सजाय दिन्छ, तर दण्ड सुनाउने न्यायाधीशलाई दोषी मान्न सकिँदैन, किनभने उसले कानुन अनुसार नै अर्को व्यक्तिलाई मार्ने आदेश दिएको हुन्छ। मानव जातिकै न्याय संहितामा पनि, मनुस्मृतिहरूमा पनि हत्यारालाई मृत्युदण्डको नै व्यवस्था गरेको छ, समर्थ गरेको छ, समर्थन गरेको छ। यसो गर्नाले उक्त हत्याराले आगामी जन्ममा आफ्नो पाप कर्मको फल भोग्नु पर्दैन, किन भन्दा दोषीलाई हत्या गर्नु पाप हुँदैन। अत हत्यारालाई फाँसी दिने राजदण्डलाई एक किसिमले लाभदायक नै भन्न सकिन्छ। यसै गरी परमात्मा पनि अर्जुनलाई युद्ध गर्ने आदेश दिइरहनु भएको छ। यसबाट के बुझ्नुपर्छ भने यो हिंसा परमाण्यका लागि हो, त्यसैले अर्जुनले उहाँको आदेश पालन गर्नुपर्छ पर्दछ, किनभने परमात्माका लागि गरिएको युद्ध हिंसा हुने कुरै छैन। त्यस कारण पनि मानिस वा आत्मालाई मार्न कहाँ सकिन्छ र? अथ न्याय गर्नका लागि त्यस किसिमको तथा कसरी हिंसा गर्ने अनुमति शास्त्रले दिन्छ। शल्यक्रिया अपरेसन आदि गर्ने मानिसलाई जति शरीरको अङ्गलाई चिरे पनि उसलाई पाप लाग्दैन। अत परमात्माको आदेश अनुसार गरिएको युद्ध त्यसको पाप भोग्नु पर्दैन भनेर यसरी परमात्मा श्री कृष्णले अर्जुनलाई सम्झाउनुहुन्छ। अर्को उदाहरण प्रस्तुत गर्नुहुन्छ, या उदाहरण प्रस्तुत गर्नुहुन्छ, वासांसि जीर्णानि यथा विहाय नमानि गृह्णाति नरो पराणि तथा शरीराणि विहाय जीर्ण नन्यानि संयाति नमानि देहि। परमात्माले यो शरीरलाई उपमा गरौँ, उपदेश दिनुभएको छ, हेर अर्जुन, जसरी कपडाहरू जीर्ण भएपछि अथवा मलिन भएपछि मानिसले त्यो कपडालाई त्यागेर अर्को कपडा लिन्छ। नयाँ कपडाहरू उसले अनि पहिरिन्छ। त्यस्तै गरेर शरीरभित्र भएको परमात्माले अथवा जीवात्माले यो शरीरलाई त्यागेर अर्को नयाँ शरीर लिन्छ। यसरी यो शरीरको परिवर्तन हुँदा आत्मा मर्दैन भनेर यो मोक्ष शास्त्रको उपदेश गर्नुहुने परमात्माप्रति नमन गर्दै म यहीँनिर विश्राम लिन्छु। सत्यम परम धीमहि जयतु संस्कृतम। हरे
3: गते शनिबार ज्येष्ठ शुक्ल षष्ठी 20 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
4: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
5: सर्वोच्चमा न्यायको जाम, 27,000 मुद्दाको चाङ, 40 दिनमै कक्षा 12 को नतिजा, राष्ट्रपाको महाधिवेशनमा 10,000 सहभागी हुने आकलन, संघीय संसदबाट 4 अध्यादेश स्वीकृत लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको हरित शहर बन्दै विराटनगर शीर्षकको शुभ समाचार।
3: पछिल्ला 3 वर्ष यता बिरुवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित शहर बन्दै गइरहेको छ। विभिन्न संघ संस्थाहरूले कुनै अवसर पारेर सामाजिक कामका रूपमा बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थियो। यसलाई विराटनगर महानगरपालिकाले रोकेर आफ्नै नेतृत्वमा शहरको सौन्दर्यीकरण थालेपछि त्यसले सफलता पाउन थालेको हो। विराटनगर महानगरपालिकामा शहरी सौन्दर्यीकरण तथा वातावरण सुधारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने निर्णय 2080 सालमा भएको थियो। त्यसको कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरिएको थियो। 2081 साल वैशाखमा कोशी राजमार्ग अन्तर्गत रानी बर्गाछीको मेडियन स्ट्रिपमा सडक विभागसँग अनुमति लिएर फूल तथा बुटियान जातका बिरुवा लगाउने तयारी गरिएको थियो। सोही अनुसार असारमा रोपिएका करिब 1,500 बिरुवाले अहिले सहरको मुख्य सडकमा सुन्दरता बढाएका छन्। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार सहरको सौन्दर्यीकरणका लागि बैंक तथा वित्तीय संस्थाले 34 लाख रुपियाँ सहयोग गरेका थिए। त्यो नगदलाई उपभोक्ता समिति मार्फत खर्चेर कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाका खण्डहरूमा बिरुवा लगाइएको थियो। त्यसबाहेक पुष्पलाल चोक 3 पैनी सडक विस्तारका क्रममा 9 वर्ष अगाडि नै बिरुवा पनि रोपिएको थियो। चालु आर्थिक वर्षमा पुष्पलाल चोक विराट चोक सडक अन्तर्गत विराटनगर नगरपालिका वडा नम्बर 19 मा पर्ने घिनाघाटदेखि मिलनचोकसम्मको भागमा बिरुवा रोप्ने काम भइरहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय हरियाली अभियन्ताको समूह बनेर समेत विराटनगरमा बिरुवा रोप्ने र संरक्षण गर्ने काम भइरहेको छ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो।

0: 30% cashback र 0% EMI. नागरिकता भएपुग्छ. Best exchange value plus 4 years full warranty. अब घरमै Stadium Experience. LG. Life's good.
1: यो हो नेपाली रेडियो.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. सर्वोच्च अदालतको जीर्ण भवनसँगै रहेको प्राङ्गणमा बुधबार पूर्वी नवलपरासीका भैरम बोटे र खड्गबहादुर बोटे सुस्ताइरहेका थिए. फोटो खिच्न अस्वीकार गरेका दाजुभाइ कुरा गर्न खोज्दा सुरुमा अलमल्ल परे. केही बेरपछि यहाँ आउनुको कारण खुलाए. जग्गा मुद्दामा भदौ 2075 सर्वोच्च अदालत धाउन थालेका रहेछन् उनीहरू. त्यसअघि उनीहरू यही मामिलामा मालपोत र नापी कार्यालयदेखि जिल्ला अदालत हुँदै उच्च अदालतसम्म गएका रहेछन्. पुर्खेउलीदेखि कमाउँदै आएको जग्गा गाउँकै मेघराज काफ्लेले आफ्नो नाममा दर्ता गरेपछि उनीहरूको न्याय प्राप्तिको यात्रा सुरु भएको थियो. बोटे दाजुभाइको मुद्दामा न्यायाधीश द्वय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार बल्ल निर्णय सुनाएको छ. तर किनारा लाग्ने गरी होइन. इजलासले तथ्यभित्र प्रवेश गरी फैसला गर्नु भन्दै उनीहरूको मुद्दालाई उच्च अदालत फर्काइदियो. अब उनीहरूले फेरि त्यही मुद्दा लिएर उच्च अदालत जानुपर्ने भएको छ. त्यहाँबाट किनारा कहिले लाग्ने हो निश्चित छैन. सर्वोच्चले नै टुङ्ग्याइदिएको भए हुने थियो भैरम बोटेले भनेका छन्. पाँच थरका मुआहाङ किरातले सामान्य चोरी मुद्दामा सर्वोच्च अदालत धाउन थालेको 2 वर्ष भएको छ. पसलको सामान चोरी गरेको अभियोगमा पक्राउ परेका थिए. अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत काठमाडौँमा मुद्दा तयार गरेको थियो. त्यसपछि उच्च हुँदै सर्वोच्च अदालतमा मुद्दा आएको यसअघि हेर्न नभ्याउने हुँदै मुद्दा सरेको थियो. एक असारमा पनि कानून व्यवसायीले हटाउन निवेदन दिएपछि सुनवाई नै भएन. बोटे दाजुभाइ र किरात समयदेखि सर्वोच्च अदालत धाइरहेका दुई प्रतिनिधि पात्र मात्र हुन्. सर्वोच्चमा 27,000 भन्दा बढी मुद्दा विचाराधीन अवस्थामा रहेका छन्. यी मध्ये 7 वर्ष भन्दा पुराना मुद्दा नै 41 वटा छन्. सर्वोच्च अदालतमा विचाराधीन मध्ये सबैभन्दा पुरानो एवं चर्चित मुद्दा लाउडा विमान भाडा अनियमितताको हो. तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणी दत्त चटौत लगायत 10 जना विरुद्ध दायर यस मुद्दाको अदालती यात्रा 2058 सुरु भएको हो. न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति मुद्दाका पक्ष विपक्ष धेरै हुने मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनीतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले मुद्दा सुनवाई अत्यन्त सुस्त भएको छ. सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा यो खबर कान्तिपुर दैनिकमा छापिएको छ.
4: आजको नागरिक दैनिकमा रासोपा महाधिवेशन जनसम्बन्ध थप बलियो बनाउने आधार तयारी अन्तिम चरणमा 10,000 सहभाग हुने आकलन शीर्षकमा मुख्य खबर छापिएको छ. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ. चितवनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्. उनका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनौटको प्रक्रिया सुरु भइसकेको छ. महाधिवेशन स्थल व्यवस्थापन आवास यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम सकिएको छ. रासोपाले 18 वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँड गरेको थियो. प्रतिनिधि छनौटको काम सकिएर अन्य काम अन्तिम चरणमा पुगेका छन्. झाले भने राजनैतिक आर्थिक साङ्गठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन्. शनिबार चितवनमा बस्ने केन्द्रीय समितिले पारित गरेपछि त्यो विधान वैधानिक रूपमा जान्छ. प्रतिनिधि पर्यवेक्षक तथा अतिथिहरूको सहभागिता सम्बन्धी व्यवस्थापन पनि लगभग सम्पन्न भइसकेको छ. उनले भने अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम भइरहेको छ. उनका अनुसार राजनैतिक दलका प्रतिनिधि विदेशी तथा स्वदेशी पाहुनालाई निमन्त्रणा पुगिसकेको छ. पार्टी नेतृत्वले महाधिवेशन मार्फत संगठन सुदृढीकरण भावी राजनैतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन्। महाधिवेशनमा पार्टीको विधान संशोधन नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ. महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिएको छ. सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्य बनाउने व्यवस्था गरेको छ. केन्द्रीय कार्यालयमा

0: बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिमार्जन गर्ने निर्णय गरेको छ। राज्यसभामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढाएर 19 सदस्यीय बनाउने निर्णय गरेको छ। चितवनमा 9 गतेसम्म हुने महाधिवेशनमा 2500 को सहभागिता रहने अनुमान गरिएको छ। यसैबीच पार्टीको गन्तव्य र विचारधारा स्पष्ट होस् भनेर अन्य पार्टीका नेताहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभामा सहभागी प्रमुख राजनैतिक दलका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा पहिलो महाधिवेशनबाट राजनैतिक र वैचारिक रूपमा स्पष्ट भएर आउने विश्वास व्यक्त गरेका छन्। पार्टी स्थापनाको छोटो समयमा नै संसदको सबैभन्दा ठूलो शक्तिशाली राजनैतिक दलका रूपमा स्थापित राष्ट्रपाको गन्तव्य र विचारधारा स्पष्ट हुन नसकेको पुरानो दलका नेताहरूले टिप्पणी गर्ने गरेका छन्। एमाले नेता प्रदीप गिवालीले राष्ट्रपा महाधिवेशनबाट स्पष्ट विचारधारा निर्माण गरेर आओस् भन्ने कामना गरे। राष्ट्रपा राजनीतिक पार्टीका रूपमा संस्थागत हुन सकेको छैन। उनले थपे, यो पार्टी अभियानका रूपमा फलोअर्सहरूको समूहको जस्तो देखिएको छ। त्यसैले यस महाधिवेशनले निश्चित गन्तव्य र विचारधारा सहितको पार्टी बनोस् भन्ने हाम्रो कामना हो। आन्तरिक लोकतन्त्र र पार्टीको आन्तरिक जीवनको स्वस्थ परिचालनमा पार्टीले भोग्दै आएको पनि उनको बुझाइ छ। आजको नागरिक दैनिकको मुख्य समाचार छापिएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। नियमित तर्फ 69.75 र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययन लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 को कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसई को नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाई प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ। यो वर्ष नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,31,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,471 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61-4 जीपीए प्राप्त गर्ने 17,786 जना छन्। 3.21-3.60 जीपीए ल्याउने 64,821 जनाले प्राप्त गरेका छन् भने सबैभन्दा उत्कृष्ट नतिजा बागमती र कमजोर कडाली प्रदेशको बागमती बाहेकका प्रदेशको नतिजा राष्ट्रिय औसत भन्दा कमजोर रहेको बोर्डले जनाएको छ। नन ग्रेडेड परीक्षाका 2 र 3 साउनमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। नियमित तर्फका विद्यार्थी मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी अर्थात् नट ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले 19 असारसम्म अनलाइन आवेदन दिनुपर्नेछ। त्यसका लागि 800 शुल्क तोकिएको छ।
0: नेपालमा प्रवेश गर्यो यस वर्षको मनसुन प्रणाली शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको छ। यस वर्षको मनसुन प्रणाली हिजो कोशी प्रदेशको केही भूभागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले हिजो मनसुन आगमन बुलेटिन 1 जारी गरेर उक्त जानकारी दिएको हो। मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भूभागबाट मनसुन आगमन हुने सरदर मिति जुन 13 तारिक हो। यस वर्षको मनसुन सरदर भन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको छ। यस प्रणाली मनसुनीय प्रणालीलाई मौसम पूर्वानुमान महासङ्घले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
1: सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख 3 साता जारी गर्नुभएको 8 4 अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब 2/3 बहुमत रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा शुक्रबार चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भयो। अध्यादेश निर्णयार्थ पेश हुने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले शुक्रबारको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह गरेको थियो। निर्णयार्थ पेश भएको चारवटै अध्यादेशमाथि राष्ट्रिय सभाको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबाट अस्वीकारको सूचना दर्ता भएको थियो। नेकपा एमालेबाट दर्ता भएको अध्यादेशमा अस्वीकारको प्रस्ताव सम्झना देवकोटा, सोमनाथ पोर्तेल र मीनासिंह खन्ना रुखालले फिर्ता लिन अस्वीकार गरेपछि सो प्रस्ताव निर्णयार्थ पेश भएको हो। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने प्रस्तावको विपक्षमा र अध्यादेश स्वीकार गर्ने प्रस्तावको पक्षमा मतदान गरेपछि बहुमतले स्वीकृत भएको हो। नेपाली कांग्रेसका रञ्जित कर्णले दर्ता गर्नुभएको सार्वजनिक खरिद अध्यादेश 2083 अस्वीकारको प्रस्ताव फिर्ता लिनु भएको छ। त्यस्तै अध्यादेश स्वीकार भएको मितिले 7 दिनभित्र स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्न अनुमति माग्ने सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने र यस्तो विधेयकको नाममा प्रतिस्थापन विधेयक उल्लेख हुनुपर्ने राष्ट्रिय सभा नियमावलीको व्यवस्थामा छ। सरकारले अब चारवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनेछ। प्रतिस्थापन विधेयकसँगै स्वीकृत भएको कुनै अध्यादेशका प्रावधानलाई यथावत वा संशोधन सहित प्रस्तावित गर्ने उद्देश्यबाट प्रस्तुत गरिने विधेयकका साथमा अध्यादेशका रूपमा तत्कालै लागू गर्नु परेको परिस्थिति र कारणसहितको विवरण सरकारले संलग्न गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले निर्णयार्थ पेश हुने क्रममा उठेका प्रश्नको जवाब दिनुभएको थियो। संघीय संसदले चारवटा अध्यादेश स्वीकार गरे पनि अझै चारवटै अध्यादेश निर्णयार्थ पेश हुन बाँकी छ।
0: रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै अदालतको अनुमति शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको संगठनिक अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन चार जिल्ला अदालतबाट अनुमति प्राप्त भएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले पनि अनुमति दिएको छ। न्यायाधीश आत्मराज जोशी कोजरासले संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको हो। यसअघि कास्की, रूपन्देही र पर्सा जिल्लाले अभियोग संशोधनको अनुमति दिएका थिए। लामिछाने विरुद्ध 5 जिल्लामा सहकारी ठगीको अभियोग लगाइएको थियो। चितवनमा भने संगठित अपराधको कसुर लगाइएको थिएन। कास्कीमा सम्पत्ति शुद्धिकरणको कसुर समेत रहेकोमा अदालतको अनुमतिसँगै अभियोग संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ। 5 जिल्लामा सहकारी ठगीको अभियोग भने कायमै छ। जीबी राईको समूहले सञ्चालन गरेका सहकारीको पैसा गैरकानूनी रूपमा गोर्खा मिडियामा लगिएको थियो। त्यो पैसा खर्च गर्ने भूमिकामा लामिछाने समेत रहेको भन्दै उनलाई 5 जिल्लामा मुद्दा दायर भएको थियो। लामिछानेले भने तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको आरोप लगाउँदै आइरहेका छन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ, रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै जिल्ला अदालतको अनुमति शीर्षकमा खबर छ।
1: विराटनगर स्थित नेपाल भारत सिमानाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रुपियाँ भन्दा बढीको सामान आयातमा रोक लगाएको छ। त्यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ, जसका कारण दुवै तर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कडाई गर्न सक्रिय भएका हुन्। नेपाल भारत सीमा स्थित भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने पर्ने सर्वसाधारण विशेष गरी चिनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। त्यस्तै लत्ता कपडा खाद्यान्न तरकारी फलफूल पनि विराटनगरमा भन्दा जोगमुनीमा सस्तो हुने गरेको उपभोक्ताहरूको बुझाइ छ। सीमामा नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले कडाई गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगमुनी जाने सर्वसाधारणको भीड भने रानी नाकामा उत्तिकै रहेको छ। जोगमुनीमा किनमेलका लागि जाने नेपाली उपभोक्ताले विगतको जस्तो धेरै सामान एकैपटक ल्याउन नपाए पनि थोरै थोरै सामान भने